0: FM 90.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले

कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने, बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ, फिक्रीले आजको दिन बिगार्छ। र फिलिपीको पुस्तक 4:6 यसो भनिएको छ, कुनै कुरामा चिन्तित नहौ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूको बिन्ती परमेश्वरमा जाहेर हुन् भनेर चाहिँ यस खण्डमा बताइएको छ। पवित्र बाइबलमा परमेश्वरको वचनले हामीलाई कुनै पनि कुराहरूमा चिन्तित नहुनु भनेर चाहिँ यो भनेको छ, किनकि जुन समय तपाईँले मसीहा येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नुभयो, त्यो समयदेखि सृष्टिकर्ता परमेश्वर तपाईँको स्वर्गीय पिता हुनुभएको छ। सृष्टिकर्ता परमेश्वर र तपाईँको साइनो चाहिँ बाउ र छोराछोरीको त्यो साइनो भएको छ र उहाँ असल पिता हुनुहुन्छ। प्रभु येशूले मत्तीको पुस्तक लगायत सुसमाचारका पुस्तकहरूमा उहाँ असल पिता भनिकन चिनाउनु भएको छ, परिचय दिन भएको छ। उहाँले भन्नुभयो, तिमीहरू पापी स्वभावका आमा बुवा भएर त छोराछोरीलाई भोक लाग्दाखेरि र छोराछोरीले माग्दाखेरि मलाई भोक लाग्यो माम दिनुहोस् यानि रोटी दिनुहोस् भनेर चाहिँ माग्दाखेरि तिमीहरूले लख खाओ भनेर ढुङ्गा दिँदैनौ, र छोराछोरीलाई मासु खानु मन परेर मासु दिनुहोस् न भन्दाखेरि यानि माछा दिनुहोस् न भन्दाखेरि तिमीहरूले सर्प दिँदैनौ भनिकन उहाँले भन्नुभयो। र तिमीहरूलाई सृष्टि गर्न हुने जो परमेश्वर हुनुहुन्छ उहाँ चाहिँ असल हुनुहुन्छ, स्वर्गमा हुनुहुने पिता असल पिता हुनुहुन्छ र उहाँले तिमीहरूलाई वास्ता गर्नुहुन्छ भनिकन प्रभु येशूले यस प्रकारले त्यही संज्ञा सृष्टिकर्ता परमेश्वरको विषयमा उहाँले त्यो दिनुभएको छ। त्यसले गर्दाखेरि उहाँको प्रेममा हामी ढुक्क हुनुपर्छ। जसरी हामीले उहाँलाई विश्वास गरेपछि मेरो पाप क्षमा भयो, मेरो नाउँ जीवनको पुस्तकमा लेखिएको छ, मैले धरतीमा कुनै पनि समय अन्तिम सास फेरि भने म स्वर्गमा सुनको सडकमा यानि म प्रभु येशू भएकोमा निक्लिनेछु भन्ने जो विश्वास छ, यहाँ धरतीमा हामी हुँदाखेरि उहाँले पालन पोषण गर्नुहुन्छ, उहाँले नै मेरो सबै फिक्री गर्नुहुन्छ भन्ने त्यो विश्वास पनि हामीले गरेको हुनपर्छ भनिकन पवित्र बाइबलले यो बताएको हो। त्यही कुरालाई लिएर अघि मैले पढेको खण्डमा कुनै पनि कुरामा चिन्तित नहो, तर हरेक कुराहरूमा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूको बिन्ती परमेश्वरमा जाहेर हुन् भनेर चाहिँ यहाँ भनिएको कुराहरू त्यही नै हो। एउटा बालबच्चाहरूको स्कुल ब्याग फाड्दाखेरि, लुगा फाड्दाखेरि, खानु नपाउँदाखेरि यानि पेटमा भोक लाग्दाखेरि बालकले जब आमा बुवालाई पुकार्दछन्, आमा बुवालाई पुकार्दाखेरि आमा बुवाले जसरी बालकको आवश्यकतालाई पूरा गरिदिनुहुन्छ भने एउटा पापी स्वभावको आमा बुवाले त बालबच्चाहरूको आवश्यकतालाई त्यसरी पूरा गरिदिनुहुन्छ भने स्वर्गमा हुनुहुने जो असल पिताले तपाईँलाई प्रेम गर्नुभइकन उहाँले आफ्नो पुत्र नै तपाईँ र मेरो पाप क्षमाको लागि क्रुसमा बलि हुनको लागि दिनुभयो भने उहाँ पिताले कसरी तपाईँ र मेरो समस्या टाढ्नुहुन्न, कसरी मेरो र तपाईँको आवश्यकतालाई उहाँले वास्ता गर्नुहुन्न यानि समाधान गर्नुहुन्न भन्ने, कसरी हामी उहाँमाथि अविश्वास गर्न सक्छौँ होला र भन्ने कुराहरू चाहिँ बाइबलले यहाँ भनेको छ। र प्रभु येशूले मत्तीको पुस्तक 6:25 उहाँले स्पष्ट मिठाई गुलियो छ भन्ने भाकामा हामीलाई चिन्ता र फिक्री नगर्नु भनिकन उहाँले त्यो आज्ञा दिनुभएको छ। मत्तीको पुस्तक 6:25 तपाईँले पढ्दै जानुभएको खण्डमा, यसै कारण म तिमीलाई भन्दछु, के खाउँला के पिउँला भनी आफ्नो प्राणको निम्ति, के लगाउँला भनी आफ्नो शरीरको निम्ति फिक्री नगर, के जीवन खाने कुराहरू भन्दा र शरीर लुगाफाटा भन्दा उत्तम होइन र 26 आकाशका चराचुरुङ्गीहरूलाई हेर, तिनीहरूले न त बिउ छर्छन् न अन्न कटनी गर्छन् न भकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिमीहरूलाई खुवाउनुहुन्छ, के तिमीहरू तिनीहरू भन्दा बढी मूल्यवान छैनौ र 27 तिमीहरू मध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सकेको छ? 28 पद, अनि लुगा फाटाको निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूलहरूलाई हेर, ती कसरी बढ्दछन्, तिनले न परिश्रम गर्छन् न धागो नै काट्छन्। तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरू मध्ये जति आभूषित थिएनन्, सिंगारिएका थिएनन्। 30 पद, तर आज हुने र भोलि अगेनामा फालिने घाँसलाई परमेश्वरले यसरी सिंगार्नुहुन्छ भने ए अल्पविश्वासी हो भनिकन उहाँले हामीलाई सम्झाउनु भएको छ। के तिमीहरूलाई झन बढी उहाँले पहिराउनुहुन्न र? 31 पद, यसकारण के खाउला, के पिउला, के लगाउला भनेर फिक्री नगर, किनकि अन्य जातिहरूले सब थोक खोज्दछन् र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीलाई यी सब थोकको खाँचो छ भनी जान्नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीलाई थपिनेछ। 34 पद, यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ, आजको दुःख आजको निम्ति पर्याप्त छ भनिकन प्रभु येशूले मत्ती पुस्तक 6:34 चाहिँ आजको दुःख आजको लागि पर्याप्त छ, भोलिको लागि फिक्री नगर्नु भनेर यहाँ हामीलाई यो आज्ञा दिनुभएको छ। र फिक्री हामीले भोलिको दिनको लागि गरिएको खण्डमा आजको दिन यसले बिगार्दछ। आजको दिनमा तपाईँले भोलिको दिन के खाने होला, कस्तो लगाउने होला, कसरी जिन्दगी कटाउने होला भन्दै आजको दिनको भोजन खानुभयो भने तपाईँको त्यो भोजनमा मिठास पनि आउँदैन, तपाईँको होस ठेगानमा पनि हुँदैन र दुष्टले भोलिको दिनको फिक्रीको कारणले गर्दा आजको दिन बिगारिदिन्छ। त्यही कारणले गर्दाखेरि प्रभु येशूले मत्तीको पुस्तक 6:34 पदमा यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ, आजको दुःख आजको निम्ति पर्याप्त छ भनिकन उहाँले यसरी भन्नुभएको छ। र प्रियहरू, दुष्ट आत्माले हामीलाई भोलिको दिन अब कसरी कटाउने होला, जिन्दगी कसरी लाने होला भन्न चाहिँ हामीभित्र त्यो प्रकारको सोचहरू ल्याएर उसले आजको दिन बिगार्न कोसिस गर्दछ। तर उसतर्फ हामी लाग्नु हुँदैन। सृष्टिकर्ता परमेश्वरको स्पष्ट भनाइयो छ कि आजको दिनको जे कुराहरू छ यही नै पर्याप्त छ। र अघि हामीले फिलिपी 4:6 पनि पढ्यौं, सबै फिक्री उहाँलाई हामीले राखिदिनुपर्छ, किनकि सृष्टिकर्ता परमेश्वर हाम्रो स्वर्गीय पिता हुनुभएको छ। तपाईँलाई के खानुपर्छ, के लाउनुपर्छ, कस प्रकारले जिन्दगी चलाउनुपर्छ उहाँलाई थाहा छ। उहाँले नै तपाईँको निम्ति योजना बनाइसक्नु भएको छ, चिन्तन लिइसक्नु भएको छ र हामीले चिन्ता लिनु हुँदैन भनिकन यहाँ सृष्टिकर्ता परमेश्वर भौतिक शरीरमा मानव भएर आउनु हुँदाखेरि उहाँले हामीलाई होसमा ल्याउनको लागि यी कुराहरू बताउनु भएको छ। म हाई स्कुल पढ्दाखेरि एकजना साथीको घरमा बसेर पढ्दथे र उहाँ साथी एकदमै म उहाँप्रति धेरै गुण सम्झँदछु, तर उहाँ अहिले रहनु भएको छैन, उहाँ बितिसक्नुभयो। उहाँले प्रभु नपाइकन बित्नुभयो, म पनि त्यतिखेर प्रभुलाई पाएको अवस्थाको मानिस थिइनँ। तर उहाँले मलाई धेरै वास्ता गर्नुभयो, उहाँ मभन्दा अलिकति उमेरमाथि भाइ जस्तै उहाँले हेरविचार गर्नुभयो, सबै कुराहरूमा उहाँले वास्ता पुर्याउनुभयो र यति पनि उहाँले त्यो गर्नुभयो कि तिमी राम्रो पढ्छौ, राम्रो ऊ छ, भोलि पर्सि तिमीले सिग्नेचर गर्ने कुराहरूमा तिमी पुग्छौ। म 8 क्लासमा पढ्दैखेरि उहाँले मलाई सिग्नेचर गर्नु, कतिवटा कपीहरू सिद्ध्याएर सिग्नेचर गर्नु पनि सिकाउनु हो र त्यो प्रकारले वास्ता गर्नुहुन्थ्यो। उहाँको मम्मी हुनुहुन्थ्यो, उहाँको ड्याडी चाहिँ निकै टाढो जग्गामा धान मिलको कर्मचारी हुनुहुन्थ्यो र समय समयमा मात्रै उहाँको बुवा आउनुहुन्थ्यो, उहाँको आमा चाहिँ त्यही नै हुनुहुन्थ्यो। तर उहाँको आमा चाहिँ एकदमै फिक्री गर्नुहुन्थ्यो। उहाँको दुई तले घर थियो, दुई तले घरमा ठ्याक्क सिकुवामा बस्नु भयो र अनि उहाँले बेलुकादेखि फिक्रीका कुराहरू गर्दा गर्दा गर्दा गर्दा हामी त बाहिर खाटमा दुईजना सुत्थ्यौँ, फिक्री गर्दा गर्दा गर्दा गर्दा त्यो बेडी तान्दै फिक्री गरेर अनि छोरालाई पनि त्यतिकै गाली गर्ने, बाउ सम्बन्धी पनि गाली गर्ने, अब कसरी गरी खान्छौ तिमीहरू, गरी खानै नसक्ने खालको मान्छेहरू, प्रयासै छैनदेखि लिएर यी विभिन्न कुराहरू भन्दै भन्दै गर्नुभएको सुनिन्थ्यो। अनि हामी त्यतिकै निदाउँथ्यौँ, बिहान उठ्दाखेरि फेरि उहाँ त सायद 5 बजीतिर आएर त्यही डिलमा बसेर फेरि बिडी तान्दै उहाँले चाहिँ फेरि त्यही प्रकारले फिक्रीको कुरा गरिराख्नु भएको हुँदो रहेछ। बिहान उठ्दाखेरि पनि त्यही फिक्रीको कुराहरू सुन्दाखेरि त रातभर नै उहाँ त त्यहीँ नै बसेर फिक्रीको कुराहरू गर्नुभएछ जस्तो मलाई महसुस हुन्थ्यो। पछि उहाँको फिक्रीले उहाँ खत्तम हुनुभयो, छोरा पनि पढ्न सक्नु भएन, श्रीमानले पनि अर्को केटी मान्छे लिएर उहाँ बेपत्ता हुनुभयो र छोरा को पारिवारिक जीवन पनि उहाँले त्यही फिक्रीको कुरा गर्दा गर्दा नै खत्तमै पारिदिनुभयो। मेरो साथीले पछाडि गएर बिहा पनि गर्नुभएको थियो र त्यो प्रकारले त्यो फिक्रीले एउटा परिवार टोटल नाश गरेको मैले देखेँ। त्यही कारणले गर्दाखेरि फिक्री गर्नु चाहिँ दुष्टलाई मौका दिनुहुने रहेछ र फिक्री गर्नु भएर आजको दिन नबिगार्नुहोस् भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: हुन्छ, सबैजनालाई कृषि सुको नाउँमा जय मसीह। मेरो नाम वर्षा राई हो अनि मेरो ठेगाना चाहिँ ललितपुर शीतल हाइट हो र मण्डली को नाम एयरपोर्ट गेस्ट मुनि मण्डली बाट म गुडनेस एफएममा यो गवाई भन्नलाई यो मौका र समय पाएको छु। परमेश्वरलाई धन्यवाद भन्दछु। र मैले विश्वास गरेको चाहिँ 16-17 वर्ष हुन्छ, मैले विश्वास गरेको चाहिँ धरान प्रतापी मण्डलीमा विश्वास गरेको हो र परमेश्वरको महिमा भएको होस् आजको दिनसम्म परमेश्वरले सहायता दिनुभयो हरेक कुरामा। र जुन मैले पहिले कसरी विश्वास गरे भन्दाखेरि विश्वास चाहिँ मैले मेरो दिदी बिरामी हुनुहुन्थ्यो त्यसै कारणले दिदीले विश्वास गर्नुभयो, त्यसको 1 हप्तापछि मैले विश्वास गरे अनि त्यसपछि तर मैले त्यो विश्वास गर्दिन भनेर सोच्थे किनभने यो विश्वास जुन क्रिस्चियनको बारेमा चाहिँ खासै मैले त्यति बेला चाहिँ सुनेको थिएन भन्दा पनि पहिले चाहिँ सुनेको थिएँ। त्यतिखेर हाम्रो गाउँतिर गाउँ चाहिँ शङ्खसभा हो अनि त्यसै कारणले गाउँतिर चाहिँ के भन्ने गर्थ्यो भने यो क्रिस्चियनको बाइबल पढ्यो अनि भने उनीहरूको जुन बाइबल हेर्यो पढ्यो भने चाहिँ बौलाउँछ भन्ने थियो के हाम्रोतिर, अनि त्यसै कारणले बौलाउँछ भनेर मैले नि सोच्थे अनि त्यसपछि मैले बौलाउँछ नै सोचिराख्थे अनि तर पनि कसरी विश्वास मैले गरे मलाई नै ऊ थाहा भएन। तर परमेश्वरलाई धन्यवाद भन्दछु जुन मैले विश्वास गरेर पनि 4 महिनासम्म चाहिँ म मण्डलीमा जान्थे अनि पास्टर बले वचन दिनुहुन्थ्यो, म वचनको बेला चाहिँ झुलेर बस्थे, प्रार्थना गर्न पनि आउँदैनथ्यो। तर पनि जुन पास्टर बले वचनले ठेक ठेकी मलाई लाग्दाखेरि चाहिँ मलाई देखेर भन्नुभएको हो कि भनेर लाग्थ्यो है, त्यस्तो लाग्थ्यो। तर जुन 4 महिनापछि चाहिँ म बिरामी भएको थिएँ अनि शनिबारको दिन थियो, संगति जान सकिन र म ढोका बन्द गरेर एक्लै प्रार्थना गरेर बसे, त्यतिखेर चाहिँ मेरो आँसु आयो है। नत्र भने पहिले मेरो आँखाबाट न आँसु आउनु अनि वचन पनि नबुझ्ने त्यस्तो खालको थियो। तर त्यसपछि चाहिँ जुन दिन मैले प्रार्थना गरे अनि म रोए, त्यसपछि मैले वचनहरू पनि बुझ्न थाले, यो वचनले के भन्न खोजेको भनेर त्यसपछि चाहिँ मैले बुझ्न थाले। र मैले पहिले चाहिँ सोच्थे म विश्वास त गरे तर म फर्किन्छु भनेर सोचिराख्थे है, तर पनि म फर्किने होइन, जब त्यो दिनदेखि चाहिँ म परमेश्वरले नै सहायता दिनुभयो त्यसपछि चाहिँ मैले यस्तो सोचे, जब मैले परमेश्वरलाई विश्वास गरे त्यसपछि चाहिँ म कहिल्यै पनि अबदेखि उता फर्कदिन। जब मेरो बाउ आमाले घरमा बस्न नदिए पनि मेरो परिवारले जसले भए पनि मलाई मेरो आफन्तले अब खेदाए बस्न दिएन भने पनि म परमेश्वरलाई कहिले पनि त्याग्दिन भनेर सोच्थे। र जुन पहिलेको परमेश्वरलाई नचिन्नु भन्दा पहिले चाहिँ हाम्रो मम्मी चाहिँ जहिले बिरामी भइराख्ने अनि त्यसपछि हरेक अन्न बालीहरू पनि त्यही बिरामी भएर धामी झाँक्री लाउँदा नै सकिएको थियो। अनि हप्ता दिनमा त्यही धामी झाँक्री लायो, त्यही धामी लायो आज लायो अनि भोलि पर्सिदेखि फेरि मम्मी बिरामी हुनु थाल्ने है। त्यसो गर्दा नै अन्न बालीहरू पनि सकिएको थियो। र मैले चाहिँ जुन यो मन्दिर अनि अरू पूजा पाठ गर्ने त्यस्तोहरूमा कहिले विश्वास गरिन। मैले चाहिँ सोच्थे अब सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ भनेर त मलाई थाहै थिएन। र पनि मैले चाहिँ यस्तो परमेश्वर भनेर नाम लिन चाहिँ आएन मलाई। तर मैले चाहिँ ईश्वर चाहिँ यो सारा संसार बनाउने अनि मानिसलाई बनाउने ईश्वर माथि हुनुहुन्छ, मैले जुन गलत कामहरू गरे पनि उहाँले मलाई हेरिराख्नुहुन्छ भनेर चाहिँ मैले सानैदेखि त्यस्तो मन हुन्थे है। त्यसै कारणले म मन्दिर जाँदिन थिए अनि तर पनि अब घरमा पूजा पाठ त सबै फ्यामिली भएपछि अब त्यस्तै धामी झाँक्री लाउने गर्थ्यो। अनि सानो 14 वर्षको हुँदासम्म चाहिँ मैले अब त्यस्तै हाम्रो घरमा चाहिँ त्यही नागी भन्ने है, त्यही नाग पुज्ने अनि केहरू गर्दाखेरि मैले साँच्चै नै त्यो माथि तालामा कोदोहरू के राखेको थियो, कोदो मकै सबै अन्नहरू राखेको ठाउँमा चाहिँ हामी मान्छे घरको मान्छे पसे पनि विस्तार चाल नगरी हिँड्नु पर्थ्यो है। तर पनि मैले चाहिँ विश्वास गर्दिन थिए पछि अनि त्यसपछि विश्वास लाग्दैन थिए मलाई, यो परमेश्वर नै होइन मैले भन्थे, यो भूत भन्थे के। अनि त्यसो गर्दा हाम्रो त्यो चाल गरेर हिँड्न थाले भने मम्मी बिरामी भइहाल्ने अनि हाम्रो जुन ढोका अगाडि घरको सिधा ढोका अगाडि मान्छे 12-1 बजे अरू मान्छे आयो भने त्यो मान्छे बिरामी भइहाल्ने त्यस्तो खालको थियो। तर पनि मैले चाहिँ भूत भन्थे है, भूतले गर्दा बिरामी भएको, नत्र यदि परमेश्वर हो भने ईश्वर हो भने कहिले पनि बिरामी हुँदैन भन्ने मैले गर्थे। तर पनि प्रभु येशूलाई चाहिँ मैले विश्वास गरेको थिइनँ। जुन दिन मैले विश्वास गरे र जुन 4 महिनाको बाददेखि चाहिँ मैले प्रार्थना गर्न थाले, मेरो मम्मी मेरो बाबा कोही पनि हाम्रो गाउँमा विश्वासी कोही पनि थिएन, मैले धरानमा विश्वास गरे, म धरानमा बसे अनि त्यहाँ विश्वास गरे। तर मेरो परिवारदेखि यता लिएर मेरो आफन्तहरू, मेरो मामाली गाउँको मामाहरू आफन्त कोही पनि विश्वासी थिएन त्यता। अनि त्यसै कारणले मैले त्यसपछि चाहिँ मैले प्रार्थना गर्न थाले, मेरो बाबा मेरो मम्मी मेरो परिवार मेरो भाइहरू कसैले मलाई नराम्रो शब्द नभनोस् भनेर दिनै मैले बिहान बेलुका प्रार्थना गर्न थाले। अनि जब जवान संगति आमा दिदी बहिनी संगति जाँदाखेरि उपवासमै हुन्थे है, अनि मैले प्रार्थना विषय राखे अनि प्रार्थना गर्न थाले। जब 6 महिनामा म गाउँ गए, विश्वास गरेको 6 महिनामा म गाउँ जाँदाखेरि मेरो बाबा मेरो मम्मी अनि मेरो भाइहरू कसैले पनि मलाई तिमी किन क्रिस्चियन भयो भनेर कहिले पनि सोध्नु भएन है, सोध्नु भएन। अनि म गएर ढुक्कले त्यहाँ बसे, मलाई मेरो आफन्तहरू गाउँको मान्छे कति कुरा काट्यो, यता गए पनि जता गए पनि कुरा काटिराख्थ्यो। अनि तर पनि जुन ठाउँमा म पुगे त्यसपछि उनीहरू चाहिँ चुप लागेर बस्थे है, अनि चुपचाप लागेर त्यो कुरा गर्दैनथ्यो। तर पनि परमेश्वरलाई धन्यवाद भन्दछु, म खुसी भएर बसे, मेरो परिवारले मलाई कहिले पनि इन्कार गर्नु भएन, त्यो पनि परमेश्वरलाई स्वीकारे जस्तै हो। त्यसपछि मेरो मम्मीले के भन्नुहुन्थ्यो भने, म जता गए पनि अब काममा कोही बेला हिँड्नु पर्थ्यो, कोही बेला कता हिँड्नु पर्थ्यो है, मम्मीले यसो भन्नुहुन्थ्यो। उहाँ त विश्वासी हुनु भएको थिएन, हिन्दू भए पनि मेरो मम्मीले भन्नुहुन्थ्यो कि तिमीले विश्वास गर्यौ, तिमी क्रिस्चियन भएर गयौ, तिमी जुन उसमा चाहिँ विश्वास गरेर तिमी गयौ त्यसमा राम्रोसँग जिउनु, प्रार्थना गर्नु, बिहान 4 बजे उठेर प्रार्थना गरिसक्नु, अरू कोही मान्छेहरू ना उठिकन कसैले पनि थाहा नपाओस्, त्यो कुराहरू सम्झेर मलाई यति खुसी लाग्छ अनि परमेश्वरलाई धन्यवाद दिन चाहन्छु।
3: मेरो मम्मीले अनि मैले सोचे कि उहाँ त क्रिस्चियन होइन तर उहाँले मलाई यस्तो भन्नुहुन्छ भनेर मलाई लाग्यो। त्यसपछि म खुसी हुन्थे जुन मैले प्रार्थना गरेको थिएँ मेरो परिवारले मलाई कसैले पनि इन्कार नगरोस् भनेर। परमेश्वरसँग साँच्चै नै उहाँले मेरो पुकार सुन्नुभयो अनि मलाई कसैले मेरो परिवारले एक शब्द गाली गर्नु भएन। तर पनि अनि उहाँले भन्नुहुन्थ्यो हामी हिन्दूहरू भनेको पूजा पाठ गर्छौ, धामी झाँक्री लाउँछौ, त्यसपछि हामीले हरेक उपचार गर्छौ, तर तिमीहरूले गर्नु हुँदैन त्यो, अनि तिमीहरूले त प्रार्थना गर्नुपर्छ। तिमीहरू क्रिस्चियन भएपछि, विश्वासी भएपछि, जुन उसमा तिमीहरूले विश्वास गरेर गएको छौ त्यसमै रहनु अनि त्यसमै विश्वास गर्नु, अनि जब तिमीहरूले शैतानसँग युद्ध लड्नु पर्छ तर तिमीहरूले चाहिँ जुन प्रार्थना गर्नुहुन्छ त्यसपछि त्यो प्रार्थनाले मात्रै तिमीहरू विजय हुन्छौ भनेर मेरो मम्मीले भन्नुहुन्थ्यो। त्यसमा चाहिँ परमेश्वर भएर नै मम्मीको जुन ओठ जिब्रोमा चाहिँ मम्मीको हृदयमा चाहिँ जब परमेश्वर बोल्नुभयो त्यसपछि मम्मीले त्यसो भन्नुभयो मलाई। अनि मम्मीले भन्नुहुन्थ्यो तिमी जहाँ गए पनि अनि विश्वासी भइसकेपछि क्रिस्चियन भइसकेपछि चाहिँ क्रिस्चियनले चाहिँ आफू जहाँ हिँड्छौ बाइबल बोकेर हिँड्नु पर्छ, यसले चाहिँ दुष्टहरू भगाउँछ भनेर मेरो मम्मीले भन्नुभयो। अनि बिरामी हुन हरेकदेखि यसले नै यो परमेश्वरको जुन वचन तिमीले बोकेर हिँड्छौ त्यहाँदेखि चाहिँ तिम्रो रक्षा हुनेछ भनेर भन्नुभयो है मेरो मम्मीले। त्यसपछि म अचम्म मान्थे, मेरो मम्मी त विश्वासी होइन तर पनि मेरो मम्मीले यस्तो मलाई भन्नुहुन्छ भनेर मैले सोच्थे। त्यसपछि तर पनि मेरो बाबाले चाहिँ केही भन्नु भएन अनि अरू भाइहरूले केही भन्नु भएन, तर पनि जुन अरूहरूले भन्नुभयो अनि ठूलो बुवाले मलाई एकपल्ट चाहिँ पिट्न खोज्नु भएको थियो, तर पनि जुन कहिल्यै पनि त्यो घरमा हामीलाई बोलाउँदैन थियो, चिया खाऊ भनेर पानी एक गिलास खाऊ भनेर पनि बोलाउनु हुँदैन थियो, तर पनि त्यो घरमा जुन म क्रिस्चियन भएर गएपछि चाहिँ सुँगुर काटेको रहेछ दसैँको बेला, अनि म चाहिँ तल एकजना विश्वासी दाई चाहिँ हाम्रो गाउँ भन्दा एक घण्टा मुनि चाहिँले पनि विश्वास गरेको रहेछ अनि त्यो दाई हुनुहुन्थ्यो, अनि त्यहाँ म पुगेर आएको थिएँ अनि त्यहाँ गएर आएको हो भनेर क्वेसन गर्न थाल्यो मलाई। मैले सबै खाँदिन भनेर भनेको थिएँ र गटसँग पकाएको मासुहरू उनीहरूले दिन लाएको थियो अनि मैले खाँदिन म भनेर मटन नै अगाएको छु भनेर मैले भने, तब उनीहरूले क्वेसन गर्न थाल्यो अनि मैले भने हो म त्यहाँ गएर आएको भनेर है। त्यसपछि चाहिँ क्रिस्चियनहरूले छुको पानी चल्दै यिनीहरू चाहिँ विदेशी धर्म मान्नेहरू यिनीहरूलाई चाहिँ पिट्नु पर्छ, देश निकाला गर्नुपर्छ भन्ने जस्तो कुराहरू थियो, तर पनि त्यस्तो कुराहरू भएको थियो। तर पनि परमेश्वरलाई धन्यवाद, म कहिले पनि डराइन पनि अनि म हारिन, जुन मैले हार मानिन, म निराश पनि भइन, म जोसले भरिराखेको थिएँ। परमेश्वरले मलाई सहायता गर्नुभएको थियो, तब त्यति धेरै मान्छेको बीचमा मेरो ठूलो बुवाले चाहिँ मलाई पिट्न खोज्नु भयो, मलाई पिट्न नसक्दाखेरि जुन भुइँ ठटाउनु भएको थियो है। अनि त्यसपछि उसको दाजुभाइ दिदी बहिनी आफ्ना मान माइती आफान्ताहरू आमा बुवा सबै साथीभाइहरू छोडेर त कहाँ गएको भनेर क्वेसन गर्नु भएको थियो। त्यतिखेर मैले केही पनि भनिन अनि त्यसपछि मैले यसो भने मलाई यस्तो आयो के जुन म भन्दा माथिको चाहिँ म भन्न सक्दिन, तर मेरो उमेरदेखि यताको जुन मेरो दाजुभाइ मेरो दिदी बहिनी मेरो आफन्त मेरो साथी भाइहरू अनि मेरो बुवा आमा मेरो माइतीहरू सबैले परमेश्वरलाई विश्वास गर्नेछ एक दिन भनेर मैले भने है। त्यतिखेर चाहिँ तीनपल्ट मलाई शपथ खुवाउनु भएको थियो मेरो ठूलो बुवाले। त्यसपछि मैले तीनपल्ट शपथ खाए, त्यसपछि चाहिँ मेरो ठूलो बुवाले चाहिँ रिसले काम्नु भएको थियो है मलाई पिट्नु नपाउँदाखेरि। तर पनि परमेश्वरलाई धन्यवाद भन्दछु। त्यसपछि मैले प्रार्थना गर्दै गए, प्रार्थना गरिराख्थे अनि जुन विषयहरू पनि राख्थे सधैँ मैले बिहान बेलुका पुकार गर्थे, तर परमेश्वरसँग मैले विश्वास गरेको थिएँ, मेरो आफन्तहरू मेरो फ्यामिली परिवार सबैले विश्वास गर्नेछ भनेर मैले गर्दैन कि यस्तो कठोर छ यिनीहरू भनेर मैले कहिल्यै पनि सोचिन। तर पनि सबै कुरा परमेश्वरकै हातमा मैले छोडेर मैले उहाँमाथि यति विश्वास गरे कि विश्वास गर्नुहुन्छ भनेर। तब त्यसको अरे वर्षमा चाहिँ मेरो मामाको परिवारहरू अनि मामाले गाउँमा चाहिँ नौ घरले एक दिनमा विश्वास गर्नु भएको थियो है। अनि त्यसपछि मेरो फुफूको छोराले मलाई गाली गर्नु भएको थियो। अरू गाली गर्दाखेरि मलाई चित्त दुखेन, रिस पनि उठेन, तिमीले छुको पानी चल्दैन, तिमीलाई हाम्रो घरभित्र पनि पस्नु हुँदैन भनेर भनेको थियो है। तर पनि तिमी सानो धर्म मानेको छौ भनेर भने पनि मैले भित्र त अब के सोचिरहेको थिएँ, तर पनि बाहिर केही पनि भनिन। तर यीशुको नाम चाहिँ त्यो दाइले लिँदाखेरि चाहिँ तिम्रो यीशु खै के भन्दा चाहिँ रिस उठेको थियो मलाई। तर पनि मैले यति भने कि बोल्नुहुन्छ भने राम्रोसँग बोल्नुहोस्, नत्र भने केही पनि नभन्नुहोस् दाई भनेर मैले भने है। तर पनि त्यो दाईको निम्ति मैले प्रार्थना गरे कि त्यो दिनदेखि मैले कहिले पनि छुटाइन त्यो दाईको लागि। मैले मेरो भित्र हृदयमा भयो पख्नुहोस्, तपाईँलाई पख्नुहोस् भनेर आयो है। त्यसपछि पख्नु एक दिन क्रिस्चियन भएरै सार्नेछौ भनेर भन्ने मन भयो। जब त्यसपछि मलाई त्यो गाली गर्नुभयो नि दाईले, त्यसको दुई वर्ष छ महिना पछि चाहिँ उहाँ धेरै बिरामी हुनुभयो, जे गर्दा पनि निको भएन है। त्यसै कारणले ऊ आफू मात्र होइन, उसको सबै फ्यामिली परिवारले नै विश्वास गर्यो। र पनि आज भोलि पनि उहाँहरू विश्वासी नै हुनुहुन्छ। परमेश्वरलाई धन्यवाद भन्दछु त्यसको निम्ति पनि अनि सबै कुराको निम्ति। जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटिदिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस्त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस्त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 9749586699, 9749586699।
1: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र? होइन होला त्यस्तो त।
3: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
4: केही भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आचिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@artenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
7: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म, प्रस्तोता कुमार अब्राहमको साथमा।
8: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
9: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
8: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
9: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
8: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
9: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
8: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
9: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514-24-1-41, 9514-24-1-41। 41 र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.led.nepal.com।
4: गुड न्यूज एफएम 105.1।

0: छ, तपाईसँग उच्च स्तरको ऊर्जा हुन्छ। यो तपाईँको धर्मशास्त्रका मन पर्ने खण्डहरूमध्ये एक हुन सक्छ। हाम्रो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्तिले गर, तर अभियन्ता मार्गद्वारा परमेश्वरसँग सम्बन्ध राख्ने सबैभन्दा ठूला जोखिमहरूमध्ये एउटा यो हो कि तपाईँको प्रेरणाको ठूलो भाग आफ्ना आकांक्षा पूरा गर्ने काम र आत्मसन्तुष्टि बन्न सक्छ। त्यसैकारण त पाउलले यस्तो लेखे, यसरी नै तिमीहरू पनि पवित्र आत्माका वरदानहरूका निम्ति उत्सुक भएका हुनाले मण्डलीका निर्माणको काममा श्रेष्ठता हासिल गर्ने प्रयत्न गर। यो कुरा तपाईँले पहिलो कोरिन्थीको पुस्तक 14 अध्यायको 12 पदमा हेर्न सक्नुहुन्छ। यदि तपाईँ एक अभियन्ता हुनुहुन्छ भने तपाईँलाई द्रुत गतिको समस्याले भरिएको जटिल कठिन जीवनशैली मनपर्छ। दिनको अन्त्यमा तपाईँ यसो भन्न सक्षम बन्न चाहनुहुन्छ, म वास्तवमै कठोर दौड़े, मैले सक्दो प्रयास र जोश लगाए, अनि हे परमेश्वर यो सबै तपाईँकै लागि हो। अभियन्ताको एउटा बाइबलीय उदाहरण नेहमिया हुन्। जब उनले सुने कि उनको प्रिय शहर यरूसलेमको पर्खाल भत्किएको छ, उनले विलाप गरे, प्रार्थना गरे, राजालाई पुनर्निर्माण गर्न स्रोत साधनको लागि विन्ती गरे, अनि त्यसपछि उनले आफ्नो बाहुला सुर्के र कम्मर कसेर काममा लागे। यदि तपाईँ एक अभियन्ता हुनुहुन्छ भने तपाईँलाई एउटा उच्च उद्देश्य चाहिन्छ। उद्देश्य बिना तपाईँको आत्मिक जीवन चिसो भएर जम्नेछ। तर यहाँ होसियारीको एउटा शब्द छ, तपाईँले मानिसहरूमाथि टेकेर दौड़ने वा तिनीहरूलाई शोषण गर्ने गरी आफ्नो उद्देश्यको बारेमा त्यति धेरै उत्साहित पनि नहुनुहोस्। अनि यहाँ होसियारीको अर्को शब्द पनि छ, यदि तपाईँ एक अभियन्ता हुनुहुन्छ भने काम गर्ने आफ्नो बलियो आवेगबाट परमेश्वरको साँचो बोलावट खुट्याउन तपाईलाई कठिन हुन सक्छ। यदि त्यसो हो भने प्रार्थना गर्न र परमेश्वरबाट सुन्न थप समय निकाल्नुहोस्, अनि तपाईँको जीवनमा एक योग्य मित्र राख्नुहोस् जसको सल्लाहमा तपाईँ भरोसा गर्नुहुन्छ। आमेन। परमेश्वर यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
2: मोबाइल नम्बर 98082048470।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
2: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
3: कोरस नम्बर 144।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगा। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
2: यो समय हो धन्यवाद बिहानी।

नमस्कार साथी, हार्दिक स्वागत गर्न चाहन्छु। म ज्ञानु तपाईँहरूको बीचमा उपस्थित भएको छु, धन्यवाद बिहानी लिएर। र यो बिहानीको समयमा म तपाईँहरूसँग केही कुराहरू बाँड्न चाहन्छु। किन भन्दाखेरि चाहिँ परमेश्वर चाहिँ अनुग्रही परमेश्वर हुनुहुन्छ, परमेश्वरकै वचनबाट केही उत्साहका कुराहरू म तपाईँहरूलाई बताउन चाहन्छु। आज भने मैले तपाईँहरूको बीचमा चाहिँ यो बिहानी यसैयाको पुस्तक 41 म तपाईँहरूलाई केही कुराहरू बताउन चाहन्छु। त्यहाँनिर चाहिँ हामी हेर्छौँ भने चाहिँ 41:9 हामीले अध्ययन

0: उहाँले पनि के भन्नुभएको छ परमेश्वरको वचनले भन्दाखेरि चाहिँ हामीलाई तँलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याएँ र पृथ्वीको पल्लो छेउदेखि तँलाई बोलाएँ, मैले भने त मेरो दास होस्, मैले तँलाई छानेको छु र तँलाई इन्कार गरेको छैन, यसैले नडरा किनकि म तसित छु, निरुत्साहित नहो किनकि म तेरा परमेश्वर हो, म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु भनेर चाहिँ त्यहाँनिर भन्नुभएको छ। अनि म नै तँलाई सहायता गर्छु भनेर पनि परमेश्वरको वचनले यहाँनिर हामीलाई एकदमै धारस दिनुभएको छ। किन भन्दा फेरि चाहिँ परमेश्वर अनुग्रही हुनुहुन्छ, परमेश्वर चाहिँ एकदमै जीवित परमेश्वर हुनुहुन्छ। हुन त यो खण्ड हामीले धेरै पटक अध्ययन गरेको, कण्ठ बनाएको खण्ड पनि हुन सक्छ, सुनिरहेकै खण्ड हो, धेरैजना व्यक्तिहरूले यो खण्डलाई सेयर पनि गर्नुहुन्छ। तर धन्यवाद दिन चाहिँ हामीलाई के लाग्छ भन्दा चाहिँ के कारणले गर्दा धन्यवाद दिने होला, के छ र मसँग अथवा केही नै त छैन भन्ने कुराहरू लाग्छ। तर यो वचन पढ्दै गर्दा चाहिँ परमेश्वरले हामीलाई चाहिँ पृथ्वीको अन्तदेखि समातेर ल्याउनु भएको, होइन, चुन्नु भएको, बोलाउनु भएको, वास्ता गर्नु भएको, फिक्री गर्नु भएको, नडराउ है तिमीसँग म छु भन्नु भएको कुराहरू कस्तो मजाले यहाँनिर प्रस्तुत गरिएको छ, होइन। यो चाहिँ हामी सबैजनाको लागि हो नि त। आज हामी कतिवटा कुराहरूले डराइरहेका हुन्छौँ, आत्तिरहेका हुन्छौँ, विचलित भइरहेका हुन्छौँ, धेरै कुराहरू हुन्छ, गर्दा गर्दै पनि हामी कतिपटक चाहिँ असफल भइरहेका हुन्छौँ, अस्वस्थ भइरहेका हुन्छौँ, एकदम सोचेको जस्तो जीवन हामीले जिइरहेका हुँदैनौँ र हामी हरेस खाइरहेका हुन्छौँ। हेर्नुहोस् त, परमेश्वरको वचनले हामीलाई चाहिँ मैले तँलाई समातेर ल्याएको छु, म चाहिँ तँलाई प्रेम गर्छु अथवा यस्तो अवस्थामा पनि त नडरा किनकि म तसित छु भनिरहनु भएको छ नि त। आज हामीलाई कतिपटक लाग्छ मेरो आफ्नैले मलाई नडरा भनेन, पख भनेन, अथवा म छु भनेन, मेरो त कोही पनि रहेनछ भन्ने लाग्छ, मेरो आफ्नै शरीरले पनि मलाई साथ दिएन भन्ने लाग्छ हामीलाई कतिपटक। कति धेरै कुराहरू आउँछ कि हाम्रो जीवनमा, तर हामीसँग चाहिँ जस्तो सुकै परिस्थितिमा पनि नडराउनको निम्ति, एउटा उत्साहित हुनको निम्ति, अगाडि बढ्नको निम्ति एउटा आशा चाहिँ परमेश्वर हुँदो रहेछ। त्यही अवस्थामा हामी रहँदो रहेनछौँ, हाम्रो त्यो डरलाग्दो अवस्थामा मात्रै हामी रहेनछौँ, हामी चाहिँ राम्रो अवस्थामा पनि रहेछौँ, अथवा भनौँ हामी जस्तो सुकै अवस्थामा हुँदा पनि हामीसँग परमेश्वर हुनुहुँदो रहेछ भन्ने कुरा चाहिँ यो वचनहरूले चाहिँ हामीलाई उत्साह दिने गर्दछ। थुप्रै वचनहरू छ परमेश्वरको वचन, हरेक वचनले हामीलाई एकदमै उत्साह दिने गर्दछ। तपाईँले हृदयमा चाहिँ अन्य कुराहरूलाई भन्दा पनि वचनलाई खेलाउनुहोस् र तपाईँ धन्यवादी भन्नुहोस्। तपाईँ धन्यवादी हुनुभयो भने नि तपाईँहरू एकदमै स्वस्थ हुनुहुन्छ अथवा भनौँ आनन्दित हुनुहुन्छ कि। एउटा मानिसको जीवन आनन्दित हुनु भनेको एकदमै असल कुरा हो। त्यो कारणले गर्दा तपाईँ चाहिँ यत्तिकै हुनुहुन्न यो संसारमा। कतिजनाले तपाईँलाई बेकारको व्यक्ति भन्नुभएको छ होला, तपाईँ आफैले पनि आफैलाई बेकारको छु भन्नुभएको छ होला, तर तपाईँ त बेकारको होइन नि त। पृथ्वीको पल्लो पल्लो छेउबाट होइन तपाईँलाई परमेश्वरले बोलाउनु भएको रहेछ, परमेश्वरले ल्याउनु भएको रहेछ, र चाहिँ परमेश्वरको तपाईँ चाहिँ आफ्नै सन्तान हुनुहुँदो रहेछ, र परमेश्वरले तपाईँलाई छान्नु भएको रहेछ, इन्कार गर्नु भएको रहेनछ नि त, होइन। यसैले तपाईँ म हामी चाहिँ कोही पनि डराउनु हुँदैन, तर हामी चाहिँ के हुनुपर्छ भन्दाखेरि चाहिँ धन्यवादी नै हुनुपर्छ। फिलिपीको पत्र हामी हेर्छौँ भने चाहिँ 4:6-7 पनि हामी यही कुराहरू पाउँछौँ, हरेक कुरामा चाहिँ धन्यवादी भएर आफ्नो बिन्ती चाहिँ परमेश्वरमा जाहेर गर्नुपर्छ भन्ने कुरा। हरेक कुरामा धन्यवादी हुनुहोस्। तपाईँ कुन अवस्थामा हुनुहुन्छ यो समय मलाई थाहा छैन, र पनि हाम्रो परमेश्वरलाई तपाईँको अवस्था थाहा छ, किनकि परमेश्वरले तपाईँलाई यो पृथ्वीमा ल्याउनु भएको हो। तपाईँ बिना योजना हुनुहुन्न, त्यस कारणले गर्दा तपाईँ धन्यवादी हुनुहोस् है भन्ने उत्साह दिन चाहन्छु। तपाईँको हरेक अवस्थामा धन्यवादी हुनुहोस्। तपाईँलाई परमेश्वरले साथ दिनुहुनेछ, सहायता गर्नुहुनेछ र प्रेम गर्नुहुनेछ। तपाईँको अवस्थाबाट तपाईँलाई बाहिर निकाल्नुहुनेछ र एउटा आनन्दित जीवन तपाईँलाई दिनुहुनेछ। यही उत्साह यो बिहानी दिँदै तपाईँहरूबाट म ज्ञानु बिदा हुन चाहन्छु। जय मसीह। नमस्कार। गुड न्युज एफएम सुन्दै गर्नुहोला।
1: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

गुर्मिच फिल्म 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमिरेजीको साथ कार्यक्रम हो प्रेयर टावर। प्रेसता यो कार्यक्रम हरेक हप्ता आइतबार मंगलबार बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाण्डु र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै तपाई श्रोताहरूले टिपाउनुभएका प्रार्थनाको अनुरोधहरूलाई लिएर हामी प्रार्थना गर्ने गर्दछौं। प्रेसवता आज पनि हामी त्यही क्रमलाई निरन्तरता दिनको लागि अबको करिब आधी घण्टासम्मको लागि हामी तपाईँको रेडियो सेट मार्फत तपाईँको घर आँगनमा आइपुगिसकेका छौं। श्रोता आउनुहोस् आजको बिहानलाई पनि हामी सँगै मिलेर यसै कार्यक्रम सँगसँगै हामी प्रार्थनामय बनाऊ। श्रोता यो कार्यक्रमको उद्देश्य भनेको पनि यही नै हो कि हामी तपाईँका बिहानलाई प्रार्थनामय बनाउनको लागि आशिषित तुल्याउनको लागि र तपाईँको सम्पर्क परमेश्वरसँग बढ़ाउने एउटा उत्साह प्रदान गर्नको लागि हामी तपाईँको बीचमा आउने गर्दछौ। तदनि श्रोता आज पनि हामी त्यही कामलाई त्यही क्रमलाई निरन्तरता दिने नै छौं र त्योभन्दा अगाडि यदि तपाईँसँग हामीले प्रार्थना गरिदिनु पर्ने कुनै विषयहरू छ वा तपाईँको लागि हामीले प्रार्थना गरिदिएको चाहनुहुन्छ भने तपाईँले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूमा फोन गरेर तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीलाई टिपाउन पर्ने हुन्छ, जसको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-7-5-4। फेरि एकचोटि भनिदिउँ 01-47-70-7-5-4। यो हाम्रो स्टुडियोको ल्याण्डलाइन नम्बर हो भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-23-44-646। 98-23-44-646 यो हाम्रो वाट्सएप नम्बर रहेको छ। साथै हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। श्रोता यदि तपाईँ वाट्सएप अथवा फेसबुक मेसेन्जर मार्फत हामीलाई तपाईँको प्रार्थनाको अनुरोध टिपाउँदै हुनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्न सक्नुहुनेछ। अवश्य पनि हामी कार्यक्रमको अर्को भागमा हामी तपाईँका यी प्रार्थनाका अनुरोधहरूलाई लिएर अवश्य पनि आउने नै छौं। तादन श्रोता भने तपाईँ आफ्नो प्रार्थनाका अनुरोधहरू हामीलाई फोन मार्फत मेसेज मार्फत भोइस मेसेज मार्फत हामीलाई टिपाउँदै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता हामीले कहिलेकाहीँ प्रार्थना के हो भन्ने विषयमा अन्यलता आउँछ भने प्रार्थना चाहिँ परमेश्वरसँगको संवाद हो भनेर हामी भन्न सक्छौ र यो अवस्थामा हामीले बाइबलमा हेर्ने हो भने दुईवटा तरिकाबाट प्रार्थनाको सिलसिला चाहिँ एउटा श्रृङ्खला चाहिँ शुरूआत भएको हामी देख्न सक्छौ। सबभन्दा पहिला चाहिँ मानिसले परमेश्वरलाई नचिन्दा परमेश्वर आफैले आफैलाई मानिसको अगाडि विभिन्न माध्यमहरूद्वारा प्रकट गरिसक्नु भएपछि उहाँले पहिलो संवाद शुरू गर्नुभएपछि एउटा प्रार्थनाको सिलसिला शुरूआत भएको हामी पाउँदछौ भने अर्को चाहिँ जब मानिसलाई आपत विपद पर्यो तब उसले सृष्टिकर्ता परमेश्वरको खोजी गर्दै जाने क्रममा
उसले अनि सृष्टिकर्ता परमेश्वरलाई भेटिसकेपछि प्रार्थनाको सिलसिला शुरूआत भएको हामी देख्न सक्दछौं। श्रोता, हामीले अब्राहमकै जीवनलाई पनि हामी हेर्न सक्छौ। उनी जब एउटा ढुङ्गा मुढालाई देवता मानि पूजिराख्ने एउटा संसारमा जीवन बिताइरहेका थिए, तर त्यो अवस्थामा जतिखेर उनको घरानाले एउटा पुस्तनी पेसाको रूपमा हस्तकला, जसमा चाहिँ विभिन्न देवताहरूका आकृति बनाउने पेसालाई अंगालेको थियो, र अब्राम पनि त्यसैमा सहभागी थिए, तर उनको मनमा एउटा जिज्ञासा थियो, साँच्ची नै यो सारा ब्रह्माण्डको सृष्टिकर्ता चाहिँ को हुनुहुन्छ होला। सायद त्यो सृष्टिकर्ता परमेश्वरलाई मैले चिन्न पाए हुन्थ्यो भन्ने उनको मनमा कता कता एउटा स्थान जमाइरहेको हामी आभास गर्न सक्छौ। श्रोता, त्यही एउटा हृदयको चाहनालाई सृष्टिकर्ता परमेश्वरले उनलाई पहिलो बोलावटद्वारा आफूलाई प्रकट गर्दै त्यो सन्नाटालाई चिर्नु भएको कुरा हामी पाउँदछौ। श्रोता, अनि यहाँ हामी देख्न सक्छौ कि अब्राहमले एउटा वचनमा त तेरो देशबाट निस्केर आइजो र मैले देखाउने देशमा त जा भनेर यति दुई शब्द परमेश्वरको आवाज सुन्दाखेरि उनले आफ्नो स्थानलाई छोड्न तयार भएको कुरा हामी थाहा गर्न सक्छौ। अब यहाँ एउटा अचम्म लाग्दो कुरा, उनले केवल आवाज सुने, कानको छेउमा एउटा सानो फुसफुसाहट सुने, उनले न त्यहाँ कुनै व्यक्तिलाई देख्छन् न त त्यहाँ कुनै आकृति नै देखिन्छ, न त त्यहाँ कुनै त्यस्तो उज्यालो ज्योति पुञ्ज केही महिमित कुरा नै देखिन्छ। दिन सामान्य थियो, मरूभूमिको घाम गर्मी चर्कै थियो, तर त्यही बेलामा उनको कानमा एउटा शीतल आवाज आउँछ अनि उनको अन्तस्करणले भन्छ, हो, यो चाहिँ सृष्टिकर्ताको आवाज हो। यो आवाजको पछि लाग्दा पक्कै नै अब चाहिँ तेरो वंशजले सही गन्तव्य भेट्टाउँछ। श्रोता, त्यहाँबाट अब्राहम र परमेश्वर बीचको त्यो वार्तालाप शुरूआत भएको हामी देख्न सक्दछौ। आदरणीय श्रोता, त्यही क्रममा हामीले हेर्ने हो भने इसाक याकुबसम्म यो सिलसिला बढ्दै गएको हामी पाउँदछौ, र यो योसेफसम्म आइपुग्यो अनि त्यसपछि फेरि करिब करिब 430 वर्षसम्म इसरायलका पुस्ताहरूले परमेश्वरको आवाजलाई सुनेनन्, चिनेनन्। यद्यपि उनीहरूले यसरी प्रार्थना गर्दै थिए, यदि कोही हाम्रा पिता पुर्खाका परमेश्वर कोही हुनुहुन्छ भने हाम्रो पुकारा सुनिदिनुहोस्, किनभने त्योभन्दा अगाडि परमेश्वर इसरायली समुदायको बीचमा, यहाँसम्म कि अब्राहम, याकुब, इसाक र याकुबको अगाडि यहोवे परमेश्वरको नामले उहाँ प्रकटित हुनुभएको थिएन, अर्थात् महु जो महु भन्ने नामले प्रकट हुनुभएको थिएन। उहाँले केवल यति मात्रै भन्नुहुन्थ्यो, मेरो आज्ञा मान, म परमप्रभु परमेश्वर हुँ, यति मात्रै भन्नुहुन्थ्यो, र केवल परमेश्वर नामले मात्रै प्रकट हुनुभएको थियो। श्रोता, परमेश्वर
परमेश्वर दुईवटा शब्दहरू मिलेर बनेको छ, परम प्लस ईश्वर। परमेश्वर जो चाहिँ एकदमै टाढाको ईश्वर भन्ने जनाउँदछ। हो श्रोता, यदि हामीले त्यस शब्दलाई हेर्ने हो भने एकदमै टाढाको परम पवित्र जसलाई भेट्नै सकिँदैन त्यो ईश्वर भन्ने जनाउँदछ। र अब्राहम, इसाक र याकुबसँग र योसेफसँग उहाँ त्यसरी नै प्रकट हुनुभयो। तर जब समय यस्तो आयो, उनीहरूको सुस्केरा अत्यन्त टाढा रहनुभएका परमेश्वरको कानसम्म पुग्यो, त्यसपछि उहाँले मोसालाई बोलाउनु भयो। मोसा आफ्नो ससुरा इत्रोको भेडा चराउँदै थिए। हामीले तीन अध्यायमा हेर्नु भने उनी मिश्रबाट भागेका एक भगुवा थिए, कारण उनले, हामी सबैलाई थाहा छ, एउटा मिश्री सैनिक जसले यहुदीमाथि अत्याचार गर्दै थियो र उनले त्यो अत्याचारी मिश्रीलाई मारेर लास बेपत्ता पारेर उनी भागेका थिए। अनि उनी त्यहाँ 40-40 वर्षसम्म उजाड स्थानमा चर्को घाममा भेडा बाख्रा चराउँदै एउटा गोठालोको जीवन बिताइरहेका थिए। त्यो गोठालो जसको पहिचान केवल इत्रोको घरानासँग मात्रै सम्बन्धित थियो र अन्य ओरपरका मानिसहरूले मोसालाई इत्रोको घरको एउटा घरज्वाइँ या फेरि कमाराको रूपमा मात्र चिनेका थिए। 40 वर्षसम्म उनको संगत, उनको संगति केवल भेडा र बाख्रासँग मात्रै रहन्थ्यो र उनलाई मरूभूमिको चर्को घामले पिल्साउँदथ्यो र त्यो अवस्थामा पनि उनी गोठालोको पेसा गर्दै थिए। श्रोता, दिन यस्तो आउँछ जब सृष्टिकर्ता परमेश्वरले इसरायलहरूको क्रन्दनलाई सुनिसकेपछि आफ्ना सेवकहरूको सँग बाँधेको जुन करार थियो त्यो करारलाई उहाँले याद गर्नुहुन्छ र त्यसपछि उहाँ कसद्वारा प्रकट हुन्, कसरी फेरि अब मोसासँग वा इसरायलहरूसँग आफ्नो पहिचानलाई बढाएर सामिप्यता बढाउँ भन्ने उहाँको इच्छा अनुरूप उहाँले धरतीका सबै कुरालाई हेर्नुभयो। तर उहाँले आफूलाई प्रकट गर्ने कुनै एउटा माध्यम भेट्नु भएन। तब उहाँ एउटा पोथ्रामा देखा पर्नुभयो, एउटा जल्दो चर्को आगोको रूपमा। त्यो आगो जसले पृथ्वीका कुनै पनि कुरालाई भस्म पार्दैन थियो, तर त्यो बलिरहेको हुन्थ्यो, त्यो बलिरहेको थियो। त्यसको प्रकाशले मरूभूमिमा सूर्यले दिइरहेको तापलाई बढाएको थिएन, तर पनि बलिरहेको थियो। मोसाले त्यो देख्थे र उनलाई लाग्थ्यो अक्सर मरूभूमिमा चर्को घामको कारण सुकेका पोथ्राहरूमा आफसे आफ आगो प्रकट हुन्थ्यो र बल्थ्यो, केही समय बल्थ्यो र त्यो खरानी भएर भस्म हुन्थ्यो र आगो निप्थ्यो। मोसाले पनि कयौं बेर त्यसरी नै प्रतीक्षा गरे, तर अचम्म लाग्दो कुरो, पूरा दिन ढलिसक्दा पनि त्यो आगो निप्दैन थियो। त्यसकारण उनी त्यो दृश्यलाई हेर्नको लागि पोथ्राको नजिक गए। तब त्यो पोथ्राबाट सृष्टिकर्ता परमेश्वरले पहिलोचोटि मोसाको अगाडि आफ्नो पहिचानलाई प्रकट गर्दै प्रकट गर्ने उद्देश्यले एउटा आवाज आयो। त्यो आवाजमा पनि न कुनै आकृति थियो, न कुनै त्यति कठोरपन, न कुनै त्यति कडा शब्द, एउटै आवाज जस्तो मानौ वर्षौंदेखि कसैले
उसलाई चिनिरहेको थियो। मुसासँग सँगै हिँडिरहने साथी जस्तै एउटा साथीले बोलाए झैं त्यो आवाज। श्रोता, सृष्टिकर्ता परमेश्वर र मुसाको बीचमा अब प्रार्थनाको शुरूआतको एउटा सिलसिला चाहिँ स्वयं परमप्रभु परमेश्वरले गर्नुभयो र यो एउटा अनन्त वार्तालापको रूपमा परिणत भएको हामी देख्न सक्छौं। सायद त्यही एउटा पहिलो पल त्यसै बेलादेखि अब हामी देख्न सक्छौं जो परभन्दा परका परमेश्वर जसलाई भेट्न कसैले पनि सक्दैन थियो, अब परमेश्वर स्वयं मानिसहरूको बीचमा बास गर्नको लागि आउनु भने परमेश्वर उहाँ हुनुभएको थियो र अब चाहिँ उहाँ मानिसहरूको बीचमा सहजै उपलब्ध हुने परमेश्वर बन्न लाग्नु भएको थियो। ती व्यक्तिहरूको लागि जसले उहाँलाई भक्तिपूर्वक खोज्छ र उहाँलाई छामछुम गरेर भेट्टाउने प्रयत्न गर्छ, अर्थात पूर्ण विश्वास र नम्रताको साथ उहाँसँग बातचित गर्नलाई आफ्ना शब्दहरू निकाल्छ। सृष्टिकर्ता परमेश्वर अब ती व्यक्तिहरूको लागि अब धेरै परको ईश्वर बन्नु भएन, तर नजिकको घनिष्ठ ईश्वर बन्न भएको कुरा हामी देख्न सक्छौं। आदरणीय श्रोता, त्यसपछि अब के भयो? त्यसपछिको सिलसिला यस्तो भयो। म तपाईँको अगाडि तपाईँको निम्ति अब केही खण्डहरू पढिदिन्छु। तीन पदमा मुसाले एउटा हुटहुटी भनौं एउटा उत्सुकता प्रकट गर्दै त्यो ठाउँमा गएका छन् जहाँ त्यो पोथ्रा जलिरहेको थियो र उनले भन्दैछन्, अब म छेवैमा गएर यो गजबको दृश्यलाई हेर्नेछु, त्यो पोथ्रा चाहिँ किन भस्म हुँदो रहेनछ। चार पद, जब हेर्नलाई तिनी त्यतातिर लागेको परमप्रभुले देख्नुभयो तब परमेश्वरले पोथ्राको बीचबाट मुसा ए मुसा भनेर तिनलाई बोलाउनुभयो अनि तिनले भने म यही छु। श्रोता, यो अचम्म लाग्दो आवाज उनले सुने। उनले परमेश्वरलाई चिनेका थिएनन् किनभने उनी मिश्रको दरबारमा हुर्केका थिए र मिश्रको दरबार भन्दा बाहिर हुर्केकाहरूले पनि परमेश्वरलाई बिर्सिसकेका थिए। 430 वर्षको लामो अवधि पक्कै पनि त्यो मौन समयमा सृष्टिकर्ता परमेश्वरलाई कसैले सम्झिराख्छन् भन्ने कुरा चाहिँ असम्भव नै हुन्छ। हुन सक्छ कुनै कुनै जो इतिहास अर्थात आफ्नो पुर्खाको वंशावलीमा चाख राख्नेले चाहिँ कहीँ कतै परमेश्वरको बारेमा अलिअलि सम्झेको भए तापनि अधिकांश इसरायलीहरूले त्यो कष्टको कारण परमेश्वरलाई बिर्सिसकेका थिए भनेर हामी थाहा गर्न सक्छौ। तर यहाँ एउटा अचम्म लाग्दो आवाज मोसाले पहिलोचोटि सुन्दै थिए, त्यो आवाज जसले उनको पहिचानलाई प्रष्ट रूपले सम्बोधन गर्दै थियो र यो मुसा नाम उनले मिश्रको दरबारमा पाएका थिए र उनले उनको त्यो दरबारमा हुँदा मिश्री भारदारहरूले सम्मानको साथ लिन्थे, राजकुमार मुसा सायद। तर जब उनी इत्रोमा आए, इत्रोको घरमा, त्यहाँ मानिसहरूले उनलाई एउटा घर ज्वाइँ गोठालो भनेर सायद सम्बोधन गर्ने गर्थे। आदरणीय श्रोता, मुसाले त्यो उजाड स्थानमा आफ्नो राजकुमार मुसा भन्ने पहिचानलाई पूर्ण रूपले गुमाइसकेका थिए, तर परमेश्वरले उनलाई त्यही नामले बोलाउनु भयो जुन नामले मिश्री भारदारहरूले बोलाउने गर्थे, एउटा सम्मानको साथ। आदरणीय श्रोता, यसबाट थाहा लाग्छ कि कोही व्यक्ति
परमेश्वरको समीपमा जान्छ भने उसले आफ्नो वास्तविक पहिचानलाई पुनर्स्थापित गर्न सक्छ। आज तपाईँलाई संसारले कुन नामले चिन्छ वा तपाईँको पहिचान के हो संसारमा, त्यस कुरालाई तपाईँले ध्यान नदिनुहोस्। हुनसक्छ तपाईँको यस संसारमा पहिचान ठूलो पनि हुन सक्छ र सानो पनि हुन सक्छ, तर तपाईँले जुन पहिचान पाउनु भएको छ त्यो पहिचान तपाईँको एउटा झुटा पहिचान पनि हुन सक्छ। तर तपाईँ वास्तविक रूपमा म को हुँ र मेरो पहिचान के हो भनेर जान्न चाहनुहुन्छ भने तपाईँको वास्तविक पहिचान चाहिँ परमप्रभु परमेश्वरले प्रकट गर्न सक्नुहुन्छ। त्यसको लागि हामीले के गर्नुपर्छ? मोसाले के गरे? हातमा एउटा लट्ठी बोके, खुट्टामा एउटा पुरानो फाटेको जुत्ता लगाएर गोठालोको भेषमा भेडा बाख्राको एउटा गन्ध बोक्दै परमप्रभु परमेश्वरको उपस्थितिमा जब पुगे तब उनले वास्तविक पहिचानलाई थाहा गर्न सके। हामीले पनि हामी जस्तो छौं त्यस्तै सृष्टिकर्ता परमेश्वरको सामु पुग्नुपर्छ। जब हामी सृष्टिकर्ता परमेश्वरको सामु पुग्छौ त्यसपछि हामीले हाम्रो वास्तविक स्वर्गीय पहिचानलाई थाहा गर्न सक्छौ। यहाँ मोसाले परमेश्वरको सामु जाँदा उनले पहिला गुमाएका दरबारीय पहिचानलाई पुनः प्राप्त गरे, तर हामी चाहिँ परमेश्वरको सामु जान्छौं भने हाम्रो स्वर्गीय आइडेन्टिटी स्वर्गीय पहिचानलाई थाहा गर्न सक्छौं। के यो कुराले तपाईँ र हामीलाई प्रभु येशूको राज्यमा अगाडि बढ्न थप उत्साह दिँदैन र? आदरणीय श्रोता, अनि यहाँ हामी देख्छौ यो घटनाले मोसाको पहिचान मात्रै फिर्ता गरेन तर ईश्वरीय अधिकारहरू पनि प्रदान गरेको हामी देख्छौ। र हामीले पनि यदि सृष्टिकर्ता परमेश्वरको सामु जान्छौं भने हाम्रो स्वर्गीय पहिचान मात्रै होइन स्वर्गीय हक र अधिकारलाई पनि हामी प्राप्त गर्न सक्छौ। र यी सबै कुराको माध्यम के हो त? सबैभन्दा पहिला विश्वास, अनि समर्पणता, अनि फेरि प्रार्थना। अनि यी सबै कुराको माध्यमद्वारा यी कुरा हामी प्राप्त गर्न सक्छौ भन्दै अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउने नै छु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रममा र यतिखेर म छु तपाईँको प्रार्थनाको सहयात्री पास्टर जनार्दन गिरिबेनी प्रविधिमा हुनुहुन्छ प्राविधिक मित्र सुजन घिमरेज्यू र यतिखेर मेरो हातमा तीनजना श्रोताहरूको प्रार्थनाको अनुरोध परेको छ र भने तपाईँ श्रोताले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ त उहाँ तीनजना श्रोताहरू हुनुहुन्छ सबैभन्दा पहिला हुनुहुन्छ पम्फा रोक्काज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ मेरो घर परिवार र आफन्तहरूले परमेश्वरलाई चिन्न र विश्वास गर्न सक्नुभएको होस् साथै लक्ष्मी मगरज्यूको पाठेघरको इन्फेक्सन भएको छ भन्नुभएको छ चंगै भएको होस् भनेर प्रार्थना गरिदिनुहोला भन्नुभएको छ भने अर्को श्रोता हुनुहुन्छ ओखलढुङ्गाबाट अन्ना बिकज्यू उहाँको प्रार्थनाको अनुरोध रहेको छ मेरो अगाडिको दाँत दुखिरहेको छ चंगाई भएको होस् भनेर प्रार्थना गरिदिनुहोला भन्नुभएको छ भने अर्को श्रोता हुनुहुन्छ रञ्जिता घिमिरेज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ मेरो खुट्टामा एलर्जी भएर चेक जाँच गरेको थिएँ आज रिपोर्ट आउँदैछ उक्त रिपोर्ट राम्रो आउन सकेको होस् भनेर प्रार्थना गरिदिनुहोला भनेर उहाँहरूले प्रार्थनाको अनुरोध राख्नु भएको छ आदरणीय श्रोता आउनुहोस् हामी सबैजना मिलेर उहाँहरूले टिपाउनु भएको प्रार्थनाका अनुरोधहरू लिएर हामी केही समय प्रार्थना गर्नेछौ सर्वशक्तिमान जीवित अनि दयालु परमेश्वर पिता हामी तपाईँको चरणमा आउँदछौ तपाईँ महान राजाहरूको राजा अनि प्रभुहरूका प्रभु सर्वशक्तिमान पवित्र परमेश्वर हुनुहुन्छ पिता हामी तपाईँलाई धन्यवाद दिन्छौ र तपाईँको नामको महिमा गर्छौ जसले हाम्रा सबै प्रार्थनाहरूलाई सुनेर तपाईँले जवाफ दिइराख्नु भएको छ र आज पनि तपाईँले प्रार्थना दिनुहुनेछ भन्ने हामीले आशा एवं विश्वास गरेका छौ श्रोता हामी प्रार्थना गर्दछौ यो समय पम्फा रोक्काज्यूले राख्नुभएका प्रार्थनाको अनुरोधहरूको निम्ति उहाँले अनुरोध राख्नुभएको छ प्रभु उहाँको घर परिवार र आफन्तले तपाईँलाई चिन्न र विश्वास गर्न सक्नु भएको छ प्रभु हामी प्रार्थना गर्छौं उहाँका सबै आफन्तहरूले घर परिवारले तपाईँलाई देख्न सक्नको निम्ति तपाईँले उहाँहरूको हृदयका आँखाहरूलाई खोलिदिनु भएको छ हामी प्रार्थना गर्छौ र साथै लक्ष्मी मगरज्यूलाई जुन प्रकारको इन्फेक्सन भएको छ पुनः तपाईँ परमेश्वरले भजन संग्रह 107 20 पद अनुसार चंगाईको वचन पठाइकन तपाईँले छुटकारा दिनुभएको छ तपाईँ निको पार्नुहुने प्रभु चंगाई दिनुहुने प्रभु छुटकारा दिनुहुने पवित्र परमेश्वर हुनुहुन्छ प्रभु येशूको नाममा ती सबै इन्फेक्सनका ब्याक्टेरियाहरू भाइरस जे पनि छ पूर्ण रूपले हटिजाने हामी हुकुम गर्दछौ प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौ र उहाँलाई तपाईँले चंगाई दिइसक्नु भएको छ प्रभु हामी प्रार्थना गर्छौ हन्ना बिकज्यूको लागि उहाँको अगाडिको दाँत दुखेको छ तपाईँले पूर्ण रूपले चंगाई छुटकारा दिनुभएको छ तपाईँ आफ्नो नाम यहोवा राफा अर्थात म निको पार्ने परमेश्वर हुँ भनेर तपाईँले भन्नुभएको छ र सोही अनुरूप तपाईँको छोरीको सबै दुखाईहरूले तपाईँले छुटकारा दिनुभएको छ साथै हामी प्रार्थना गर्छौ रञ्जिता घिमरेज्यूको खुट्टामा भएको एलर्जीको जुन परीक्षणहरू भएको छ पिता परमेश्वर उक्त परीक्षणको रिपोर्ट सकारात्मक आउन सकेको होस् र तपाईँले हामीले प्रार्थना गर्नुभन्दा अगाडि नै जानिकन उहाँलाई चंगाई दिइसक्नु भएको छ भने हामी विश्वास गर्दछौ प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौ र तपाईँको नाउँको महिमा गर्दछौ धन्यवाद पवित्र परमेश्वर धन्यवाद छ जिउँदो परमेश्वर पिता त्यसै गरी भर्खरै माधव शर्मा ज्यूको पनि प्रभु तपाईँ परमेश्वरमा एउटा बिन्ती आएको छ र उहाँको ढाड दुखिरहेको छ भनेर उहाँले भन्नुभएको छ प्रभु उहाँलाई पनि तपाईँले छुनुहोस् र प्रभु चंगाई छुटकारा दिनुभएको छ तपाईँ निको पार्नुहुने प्रभु चंगाई दिनुहुने प्रभु छुटकारा दिनुहुने प्रभु हुनुहुन्छ पिता र आज जति जनहरूको निम्ति हामीले प्रार्थना चढाएका छौं हाम्रा सबै प्रार्थनालाई सुनिकन तपाईँले जवाफ दिनुभएको छ भनी हामी पूर्ण हृदयदेखिको विश्वास गर्दछौ र तपाईँले दिनुभएको यो चंगाई र छुटकाराको निम्ति हामी धन्यवाद दिँदै हामी आमेन भन्दछौ प्रभु तपाईँलाई धन्यवाद होस् महिमा होस् सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँछौ माग्छौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशू ख्रीष्टको नाउँमा आमेन हौस् त श्रोता यिनै
प्रार्थनाको अनुरोधहरूको साथसाथै पनि आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ र अब भने प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमरेज्यूका साथ प्रस्तोता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् र तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र परमेश्वरसँग बातचित गर्दै रहनुहोस् भन्दै तपाईँको आजको दिन आशिषमय रहोस्। हवस् त, जय मसीह।

क्याल्भरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसीह। गएको दिनहरूमा हामीले योन्नाको सुसमाचारबाट अध्ययन गर्दैथ्यौं। गएको दिनमा हामीले हेरेको कुराहरू हामीले योन्ना 3:1-8 हेरेको थियौं भने आज हामी 9 अगाडि हेर्नेछौ। गएको दिनको कुराहरू थोरै पुनर्वलोकन गर्न मलाई मन पर्यो, जहाँ हामीले निकोदोमस र प्रभु येशूको बीचमा भएको वार्तालापको विषयमा हामी हेर्दै थियौं। निकोदोमस ऊ एउटा धार्मिक गुरु थिए अनि ऊ राति येशू कहाँ भेट्न आउँदछन्। उनीहरूले चिन्हहरू देखेर उसले भन्दछन् परमेश्वर येशूको साथमा हुनुहुन्छ, उहाँमा केही विशेष कुराहरू छ। प्रभु येशूले भन्नुहुन्छ कोही नयाँ गरी जन्मिँदैनन् भने परमेश्वरको राज्यमा पस्न सक्दैनन्। अनि यो कुराहरूको विषयमा निकोदोमस चाहिँ अलमल पर्छन्। कसरी एउटा मानिस नयाँ गरेर जन्मन्छ, उसको आफ्नो आमाको कोखमा गएर फेरि जन्मने त? अनि प्रभु येशूले बताउनुहुन्छ शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्मामा जन्मेको छ, पवित्र आत्मा हो। अनि पवित्र आत्मामा जन्म लिन आवश्यक छ, जसले चाहिँ नयाँ गरेर जन्मने भनेको यो मानिसमा सुधार हुनुभन्दा पनि मानिस अब पूरा रूपमा रूपान्तरित हुनु भन्ने कुरा हामी बुझ्न सक्छौँ। आज यहाँ त्यसको गएको दिनमा हामीले यसको विषयमा हेरेको थियौँ। जस्तै बतास पनि आँखाले देख्न सकिँदैन, बतास आँखाले देख्न नसके तापनि बतासले चाहिँ धेरै ठूलो प्रभावहरू पारिरहेको हुन्छ। रुखको पातहरू हल्लन्छ, हावाको अनुभवहरू गर्छौ। त्यस्तै पवित्र आत्माले जन्मेका पनि त्यस्तै हुन्छन् भन्ने विषयमा गएको दिनमा हामीले हेर्दै थियौँ। आज म तपाईँहरूको बीचमा 9 म अध्ययन गर्न हामी शुरू गर्नेछौँ। हुन्छ, आजको दिनमा हामीले नयाँ जन्मको विषयमा, उचालिएको मुक्तिदाताको विषयमा र संसारको ज्योतिको विषयमा हामी थोरै गरेर अध्ययन गरौँ। परिचय भन्नुपर्दा योन्ना 3 यो चाहिँ सबैभन्दा महत्वपूर्ण बाइबलको संवाद विषयमा पनि बुझ्न सक्छौ। निकोदमसले प्रतिक्रिया गर्दछन्, ऊ एउटा धार्मिक गुरु भए तापनि होइन, ऊ एउटा फरिसी हुन्, इजरायलको शिक्षक हुन्। अनि हामीले हेर्ने हो भने यी सबै कुरा भए तापनि, सबै धार्मिक ज्ञान पाए तापनि उसले है नयाँ गरी जन्मने भन्ने विषयमा बुझ्न सकिरहेको थिएन। 1-8 गएको दिनमा हामीले हेरेको थियौं। अनि येशू ख्रीष्टले एउटा नयाँ जन्मको विषयमा व्याख्या गरेको कुरा हामी हेर्दै थियौं र आज 9-12 प्रभु येशूले नयाँ जन्म कसरी सम्भव छ त, किन कतिजनाले स्वीकार गर्छन् र कतिजनाले इन्कार गर्छन् भन्ने विषयमा अध्ययन गर्नेछ। 3 महत्वपूर्ण प्रश्नहरूमा त्यसको भन्दा अघि म तपाईँलाई बताउन चाहन्छु, किन हामीलाई मुक्ति चाहिन्छ त, कसरी परमेश्वरले मुक्ति जुटाउनु भयो त, र किन कति मानिसहरूले मुक्तिलाई इन्कार गर्छन् भन्ने विषयमा है हामी हेर्नेछ। आज यहाँ हामी हेर्न सक्छौ। पहिलो कुरा, मानिसको एउटा समस्याको विषयमा हामी हेरौँ, आत्मिक अन्धोपनको विषयमा हेरौँ, जुन कुरा 9-13 हामी हेर्न सक्छौ 3 निकोदमसले उहाँलाई सोधे यो कसरी हुन सक्दछ। येशूले तिनलाई जवाब दिनुभयो, तिमी इजरायलका गुरु हौ र पनि यो कुरा बुझ्दैनौ, साँच्चै म तिमीलाई भन्दछु हामी जे जान्दछौ त्यो भन्दछौ र हामीले जे देखेका छौ त्यसको गवाही दिन्छौ, तर तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ। मैले तिमीहरूलाई पृथ्वीको कुरा भने र पनि तिमीहरू विश्वास गर्दैनौ, त तिमीहरूलाई स्वर्गका कुरा बताए भने कसरी विश्वास गर्न सक्छौ, स्वर्गबाट ओर्ली आउने मानिसको पुत्र बाहेक कोही पनि स्वर्गमा उक्लेको छैन। प्रभु येशूले यी कुराहरू है भन्नुहुँदैछ, हामी हेर्न सक्छौ 9-13 मैले पढिदिएको छु। यहाँ निकोदमस अलमल परेको छ, एकदम धेरै शिक्षा धर्मशास्त्रबाट उसले प्राप्त गरेको थिए, उसले व्यवस्था जानेको थिए, अगमवक्ताको कुराहरू जानेको थिए, धार्मिक रीतिरिवाज जानेको थिए, तर पनि उसले प्रश्न गर्छन् कसरी यी कुराहरू हुन सक्दछ। एउटा महत्वपूर्ण सत्यता यहाँ प्रकट भएको तपाईँले देख्न सक्नुहुन्छ, धार्मिक ज्ञानले चाहिँ स्वाभाविक रूपमा आत्मिक समाजहरू उत्पन्न गर्दैन भन्ने कुरा हामी हेर्न सक्छौ। मानिस अहिलेको समयमा पनि मण्डली गएर बाइबल पढेर अनि ईश्वर शास्त्रको विषयमा जानेर अरूलाई सिकाएर ऊ चाहिँ हामीले हेर्ने हो भने आत्मिक समाज हुन नसक्ने पनि हुन सक्छ है, आत्मिक समाज प्राप्त नगरेको पनि हुन सक्छ। त्यही पनि
क्रिसलाई हामी हेर्न सक्छौ कतिचोटि उनीहरूले व्यक्तिगत रूपमा क्रिसलाई नचिनेको पनि हुन सक्छ। येशु ख्रिस्ट उहाँ चाहिँ निकोदमसलाई नयाँ जानकारी दिन मात्र आउनुभएको होइन, उहाँले चाहिँ आत्मिक अन्धोपनको कुराहरू देखाउनका लागि आउनुभएको भन्ने कुरा हामी हेर्न सक्छौ। सानो दृष्टान्त म तपाईँलाई भन्न चाहन्छु। उदाहरणको रूपमा एउटा अन्धो मानिस छन् अरे, सुन्दर पहाड़को जहाँ चाहिँ घाम झुल्किरहेका छन्, उदाइरहेका छन्, उसको अगाडि खड़ा छन्, एकदम सुन्दर दृश्य छन्, अगाडि घाम झुल्केको राम्रो त्यो घामको प्रकाश आइरहेका छ, तर उसले आँखाले देख्न सक्दैनन्। समस्या त्यो घाममा छैन प्रिय, समस्या उसको आँखामा छ है। यहाँ हामी हेर्न सक्छौँ त्यस्तै प्रकारको समस्या परमेश्वरको सत्यता चाहिँ लुकेको छ आज धेरै मानिसको लागि। किन भन्दाखेरि मानिसको हृदय चाहिँ अन्धो भएका छन् है, त्यो समस्याको कारणले गर्दा त्यो परमेश्वरको सुन्दरता देख्न सकेका छैनन्, परमेश्वरको कुराहरू बुझ्न सकेका छैनन्। प्रभु येशूले निकोदमसलाई है गाली गर्नुभएको कुराहरू हामी हेर्न सक्छौँ। यहाँ के भन्छ भन्दाखेरि 10 पदमा येशूले तिनलाई जवाब दिनुभयो, तिमी इजरायलको गुरु हो र पनि यो कुरा बुझ्दैनौ। 3:10 हामी हेर्न सक्छौ, निकोदमसले यी सबै कुराहरू जान्नु पर्थ्यो भन्ने कुरा हामी बुझ्न सक्छौ प्रिय होइन। पुरानो नियममा चाहिँ बारम्बार यसको विषयमा सिकाएका छन्, नयाँ हृदयको विषयमा, आत्मिक शुद्ध हुने विषयमा, भित्री रूपमा रूपान्तरित हुने विषयमा, जुन चाहिँ इजिकेलको पुस्तक 36 अध्याय, यर्मियाको पुस्तक 31 अध्यायमा हामी प्राप्त गर्न सक्छौ। अगमवक्ताहरूले परमेश्वरबाट रूपान्तरण हुने विषयमा, भित्रीबाट रूपान्तरण हुने कार्य मानिसमा हुनुपर्छ भन्ने विषयमा धेरै पटक सिकाएको थिए। त्यही पनि निकोदमसले यसको विषयमा है बाहिरी धार्मिक कुराहरू मात्रै बुझेको थिए, भित्री रूपमा बुझेका थिएनन् भन्ने कुरा हामी हेर्न सक्छौँ। अहिलेको समयमा पनि मानिसहरू इसाईहरू बाहिरी रूपमा मात्रै इसाई हुन्छन्, उनीहरूलाई मण्डलीको संस्कृति थाहा छ, मण्डलीमा कुन प्रकारले बोलिनुपर्छ भन्ने कुरा थाहा छ, धार्मिक अभ्यासहरू उनीहरूलाई थाहा छ होइन। तर हामीले हेर्ने हो भने व्यक्तिगत रूपमा पवित्र आत्माको काम जुन रूपान्तरण गर्ने कुराहरूको अनुभव उनीहरूले कहिल्यै पनि गरेका हुँदैनन् प्रिय, त्यो चाहिँ किनभने पवित्र आत्मालाई काम गर्न नदिएको कारणले गर्दा, नयाँ जन्म प्राप्त नगरेको कारणले गर्दा यी कुराहरू भएको हामी हेर्न सक्छौँ। अनि हामी हेर्ने हो भने प्रभु येशू ख्रिस्ट उहाँ खराब मानिसलाई सुधार गर्न आउनुभएको होइन, तर उहाँ चाहिँ मृतक मानिसलाई जीवित बनाउनलाई उहाँ आउनुभएको भन्नुको अर्थ है, जुन मानिसमा पूरै रूपान्तरित नयाँ जीवन दिनलाई, नयाँ जन्म दिनलाई उहाँ यस संसारमा आउनुभएको भन्ने कुरा बुझ्न सक्छौ। मानव जाति है ऊ आफै स्वर्ग जान सक्दैनन् प्रिय, जुन 13 पदले भन्छ, स्वर्गबाट ओर्ली आउने मानिसको पुत्र बाहेक कोही पनि स्वर्गमा उक्लेको छैन। प्रभु येशूले घोषणा गर्नुहुन्छ मानिसले परमेश्वरलाई आविष्कार गरेको होइन, अथवा आफ्नै बल तागतबाट परमेश्वरको विषयमा पत्ता लगाएको होइन, मानिसको ज्ञानले पनि स्वर्ग जान सक्दैनन्, मानिसको धर्मले पनि स्वर्ग जान सक्दैनन्, मानिसको होइन कामले पनि ऊ स्वर्ग जान सक्दैनन् भन्ने कुरा बुझ्न सक्छ प्रिय है। तर परमेश्वर नै स्वर्गबाट तल ओर्लनु भएको, त्यसरी प्रभु येशू ख्रीष्ट ओर्लनु भएको हामी हेर्न सक्छौ। प्रभु येशू ख्रीष्ट उहाँ चाहिँ जो चाहिँ स्वर्गमा हुनुहुन्थ्यो, उहाँले चाहिँ होइन पृथ्वीमा आउनुभयो मानवको खातिर, अनि मानिसले मुक्ति भन्ने कुरा पत्ता लगाएको होइन परमेश्वरबाट, मुक्ति चाहिँ परमेश्वरले मानिसको लागि ल्याउनु भएको स्वर्गबाट भन्ने कुरा बुझ्न सक्छौ। एउटा सत्यता कुराहरू म तपाईँलाई बताउन चाहन्छु। ठूलो समस्या चाहिँ है मानिसको ठूलो समस्या चाहिँ अज्ञानता होइन, नैतिकता पनि होइन, शिक्षा पनि होइन, तर आत्मिक अन्धोपन हो। उनीहरूलाई नयाँ जन्म चाहिन्छ, परमेश्वरसँग माग गर्नुपर्छ र परमेश्वरले त्यो माग पूरा गर्नुहुन्छ। हामी थोरै 14 पददेखि लिएर 17 पदसम्म हेरौँ, जहाँ चाहिँ परमेश्वरले जुटाउनु भएको कुरा, मुक्तिदाता उचालिनु भएको कुराहरू हामी अध्ययन गर्नेछ। 14 पददेखि 17 पदसम्म, जसरी मोसाले उजाड स्थानमा सर्पलाई उचाले,
त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ र जस जसले उहाँमाथि विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँछ। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनु भएन र संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनु भयो। यो खण्डको सबैभन्दा मुख्य खण्ड यही खण्ड हो। यहाँ सर्प चाहिँ के भएका छन् जाड स्थानको कुराहरू हामी गरेको हामी हेर्न सक्छौँ। जुन चौध पदले भन्छ जसरी मोसाले उजाड स्थानमा सर्पलाई उचाले त्यसरी मानिसको पुत्र उचालिनुपर्छ भनेर प्रभु येशूले भन्नुहुन्छ। प्रभु येशूले निकोदमसलाई गन्तीको पुस्तक 21 अध्यायतिर लानुहुन्छ। इजरायलीहरू त्यो घटनामा परमेश्वरको विरूद्ध उठेको छन्, न्याय आएको छ, विषालु सर्पहरू त्यो छाउनीभित्र प्रवेश गरेको छ, मानिसहरू जता त्यतै मरिरहेको थिए, मानिसहरू कृपाको लागि पुकारिरहेको थिए। परमेश्वरले मोसालाई आज्ञा गर्नुभयो, एउटा काँसाको सर्प बनाऊ र माथि यसलाई लौरोमा उठाएर राख, जो जसले यो विश्वास साध्या छ उनीहरू बचाइनेछ भनेर भन्दछ। उनीहरूलाई औषधि चाहिएको थिएन त्यति बेलाको समयमा, अपरेसन गर्न पनि परेको थिएन त्यति बेलाको समयमा, सुधारको काम पनि उनीहरूलाई चाहिएको थिएन, तर साधारण रूपमा उनीहरू विश्वास साथ त्यो सर्पलाई हेर्नु पर्थ्यो। सानो दृष्टान्त म भन्न चाहन्छु, एउटा विषालु सर्पले कसैलाई ठोक्यो अरे, कल्पना गर्नुहोस्, ऊ मर्दैछ अनि डाक्टरले भन्छ हुन्छ म तपाईँको उपचार गर्छु, अनि त्यो उसले भन्छ मलाई उपचार चाहिँदैन भनेर भन्छ। समस्या चाहिँ उपचार होइन, समस्या चाहिँ उसको अविश्वास हो। त्यस्तै परमेश्वरले पनि मुक्ति ख्रिस्टद्वारा दिनुभएको छ तर मानिसले चाहिँ विश्वास गर्न चाहँदैन। आज तपाईँ के गर्न चाहनुहुन्छ? प्रभु येशू जसरी उचालिनुभयो भनेर चौध पदले भन्छ, त्यो कुराको विषयमा थोरै निहालो। जसरी मोसाले उजाड स्थानमा सर्पलाई उचाले त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ। अनि यहाँ साँच्चै नै उचालिनुपर्छ भन्ने कुराहरू महत्वपूर्ण कुराहरू हुन् है। क्रुसमा क्रुस भन्ने कुराहरू चाहिँ यो चाहिँ अचानक भएको कुरा होइन, परमेश्वरको अनन्तको योजना थियो। प्रभु येशू माथि उचालिनु पर्ने थियो ताकि पापको न्याय गरिएको होस् होइन, अनि यो न्यायद्वारा परमेश्वर सन्तुष्ट हुन सक्नुभएको होस्, परमेश्वरले पवित्रताका कुराहरू आदर गरिएको होस् भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि क्रुसमा चाहिँ हामी हेर्न सक्छौँ परमेश्वरले न्याय गर्नुभयो, कृपा आयो भन्ने कुरा हामी हेर्न सक्छौँ। प्रभु येशूले हाम्रो साटो दण्ड भोगिदिनु भयो, अनि त्यो काँसाको सर्प चाहिँ येशू ख्रिस्टको एउटा चित्र तपाईँले देख्न सक्नुहुन्छ। त्यसरी काँसाको सर्प चाहिँ उचाड स्थानमा उचालिएको थियो, येशू ख्रिस्ट चाहिँ क्रुसमा उचालिएको कुरा हामी हेर्न सक्छौँ। सर्पले चाहिँ हामी हेर्न सक्छौँ जसले मृत्यु ल्याएको थियो हामी हेर्न, अनि हामी हेर्न सक्छौँ त्यसले प्रतिनिधि गरेको थियो, मृत्युसँग प्रतिनिधि गरेको कुरा हामी हेर्न सक्छौँ। प्रभु येशूले चाहिँ हाम्रो पापहरू बोक्ने काम गर्नुभयो होइन है, उहाँ पापी भएको कारणले गर्दा त होइन तर उहाँले हाम्रो पापहरू आफूमाथि लिनुभयो। अनि यहाँ सर्प माथि उचालियो, प्रभु येशू पनि खलबरीमा उचालिनु भएको कुरा हामी देख्न सक्छौँ। प्रिय है, इजरायलीहरूले हेरे र बाँचे, त्यस्तै अहिलेको समयमा पनि पापीहरूले ख्रिस्टलाई हेर्न आवश्यक छ र उनीहरू बचाइन्छन् है, त्यो विश्वासद्वारा हेर्न आवश्यक छ। हाम्रो पापको लागि मूल्य चुकायो भनेर हामी हेर्न जरुरी छ। परमेश्वरको अद्भुत प्रेमको विषयमा थोरै जुन 16 पदले उल्लेख गरेको कुराहरू हामी हेर्नेछौँ। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् भनेर भन्दछ। जुन चाहिँ 3:16 भन्छ, हामी हेर्न सक्छौँ यो एकदम प्रख्यात पद हुन्, विचार गर्नुहोस् होइन के भन्दछ यो पदले। परमेश्वरले असल मानिसलाई प्रेम गर्नुभयो भनेर भनेको छैन, परमेश्वरले धार्मिक मानिसलाई प्रेम गर्नुभयो भनेर भनेको छैन, परमेश्वरले योग्य मानिसलाई प्रेम गर्नुभयो भनेर भनेको छैन, तर परमेश्वरले के भन्नुभएको छ, परमेश्वरले संसारलाई प्रेम गर्नुभएको छ। पतित संसार, विद्रोही संसार, पापमय संसार, परमेश्वरबाटै प्रेम उत्पन्न भएको भन्ने कुरा हामी हेर्न सक्छौँ। उहाँहरूले हामी प्रेमिलो भएको कारणले गर्दा प्रेम गरेको होइन, तर उहाँ नै प्रेम हुनुहुन्छ, त्यही भएर उहाँले हामीलाई प्रेम गर्नुभयो भन्ने कुरा देख्न सक्छौँ। अनि हामी एउटा महान वरदानको विषयमा थोरै कुरा हामी हेर्न, उहाँले हामीलाई के दान दिनुभएको
उहाँले एकमात्र पुत्र दिनुभयो है। पिताले होइन एउटा स्वर्गदूत पठाउनु भएन, अगमवक्ता पठाउनु भएन, होइन उहाँले एउटा शिक्षक पनि पठाउनु भयो, तर उहाँले एकमात्र पुत्रलाई पठाउनु भयो ताकि हामीहरूको मुक्तिको लागि उहाँले त्यो मूल्य चुकाउनु भएको होस्, उहाँको गहिरो प्रेम प्रकट गर्न सक्नुभएको होस्। अनि प्रभु येशु ख्रीष्टको आउनुको उद्देश्य चाहिँ के हो भन्दाखेरि छत्रपदले भन्छ, किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनु भयो। दोषी ठहराउनुको लागि चाहिँ होइन, प्रभु येशु ख्रीष्ट उहाँ सुरुमा उद्धारको सेवामा आउनुभयो। संसार अगाडि नै दोषी थिए पापको कारणले गर्दा, ख्रीष्टले होइन तर हामीलाई बचाउन आउनुभयो। क्रुस चाहिँ परमेश्वरको होइन खुल्लम खुल्ला एउटा निम्त जस्तै हो हरेक पापीको निम्ति। आज तपाईँ त्यो निमन्त्रणालाई के गर्नुहुन्छ? एउटा सत्यता तपाईँलाई बताउन चाहन्छु, एउटा मानिसहरूको अशक्त अवस्था प्रभु येशूले जवाब दिनुहुन्छन्। त्यो उहाँ क्रुसमा टाँगिएर अनि उहाँ बौरी उठेर सित्तैमा उहाँले विश्वास गर्नेहरूको निम्ति मुक्तिको कुरा प्रदान गर्नुहुन्छ। तपाईँ के गर्नुहुन्छ आजको दिनमा? अनि मानिसहरूको प्रतिक्रियाको विषयमा, ज्योति र अन्धकारको विषयमा थोरै अध्ययन गरौँ, जुन चाहिँ 18 पददेखि लिएर 21 पदमा हामी हेर्न सक्छौ। येशू ख्रीष्टले व्याख्या गर्नुहुन्छ किन कतिजना बचाइए किन कतिजना बचाइएनन् भन्ने विषयमा, जुन कुरा हामी 18 20 हामी हेर्न सक्छौ होइन 21। जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएको छ। किनभने जसलाई परमेश्वरको एकमात्र पुत्रको नाउँमा विश्वास गरेका छन्, फैसला यही हो, ज्योति संसारमा आएको छ र मानिसले ज्योति भन्दा बरु अन्धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्ट थिए। किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ र ज्योतिमा आउँदैन, नत्र त त्यसको काम प्रकट हुनेछ। सत्यद्वारा जिउने मानिस ज्योतिमा आउँछ र यसरी जसले गरेका कामहरू परमेश्वरमा गरिएको हुन् भने प्रष्टै देखिन्छ। अनि भर्खरै पढिदिएको खण्ड जुन 18-21 हामी हेर्न सक्छौ, दुईटा सम्भावित शर्तहरू हामी हेर्न सक्छौ। यहाँ भन्छन् 18 जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएको छ। किनभने जसले परमेश्वरको एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन भनेर भन्छ। होइन, दुई प्रकारको समूह हुन्छ, एउटा विश्वास आउँछ र यसरी जसले गरेका कामहरू परमेश्वरमा गरिएको हुन् भने प्रष्टै देखिन्छ। अनि भर्खरै पढिदिएको खण्ड जुन 18-21 हामी हेर्न सक्छौ।

त्यहाँ बीचमा कोही पनि हुँदैनन् प्रिय, होइन कुनै सम्भावना छैन। हो म विश्वास पनि गर्दिनँ, विश्वास पनि विश्वासलाई इन्कार पनि गर्दिनँ, विश्वास पनि गर्दिनँ, म बीचको हो भनेर भन्न मिल्दैन प्रिय, होइन त्यो छान्न मिल्दैन प्रिय। यहाँ भन्छन् अविश्वासको कारणले गर्दा मानिसहरू दोषी ठहरिएको छ। विचार गर्नुहोस् है, है मानिसहरू उनीहरू दोषी ठहरिएको होइनन्, किनभने होइन उनीहरू किन दोषी ठहरिएको हो भन्दाखेरि परमेश्वरको प्रेम असफल भएको कारणले गर्दा होइन, होइन ख्रिस मर्नको लागि असफल हुनुभएको कारणले गर्दा पनि होइन, उनीहरू दोषी ठहरिएको कारण चाहिँ किनभने उनीहरूले येशु ख्रिस्टले जुटाउनु भएको कुरालाई इन्कार गरेको छ। उदाहरणको रूपमा सानो एउटा दृष्टान्त भन्न चाहन्छु। कल्पना गर्नुहोस्, एउटा मानिस पानीमा डुब्दैछ अनि अर्को मानिसले डोरी फ्याँकेर उसलाई बचाउन चाहन्छन्, तर उसले डोरी पक्रन चाहँदैन, कसको गल्ती हो त है? त्यो डोरी फ्याँक्ने मानिसको गल्ती हो कि डोरी समात्न नमान्ने मानिसको गल्ती हो? आज मुक्ति भन्ने कुरा पनि त्यस्तै छ है, पापबाट छुटकारा भन्ने पनि कुरा त्यस्तै छ, नयाँ जन्म भन्ने कुराहरू पनि त्यस्तै छ। अब नयाँ जन्म मैले प्राप्त गर्ने कि नगर्ने है, त्यो हामीमा भर पर्छ प्रिय। अनि आज संसारमा ज्योति आएको छ, जुन 19 पदले भन्दछन् फैसला चाहिँ यही हो, ज्योति संसारमा आएको छ र मानिसले ज्योतिलाई भन्दा बरु अन्धकारलाई रुचाए किनकि तिनीहरूका काम दुष्ट थिए भनेर भन्छन्। प्रभु येशु त्यो ज्योति हुनुहुन्छ अनि यो चाहिँ ज्योति चम्कन्छ, अनि यो ज्योतिले चाहिँ सत्यतालाई प्रकट गर्छ, पापलाई प्रकट गर्छ, सत्यताको कुराहरू देखिन थाल्छ। अनि हामी हेर्ने भने पापमय मानिसले स्वाभाविक रूपमा अन्धकारलाई प्रेम गर्छन्, किन भन्दा है अन्धकारले चाहिँ पापलाई लुकाउँदछन् प्रिय। मानिसहरू प्रायः ख्रिस्ट येशूलाई इन्कार गर्छन् है, उनीहरूले प्रमाणहरू नपाएको कारणले गर्दा त होइन, उनीहरूले ख्रिस्टलाई इन्कार गर्नुको कारण चाहिँ उनीहरू समर्पण हुन चाहँदैनन् प्रिय। उदाहरणको रूपमा है, एउटा चोरलाई अन्धकार मनपर्छ किनभने अन्धकारले चाहिँ गलत कामहरू गरेको कुराहरू अन्धकारमा अँध्यारोमा है सबै लुकाउन मिल्छ, तर बत्ती बल्यो भने के हुन्छ थाहा छ, हरेक कुरा देखिन्छ त्यो चोरले गरेको कामहरू। त्यस्तै येशू ख्रिस्टले सबै कुराहरू देखिने पारिदिनु भएको छ, मानिसको गमन, पाप, स्वधर्मीको कुराहरू, विद्रोहका कुराहरू। धेरै मानिसलाई अन्धकार मनपर्छ किनभने उनीहरू बदलिन चाहँदैनन्, तर असल विश्वासी है ऊ चाहिँ ज्योतिमा आउँछन्। जसरी 21 पदले भन्छ, सत्यद्वारा जिउने मानिस ज्योतिमा आउँछ र जसरी उसले गरेका कामहरू परमेश्वरमा गरिएका हुन् भन्ने प्रष्टै देखिन्छ है, जुन 3:21 हामी हेर्न सक्छौ। साँचो विश्वासी जहिले पनि ख्रिस्टको ज्योतिमा आउँछन् अनि ऊ सिद्ध भएको कारणले गर्दा त होइन, तर ऊ सत्यता प्रति इच्छा राखेको कारणले गर्दा। अनि एउटा बचाइएको मानिसले के भन्छन् थाहा छ, उसले हे परमेश्वर मेरो हृदयमा खोतल्नुहोस्, मलाई जाँच्नुहोस्, मलाई बदल्नुहोस्, हे परमेश्वर कुन कुराले तपाईँलाई दुःखी तुल्याएको छ त्यो कुराहरू मलाई देखाइदिनुहोस्। अनि एउटा असल विश्वासको प्रमाण चाहिँ के हो भने ऊ चाहिँ ज्योतिमा हेर्नको लागि इच्छुक हुन्छन् भन्ने कुरा हामी बुझ्न सक्छौ। सानो सत्यता म बताउन चाहन्छु, प्रभु येशू ख्रिस्ट है यस्तै प्रकारको झुक्याउने कुराहरूप्रति अनि प्रतिक्रिया गर्नुहुन्छ। जतिजना ज्योतिमा आउँछ उसले जीवन प्राप्त गर्छ, तर जतिजनाले इन्कार गर्छ ज्योतिलाई मेरो अन्धकारमा रहिरहन्छ। यो कुरा बुझ्न आवश्यक छ, यो समस्या छ। निष्कर्षमा भन्नुपर्दा निकोदमसको वार्तालाप प्रभु येशूसँग 3 महान सत्यताको कुरा देखाउँदछ। हामीलाई नयाँ जीवन चाहिन्छ, मानिस होइन आफ्नो धार्मिक कार्यले बचाइन सक्दैन, अनि मानिस अन्धोपन छ, मानिसलाई आज रूपान्तरणको कामहरू उनीहरूको जीवनमा हुनुपर्छ परमेश्वरद्वारा। हामीलाई मुक्तिदाता चाहिन्छ, जसरी सर्पमाथि उचालिए येशू ख्रिस्टमाथि उचालिनु भएको छ हाम्रो पापको लागि, हामीले प्रतिक्रिया गर्नुपर्छ ज्योतिमा आएर है। अनि प्रश्न यो होइन परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ भन्ने प्रश्न यो होइन, प्रश्न चाहिँ यो हो कि हामी ज्योतिमा आउन चाहन्छौँ, उहाँको पुत्रमाथि

क्रस गर्न चाहन्छ जसरी तिनको स्वरले भन्दछ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो ममा त्यो विश्वास गर्ने कोही नाश नहोस् तर उनीहरूले अनन्त जीवन पाओस् र अन्तिम चुनौती म तपाईँलाई दिन चाहन्छु निकोदमस जस्तै धेरै मानिसहरू प्रभु येशूको विषयमा सिक्न आउँछन् तर कहिले पनि व्यक्तिगत रूपमा भरोसा गर्न चाहँदैनन् तपाईँहरूमा येशू ख्रीष्ट हामीलाई निम्तो दिँदै हुनुहुन्छ आफूमा आफ्नो धर्म कार्यमा भरोसा गर्न छोडिदिनुहोस् आफूमा भरोसा गर्न छोडिदिनुहोस् तर त्यो उचालिएको मुक्तिदातालाई हेर्नुहोस् ज्योतिमा कदम राख्नुहोस् जीवन प्राप्त गर्नुहोस् ख्रीष्टले तपाईँलाई त्यो जीवन दिन चाहनुहुन्छ नयाँ जीवन चाहिँ उपलब्ध छ जो पुत्र प्रभु येशू ख्रीष्ट माथि उचालिनु भयो त्यसैको लागि हो अनन्त जीवन चाहिँ विश्वास गर्नेहरूको लागि हो आमेन हम प्रार्थना गरौं हे सर्वोच्चमा विराजमान परमेश्वर पिता धन्यवाद आजको दिनको लागि आज जुन नयाँ जन्मको विषयमा है आज हामीले भर्खरै हेरेको थियौँ तपाईँमा भरोसा गर्ने तपाईँ पापको लागि मारिनु भयो भन्ने कुरा तपाईँ विश्वास गरेर तपाईँ हेर्नेहरू बचाइन्छन् भन्ने कुरा ज्योतिमा आउने कुरा यी सबै कुराहरूबाट हामीमा आशीर्वाद गर्नुभएछ धन्यवाद हाम्रो जीवनलाई रूपान्तरित गर्नुहोस् तपाईँको ज्योतिमा हिँड्नलाई सहायता गर्नुहोस् प्रभु अनि तपाईँमा भरोसा गर्नलाई सहायता गर्नुहोस् हो तपाईँको नजिक आएर होइन तपाईँसँग जिउनलाई सहायता गर्नुहोस् धन्यवाद माग्छु येशूको नाममा आमेन यसै गरी प्रिय हाम्रो बाइबल कलेजमा कोही व्यक्ति अध्ययन गर्न चाहनुहुन्छ भने हाम्रो बाइबल कलेजको लागि तपाईँले यस नम्बरमा कल गर्न सक्नुहुनेछ फोन नम्बर यस प्रकार छन् 98421334370 म फेरि पनि भन्न चाहन्छु 98421334370 हस्त धन्यवाद जय मसीह फेरि भेटौँ

आदरणीय श्रोता जय मसी नमस्कार। सारा मिनिस्ट्रीज नेपालको प्रस्तुति कार्यक्रम सफल यात्रा लिएर म डाक्टर तेज रोका यहाँहरूको रेडियो सेटमा आइसकेको छु। श्रोता, म विश्वास गर्छु यहाँहरू असलै हुनुहुन्छ, कुशलै हुनुहुन्छ। आज पनि हामी सदाझै प्रार्थनामा सहभागी हुनेछौ, साथसाथै हामी आत्मिक भजन सुन्नेछौ र आनन्दित हुनेछौ र धर्मशास्त्र बाइबलबाट जीवित परमेश्वरको सन्देश हामी सुन्नेछौ। यो हाम्रो लागि आशिषको कुरा हो। परमेश्वरले हामीलाई अनुग्रह गरेर यो समय दिनुभएको छ, त्यसैले हामी प्रार्थना गरेर आजको यो कार्यक्रमलाई शुरू गर्नेछौ। तपाईँ जहाँ हुनुहुन्छ मसँगै प्रार्थनामा सहभागी हुनुहोस्। सर्वोच्चमा विराजमान हुने परमेश्वर पिता, तपाईँलाई धन्यवाद, स्तुति, महिमा, प्रशंसा गर्दछौ। प्रभु, तपाईँको नाउँ अति उच्च छ, प्रेमिलो छ, दयालु छ। प्रभु, आजको यो दिनमा हामी तपाईँ परमेश्वरलाई धन्यवाद दिन्छौ। प्रभु, म प्रार्थना गर्छु यस सफल यात्रा कार्यक्रमलाई आशिष दिनुहोस्। शुरूदेखि आखिरसम्म तपाईँले अगुवाई दिनुहोस्। म प्रस्तुतता र हाम्रा सबै श्रोताहरूलाई तपाईँले आशीर्वाद दिनुहोस्, तपाईँको शान्ति दिनुहोस्, तपाईँले महिमा लिनुहोस्। ओ प्रभु, तपाईँलाई धन्यवाद, अनुग्रह दिनुहोस्, सहायता गर्नुहोस्, दया गर्नुहोस्। प्रभु, धन्यवाद। सबै आदर, भक्ति, महिमा तपाईँलाई दिँदै बिन्ती प्रार्थना चढाउँछु प्यारो यीशु प्रभुको नाउँमा, आमेन। आदरणीय श्रोता, अब यति बेला पालो भएको छ एउटा ख्रिष्टे सुमधुर धुनका साथमा ख्रिष्टे भजन सुन्ने, र यो ख्रिष्टे भजन श्रोताको लागि

प्रिय श्रोता, यो मिठो ख्रिस्टे भजन पछि यहाँलाई कार्यक्रम सफल यात्रामा पुनः हार्दिक स्वागत गर्दछु। श्रोता, अब ढिलो नगरिकन हामी परमेश्वरको सन्देश सुन्नेछौ। राजाको लागि परमेश्वरको सन्देश दोस्रो थिस्लुनीकीको पत्र एक अध्यायको एकदेखि बाह्रको खण्डबाट लिएको छ। र श्रोता, यो धर्मशास्त्रको खण्ड म यहाँहरू सबैको लागि विस्तारै सरसर्ती पाठ गर्नेछु। यहाँ यसरी लेखिएको छ, पाउल, सिलास र तिमोथीबाट परमेश्वर हाम्रा पिता र प्रभु यीशु ख्रीष्टमा थिस्लुनीकीहरूको मण्डलीलाई परमेश्वर पिता र प्रभु यीशु ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति मिलोस्। धन्यवाद र प्रार्थना। भाइ हो, तिमीहरूका निम्ति परमेश्वरलाई सधैँ धन्यवाद चढाउन हामी बाध्य छौ। यो योग्य पनि छ, किनकि तिमीहरूको विश्वास प्रशस्त गरी वृद्धि भइरहेछ र एउटा अर्काप्रति तिमीहरू हरेकको प्रेम बढ़िरहेछ। यसकारण तिमीहरूका सबै सतावट र तिमीहरूले सहिरहेका कष्टहरूका बीचमा तिमीहरूका स्थिरता र विश्वासको निम्ति परमेश्वरका मण्डलीहरूका माझमा हामी ज्यादै गर्व गर्छौ। परमेश्वरको धार्मिक इन्साफको साक्षी यही हो कि तिमीहरू परमेश्वरका राज्यको योग्य ठहरिन सक, जसको निम्ति तिमीहरू दुःख भोगिरहेछौ। परमेश्वर न्यायी हुनुहुन्छ। उहाँले तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनुहुन्छ र तिमी कष्ट पाएकाहरूलाई हामीहरूसँगै आराम दिनुहुन्छ। यो तब हुन्छ जब प्रभु यीशु आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ। परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु यीशुको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ। तिनीहरूले अनन्त विनाशको दण्ड तथा प्रभुको उपस्थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्ड भोग्नेछन्। जब त्यस दिन उहाँका सन्तहरूमा महिमा पाउन र विश्वास गर्नेहरू सबैलाई आश्चर्यचकित पार्न उहाँ आउनुहुनेछ, किनभने तिमीहरूलाई दिएको हाम्रो साक्षीमा तिमीहरूले विश्वास गर्यौ। यस हेतुले हामी तिमीहरू सबैका निम्ति निरन्तर प्रार्थना पनि गर्छौ कि हाम्रा परमेश्वरले तिमीहरूलाई आफ्नो बोलावटको योग्य बनाउन् र हरेक असल उद्देश्य र विश्वासको कामलाई उहाँको शक्तिद्वारा पूर्ण गरिदिउन्, ताकि हाम्रा परमेश्वर र प्रभु यीशु ख्रीष्टको अनुग्रह अनुसार हाम्रा प्रभु यीशुको नाउँ तिमीहरूमा महिमित होस् र तिमीहरू उहाँमा। आमेन। परमेश्वरले यो वचन पढाई र सुनाईमा हामी सबैजनालाई आशिष दिनुभएको होस्। प्रिय श्रोता, तपाईलाई थाहा छ हाम्रो देशमा न्यायालय छ, जिल्ला अदालत छ, सर्वोच्च अदालत छ, पुनरावेदन अदालत छ। त्यो न्यायालयहरूले न्याय गर्दछन्। त्यहाँ अधिवक्ताहरू हुन्छन्, न्यायाधीशहरू हुन्छन्, प्रधान न्यायाधीश हुन्छन् र उनीहरूले मानिसहरूको समस्याहरू, कानुनी बिमारीहरू जो छ त्यो कानुनी बिमारीहरूलाई उपचार गर्ने काम गर्दछन्। सायद तपाईँ कतिजना पनि अदालतको प्रक्रियामा जानुभएको हुनसक्छ अनि तपाईँलाई अनुभव हुनसक्छ, तर कतिचोटि चाहिँ यो संसारको न्यायालयहरूमा चाहिँ मान्छेहरू सन्तुष्ट हुँदैनन्, उनीहरूले दिएको इन्साफमा उनीहरू सन्तुष्ट हुँदैनन्। तर त्यहाँनिर जो एकजना हुनुहुन्छ, जो सर्वोच्च हुनुहुन्छ, सर्वज्ञानी हुनुहुन्छ, सर्वव्यापी हुनुहुन्छ, सर्वशक्तिमान हुनुहुन्छ, उहाँ सबै कुराको सृष्टिकर्ता हुनुहुन्छ, सबै कुराको स्रोत हुनुहुन्छ, उहाँ न्याय पनि हुनुहुन्छ। उहाँको गुणहरू जुन छ, विशेषताहरू जुन छ, त्यो मध्येको एउटा गुण हो न्याय गर्ने, इन्साफ गर्ने। उहाँले पक्षपात गर्नुहुन्न, उहाँले निष्पक्ष रूपमा सबैको सबै कुराको इन्साफ गर्नुहुन्छ। परमेश्वरको इन्साफ चाहिँ धार्मिक हुन्छ, त्यहाँ कुनै प्रकारको भनसुन, घुसपेट अथवा लेनदेन, नाता के पनि हुँदैन। परमेश्वरको इन्साफ चाहिँ धार्मिक हुन्छ, हो हो, होइन होइन, ठिक ठिक, बेठिक बेठिक नै हुन्छ। परमेश्वरले धर्मी र अधर्मी दुवैको न्याय गर्नुहुन्छ, किनभने उहाँ चाहिँ
धार्मिक न्यायाधीश पनि हुनुहुन्छ। यो दोस्रो थिस्सलुनीकीको पत्रमा जुन कुराहरू लेखिएको छ, यो चाहिँ परमेश्वरका जन प्रेरित पावलले त्यहाँ थिस्सलुनीकीमा भएका विश्वासीहरू कतिजनाहरू चाहिँ येशु ख्रीष्टको आगमनको बारेमा अलि फरक प्रकारले उनीहरूको बुझाइ भएको थियो। येशु तुरुन्तै आउनुहुन्छ भन्ने कुरा उनीले बुझेर अनि उनीहरूले के गरे भने आफ्ना सबै काम व्यवसाय सबै कुराहरू छोडेर उनीहरू चाहिँ पर्खेर बस्न थाले, काम गर्न छोडे उनीहरूले। अब येशु आइहाल्नुहुन्छ, हामीले किन काम गर्ने भनेर उनीहरू सबै प्रकारले छोडे। तर त्यो चाहिँ गलत बुझाइ हो भनेर बुझाउनको निम्ति र हामीले आफ्नो कर्तव्य निरन्तर गरिराख्नुपर्छ, हामीले अल्छे गर्नु हुँदैन, हामीले काम गर्नुपर्छ, हाम्रो जिम्मेवारीहरू पूरा गरिराख्नुपर्छ भन्ने कुरा बुझाउनका लागि चाहिँ पौलले यो दोस्रो थिस्सलुनीकीको पत्र लेख्नु भएको हो। यहाँनिर हामी थुप्रै कुराहरू देख्छौ। यहाँनिर पौलले यो पत्र लेख्दै गर्दा उनीहरूलाई स्पष्ट भन्छन्, उठ काम गर अल्छी नगर भनेर उहाँले भन्नुहुन्छ। यो अध्यायमा पौलले थिस्सलुनीकीका विश्वासीहरूको तारिफ गर्छन्, शुरूमा प्रशंसा गर्छन्, उनीहरूको काम, उनीहरूको विश्वास, उनीहरूको प्रार्थना, उनीहरूको प्रेमको बारेमा तारिफ गर्दछन्। यहाँ एक अध्यायको तीन र चार पद अनि दश पदमा लेखिएको छ, म फेरि एकपटक सबैको लागि पढ्नेछु। भाइ हो, तिमीहरूका निम्ति परमेश्वरलाई सधैँ धन्यवाद चढाउन हामी बाध्य छौ। यो योग्य पनि छ, किनकि तिमीहरूको विश्वास प्रशस्त गरी वृद्धि भइरहेछ र एउटा अर्काप्रति तिमीहरू हरेकको प्रेम बढ़िरहेछ। यसकारण तिमीहरूका सबै सतावट र तिमीहरूले सहिरहेका कष्टहरूका बीचमा तिमीहरूका स्थिरता र विश्वासका निम्ति परमेश्वरका मण्डलीहरूका माझमा हामी ज्यादै गर्व गर्छौं। अनि दशमा लेखिएको छ, जब त्यस दिन उहाँका सन्तहरूमा महिमा पाउन र विश्वास गर्नेहरू सबैलाई आश्चर्यचकित पार्न उहाँ आउनुहुनेछ, किनभने तिमीहरूलाई दिएको हाम्रो साक्षीमा तिमीहरूले विश्वास गर्यौ। आमेन। यहाँनिर पौलले थिस्सलुनीकीका विश्वासीहरूलाई उनीहरूको विश्वासको दृढता, उनीहरूको विश्वासको स्थिरता, निरन्तरता र उनीहरूले एकअर्काप्रति गरेको प्रेम जो प्रशंसा गर्न लायक थियो त्यसको उहाँले सम्झना गर्नुहुन्छ र प्रशंसा गर्नुहुन्छ। त्यो चाहिँ सतावटको बीचमा थियो, दुःख कष्टको बीचमा थियो। त्यसैले यहाँनिर पौलले भन्नुहुन्छ, यहाँनिर अलिकति हामी हेरौं, पौलले उनीहरूको तारिफ केमा गरे त भन्दाखेरि पहिलो कुरा चाहिँ उनीहरूको विश्वास प्रशस्त मात्रामा वृद्धि भएकोमा, त्यहाँका विश्वासीहरूको विश्वास चाहिँ दिनानुदिन बढ़िरहेको थियो, उनीहरू अझ प्रभुमा मजबूत हुँदै थिए। अनि आज निराशै निराशा भएको, दुःख कष्ट अन्यलता भएको अवस्थामा तपाईं र म जो यो धरतीमा छौं, हामीले हामीलाई चिन्नुहुने, हामीलाई वास्ता गर्नुहुने, हामीलाई प्रेम गर्नुहुने परमेश्वरमा नै विश्वास राख्नुपर्छ र त्यो विश्वास चाहिँ कमजोर हुनु हुँदैन, बढेर जानुपर्छ। जब हामी प्रभुमा विश्वासमा वृद्धि हुन्छौं अनि त्यहाँनिर हामीले सबै कुराहरूलाई चिर्न सक्छौ, जित्न सक्छौ भन्ने कुरा हामी देख्दछौ। अर्को कुरा चाहिँ यहाँनिर उनीहरू एक अर्काप्रतिको प्रेममा बढेकोमा चाहिँ पौलले तारिफ गरे। आज मानिसहरू समाजमा शान्ति चाहन्छन्, चैन ढुक्कपन चाहन्छन्, सुरक्षा चाहन्छन्, सम्मान चाहन्छन्, त्यो एकता चाहन्छन्। त्यो सबै कुरा कतिखेर हुन्छ भन्दा जब त्यहाँ एउटाले अर्कोलाई प्रेम गर्छन्, माया गर्छन्, वास्ता गर्छन्, ऊ पनि म जस्तै हो, उसलाई पनि मलाई जस्तै हुन्छ भनेर जब उनीहरूले माया गर्छन्, त्यसपछि त्यहाँनिर शान्ति हुन्छ, त्यहाँनिर एकता हुन्छ, त्यहाँनिर आशिष हुन्छ, वृद्धि हुन्छ। अनि यहाँनिर थिस्सलुनीकीका विश्वासीहरू चाहिँ एकअर्काको प्रेममा चाहिँ एकदमै बढ़िरहेका थिए। साना केटाकेटी होस्, युवा होस्, कमजोर होस् या बलियो होस्, सबै समाजमा भएका, मण्डलीमा भएका विश्वासीहरूप्रति उनीहरूको प्रेम बढ़ेको थियो। अनि त्यसको उहाँले प्रशंसा गर्नुहुन्छ। उनीहरूले पाएको सतावट कष्टहरू सहेकोमा चाहिँ पौलले तारिफ गर्नुहुन्छ। उनीहरूको विश्वासको कारण, उनीहरूले प्रभुको भजन गाएको कारण, उनीहरूले प्रभुको बारेमा
कुरा गरेको कारण उनीले दुःख भोग्नु परेको थियो, कष्ट भोग्नु परेको थियो। विरोधीहरूले उनीहरूलाई सताइरहेका थिए, पीड़ा दिइरहेका थिए, तर त्यस्तो बेलामा उनीहरूले सहे, त्यसको उनीहरूले प्रतिवाद गरेनन्। उनीहरूले प्रभुमा रहेर, प्रेममा रहेर उनीहरूले सहेको कुरालाई पौलले प्रशंसा गर्छन्, तारिफ गर्छन्। त्यो चाहिँ तारिफ गर्न लायकको थियो। उनीहरूले सन्तहरूले दिएको साक्षीमा विश्वास गरे। ती थिस्सलुनीकका विश्वासीहरूले चाहिँ सन्तहरू अथवा प्रभुका चेलाहरू, प्रभुका प्रेरितहरू, जसले प्रभु यीशुको सुसमाचार लिएर आए, उनीहरूले दिएको शिक्षालाई उनीहरूले विश्वास गरे। अनि त्यसको चाहिँ यहाँनिर प्रेरित पौलले तारिफ खुलेर गर्नुहुन्छ। अब तपाईँ र म हाम्रो जीवनमा के गर्दैछौ? के तपाईँ र मैले गरेको विश्वास, तपाईँ र मेरो व्यवहार, तपाईँ र मैले भोगिरहेको कष्टप्रतिको हाम्रो धारणा, दृष्टिकोण, हामीले विश्वास गरेको शिक्षा तारिफ गर्न योग्यको छ? तपाईँ र म जहाँ छौं, सायद हामी काम गरिरहेका होलौं, व्यवसाय गरिराखेका होलौं, यात्रामा होला, खेती किसान गरिरहेका होलौं, अब जागिर खाइरहेका होलौं अथवा पढिरहेका होलौं, जेसुकै गरिरहेको भए पनि तपाईँ र मैले प्रभुको सुसमाचारलाई विश्वास गरेका छौं, स्वीकार गरेका छौं भनेदेखि चाहिँ हाम्रो विश्वास घट्नुहुन्न, कमजोर हुनुहुन्न, विश्वास बढेको हुनुपर्छ, प्रशस्त हुनुपर्छ। हामीहरू हरेक कुरामा परमेश्वरमाथि भरोसा राख्ने व्यक्ति हुनपर्छ र हामी एकअर्काको प्रेममा पनि वृद्धि हुनपर्छ। भाइचारा जसले समाजमा शान्ति ल्याउँछ, मिलाप ल्याउँछ, एकता ल्याउँछ अनि सबै सबैको लागि महत्वपूर्ण हुन्छन्। सअस्तित्व र सम्मान सबैले महसुस गर्छन् र सत्यताको निम्ति, मुक्तिको सुसमाचारको निम्ति सतावट र दुःख कष्टहरू आउँदा हामीहरूले धैर्य गर्नुपर्ने, सहनुपर्नेछ। अनि प्रभुको वचनको सही शिक्षा हामीले पायौँ भने हामीहरू सबै प्रकारका खराबीहरूबाट टाढा रहन सक्छौ। तपाईँ पनि यस्तै तारिफ गर्न योग्य विश्वासी बन्नुहोस्। पौलले यही कुरा यहाँनिर दिनुहुन्छ। अर्को कुरा चाहिँ यस अध्यायमा ख्रिस्टियनहरूलाई सताउने मानिसहरूलाई परमेश्वरको इन्साफ के हुन्छ भनेर लेखिएको छ। म यहाँनिर पढ्नेछु 5-9। परमेश्वरको धार्मिक इन्साफको साक्षी यही हो कि तिमीहरू परमेश्वरका राज्यको योग्य ठहरिन सक, जसको निम्ति तिमीहरू दुःख भोगिरहेछौ। परमेश्वर न्यायी हुनुहुन्छ, उहाँले तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनुहुन्छ र तिमी कष्ट पाएकाहरूलाई हामीहरूसँगै आराम दिनुहुन्छ। यो तब हुन्छ जब प्रभु यीशु आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ। परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु यीशुको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ। तिनीहरूले अनन्त विनाशको दण्ड तथा प्रभुको उपस्थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्ड भोग्नेछन्। परमेश्वरको वचनले स्पष्ट भन्दछ, परमेश्वर न्यायी पनि हुनुहुन्छ, इन्साफ गर्नुहुन्छ, उहाँ सर्वोच्च न्यायाधीश पनि हुनुहुन्छ, धार्मिक न्यायाधीश पनि हुनुहुन्छ, उहाँले इन्साफ गर्नुहुन्छ। जसले विश्वासीहरूलाई दुःख दिन्छ, परमेश्वरले त्यसलाई पनि दुःख दिनुहुन्छ अथवा दण्ड दिनुहुन्छ भनेर भनिएको छ। जसले विश्वासीहरूलाई दुःख दिन्छ, परमेश्वरले त्यसलाई पनि दुःख दिनुहुन्छ। अर्को कुरा चाहिँ परमेश्वरलाई नचिन्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ। अब त्यो दण्ड कस्तो हुन्छ हामी पछि हेर्नेछौँ। त्यो दण्ड मान्छेले कल्पना नगरेको, नसोचेको दण्ड उसले प्राप्त गर्नेछ। प्रभु यीशुको सुसमाचार नमान्नेहरूलाई दण्ड दिनुहुन्छ परमेश्वरले। सुसमाचार मान्छेको लागि उद्धार र मुक्ति ल्याउने कुरा हो, मानिसलाई अनन्त जीवनमा प्रवेश गराउने कुरा हो, सृष्टिकर्ता परमेश्वरको नजिकमा बस्ने अवसर जुटाउने कुरा हो। अनि जसले त्यो सुसमाचारलाई इन्कार गर्दछ, त्यसलाई परमेश्वरले दण्ड दिनुहुन्छ। किनभने मानिसको लागि परमेश्वरले आफ्नो एकमात्र पुत्रलाई यस संसारमा बलिदान हुनको निम्ति पठाउनुभयो। प्रभु यीशु ख्रीष्टले कलवरीको क्रुसमा जो बलिदान दिनुभयो आफूलाई र रगत बगाउनुभयो, त्यो रगत सबै मानिस जातिको पाप धुनका लागि योग्य छ। अर्को कुनै रगत अब जरुरी छैन र त्यस्तो योग्य छँदा पनि छैन। त्यसैले त्यो प्रभु यीशुको बलिदानलाई जसले इन्कार गर्दछ उसले दण्ड पाउँदछ।
प्रभुले त्यसलाई दण्ड दिनुहुन्छ। अर्को चाहिँ ख्रीष्ट विरोधीहरूले अनन्तको विनाश भोग्नेछन्। जसले ख्रीष्टको विरोध गर्छ अथवा मुक्तिदाताको विरोध गर्छ, मसीहाको विरोध गर्छ, तिनीहरूले विनाश भोग्नेछन्। तिनीहरू प्रभुको उपस्थिति र परमेश्वरको शक्तिको महिमाबाट अलग हुन्छन्। भजन संग्रह 37:1-3 पनि त्यो कुरा लेखिएको छ। आज परमेश्वरको उपस्थितिबाट टाढा हुनु, परमेश्वरको शक्ति विहीन हुनु मानिसको लागि शर्मको कुरा हो, लाजको कुरा हो, अप्ठ्यारो कुरा हो, ऊ पराजित हुने कुरा हो। त्यसैले गर्दा आज मानिसको लागि उसको जीवनमा सफलता ल्याउनका लागि, सफल हुनका लागि परमेश्वरको उपस्थिति आवश्यक छ, परमेश्वरको शक्तिको आवश्यकता छ, उसको जीवनमा परमेश्वरको महिमा हुन पर्दछ। त्यही कुरा हामी यहाँनिर देख्दछौ। भजन संग्रह 37:1-3 म एकचोटि पढ्नेछु सबैको लागि। यसरी लेखिएको छ, दुष्टहरूलाई देखेर झर्को नमान, कुकर्मीहरूप्रति दाही नहौ, किनकि तिनीहरू चाँडै घाँस चाहिँ सुकिजानेछन् र हरिया बिरुवा जस्तै ओइली जानेछन्। परमप्रभुमा भरोसा राख र भलाई गर, त्यसरी देशमा रहेर सुरक्षाको उपभोग गर्नेछौ। यहाँनिर प्रभुको वचनले यो कुरा भन्दछ, हामीलाई परमेश्वरका जनहरूलाई, सन्तगणहरूलाई, ख्रीष्टको बाटोमा हिँड्नेहरूलाई दुःख दिने, सताउने दुष्टताहरू धेरै छन्। तर त्यो दुष्टताहरूसँग झर्को नमान भनेर भनिएको छ, किनभने तिनीहरू केही क्षणको लागि आउँछन् तर केही क्षणपछि तिनीहरू घाँस जस्तै ओइली जानेछन्। त्यसैले हामीले चाहिँ परमप्रभुमा नै भरोसा राख्ने र हामीले भलाई नै गर्ने गर्नुपर्छ, किनभने परमेश्वरबाटै हाम्रो सुरक्षा आउँछ, परमेश्वर मात्रै हाम्रो सबै थोक हुनुहुन्छ। अर्को तेस्रो कुरा चाहिँ यस अध्यायमा विश्वासीहरूको आशा के छ भन्दाखेरि, एउटा चाहिँ प्रभु यीशुको आगमन हुन्छ भन्ने कुरा यो अध्यायले बताउँदछ। प्रभुको आगमन, प्रभु यीशु ख्रीष्ट पहिला आउनुभयो र उहाँ मानिस जातिको लागि मुक्तिको बाटो तयार गर्नलाई बलिदान हुनुभयो। अब चाहिँ उहाँ हाम्रो निम्ति इन्साफ गर्नलाई आउनुहुन्छ, इनाम दिनलाई आउनुहुन्छ, अनि उहाँले तयार पार्नुभएको स्वर्गको त्यो ठाउँमा हामीलाई लानका निम्ति आउनुहुन्छ। त्यसैले प्रभु यीशुको आगमनको बारेमा हामी प्रकाशको पुस्तकमा नि पाउँछौ, अरू थुप्रै ठाउँहरूमा बताइएको छ कि प्रभु यीशु फेरि आउनुहुन्छ। त्यो चाहिँ आज विश्वासीको लागि आशा हो। त्यसैले जतिसुकै दुःख, कष्ट, घृणा, निन्दा भए तापनि विश्वासीहरू प्रभु यीशुको विश्वासमा निरन्तर निरन्तर लागिरहन्छन्, किन उनीहरूलाई थाहा छ यो सबै कुराको एक दिन अन्त्य हुन्छ जब प्रभु यीशु ख्रीष्ट आउनुहुन्छ। अनि प्रभु यीशु ख्रीष्ट आउनुहुन्छ किनभने उहाँले त्यो प्रतिज्ञा गर्नुभएको छ। अर्को चाहिँ ख्रीष्टको खातिर कष्ट भोग्ने विश्वासीहरूले सन्तहरूसँगै आराम पाउँछन्, विश्राम पाउँछन्। उनीहरूले अहिले जति पनि यहाँ कष्ट भोगेको छ उनीहरूले त्योबाट मुक्ति पाउँछन्, उनीहरू आराम पाउँछन्। त्यसैले प्रिय श्रोता, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम सफल यात्रा। तपाईँको आत्मिक यात्रामा तपाईँले ख्रीष्टको खातिर कष्ट भोग्नु भएको छ भने चिन्तित नहुनुहोस्, निराश नहुनुहोस्। तपाईँलाई सन्तहरूसँगै परमेश्वरले आराम दिनुहुन्छ। सन्तगणहरूले विश्वासीहरूको निम्ति प्रार्थना गर्छन्। जो सन्तगणहरू प्रभुमा गइसकेका छन्, जो सन्तगणहरू यहाँ पनि छन्, उनीहरूले विश्वासीहरूको निम्ति निरन्तर प्रार्थना गर्छन्। उनीहरूले किन प्रार्थना गर्छन्, उनीहरूले गर्ने प्रार्थनाबाट के हुन्छ भन्दाखेरि चाहिँ यहाँ भर्खरै हामीले पढेको जस्तै विश्वासीहरूको बोलावटको उनीहरू परमेश्वरबाटको बोलावटमा योग्य बन्न सकुन् भनेर प्रार्थना गर्छन्। परमेश्वरले जेको निम्ति मानिसलाई बोलाउनु भएको छ त्यसमा ऊ योग्य बन्न सकोस् भनेर प्रार्थना गर्छन्। हरेक असल उद्देश्य र विश्वासको काममा पूर्ण हुनका निम्ति प्रार्थना गर्छन्। विश्वासीहरूको जीवनमा येशूको नाउँ महिमित बनाउनका निम्ति प्रार्थना गर्छन्। आज यो भन्दा महत्वपूर्ण कुरा अरू केही हुन सक्दैन। एउटा मानिस जेको निम्ति जन्मिएको छ, जे परमेश्वरले उसको लागि योजना राख्नु भएको छ, जे ट्यालेन्ट खुबी दिनुभएको छ, क्षमता दिनुभएको छ, त्यसको योग्य बन्नु र असल उद्देश्य र विश्वासको काममा ऊ पूर्ण हुनु, सफल हुनु र उसको जीवनमा येशू प्रभुको महिमा हुनु अति ठूलो कुरा हो, अति उत्तम कुरा हो।
यहाँनिर भजन संग्रह 37:4-6 पनि हामी त्यो कुरा पाउँछौ। म एकचोटि श्रोताका लागि पढ्नेछु। परम प्रभुमा आनन्दित हौ र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ। आफ्नो मार्ग परम प्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख अनि उहाँले यो गर्नुहुनेछ। उहाँले तिम्रो धार्मिकता प्रभात झैं ज्योति समान र तिम्रो मामिलाको न्याय मध्य दिनको सूर्य समान पार्नुहुनेछ। आमेन। हेर्नुहोस् त कति महत्वपूर्ण छ यहाँनिर यो खण्ड। परम प्रभुमा आनन्दित हो अनि पौलले पनि भन्नुहुन्छ प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्दछु आनन्द गर। यहाँनिर पनि भनिएको छ प्रभुमा आनन्दित हो। जब प्रभुमा आनन्दित हुन्छौ अनि परमेश्वरले नै तिम्रो मनको असल इच्छा जे छ त्यो उहाँले पूर्ण गर्नुहुनेछ र तिम्रो हरेक काम, तिम्रो मार्ग, तिम्रो उद्देश्य परमप्रभुलाई सुम्पिदेऊ र परमप्रभुमा भरोसा राख र उहाँले नै त्यो सफल तुल्याउनुहुनेछ। तपाईँको सफल यात्रा चाहिँ परमप्रभुमा पूरा हुन्छ। तपाईँको यात्रा सफल चाहिँ प्रभुमा भरोसा राखेर हुन्छ। तपाईँको मार्ग, तपाईँको उद्देश्य चाहिँ प्रभुमा सुम्पेर पूरा हुन्छ अनि त्यो यस्तो सफल हुन्छ कि त्यो चाहिँ एउटा प्रभात झैं, त्यो बिहान जसरी सूर्य उदाउँदाखेरि जस्तो प्रकारको किरणहरू छरिन्छ, जस्तो प्रकारले त्यसले ज्योतिमय बनाउँछ, त्यस्तै तपाईँको जीवनको सफलता हुनेछ अनि तपाईँको इन्साफ स्पष्ट हुनेछ, मध्य दिनको सूर्य जस्तै होइन, त्यहाँ कुनै प्रकारको दाग हुने छैन, प्रष्ट रूपमा तपाईँको इन्साफ हुन्छ। त्यस्तो परमेश्वर जसको छत्र छायामा, जसको अनुग्रहमा हामी छौ, त्यसैले हामी चिन्तित हुनु पर्दैन। हामी ढुक्क भएर हामीले परमेश्वरमा पछ्याउन सक्छौ। उहाँ असल न्यायाधीश हुनुहुन्छ अनि उहाँको न्याय कहिले पनि तलमाथि हुँदैन। के तपाईँले विश्वासको खातिर दुःख कष्ट पाइराख्नु भएको छ? भजन संग्रह 37 पढ्नुहोस्। प्रभु यीशुमा विश्वास गर्नुहोस् र ढुक्क हुनुहोस्, तपाईँले आराम पाउनुहुन्छ किनभने परमेश्वर न्यायी हुनुहुन्छ। सन्तहरूको साक्षीमा विश्वास गर्नुहोस् र तपाईँको जीवनको मनोरथ पूर्ण हुनेछ र तपाईँको धार्मिकता प्रभात झैं ज्योति समान र तपाईँको मामिलाको न्याय मध्य दिनको सूर्य समान हुनेछ। श्रोता, परमेश्वरले तपाईँलाई यो वचनबाट प्रशस्त आशिष दिनुभएको होस्। श्रोता, हामी परमेश्वरको सन्देश सुन्दा सुन्दै हाम्रो निर्धारित समय अहिलेको लागि सकिने लागेको छ। त्यसैले जाँदा जाँदै यहाँको मनमा आजको यो कार्यक्रमसँग सम्बन्धित, यो सन्देशसँग सम्बन्धित कुनै जिज्ञासाहरू छन् भने, कुनै प्रश्नहरू छन् भने तपाईँले हामीलाई सम्पर्क राख्न सक्नुहुन्छ। हामी सँगै बसेर छलफल गर्नेछौ, हामी प्रार्थना गर्नेछौ र तपाईँको जिज्ञासाहरू मेटाउने प्रयत्न गर्नेछौ। हाम्रो सम्पर्क ठेगाना छ कार्यक्रम सफल यात्रा, पोस्ट बक्स नम्बर 33-04, काठमाडौँ नेपाल। हाम्रो सम्पर्क नम्बर छ 9840-27-81-79, 9840-27-81-79। अर्को नम्बर पनि छ 9841-3999-01, 9841-3999-01। श्रोता, यतिन्जेलसम्म कार्यक्रम धैर्यपूर्वक सुन्नुभएको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ। यस्तै आशिषमय सन्देश लिएर आउने वाचा गर्दै म कार्यक्रम प्रस्तुता तेज रोका यहाँहरूबाट बिदा हुन्छु। परमेश्वरले यहाँहरू सबैलाई आशिष दिनुभएको छ। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

श्रोता मित्र, यो संसारमा व्याकुल र दुखी हृदय बोकेर जिउने मानिसहरू धेरै छन्। तिनीहरूका हृदय धेरैवटा कारणले गर्दा व्याकुल भएको छ। ती कारणहरू जे भए पनि हामी निश्चय गरी यो कुरा जान्न सक्छौ कि परमेश्वरले तिनीहरूलाई शान्ति दिन पर्खिरहनु भएको छ, अर्थात कुरिरहनु भएको छ। तर त्यसका निम्ति मानिसहरू विश्वासद्वारा उहाँको चरणमा आउनु पर्छ, उहाँको नजिकमा आउनु पर्छ। परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्छ र उहाँ मानिसको हृदयमा बास गर्न चाहनुहुन्छ। आदिमा जब परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो तब उहाँले मानिसको जीवन खुशी र आनन्दले पूर्ण होस् भन्ने चाहनु भएको थियो। मानिस सन्तुष्टता र शान्तिमा जियोस् भन्ने उहाँले इच्छा गर्नुभएको थियो अनि उसलाई आदन भनिने सुन्दर बगैँचामा परमेश्वरले राख्नु भएको थियो। तर परमेश्वरको त्यो योजनालाई नाश पार्ने केही कुरा भयो। दुष्ट शैतानले परमेश्वरलाई घृणा गर्दछ। त्यो शैतानले मानिसको मनमा परमेश्वर प्रति शंका उत्पन्न गरिदियो। परमेश्वरको सृष्टि प्रति उसले नाना थरीका लक्षणहरू लगायो। यसो हुँदा मानिसले परमेश्वरको आज्ञा उल्लङ्घन गर्ने निर्णय गर्यो। हो मित्र, परमेश्वरको आज्ञा उल्लङ्घन गरेको कारण आज मानिसको हृदय दुष्ट भएको छ। त्यो हृदयमा खराब विचारहरू भरिएको छ र त्यो हृदय पापले पूर्ण बनेको छ, पापले भरिएको छ। खराबै कुराले मात्रै त्यो हृदय भरिरहेको छ। मानिसको जीवनमा पापले प्रवेश गरेपछि उसले अब परमेश्वरसँग संगति गर्न सकेन। वास्तवमा परमेश्वरले उसलाई आफूसँग संगति गर्नको निम्ति बनाउनु भएको थियो, तर पापको कारणले गर्दा ऊ अब परमेश्वरबाट अलग भयो। उसको जीवनका सबै खुशी र आनन्दहरू पनि बिलाएर गए। उसको हृदय छलकपटले भरियो, हृदय अति नै दुष्ट भयो। मानिसको हृदय सबै कुरा भन्दा छली हुन्छ र त्यसलाई निको पार्न सकिँदैन, त्यसलाई कसले जान्न सक्छ र? यर्मिया 17 अध्यायको 9 पदमा भनिएको छ, पाप र दुष्टताको कारण मानिस परमेश्वरदेखि अलग भयो, तर परमेश्वरले उहाँको महान प्रेमको कारण उहाँका एकमात्र येशु ख्रीष्टलाई मानिसको पापका निम्ति मर्न संसारमा पठाउनु भयो। मानिसलाई फेरि त्यो सुरुको जीवनमा फर्कने, त्यो सुरुको जीवन प्राप्त गर्ने एउटा नयाँ आशा दियो। त्यो आशा आज धेरै मानिसको निम्ति राखिएको छ। मानिसको हृदयको व्याकुलता हटाएर परमेश्वर त्यो हृदयमा बास गर्न चाहनुहुन्छ। मानिसलाई पापदेखि नाश हुनबाट बचाउन चाहनुहुन्छ। जसको जीवनमा पाप रहेको छ त्यो व्यक्ति परमेश्वरको राज्यमा वा स्वर्गमा प्रवेश गर्न सक्दैन भनी परमेश्वरले स्पष्ट बताउनु भएको छ। पाप के हो त? श्रोता मित्र, हामी विचार गरौं, के गर्दा चाहिँ त्यो पाप हुन्छ? सायद यो प्रश्न तपाईँको मनमा होला। पाप भनेको परमेश्वरको इच्छा विरुद्धमा हुने जुनै पनि विचार, व्यवहार, कार्य वा धारणा हो। यस्ता कुराहरूले मानिसको हृदयलाई अशुद्ध पार्छ। परमेश्वरले मानिसको बाहिरी क्रियाकलापहरूलाई मात्र हेर्नुहुन्न, तर मानिसको हृदयलाई, उसका विचारहरूलाई हेर्नुहुन्छ। परमेश्वरको नजरबाट कुनै पनि कुरा लुकेको छैन र लुक्न पनि सक्दैन। उहाँले सबैतिरका मानिसहरूलाई पश्चाताप गर्ने आह्वान गर्नुहुन्छ, आफ्ना पापबाट फर्कने सल्लाह दिनुहुन्छ। परमेश्वरको वचनमा यसरी लेखिएको छ, हामी परमेश्वरका सन्तान भएका हुनाले परमेश्वर सुन चाँदी वा पत्थर जस्तै हो भने हामीले ठान्नु हुँदैन। यिनीहरू चाहिँ मान्छेका कला र कल्पनाका प्रतिरूप मात्र हुन्। यस्तो अज्ञानताको समयलाई परमेश्वरले ध्यान दिनु भएन, तर अब प्रत्येक ठाउँमा सब मानिसहरूलाई पश्चाताप गर्ने आज्ञा दिनुहुन्छ, किनकि उहाँले एक दिन तोकिदिनु भएको छ जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएका एकजना व्यक्तिद्वारा धार्मिकताको न्याय गर्नुहुनेछ। मित्र, म तपाईँलाई बताउन चाहन्छु कि यदि मानिसले परमेश्वरको यो आज्ञालाई व्यवस्था गर्यो वा पालन गरेन भने मृत्युपछि ऊ आगोको कुण्डमा फालिनेछ, जहाँ आगो कहिल्यै पनि निभ्दैन। त्यो ठाउँलाई हामी नरक पनि भन्दछौ। परमेश्वरले दिनुभएको आज्ञालाई पालन नगर्दा वास्तवमा हामीले ठूलो दशा बेहोर्नु पर्छ। त्यही कारणले गर्दा आज तपाईँको लागि एउटा मौका दिएको छ। त्यो मौका तपाईँले
आज नै उपभोग गरेर आफ्नो पापबाट पश्चाताप गर्नुपर्छ र प्रभु येशु ख्रिस्टमा विश्वास गर्नुपर्छ। आफ्ना पापको निम्ति पश्चाताप गर्नै पर्छ। आफ्नो पाप हामीले मानिलिनै पर्छ, श्रोता मित्र, स्वीकार गर्नै पर्छ। आफूले गरेको गल्तीलाई गल्ती हो भनेर हामीले भन्नै पर्छ। हामीले यदि कुनै दुष्ट कार्य गरेका छौँ भने त्यो पाप हो भने हामीले स्वीकार गर्नै पर्छ। हामीले पाप स्वीकार गर्यौं भने परमेश्वरले हामी भित्र एउटा नयाँ हृदयलाई सृष्टि गर्नुहुन्छ, जुन हृदयले परमेश्वरलाई प्रेम गर्दछ, उहाँको आज्ञा मान्दछ। उहाँको आत्माले मानिसलाई बाहिरबाट दोषी ठहराउँदैन, बरु आत्माले उसको जीवनमा बास गर्नुहुन्छ। आत्माले उसलाई सान्त्वना दिनुहुन्छ, अगुवाई गर्नुहुन्छ अनि बाटो देखाउनुहुन्छ, परमेश्वरका कुराहरू बुझ्न सहायता गर्नुहुन्छ। अनि जब पृथ्वीमा हाम्रो जीवन पूरा हुन्छ तब स्वर्गमा परमेश्वरले हामीलाई स्वीकार गर्नुहुन्छ। हो आदरणीय श्रोता मित्र, हामी स्वर्गमा स्वीकार गरिनको निम्ति हामी पापी छौ, परमेश्वरको आज्ञालाई उल्लङ्घन गरेका छौ, भङ्ग गरेका छौ भन्ने कुरा हरेक मानिसले स्वीकार गर्नै पर्छ र त्यो डरलाग्दो पापबाट उद्धार पाउनको लागि, छुटकारा पाउनको लागि येशू ख्रिस्टमा विश्वास गर्नै पर्छ। तर आज धेरै जना मानिसहरू मृत्युपछि परमेश्वरको साथमा रहन जाने लायकका छैनन्, किनकि उनीहरूको हृदय दुष्टताले भरिएको छ, खराब विचारले भरिएको छ। त्यो दुष्टताको मालिक शैतान हो। दुष्ट शैतानले मानिसको हृदयलाई र त्यो हृदयमा हुने विचारहरूलाई पूर्ण रूपले कब्जा गरेको छ, ओगटेको छ, त्यसलाई पुरै नियन्त्रण गरेको छ। तपाईँलाई थाहा छ, मानिसको हृदयमा धेरै किसिमका दुष्ट आत्माहरूले बास गरेका हुन्छन् अनि हामीले नचाहेर पनि यो कुरा स्वीकार गर्नै पर्छ कि अहंकार र स्वार्थ पनि दुष्टताको फल हो। अहंकार अथवा घमण्ड एउटा आगो हो मित्र, जसले मानिसको जीवनलाई जलाएर भस्म पार्दछ। मानिसले विभिन्न कुराको घमण्ड गर्छन्, धनको घमण्ड, योग्यताको घमण्ड, जातको घमण्ड, घरानाको घमण्ड, रूपको घमण्ड अनि यस्तै अरू कुराहरूमा घमण्ड गर्छन्। स्वार्थ पनि त्यस्तै कुरा हो, जसले मानिसलाई समाजमा एक्लो बनाउँछ। स्वार्थी मानिसको कोही मित्र हुँदैन, किनकि उसले आफ्नै मात्र फाइदा र भलाइ खोजेर जिएको हुन्छ। तपाईँको जीवनलाई यस्ता कुराहरूले ग्रस्त पारेको छ कि? परमेश्वरको वचनले भन्छ, यस्ता कुराहरूका निम्ति हामीले पश्चाताप गर्नुपर्छ। पश्चाताप गर्नु भनेको ती कुराहरू प्रति आफ्नो विचार बदलेर तिनलाई त्याग्नु हो, तिनीहरूलाई छोडिदिनु हो। तपाईँको हृदयको अवस्था आज कस्तो छ मित्र? कस्ता कुराहरू तपाईँको हृदयमा जरा गाडेर बसेका छन्? के तपाईँको हृदयमा भएका कुराहरू परमेश्वरको दृष्टिमा स्वीकार्य छन्? यदि दुष्टता तपाईँको हृदयमा भरिएको छ भने अहिले नै परमेश्वरको चरणमा आउनुहोस्, परमेश्वरको नजिकमा आउनुहोस्, उहाँको समीपमा आउनुहोस्, आफ्नो पाप मानिदिनुहोस्, हृदयमा बसेका खराब कुराहरू निकालेर त्यहाँ परमेश्वरलाई बास गर्न दिनुहोस्। उहाँ कहाँ आउनेहरूलाई परमेश्वरले एउटा नयाँ र आज्ञा पालन गर्ने हृदय दिने प्रतिज्ञा गर्नु भएको छ। उहाँ भन्नुहुन्छ, म तिमीहरूलाई विभक्त नहुने हृदय दिनेछु र तिनीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु। म तिनीहरूबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय हालिदिनेछु। इजकेल 11:19 हामीले यस्ता कुराहरू पढ्न सक्छौ। परमेश्वरको यो प्रतिज्ञा तपाईँको निम्ति पनि हो। श्रोता मित्र, आज नै उहाँलाई विश्वास गर्नुहोस् र आफ्ना सबै ती डरलाग्दा कुराहरूबाट, पापमय स्वभावबाट फर्कनुहोस् र तपाईँको जीवनमा उहाँले नयाँ काम गर्नुहुनेछ। यसको लागि तपाईँले रोज्नुपर्छ र भन्नुपर्छ, प्रभु येशु मेरो जीवनमा नयाँ काम गर्नुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिस्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ,
पोस्ट बक्स नम्बर 19572 काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: जय मसी, म देविका लामा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

नमस्ते आदरणीय मित्र दुवै, हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। कसैले एकपल्ट यस्तो प्रश्न गरेका थिए, मेरो भाइले मेरो विरूद्धमा कतिपल्टसम्म पाप गरे, म त्यसलाई क्षमा गरू? के सातपल्टसम्म? उसलाई यस्तो जवाब दिइयो, सातपल्टसम्म होइन तर 7×70 पल्टसम्म। यो वार्तालाप कसको माझमा भएको थियो के तपाईँलाई थाहा छ? असीमित क्षमाको बाटो देखाउनुहुने व्यक्तिको बारेमा आज म तपाईँलाई बताउनेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, तपाईँलाई यो जानकारी गराउँदा मलाई हर्ष लागिरहेको छ कि अब तपाईँले यो कार्यक्रम इन्टरनेट मार्फत सुन्न सक्नुहुनेछ। हाम्रो वेबसाइटको ठेगाना हो www.aynepal.com www.aynepal.com। आशा गर्छु संसारभरि छरिएर रहेका आत्मिक यात्रा कार्यक्रमका मित्रहरूलाई कार्यक्रम सुन्नलाई धेरै सजिलो हुनेछ। परमेश्वरले तपाईँलाई आशीर्वाद दिउन्। आउनु सधैँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत भजन सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

हाम्रो संस्कृतिमा अरूलाई क्षमा दिनु, अरूलाई सहनु, जीवनमा नम्रता धारण गर्नु यस्ता कुरालाई कायरता मानिन्छ। कमजोर मानिसहरूले यस्ता कामहरू गर्छन् भनिन्छ। तर आफैलाई बसमा राख्न, आफैलाई नियन्त्रणमा राख्न जुन शक्ति चाहिन्छ, त्यो शक्ति बदला लिने शक्तिभन्दा पनि धेरै प्रभावशाली र महान हुन्छ। तर खुशीको कुरा यो छ कि थोरै संख्यामा भए पनि यस्ता मानिसहरू हाम्रा माझमा छन्, जसले समाजमा, गाउँमा, शहरमा, बस्तीमा शान्ति कायम गरेर बस्नुपर्छ भन्ने कुरामा विश्वास गर्दछन्, जसले अरूलाई सहन्छन्, बदला लिन अघि सर्दैनन्, अरूलाई नाश पार्न चाहँदैनन्। यस्ता मानिसहरूको हृदयमा अचम्मको शान्ति हुन्छ, अनुहारमा उज्यालोपन हुन्छ। बाहिरको परिस्थिति, अरूको व्यवहारले, अरूले गरेका कार्यले उनीहरूको जीवनको शान्तिलाई खैला बैला पार्दैन। कोही कोही हुन्छन्, अरूले छ्यास केही गरिदिए भने उनीहरूको हृदयमा ठूलो भुइँचालो नै जान्छ, बदला लिने सुरमा उनीहरू पगला नै हुन्छन्, उनीहरूको जीवनको शान्ति श्रृंखला नष्ट भएर जान्छ। कस्तो अचम्म, अरूको व्यवहारले तपाईँ र मेरो मानसिक स्थिति खलबल हुन्छ भने त त्यसबाट यही बुझिन्छ कि तपाईँ र मेरो जीवन आफ्नै बसमा छैन। अरूको व्यवहारमा हाम्रो मानसिक अवस्था निर्भर छ भन्ने बुझिन्छ। यो कस्तो दुःखलाग्दो कुरा हो। मैले तपाईँलाई किन यी कुराहरू भनिरहेको छु? यसकारण भनिरहेको छु कि हामी अरूलाई सहने गरौं, अरूलाई क्षमा दिँदै जाउँ, बदला लिने भावनाहरू हृदयमा बोकेर जिउन छोडौं। यही कारण मैले तपाईँलाई यी कुराहरू आज भनिरहेको छु। हामी समाजमा बस्छौं जुन समाजमा सबैको ज्ञान बराबर हुँदैन, सबैको स्थिति एउटै हुँदैन, सबैको चाहना र रुचि तथा उद्देश्य एउटै हुँदैन। यसकारण एउटाले गरेको काम वा कुरा अर्कोलाई, मैले तपाईँलाई किन यी कुराहरू भनिरहेको छु? यसकारण भनिरहेको छु कि हामी अरूलाई सहने गरौं, अरूलाई क्षमा दिँदै जाउँ, बदला लिने भावनाहरू हृदयमा बोकेर जिउन

गरेको काम अर्कोलाई मन पर्दैन। विशेष गरी छोरा छोरीहरूले काम गर्दा आमा बुवाले उनीहरूलाई यसरी गर त्यसरी गर भन्ने गर्छन्। छोरा छोरीलाई धेरै उपदेश सुन्नु मन पर्दैन। भनिन्छ नि, ओखतिर उपदेश मिठो हुँदैन, होइन त? छोराछोरीहरू झर्कन्छन्, बहु ठिएर एकातिर लाग्छन्, परिवारमा तनाव हुन्छ, दाजुभाइको बीचमा कुरा नमिल्दा झगडा नै हुन्छ, मनमा वैरभाव राख्दछन्। यस्तो हुनु एउटा सामान्य कुरा मानिन्छ, तर कतिपल्ट त यस्तो तनाव बढेर एउटै आमाको कोखबाट जन्मेका दाजुभाइ माझमा जीवनभरिको दुश्मनी पनि हुन्छ। आमा बुवाको सम्पत्तिबाट अंश पाउने कुरामा विशेष गरी एउटै दाजुभाइ माझ शत्रुता रहेको देखिन्छ। मलाई त यस्तो लाग्छ कि हामीले आफ्नो कमाईले आफ्नो जीवन चलाउनु पर्छ, अरूको सम्पत्ति पाउने लालच गर्नु, त्यसको निम्ति झगडा र दुश्मनी गर्नु गलत कुरा हो। हामीले कसै प्रति वैरभाव राख्नु हुँदैन। प्रभु येशु यो संसारमा आउनुहुँदा यो संसारमा लगभग 2 करोड मानिसहरू थिए। त्यसबेला आज हामीले चिनेका कतिपय देशहरू स्थापित पनि भएका थिएनन् वा धेरैवटा देशहरू अस्तित्वमा आएका थिएनन्। पृथ्वीको कतिपय भागहरूमा मानिसले आफ्नो पाइला टेकेको पनि थिएन। तर पनि मानिसको स्वभाव त्यति बेला पनि आजका मानिसहरू केही जस्तो थियो। बाइबलमा परमेश्वरले प्राचीन कालका मानिसहरूको सम्बन्धमा पनि यसो भन्नुभएको पाइन्छ। उत्पत्ति 6:5-6 पृथ्वीका मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो। पृथ्वीमा मानिसलाई बनाउनु भएकोमा परमप्रभुले अफसोच गर्नुभयो र उहाँ मनमा साह्रै दुखित हुनुभयो। पृथ्वीमा मानिसहरूको संख्या थोरै हुँदा पनि परमेश्वरको नजरमा मानिसको अवस्था राम्रो थिएन। आज त झन मानिसको संख्या अरबौं पुगेको छ। मानिसको पाप पनि त्यति नै बढेर गएको छ। पापको शुरूआत कहाँबाट भयो थाहा छ तपाईँलाई? परमेश्वरले सृष्टि गर्नुभएको पहिलो पुरूष र स्त्रीबाट शुरू भयो। हामी सबै तिनीहरूकै सन्तान हौ। हामीहरूले पुर्खौली अंशकै रूपमा पाप तिनीहरूबाट प्राप्त गरेका छौं। तपाईँहरू मलाई रिस उठ्छ कि उठ्दैन, झाँप चल्छ कि चल्दैन, मनमा खराब विचारहरू आउँछन् कि आउँदैनन्, यी सबै पापका प्रतिफलहरू हुन्। यसैकारण यो संसारमा जिउने कुनै पनि मानिसले म पापी छैन भनी भन्न सक्दै सक्दैन। बाइबलले भन्छ, यदि कसैले भन्छ कि ममा पाप छैन भने त्यो मान्छे नै झुटो हो। अरूलाई क्षमा नगर्नु पनि पाप हो। जसको हृदय पापी छ वा पापले भरिएको छ, उसले कसैलाई पनि क्षमा गर्न सक्दैन। उसले बदला लिन चाहन्छ, नाश पार्न चाहन्छ, भताभुङ्ग पार्न चाहन्छ। प्रभु येशूले शुरूमा 12 चेला चुन्नुभयो। सिमोन पत्रुस तिनीहरूमध्ये एक थिए। तिनले एक दिन प्रभु येशूलाई प्रश्न गरे, प्रभु, मेरो भाइले मेरो विरूद्धमा कतिपल्टसम्म पाप वा गल्ती गरे मैले त्यसलाई क्षमा गर्नुपर्छ? के 7 क्षमा गर्नुपर्छ? के 7 सहेर त्यसपछि चाहिँ त्यसलाई कारवाही गर्दा हुन्छ? प्रेमी प्रभु येशूले पत्रुसलाई कस्तो जवाब दिनुभयो सुन्नुहोस्। येशूले भन्नुभयो, पत्रुस, 7 होइन, तर तिमीले आफ्नो भाइलाई 70 7 क्षमा गर्नुपर्छ। येशूले गणितको भाषामा जवाब दिनुभयो, लौ कलम र कापी निकालेर हिसाब निकाल्नुहोस् त, अनगन्ती पल्ट। सायद मेरो भाइ, मेरो दाई, मेरी दिदी वा बहिनीले जीवनमा मेरो विरूद्धमा त्यतिपल्ट गल्ती वा पाप गर्न भ्याउँदै भ्याउँदैनन्। येशूले वास्तवमा असीमित क्षमा, सधैँ क्षमा गर्नु भन्नुभएको हो। आफ्नै दाजुभाइ र दिदी बहिनीहरूलाई मात्र होइन, तर अरूलाई पनि क्षमा गर्नुपर्छ भनी येशूले शिक्षा दिनुभएको हो। हामीले अरूलाई क्षमा गर्यौं भने हामीले पनि क्षमा पाउनेछौं। क्षमा गर्ने हृदय बोकेर जिउने व्यक्ति स्वस्थ मानिस हो, अनुहारमा उज्यालोपन हुन्छ, निरोगी मानिस हो। त्यस्ता मानिसहरूका सोच विचारहरू पनि स्वस्थ हुन्छन्। हामी सबैले यस्तो जीवन पाउने इच्छा राख्नुपर्छ। मनमा हामीले क्षमा नगर्दा के हुन्छ? मनमा बदलाको भावना बोकेर हिँड्दा के हुन्छ? अरूलाई त केही हुँदैन, जे हुन्छ तपाईँलाई नै हुन्छ। तपाईँले जुन व्यक्तिको विरूद्धमा रोष वा बदलाको भावना बोकेर बाँचिराख्नुहुन्छ, त्यो व्यक्तिलाई त केही थाहा नै पनि नहुन सक्छ।

उसले गल्ती नै गरेको थियो भने पनि सायद भुलिसकेको हुन्छ। तर तपाई भने उसँग बदला लिने भावनालाई मनभित्र 5-10 वर्षसम्म राखेर आफ्नो जीवनको खुशी र आनन्दलाई नाश पार्नुहुन्छ। ल भन्नुहोस् त, नोक्सानी कसलाई हुँदैछ? तपाई केही हुँदैछ। त्यसकारण हामीले त्यस्तो विचार मनमा लिनु हुँदैन। यस्तो विचारले हामी आफैलाई नाश पार्छ। प्रभु येशूको सम्पूर्ण कथा थाहा छ तपाईँलाई। येशूलाई मानिसहरूले थुके, कुटे, कोर्राले हाने, क्रुसमा टाँगेर उहाँलाई भालाले रोपेर मारे, तब उहाँले तिनीहरूलाई गाली गर्नु भएन। येशूको हातमा कुनै हतियार थिएन, उहाँले सहनुभयो। अनि बरु ती मानिसहरूले क्षमा पाउन् भनेर यसरी प्रार्थना गर्नुभयो, हे पिता, यिनीहरूलाई क्षमा दिनुहोस् किनकि यिनीहरूले के गरिरहेका छन् सो यिनीहरू जान्दैनन्। कस्तो अचम्मको येशूको प्रेम! के यसरी प्रेम गर्ने कुनै अर्को व्यक्ति तपाईँले देख्नु भएको छ? मैले त देखेको छैन। येशूले भन्नुभयो, तिमीहरूले पनि एक अर्कालाई क्षमा गर। हेनरी इमर्सन भनिने व्यक्तिले घृणा र क्षमाहीनताको विषयमा यसो भनेका छन्, मानिसलाई घृणा गर्नु मुसाबाट छुटकारा पाउनलाई आफ्नै घर सल्काउनु जस्तै हो। यदि तपाईँले आफ्नै घर आगोले डढाउन चाहनुहुन्छ भने मैले के गर्नु? प्रिय मित्र, हाम्रो परिवारमा, गाउँघरमा, शहरमा हामीले एकअर्कालाई क्षमा गरेर जिउनुपर्छ। हाम्रो गाउँ समाज क्षमा गर्ने मानिसहरूको ठाउँको रूपमा चिनियोस्। जानी नजानी हामी सबैले भूल गल्ती गरेका छौँ। तपाईँ र म कसैको विरुद्धमा आफ्नो मनमा बदलाको भावना नराखौं। येशूको उदाहरणलाई हेरेर जिउँ। परमेश्वरले तपाईँलाई, मलाई क्षमा गर्ने हृदय दिउन्। यही नै मेरो जीवनको खोजी छ, यही नै चाहना छ। समयले बिस्तारै मलाई बिदाई दिइरहेको छ, तर पनि यदि आजको कुराकानी सुनेर तपाईँको मनमा प्रश्न जिज्ञासाहरू जागेर आएका छन् र प्रभु येशूको महान क्षमा र बलिदानको बारेमा अझै बुझ्न चाहनुहुन्छ भने मलाई निसंकोच लेख्नुहोस्। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। साथै तपाईँलाई प्रत्येक दिन ठिक यही समय यसै रेडियो स्टेशनमा यस कार्यक्रममा हाम्रो हार्दिक स्वागत छ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउनु।

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: कठिनाई तपाईँको लागि राम्रो छ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 35 यहाँलाई स्वागत छ। आज म तपाईँहरूसँग यो कुरा साझा गर्न चाहन्छु कि कठिनाई तपाईँको लागि राम्रो छ। एउटा भनाइ छ, दुःख बिनाको सुख हुँदैन। हामीलाई चुनौती दिनको लागि हाम्रो जीवनमा कठिनाई चाहिन्छ, ताकि हामी आफैले सामना गर्न नसक्ने परिस्थितिहरूबाट हामीलाई छुटकारा दिन परमेश्वरमा भरोसा गर्न सकौं। प्रिय श्रोता, परमेश्वरले मानिसलाई कहिले पनि आफ्ना सबै समस्याहरू समाधान गर्न आफ्नै क्षमता र शक्तिमा भर पर्ने गरी रचना गर्नु भएन। जीवनमा सफल हुनका लागि हामीलाई उहाँसँगको सम्बन्ध चाहिन्छ भन्ने कुरा परमेश्वरलाई सुरुदेखि नै थाहा थियो, र उहाँले आफ्नो पुत्र येशू ख्रीष्टलाई हाम्रो स्थायी समाधानको रूपमा पठाउनुभयो। मुक्तिको लागि मात्र होइन, तर त्यस्तो व्यक्तिको रूपमा जसलाई हामी जीवनभर मद्दतको आवश्यकता पर्दा पुकार गर्न सक्छौ। फिलिपीको पुस्तक 4:13, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। यस पदले मुक्तिको बारेमा कुरा गरिरहेको छैन, तर मुक्ति पाएपछि एक क्रिस्चियनको हिँडाइलाई जनाउँदैछ। हामी जीवित छौं र हरेक दिन यसको लागि हाम्रो आवश्यकता महत्वपूर्ण छ। जीवनमा धेरै चुनौतीहरू पार गर्न हामी उहाँको बुद्धि र शक्तिमा भर पर्नु आवश्यक छ। कहिलेकाहीँ हामी त्यो बिर्सन्छौं र हामी आफ्नै शक्ति प्रयोग गरेर परिस्थितिहरूलाई सम्हाल्ने प्रयास गर्छौं, र त्यो तब हुन्छ जब हामी निराश हुन्छौं र पराजित महसुस गर्छौं। कठिनाईले हामीलाई यो वास्तविकतामा जगाउँछ कि हामीलाई हाम्रो जीवनमा हरेक दिन येशू ख्रीष्टको शक्तिको साँच्चै आवश्यकता छ। दोस्रो कुरिन्थीको पुस्तक 12:9, तर मलाई उहाँले भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनकि मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। यसकारण ख्रीष्टको शक्ति ममा बास गरोस् भनेर म बरू मेरो दुर्बलतामा बढी खुशी साथ गर्व गर्नेछु। प्रिय श्रोता, जीवनमा हामीले सामना गर्ने परीक्षाहरू हाम्रो लागि राम्रो हुन्छन्, किनभने तिनीहरूले हामीलाई यो महसुस गर्न मद्दत गर्छन् कि हामी आफैले ती परीक्षाहरूको सामना गर्न सक्दैनौ। हामीले परमेश्वरलाई आफ्नो शक्ति र आफ्नो पर्याप्तताको रूपमा हेर्नु आवश्यक छ, र कहिले पनि आफ्नो क्षमतामा भर पर्नु हुँदैन। रोमीको पुस्तक 5:3-5, यति मात्र होइन तर हामी आफ्नो संकष्टमा रमाउँछौ, यो जानेर कि संकष्टले सहनशीलता उत्पन्न गराउँछ, सहनशीलताले चरित्र र चरित्रले आशा उत्पन्न गराउँछ। आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ। जब हामी समस्याहरूमाथि विजय प्राप्त गर्न सक्षम हुन्छौ, यसले हामीलाई बलियो बनाउँछ, हामी हाम्रो विश्वासमा बलियो हुन्छौ, र हामी यो संसार हाम्रो अन्तिम घर होइन भन्ने बुझाइमा बलियो हुन्छौ। परमेश्वरले यस संसारमा हामीलाई बोझ पार्ने पर्खालहरू भन्दा बाहिर हाम्रो लागि भविष्य तयार गर्नुभएको छ, एउटा भविष्य जहाँ येशू ख्रीष्टले राजाहरूका राजा र प्रभुहरूका प्रभुको रूपमा नयाँ स्वर्ग र पृथ्वीमा शासन गर्नुहुनेछ। फिलिपीको पुस्तक 2:13, किनकि तिमीहरूलाई उहाँको असल अभिप्राय अनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ। प्रिय श्रोता, आज नयाँ सोचका साथ कठिनाईको सामना गर्नुहोस्, खुल्ला हातले स्वागत गर्नुहोस्। तपाईले सामना गरिराख्नु भएको चुनौतीहरू पार गर्न परमेश्वरमा भरोसा राख्नुहोस्। ख्रीष्ट तपाईमा बस्नु भएको कारणले गर्दा तपाईसँग कुनै पनि र हरेक परिस्थितिलाई पार गर्ने शक्ति छ भनेर ठूलो स्वरमा स्वीकार गर्नुहोस्। यसले तपाईलाई तपाईँको समस्याहरूबाट मुक्त गर्न परमेश्वरको शक्तिको ढोका खोल्नेछ, र तपाईँको हृदयमा उहाँको लागि तपाईँको आवश्यकताको बारेमा गहिरो वास्तविकता निर्माण गर्नेछ। यसले यीशुसँगको तपाईँको व्यक्तिगत सम्बन्धलाई सुरक्षित गर्न मद्दत गर्नेछ, र तपाईँ भविष्यमा अझ ठूला चुनौतीको सामना गर्न तयार हुनुहुनेछ र यसले तपाईँलाई उत्कृष्ट गवाईहरू प्रदान गर्नेछ र तपाईँले पहिले सामना गर्नुभएको जस्तै कठिनाईहरूबाट गुज्रिरहेका अरूलाई प्रोत्साहन दिन सक्नुहुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हवस्त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

आफूले भन्नुभयो बालकहरूलाई मकाउन देऊ तिनीहरूलाई नरग किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल टटल, अहिले तपाईँहरू

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
1: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
2: तपाईँ यो गर्न सक्नुहुन्छ। नमस्ते तथा जय मसी, म जोनी एरिक्सन टाडा। आज म 6 साना तर अचम्मका शब्दहरूको बारेमा कुरा गर्दैछु। जोनी र साथीहरूमा तपाईँलाई स्वागत छ। यहाँ हाम्रो सेवकाईमा यी 6 शब्दहरू हाम्रो संस्कृतिको एउटा हिस्सा नै बनिसकेका छन्। ती 6 शब्दहरू के हुन् त? ख्रिस्टद्वारा तपाईँ यो गर्न सक्नुहुन्छ। गहिरो कष्टमा परेका व्यक्तिको जीवनमा आशाका यी शब्दहरू कति धेरै उत्साहजनक हुन्छन् भन्ने कुरा साँच्चै नै अद्भुत छ। यी शब्दहरू केवल अद्भुत मात्र होइनन्, कहिलेकाहीँ त जीवन नै परिवर्तन गर्ने खालका पनि हुन्छन्। मलाई सम्झना छ, दुर्घटनामा मेरो घाँटी फाटिएपछि म अस्पतालमा व्हीलचेयरसँग अभ्यस्त हुने प्रयास गर्दै थिएँ। मेरी अकुपेशनल थेरापिस्ट क्रिस स्मिथले मेरो व्हीलचेयरलाई टाइपराइटर वा चित्र कोर्ने स्ट्यान्डको अगाडि लैजानुहुन्थ्यो। उनले मलाई भनिन् कि मैले आफ्ना दाँतहरूका बीचमा पेन्सिल, पेन वा ब्रशहरू समातेर लेख्न, टाइप गर्न र चित्र कोर्न समेत सिक्न सक्छु। क्रिस त्यहाँ एउटा नताछिएको र पछाडि मेट्ने रबर भएको पेन्सिल समातेर उभिएकी थिइन्। उनले भनिन्, लौ यसलाई आफ्नो मुखमा राख र पेन्सिलको रबर भएको तिरबाट टाइपराइटरको किबोर्डसम्म पुग्न सक्छौ कि हेर। मलाई त्यो गर्न साँच्चै गाह्रो भयो। मलाई आफ्नो मुखले लेख्ने वा मुखले नै टाइप गर्ने कुरा पटक्कै मन परिरहेको थिएन। उनी भन्थिन्, जनी तिमीले यो गर्न सक्छौ, तर मेरो लागि त्यति बेला मुखले लेख्नु भनेको खुट्टाका औंलाले लेख्नु जस्तै अनौठो लाग्थ्यो। मलाई आफू असक्षम र अपाङ्ग भएको जस्तो महसुस हुन्थ्यो। यो असम्भव जस्तो लाग्थ्यो। मेरा साथीहरूले समेत भन्थे, जनी क्रिसमा सबै कुरा सम्भव छ, वहाँद्वारा तिमीले सबै कुरा गर्न सक्छौ। मलाई यसो भन्न मन लाग्थ्यो, हो र यसुले हातहरू चाहिँ सामानहरू समात्न बनाउनु भएको हो, मुख होइन। तर केही समयपछि म त्यहाँ बसेर आफैलाई ठिक्कार्दै टाइपराइटर र इजेल अर्थात चित्र राख्ने स्ट्यान्डलाई हेरेर मात्र बस्दा थाकिसकेकी थिए। मैले एउटा लामो सास फेरे, परमेश्वरसँग मदत मागे र प्रयास गर्ने निर्णय गरे। अनि त्यसको नतिजा देखेर म आफै छक्क परे। इलेक्ट्रिक टाइपराइटरमा पहिलो पटक बस्दा मैले आफ्ना आमा बाबुलाई एउटा पूरै पत्र लेखे। कुखुराले दाना टिपे झैं एक एक अक्षर थिच्दै टिक टिक टिक। त्यसपछि इजेलमा बसेर मैले साँच्चै चित्र कोर्न सके। म चकित भए। मैले सिक्दै थिए कि अपाङ्गता हुँदा अनौठो लाग्ने कामहरू गर्नमा कुनै खराबी छैन। परमेश्वर असम्भव परिस्थितिहरूको बीचमा आफ्नो सामर्थ्य प्रदर्शन गर्न रुचाउनुहुन्छ। जबसम्म मैले आफ्ना अकुपेशनल थेरापिस्टसँग प्रतिवाद र संघर्ष गर्न छोडिन, जबसम्म मैले परमेश्वर म यो गर्न सक्दिन, तपाईँ र अरू सबैले मबाट जुन अपेक्षा गरिरहनु भएको छ त्यो मबाट सम्भव छैन भनिन, तबसम्म केही भएन। तर जब म त्यो बिन्दुमा पुगे र भने, हे प्रभु, अब यो तपाईँले नै गरिदिनु पर्नेछ। यदि तपाईँ यहाँ आएर मलाई ठूलो मदत गर्नुहुन्छ भने मात्र म यी दाँतमा पेन्सिल च्यापेर चित्र कोर्न बस्न सक्छु। जब मैले यो मनोभाव परमेश्वरको अगाडि राखे, तब मात्र मैले ती पेन्सिलहरू दाँतले समात्ने र चित्र कोर्न सक्ने शक्ति, उहाँको शक्ति फेला पारे। अनि धेरै वर्ष बितिसक्दा पनि म आजको दिनसम्म चित्र कोरिरहेकी छु। मलाई शक्ति दिनुहुने ख्रिस्टद्वारा म सबै कुरा गर्न सक्छु भन्ने यो सिद्धान्त तपाईँको लागि एउटा ठूलो प्रोत्साहन हुन सक्छ। विशेष गरी यदि तपाईँ आज यस्तो चुनौतीको सामना गर्दै हुनुहुन्छ जुन असम्भव देखिन्छ, वा यदि तपाईँको जीवनको बाटो यति कठिन छ कि त्यो पार गर्न सकिँदैन जस्तो लाग्छ, यदि तपाईँ सोच्दै हुनुहुन्छ, प्रभु तपाईँले मबाट जुन अपेक्षा गर्नुभएको छ त्यो असम्भव छ, म यो गर्न सक्दिन भने, तपाईँलाई एउटा कुरा थाहा छ, सायद तपाईँ साँच्चै त्यो गर्न सक्नुहुन्न, तर परमेश्वरले सक्नुहुन्छ। उहाँले ती घमण्डीहरूको विरोध गर्नुहुन्छ जसलाई लाग्छ कि उनीहरू आफैले अर्थात आफ्नै शक्ति, स्रोत, तर्क, प्रतिभा र क्षमताले सबै कुरा गर्न सक्छन्। उहाँले ती मानिसहरूको प्रतिरोध गर्नुहुन्छ जसलाई लाग्छ कि उनीहरू आफैमा पूर्ण छन्, तर जसले उहाँ कहाँ आएर भन्छन् म सक्दिन, तर तपाईँ सक्नुहुन्छ, उनीहरूलाई उहाँले अनुग्रह, शक्ति र सामर्थ्य प्रदान गर्नुहुन्छ। आउनुहोस् यी अद्भुत शब्दहरूको उत्सव मनाऊ। ख्रिस्टद्वारा तपाईँले यो गर्न सक्नुहुन्छ। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082848 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।

0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
6: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
5: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
6: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
5: अधिक जानकारीका लागि
6: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141-87-68-02, 9141-87-68-02 र 9818-25-12-40, 9818-25-12-40।
7: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
8: 3 दिन भयो।
7: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
8: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
7: आ जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
8: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
9: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
7: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
11: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
10: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
11: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
10: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ताबन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
12: साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
13: थप जानकारीका लागि
12: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9855109625, 9855109625 र 9862424210, 9862424210।
13: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
14: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
15: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यसो त जसले नि लेखिहाल्छ नि।
14: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
15: तिमीलाई थाहा थिएन?
14: थाहा थिएन।
15: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
14: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
15: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
16: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
17: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
20: होइन भाइ, किन चिन्ता लिनुहुन्छ, सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
19: कहाँ छ?
20: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
21: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
20: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
21: र सरिता महर्जन 9841191094, 9841191094।
19: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
22: बाबु, पानीको बिल तिरिदे ल।
23: ल तिरिदे।
24: बाबु, बत्तीको बिल तिर्दे आज।
23: ल ल तिरिदे।
22: दादा, इन्टरनेटको पनि लास दिनु है आज।
23: ल त्यो पनि तिर्दे।
22: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
23: किनकि मसँग हाम्रो पात्र छ।
24: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
23: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब, अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।

0: गुड न्यूज एफएम 105.1।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख ज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उप प्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख ज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सबैको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@artenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जयमसीमा आदरणीय श्रोता कार्यक्रम जयमसी लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता मंगलबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत हामी टाढा नजिक हुनुभएका हाम्रा प्रियजनहरूलाई एकदमै न्यानो सम्झना होइन एकदम हृदयदेखिको सम्झना सहित जयमसी अभिवादन एकमुष्टमा व्यक्त गर्दै आइरहेको छौं र हामी अर्को एउटा महत्वपूर्ण कार्य पनि गर्छौं। हामी संसारमा छौं, मानिसहरू चाहेर नचाहेर कचोटि हामी एकअर्काको हृदयहरू दुखाउँछौं। हामी क्षमा लिने दिने कार्यलाई पनि एकदमै प्रोत्साहन गर्छौं। तपाईँले कार्यक्रम मार्फत क्षमा लिन पनि सक्नुहुनेछ र दिन पनि सक्नुहुनेछ र त्यसको लागि चाहिँ फोन गरेर साथ दिनुहोला। हाम्रो टेलिफोन नम्बर रहेको छ 01-47-70-754 01-47-70-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-46 98-023-44-46 र हामी अबको लगभग एक घण्टा तपाईँसँग रहनेछौ र कार्यक्रम मार्फत हामी तपाईँलाई साथ दिनेछौ। तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ र आफ्नो जयमसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ र कोही श्रोता फोन लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: जयमसी
0: शोभाजी बोल्दै हुनुहुन्छ। शोभाजी तपाईँको आवाज एकदमै सानो आइरहेको छ, एकदमै सानो छ। तपाईँले इयरफोनहरू लगाएर बोल्दै हुनुहुन्छ? हजुर, ए हुन्छ हुन्छ, केही छैन, हामी एकदमै बुझ्नेछौ, बुझ्ने प्रयास गर्नेछौ। र कस्तो हुनुहुन्छ तपाईँ, सन्चै आरामै हुनुहुन्छ? हजुर, हामी पनि एकदमै आरामै छौ। र आज तपाईँ कार्यक्रम मार्फत कुकुसलाई सम्झिन चाहनुहुन्छ, जयमसी भन्न चाहनुहुन्छ? हुन्छ, धेरै धेरै धन्यवाद एकदमै फोन गरेर साथ दिनुभएको लागि। अहिले चाहिँ हामी छुटौं, जयमसी। हजुर, हाम्रो उहाँले फोनबाट सम्पूर्ण आफ्नो जयमसी अभिवादन सबै व्यक्त गरेर जानुभएको छ र कहिलेकाहीँ हामीले प्रयोग गर्ने मोबाइल फोनहरू कतिवटा कुराहरूमा हामीलाई टेक्निकली साथ नदिन सक्छ र पनि तपाईँले सबै कुराहरूलाई मध्यनजर गर्दै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र हाम्रो शोभा मिश्रजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ। तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
2: जयमसी।
0: हाम्रो माधवजी बोल्दै हुनुहुन्छ। माधवजी कस्तो हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौ र आज तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ र जयमसी भन्न चाहनुहुन्छ?
2: विशेष परमेश्वरलाई धन्यवाद, अनि हाम्रो यो गरी सम्झिन चाहन्छु हाम्रो परमेश्वर छोराछोरी जस्तै हाम्रो सुमन राईलाई पम्पा रोका भाइ हुनुहुन्छ, उहाँलाई सम्झिन चाहन्छु। यस्तो भक्त भाइ हुनुहुन्छ, अर्जुन शिवको दिदी हुन्छ है, सुन्दरी हुनुहुन्छ, उहाँलाई पनि म जयमसी भन्न चाहन्छु। लक्ष्मी मगर, डक्टर बहिनी, सुशील राई, उत्तम सेवाप्रति कुमार राई हुनुहुन्छ, ज्ञानो बहिनी हुनुहुन्छ, सन्त कपाली हुनुहुन्छ, पुना दिदी हुनुहुन्छ, उहाँलाई पनि म यो गरी सम्झिन चाहन्छु, जयन्ती भन्न चाहन्छु, तारा दिदी, पूर्व बराइली, धर्म बराइली, केतु रोक्चा हुनुहुन्छ, सानो नर्सेट हुनुहुन्छ, गोराजी उहाँलाई पनि सम्झिन चाहन्छु, राजु कापडा, शर्मिला, सङ्गीता बहिनी, दिल कुमार, रुबिन भाइ, सानो बहिनी, टेक बहादुर सुकुम हुनुहुन्छ, उहाँलाई पनि यो गरी सम्झिन चाहन्छु, जयन्ती भन्न चाहन्छु, अनि हन्ना भित्र हुनुहुन्छ, उहाँलाई पनि सम्झिन चाहन्छु, सुनिता बहिनी हुनुहुन्छ उहाँलाई सम्झिन चाहन्छु, शोभा मिश्रा, आरु जोललाई हुनुहुन्छ, आशिष राईलाई हुनुहुन्छ, नानी छोरी हुनुहुन्छ उहाँलाई सम्झिन चाहन्छु, जयमती भन्नुहुन्छ, कुमार इन्डिया जी हुनुहुन्छ, साह्रै खुसी लाग्छ उहाँलाई पनि जयमती हेर्न चाहन्छु, माया मगर, दिना बहिनी, अर्जुन तलाउनु हुनुहुन्छ, हरि लोक्का हुनुहुन्छ, चन्द्र मगर हुनुहुन्छ, उहाँलाई पनि यो गरी सम्झेर जयमती भन्न चाहन्छु, अनि जतिजना परमेश्वरका छोराछोरी हुनुहुन्छ उहाँहरू सम्पूर्णलाई हाम्रो साथी खड्का हुनुहुन्छ डक्टरको उहाँलाई पनि सम्झिन चाहन्छु, चन्द्रमाया मगर हुनुहुन्छ मिसमारी उहाँलाई पनि सम्झिन चाहन्छु, अनि जतिजना परमेश्वरको छोराछोरी हुन्छ जुन भाग लिनुहुन्छ सम्पूर्णलाई म मेरो माधवको तर्फबाट जय मसी धन्यवाद
0: क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला माधवजी?
2: हुन्छ हजुर, मेरो मण्डली परिवार, मेरो घर परिवार, अनि जति पनि हाम्रो गुड न्युज भाग लिनुहुन्छ, अनि छिटो राख्नु हुन्छ, मेरो समय आयो हुन्छ भने जस्तो भएको छ भने शरीरमा छु तपाईँ मैले मन दुखाएको छु भने क्षमा माग्न चाहन्छु, मैले दिनुपर्ने क्षमा पनि छ भने म परमेश्वरको नाममा म क्षमा दिन चाहन्छु।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि माधवजी, अहिले छोटो हामी जय मसी र माधव विश्वकर्माजी हुनुहुन्थ्यो र सम्पूर्णमा उहाँले न्यानो अभिवादन जयमसी व्यक्त गरेर जानुभएको छ। तपाईँले पनि आफ्ना प्रियजनहरूलाई, नजिक टाढा रहनुभएका व्यक्तिहरूलाई उहाँहरूलाई सम्झिनु भएर जयमसी अभिवादन एक मुष्टमा व्यक्त गर्न सक्नुहुनेछ र क्षमा लिन, क्षमा दिन पनि सक्नुहुनेछ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको छ। एउटा गीतबाट कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु, म गीतपछि उपस्थित हुने नै छु।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र कोही हुनुहुन्छ फोनलाइनमा उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी म्याम।
0: जय मसी, जय मसी। हाम्रो हरिबोलजी बोल्दै हुनुहुन्छ, कस्तो हुनुहुन्छ तपाईँ?
1: ठिकै छु हजुर।
0: राजा तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ, जय मसी भन्न चाहनुहुन्छ?
1: जय मसी भन्न चाहन्छु संगीता हिमाल, पम्फा गोपाली, जय मसी भन्न चाहन्छु त्यसै गरी नैना थापा, अर्जुन प्रधान, जय मसी भन्न चाहन्छु चन्द्रमाया, अनि हजुरलाई, पम्फा गोपाली, कुमार राई, अर्जुन प्रधान, अनि कुमार टिकेनिस्ट, काजलु लामा, उत्तम शिवाकोटी, गोविन्द आचार्य, सावित्री खड्का, अनि राजकुमार सुब्बा हरियो खर्क मण्डलीका फुल टाइम वर्कर हुनुहुन्छ, सुमन राई भनिहाले, पम्फा रोगका रुबेन राई, लक्ष्मी माया, यशु भक्त गौतम, लक्ष्मी बोहरा, टेकबहादुर कराल, तिल कुमार, रेखा शर्मा, अनि ज्ञानु म्याम, प्राविधिक मित्र, अनि पावल थापा, पावल दुमी राई लगायत सबैले म सम्झिन चाहन्छु म्याम।
0: र क्षमा लिनुपर्ने दिनुपर्ने के छ होला?
1: क्षमा लिनु त सर्वप्रथम हामी परमेश्वर पिताको मार्गदर्शन अनुसार उपदेश अनुसार हामी चल्न सक्दैनौँ, बाइबलका वचनहरूले अवलम्बन गर्नु पनि सकिरहेका हुँदैनौँ हामी यो सांसारिकमा, भनौँ न हामी अब कहिलेकाहीँ त्यस्तो दुर्व्यसन पनि हुने हुन्छ, त्यसको लागि चाहिँ परमेश्वर पितासित म क्षमा लिन चाहन्छु खास गरी।
0: हुन्छ, धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि हरिबोलजी, र अहिले छिटो हामी जयमसी। हजुर, हरिबोल बुढा थोकीजी हुनुहुन्थ्यो र उहाँले जयमसी अभिवादन, क्षमा लिने दिने कुरा राखेर जानुभएको छ, र तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र कार्यक्रम मार्फत हामी विशेष गरिकन हाम्रा प्रियजनहरूलाई सम्झिरहेको छौँ। फोनलाइनमा कोही हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो दिदी,
0: जयमसी। हन्नाजी बोल्दै हुनुहुन्छ? हजुर, आरामै हुनुहुन्छ तपाईँ?
2: आराम भन्दा पनि दिदी, हिजोदेखि चाहिँ यो अलिकति एउटा दाँत देखेर यहाँ उसमा जिजा सुनेर
0: हजुर हजुर
2: भइरहेको छ, त्यति मात्रै हो, अरू त ठिकै छ भन्नु पर्यो। अनि हजुरको के छ?
0: हजुर, एकदमै ठिक छौँ, हामी एकदमै ठिक छौँ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला अन्नाजी, र आज तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ र जयमसी भन्न चाहनुहुन्छ?
2: अब खासमा तपाईँलाई जयमसी भनिसकिहाले है, अनि कम्फारोका दिदीलाई जयमसी भन्छु, सानो माया मगर दिदीलाई जयमसी भन्छु है, अनि माया मगर दिदी हुनुहुन्छ, उहाँले अस्ति मलाई प्रार्थना गरिदिनु भयो, उहाँ मेरो मम्मी बिमारी हुनुहुन्थ्यो अनि म पनि एकदमै बिमारी थिएँ, अनि उहाँले अन्य भाषाबाट प्रार्थनाहरू गरिदिनु भयो अनि परमेश्वरले सुन्नुभयो अनि मलाई निको पनि भएको थियो, अनि फेरि मेरो मन पनि निको हुनुभयो, अनि काठमाडौँमा दबाई खान जानुभयो उहाँहरूको प्रार्थनाले गर्दा परमेश्वरले सुन्नुभयो, उहाँलाई पनि धेरै धन्यवाद दिदी भन्छु। अनि सुमन दाई हुनुहुन्छ होला है, सुमन दाईलाई पनि धेरै धन्यवाद भन्न चाहन्छु, उहाँहरूलाई सबै यो गुनुस एफएम परिवार सुन्ने जतिलाई, अनि मेरा मण्डलीका पास्टर बा, पास्टर नि आमालाई अनि म धन्यवाद भन्न चाहन्छु। अनि क्षमा लिनु दिनु पर्दा चाहिँ अब हामी संसारमा शरीरमा छौँ, कतिचोटि अब हामीले गल्ती गरेका हुन सक्छौँ, राम्रो नचाहिँदो बोलेर हामी आफैले गर्दा आफै धोकामा परेका हुन्छौँ, परमेश्वरले क्षमा दिनु भएको होस्, शरीरमा छु गल्ती गरेको छु भने पनि भन्न चाहन्छु दिदी।
0: धेरै धेरै धन्यवाद, र हामी प्रार्थनामा सम्झिनेछौँ तपाईँको लागि अन्नाजी, र यसलाई चाहिँ छुटौँ हामी। जयमसी।
2: तपाईँलाई कुनै गल्ती भयो भने क्षमा दिनु है दिदी।
0: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद, यसलाई चाहिँ छुटौँ अन्नाजी। र अन्नाजी हुनुहुन्थ्यो, हामीलाई फोन गरेर साथ दिनुभएको थियो, र कार्यक्रम मार्फत उहाँले आफ्नो जयमसी अभिवादन व्यक्त गर्नुभएको छ, क्षमा लिएर दिएर जानुभएको छ, र यही कार्यलाई हामी निरन्तर अगाडि बढ़ाइरहेको छौं। कोही श्रोता हुनुहुन्छ फोनलाइनमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो, र कोही श्रोता हुनुहुन्थ्यो, उहाँ फोनलाइनबाट बाहिरिसक्नु भएको छ, र तपाईँले हामीलाई फेरि पनि फोन गर्न सक्नुहुनेछ, 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ, र कोही हुनुहुन्छ फोनलाइनमा उहाँसँग कुराकानी गर्नेछौ। हेलो
3: हेलो, जयमसी हजुर।
0: जयमसी चन्द्रमायाजी, जयमसी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर, आज तपाईँ आफ्नो जयमसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ।
3: सर्वप्रथम त परमेश्वरलाई धन्यवाद, अनि हजुरलाई पनि धन्यवाद, हामीलाई यस्तो समय मौका जाने नजाने बोल्नुलाई आफ्नो दुःख सुखको कुराहरू राख्नुलाई अनि अरूको दुःख सुखको कुराहरू सुन्नुलाई प्रार्थना गर्नु एकअर्काप्रति है प्रेम माया साटा साथ गरेको जस्तो है यो समय मौका दिनुहुन्छ हजुरलाई धेरै धन्यवाद दिने फिल्म परिवारलाई धन्यवाद दिन चाहन्छु अनि जयमसी भन्न चाहन्छु हाम्रो सुजन सरलाई हाम्रो सन्ध्या म्यामलाई अनि हाम्रो विजय सरलाई धन्यवाद भन्न जयमसी भन्न चाहन्छु अनि हाम्रो ज्ञानु म्यामलाई अब्राम सरलाई टाटा सर अनि हाम्रो सुनिला सरलाई पनि जयमसी भन्न चाहन्छु धन्यवाद भन्न चाहन्छु हुने फिल्म चलाउनु हुने बिहानदेखि बेलुकीसम्म कार्यक्रम चलाएर हामीलाई आशिषी बनाउने सम्पूर्णलाई धन्यवाद जयमसी भन्न चाहन्छु हाम्रो निम्ति प्रार्थना गरिदिनु हुने आशिषमय वचनहरू बोलिदिनु हुने हामीलाई गुरुजन सम्पूर्णलाई नछुटाइकन धन्यवाद जयमसी भन्न चाहन्छु सबै कार्यक्रमहरू सुन्छु आशिषी हुन्छु नाम नलिए पनि सबै कार्यक्रम सुन्छु आशिष हुन्छु सब सबैजनालाई धन्यवाद जयमसी भन्न चाहन्छु अनि सन्ध्या म्यामले पनि कार्यक्रम चलाउनुहुन्छ है कस्तो मिठो राम्रो साना साना पाइला कि के भन्ने कार्यक्रम चलाउनुहुन्छ है कस्तो मजा आउँछ आशिष हुन्छु अनि उहाँलाई पनि धन्यवाद जयमसी भन्न चाहन्छु अनि जयमसी भन्नुपर्दा मेरो मण्डली परिवार सम्पूर्णलाई जयमसी भन्न चाहन्छु अनि कुनै एफएम सुनिरहनु हुने कुनै एफएममा फोन गर्नुहुने सम्पूर्णलाई पनि जयमसी भन्न चाहन्छु अनि अहिले फोन गर्नुहुने हाम्रो माधव विश्वकर्म दाईलाई जयमसी भन्न चाहन्छु अनि अन्ना बहिनीलाई पनि जयमसी भन्न चाहन्छु अनि हाम्रो सुमन दाईलाई जयमसी भन्न चाहन्छु उत्तर सुपाकोटी गुरुबालाई जयमसी भन्न चाहन्छु अनि हाम्रो सुशील मगया अनि दीपक लामी छाने चित्र मगर अनि हाम्रो हरिबोल बुढाथोकी रुबेन राई अनि अर्जुन प्रधान अनि कुमार राई जति पनि फोन गर्नुहुन्छ हाम्रो दाजुभाइहरू अनि सबैजनालाई जयमसी हरिरोका दाइ पनि जयमसी भन्न चाहन्छु हाम्रो यस भक्त दाईलाई जयमसी सम्झना सम्झिराखेको छु कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ अनि उहाँलाई पनि सम्झिँदै जयमसी भन्न चाहन्छु अनि हाम्रो पम्फा रोका दिन्छु पम्फा गोपाली दिन्छु अनि हाम्रो अमिता महर्जन दिन्छु अनि विद्या श्रेष्ठ दिन्छु मिस्फा महर्जन दिन्छु लक्ष्मी सुन्दास दिदीलाई पनि जयमसी भन्न चाहन्छु अनि हाम्रो शोभा मिश्र साथीलाई जयमसी अनि हाम्रो सारा थापा साथीलाई जयमसी पुना थापा दिदीलाई जयमसी भन्न चाहन्छु अनि हाम्रो नैना थापा बहिनीलाई जयमसी अनि हाम्रो सङ्गीता रिनाल दिदीलाई सापिपित प्रसाद दिदीलाई पनि जयमसी भन्न चाहन्छु हाम्रो दुर्गा बस्ने दिदीलाई धेरै धेरै सम्झना जयमसी भन्न चाहन्छु जयमसी भन्न चाहन्छु हाम्रो शर्मिला गौतम दिदी कहाँ हुनुहुन्छ कहाँ जानुभयो कति भयो उहाँको आवाज सुन्नु नभएको मैले नसुनेको थिएँ उहाँ बोल्नु भएको छैन कि है जानुहुन्छ जे गर्दै हुनुहुन्छ यदि सुनिरहनु भएको पनि धेरै धेरै सम्झना छ जयमसी भन्न चाहन्छु उहाँलाई अनि जति पनि गुण एफएम फोन गर्नुहुन्छ हाम्रो सुनिता राई अनि हाम्रो शान्ता सुनार अनि रसिला ओरा बहिनीलाई पनि जयमसी भन्न चाहन्छु हाम्रो माया मगर आन्टीलाई जयमसी सम्झना अनि हाम्रो लक्ष्मी मगर बहिनीलाई पनि जयमसी भन्न चाहन्छु अनि हाम्रो दुध मकाती साथीलाई पनि जयमसी भन्न चाहन्छु उहाँ पनि कति फोन गरिरहनुहुन्छ है अनि जो जति फोन गर्नुहुन्छ हाम्रो लक्ष्मी महर्जन दिजुलाई पनि जयमसी भन्न चाहन्छु अनि जो जति गुरुले पनि सुनिरहनु भएको कतिजनाको नाम छुटाएको छ है सबैजनालाई नछुटाइकन धेरै धेरै सम्झना छ जयमसी भन्न चाहन्छु म्याम
0: हुन्छ धेरै धेरै धन्यवाद चन्द्रमायाजी र क्षमा दिनुपर्ने केही छ होला
3: लिनुपर्छ नि परमेश्वरलाई मन नपर्ने कामहरू गरेको छ होला बोलेको होला सोचेको छ होला है परमेश्वरलाई मन नपर्ने कुराहरू गरेको छ होला अब वचनमा छ त हामी हिँड्न जिउन सकेकै छैन अनि क्षमा त माग्नु छ परमेश्वरसँगै क्षमा माग्न चाहन्छु सबै प्रकारको वचनहरू पालन गर्न सकेको छैन है, उहाँको बाटोमा हिँड्न सकेको छैन। क्षमा माग्न चाहन्छु, उहाँले चाहिँ हाम्रो निम्ति कति दुःख कष्ट भोग्नु भयो है, हामीले चाहिँ उहाँको वचनहरू कति पनि पालन गर्न सकेको छैन। हामीलाई जीवन दिने हुने परमेश्वरसँग हामी क्षमा माग्न चाहन्छु। अनि मैले कति जानी नजानी गल्ती ठुलोहरू गरेको छ होला, मानिस आफैलाई त राम्रै लाग्छ, मैले राम्रै गरेको छु जस्तो लाग्छ, तर म कस्तो छु, के गर्दैछु, कसरी जिउँदैछु, मेरो बानी सबै दिएर मैले के गर्दैछु त मेरो परमेश्वरलाई थाहा छ है। मैले कति जानी नजानी गल्ती भुलहरू गरेको छ भने क्षमा माग्न चाहन्छु परमेश्वरसँग, हजुरहरूसँग पनि क्षमा माग्न चाहन्छु, अनि सुनिरहनु हुने साथीहरूसँग पनि मैले बोलेको कुराले कसैको हृदयहरू दुखेको छ भने मलाई क्षमा पनि
0: हुन्छ। धेरै धेरै धन्यवाद छ फोन गरेर साथ दिनुभएको लागि चन्द्रमायाजी, अहिलेलाई छुटौँ हामी। जय मसी। हजुर, चन्द्रमाया मगरजी हुनुहुन्थ्यो र कार्यक्रममा उहाँले फोन गरेर साथ दिनुभएको थियो, र जय मसी अभिवादन तपाईँले पनि व्यक्त गर्न सक्नुहुनेछ। एउटा गीतको साथ हामी दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: सिक्किम मिटरको तपाईँको निम्ति राख्यौँ र कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो
1: सुनभन्दा महँगो हिरा, सुनभन्दा महँगो हिरा, कसलाई छैन र जीवन मसिरा, कसलाई छैन र जीवन मसिरा, सम्हालिराखौँ यो मन धन अमूल्य खत्रिसको वचन, सम्हालिराखौँ यो मन धन अमूल्य खत्रिसको वचन।
0: जय मसी। रश्मिला बोहराजी कस्तो हुनुहुन्छ तपाईँ?
1: ठिकै छ, सन्चै छु। म त बाबुलाई भरि अलिक टाउको दुख्ने भयो राजन देउलेलाई।
0: हजुर, एकदमै प्रार्थनामा सम्झिनेछौँ। हामी एकदमै आरामै छौँ यहाँको प्रार्थनाको लागि। धेरै धेरै धन्यवाद। र रश्मिलाजी, आज तपाईँको जय मसी अभिवादन यो समयमा व्यक्त गर्न सक्नुहुनेछ।
1: हुन्छ, धन्यवाद। अनि हजुरलाई जय मसी।
0: जय मसी।
1: हजुर लगायत गुड न्युज एफएममा कार्यरत सर म्याम सबैजनालाई जय मसी, अब्राहम सरलाई जय मसी, सन्ध्या म्यामलाई जय मसी, ज्ञानु म्यामलाई जय मसी, साजन सरलाई जय मसी, सुनिल सरलाई जय मसी। नामै बिर्सिन्छु कि म, कस्तो अघि आया हुन्छ अनि फेरि भन्दा बिर्सिन्छु है। सबैजनालाई म एकमुष्टमा जय मसी भन्न चाहन्छु।
0: विजय
1: सरलाई जय मसी। अनि सम्पूर्ण गुड न्युज एफएमको सम्पूर्ण परिवारलाई म एकमुष्टमा जय मसी भन्छु। अनि सम्पूर्ण साथीहरूलाई पनि जय मसी भन्छु। चन्द्रमाया मगर, पम्फा गोपाली, पम्फा रोका, लक्ष्मी मगर, लक्ष्मी महर्जन, अनि नैना थापा जय मसी भन्न चाहन्छु। धेरैजना हुनुहुन्छ साथीहरू, तर मलाई यो फोन गर्दा नाम नआउने कारण के हो भाइ? मैले बुझ्नै सकिनँ।
0: हुन्छ, केही छैन, जो सबैजनालाई एकमुष्टमा जय मसी भन्न चाहनुहुन्छ होइन त?
1: सम्पूर्णलाई म एकमुष्टमा जय मसी भन्न चाहन्छु।
0: हजुर,
1: अघि फोन गरेर जानुहुने र म भन्दा पछि फोन गर्नुहुने सम्पूर्णलाई म जय मसी भन्न चाहन्छु।
0: हुन्छ, र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला रश्मिलाजी?
1: हजुर, क्षमा माग्नुपर्ने त धेरै कुरा छ नि। परमेश्वरसँग क्षमा माग्नु छ, अनि परमेश्वरले भन्नुहुन्छ कि मानिसले दिनभरि पाप गर्छ र बेलुका मात्रै क्षमा माग्छ, यो निरन्तर चलिरहन्छ भनेर परमेश्वरले भन्नुहुन्छ। त्यस्तै भइरहेछ। अनि बिहानमा दिनभरि पाप गर्छौँ, नराम्रो कुरा हेर्छौँ, नराम्रो कुरा बोल्छौँ, नकारात्मक सोच्छौँ, अनि बेलुका क्षमा गर्नुहोस् प्रभु भन्छौँ, अनि परमेश्वरसँग क्षमा माग्न चाहन्छु। र गुड न्युज एकदम सम्पूर्ण परिवारसँग पनि क्षमा माग्न चाहन्छु, र सुन्नुहुने साथीहरूसँग पनि क्षमा माग्न चाहन्छु। जानी नजानी बोल्छु, गीत कविता गाउँछु, म आत्मिकी नभएर बाहिरी बाहिरी रूपमा त्यत्तिकै हावातालमा बोल्छु कि भन्ने पनि पोसो त लाग्छ बोलिसकेपछि। फेरि सबैसँग म क्षमा माग्न चाहन्छु।
0: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद। खुसी लाग्यो रश्मिलाजी। हजुर, हाम्रो रश्मिला बोहराजी एकदमै उहाँ क्रिएटिभ हुनुहुन्छ, एकदमै कविता गीतहरू लेख्नुहुन्छ, गाउनुहुन्छ, एकदमै प्रभुको महिमाहरू उहाँले आफ्नो आफूसँग भएका प्रतिभाहरूबाट गरिरहनु भएको छ। र आज चाहिँ उहाँले आफ्नो न्यानो अभिवादन सम्झना कार्यक्रम मार्फत व्यक्त गर्नुभएको छ। कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी। हाम्रो चित्र मगरजी बोल्दै हुनुहुन्छ। हजुर, आरामै हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौँ। र आज तपाईँले आफ्नो जय मसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ।
2: सर्वप्रथम तपाईँलाई धन्यवाद भएको, गुड न्युज एफएम सम्पूर्ण परिवारलाई जय मसी भन्न। गोविन्द तामाङ, जनाथन मगर, मुना श्रेष्ठ, असल तामाङ, डेभिड मगर, उहाँहरू सम्पूर्णलाई जय मसी भन्न चाहन्छु। र गुणलेखन सुनिरहनु भएको र जतिसम्म फोन गरिरहनु भएको छ उहाँको सम्पूर्णलाई जय मसी भन्न चाहन्छु। र मगर भनेर जतिसम्म चिन्नुहुन्छ उहाँहरूलाई सम्पूर्णलाई जय मसी भन्न चाहन्छु। र क्षमा माग्नु पर्दा चाहिँ प्रभुसँग क्षमा माग्न चाहन्छु। र मण्डली परिवार र घर परिवार र साथीभाइ सम्पूर्णसँग नै
0: हस् धन्यवाद जयमसी. र चित्र मगरजी हुनुहुन्थ्यो, उहाँले आफ्नो जयमसी अभिवादन व्यक्त गरेर जानुभएको छ, क्षमा लिएर दिएर जानुभएको छ. पालो तपाईँको फोन गरेर साथ दिन सक्नुहुनेछ र कार्यक्रम मार्फत आफ्ना प्रियजनहरूलाई तपाईँले सम्झिन सक्नुहुनेछ. र एउटा गीतको साथ हामी फेरि पनि दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं.

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यो। अरू कोही श्रोता हुनुहुन्छ फोनलाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
1: बहिनी,
0: जयमसी पुनाजी, तपाईँ सन्चै हुनुहुन्छ?
1: म सन्चै छु हजुर, आरामै छु।
0: एकदमै आरामै छौ। यहाँहरूको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद छ पुनाजी। र आज तपाईँ आफ्नो जयमसी अभिवादन राख्न सक्नुहुनेछ यो समयमा।
1: हुन्छ, विशेष परमेश्वरलाई धन्यवाद चाहिँ दिएर नसक्नु छ है। जति समय मान्छे त्यहाँ खडा भएर एउटा यताउता नचलिकन जयमसी परमेश्वरलाई धन्यवाद भनी पनि नसक्नु छ परमेश्वरलाई। अनि यस्तो परमेश्वर मेरो लागि हुनुभएको छ, अनि मैले नचिनेर उहाँले आफ्नो प्रेम दिनुभयो नि मलाई, अनि म चाहिँ उहाँको भएको छु, असल साथी पाएको छु। अनि कम यो मुखले नभने नि नबोले नि नकराए नि मनभित्र सबै कुरा भित्रै उहाँबाट नै नजिक भएर उहाँसँगै एकदम नजिक जोडिएको नजिक कुरा मुखले नबोले नि आत्माले बोलेको नि सुन्नुहुन्छ भन्ने मैले नि त्यहाँबाट सुने कि एउटा अस्ति कहिले हो हिजो होइन अस्ति होला बिर्सिन्छ म चाहिँ। अनि त्यस्तै चाहिँ मैले चाहिँ नभने नि मेरो प्रभुले सुन्ने परमेश्वर भेटेको छु है। धन्यवाद छ विशेष गरी हजुरहरूलाई धन्यवाद, यति मैले सुन्नु पर्ने गुड न्युज चाहिँ मैले सुनिरहन पाएको छु। परमेश्वरलाई धन्यवाद, हजुरहरूलाई धन्यवाद। अनि त्यहाँ बिहान उदायदेखि 28 त्यहाँ बसेर हामीलाई उत्साह पारेर हामी आशिषमा बनाउने गुड न्युज परिवारलाई सबैलाई म धन्यवाद जयमसी भन्छु है। अनि बहिनीलाई जयमसी, अनि ज्ञानु बहिनीलाई सम्झिन्छु, अनि नाम भनेर म भुल्छु, म सक्दिनँ तर नाम किन भन्नु, अनि हामीले नाम बताउनु भन्नाले नि जयमसी सबैलाई जयमसी भन्छु। मलाई त नाम भनेर बोल्दा नि कस्तो डर लाग्छ कि, के नाम भन्नु नाम काटेर जस्तो लाग्ने क्या है। अनि त्यहारी चाहिँ म त्यस्तो लाग्छ, ठुलो मान्छेलाई नाम भन्नु त सजिलो लाग्छ के मलाई। अनि जयमसी भन्छु, मेरो लागि धेरै प्रार्थना पाएको छु मैले गुड न्युजबाट। म साँच्चै नै एकदम धेरै म खुसी छु, म यस्तो गुड न्युज भेटेको छु, अनि यस्तो परमेश्वर भेटेको छु। अनि म धन्यवाद जयमसी भन्छु सम्पूर्ण सबैलाई, अनि मेरो मण्डली परिवारलाई म जयमसी भन्छु। अनि जो जतिले मेरो लागि प्रार्थना गरिरहनु भएको छ सबैलाई नछोडिकन, यता शान्ति दिदी परिवारलाई म जयमसी भन्छु। अनि साँच्चै नै मण्डलीभित्र असल चाहिँ छोरी प्रभुले दिनुभएको छ दिदी, अनि धन्यवाद छ उहाँलाई नि। अनि धेरै धन्यवाद दिन्छु म सबै कुराबाट, धन्यवाद दिएर नसक्नु छ मलाई परिवार दिनुभएको मेरो परमेश्वरले, कहाँदेखि आएर यहाँ मण्डलीमा जोड्नु भएको छ मेरो प्रभुलाई धन्यवाद। उहाँहरूलाई धन्यवाद दिन्छु सबैलाई, छोरी महाजनलाई धन्यवाद छ जयमसी भन्छु। उहाँको घरमा आज संगति छ बेलुका 6 बजे, अनि जयमसी भन्छु बहिनीलाई। सबै यता मनिकाहरू सुन्दैछन् अनि उहाँलाई जयमसी, अनि जो जति सुन्दै हुन्छ उता के अरे मिश्वा बहिनी सम्झिन्छु उहाँलाई जयमसी। अहिले त बरेस बोले सुन्दिनँ म है, मैले नसुने हो कि उहाँलाई जयमसी भन्छु सबै परिवारलाई। अनि चन्द्रमा बहिनी सम्झिन्छु, अनि पम्फा बहिनी, सारा बहिनी, अनि यति मनमा मुखमा गटत्तै आउँछ, अनि यसो भक्त चाहिँ मैले सुने छैन त भाइ बोलेको चाहिँ, अनि कता हुनुहुन्छ कि जयमसी, अनि सुमन भाइलाई जयमसी, नछोडिकन सबैलाई जयमसी भन्छु है। अनि माया मगर, माया मगर बहिनीलाई सम्झन्छु अनि उहाँलाई जयमसी। अहिले जतिजना बोलेर जानुभयो सबैलाई जयमसी। कार्य उताबाट पनि सम्झिनुहुन्छ मलाई, उहाँको चाहिँ नाम अलमा लिएँ म त सिक्किमबाट हो कि कथाबाट हो है, उहाँलाई पनि जयमसी भन्छु सुनिरहनु भएको छ होला। अनि नछरिकन सबैलाई जयमसी अभिवादन
0: गर्छु है। हुन्छ,
1: बहिनी मैले साँच्चै नै म प्रभुसँग म क्षमा माग्छु प्रभुलाई, एकदम मैले साह्रै नै म कस्तो अचम्मै लाग्छ। अनि यस्तो परमेश्वर हुनुहुन्छ, म जहाँनिर चाहिँ त्यही त्यो एउटै वचनले हेब्रूको आठको आठमा त्यो वचनले खन्छ मलाई भित्र हृदयमा छुन्छ धेरै. अनि मान्छेले त हेर्दो रहेछ दोषलाई सधैँभरि मुड्किएर ताम लम्किएर झम्की गरेर नै आए मलाई. अनि म मेरो प्रभुले मलाई कति सुन्दर देख्नु भएको होला, मलाई कति राम्रो देख्नु भएको होला, मैले धन्यवाद दिएर नसक्नु छ, मैले सेवा मार नसक्नु छ, म चाहिँ एकदम सेवामा आउँछु प्रभुसँग. मैले मलाई चाहिँ कुनै कुराहरू पनि मबाट मैले कुनै गल्ती पनि नहेर्ने म यस्तो ईश्वर हुनुहुन्छ नि त हो त परमेश्वर एउटा प्रकाश ज्योतिको परमेश्वर म जस्तालाई चाहिँ यति ठुलो प्रेम गर्ने मलाई यति धेरै अनुग्रहमय गर्ने परमेश्वर मैले काहीँ नै पाइनँ के कतै छैन के अहिलेसम्म. अनि त्यो कारणले गर्दा मेरो प्रभुलाई धन्यवाद मलाई कस्तो मेरो गल्तीलाई कतै पनि नदेख्ने मेरो प्रभु. अनि मैले नि कसैको मन दुखाएको छु भने नदुखोस् मलाई त सिधै आएर मलाई भन्नपर्छ म नि आफू एकदम डोरो टेरो कुरा गरेर बोल्न चाहन्छु म भन्न चाहन्छु मन दुखाए होला म क्षमा दिन सकौँ लिन सकौँ भाइ बहिनी.
0: हुन्छ धेरै धेरै धन्यवाद पुनाजी र यसलाई चाहिँ छुटौँ हामी. जय मसी
1: जय मसी बहिनी.
2: हजुर पुनाजी हुनुहुन्थ्यो कार्यक्रमबाट उहाँले आफ्नो प्रियजनहरूलाई सम्झिनु भएको छ सँगसँगै क्षमा लिएर अनि दिएर पनि जानुभएको छ र तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-23-44-646 98-23-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ र कार्यक्रममा तपाईँले फोन गर्न सक्नुहुनेछ र आफ्नो जयमसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ र एउटा गीतको साथ हामी फेरि पनि दिन चाहन्छौ तपाईँलाई गीतपछि उपस्थित हुने नै छौं.

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौँ र कोही श्रोता हुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो मिठो मिठो
0: जय मसी पम्फाजी, जय मसी, कस्तो हुनुहुन्छ तपाईँ? एकदमै आरामै छ पम्फाजी, र तपाईँले आफ्नो जय मसी अभिवादन यो समयमा राख्न सक्नुहुनेछ।
1: हस् धन्यवाद हजुर, यो समय मौका मैले पाएँ, परमेश्वरलाई धन्यवाद। आजको राति पनि उहाँको सामर्थ्य बाहुलीभित्र, उहाँको आलो रगतको घेराभित्र, उहाँको कुराले छोपेर हामी सबैले सुरक्षा दिनुभएकन, आजको दिन पनि आइसक्दिनु भएकन, उहाँको सेवा सम्बन्धी गर्ने, उहाँको निम्ति भजन गीत गाउने, उहाँको निम्ति प्रार्थना गर्ने मैले मौका समय दिने पाएँ। उहाँको वचन प्रचार गर्ने म 6:30 बजे कोटेश्वर झर्छु, अनि च्याक बाँड्दै बाँड्दै बाँड्दै अफिस पुग्दाखेरि पाउने साथ हुन्छ, अनि त्यो बेलादेखि म यहाँ पनि सेवा गर्न पाइरहेको छु। शक्ति दिनुभएको छ परमेश्वरले आजको दिनसम्म, र हजुरसँग कुराकानी गर्ने मौका समय दिनुभएको छ। गुनिरहने परिवार सुनेर अनि साथीहरू सबैलाई परमेश्वरले आजको दिन पनि कुशल जिउजाउनु भयो, आशीर्वाद दिनुभएको छ। सबै कुरालाई परमेश्वरलाई धन्यवाद टक्राउँदै दुवै हात जोडेर हजुरलाई जमिसी टक्राउँछु, जमिसी टक्राउँछु, अनि टेक्निसियन सरहरूलाई अनि सन्ध्या मिसलाई जमिसी टक्राउँदछु। दुवै हातहरू सम्मानको साथ आदरको साथ एकदम परमेश्वरले चुन्नु भएको पवित्र जनहरूलाई एकदमै आदर गर्नुपर्छ, सम्मान गर्नुपर्छ भनेर मैले जानेको छु, सिकेको छु। मेरो हृदयको अन्तस्करण देखेकै आदरको साथ म जमिसी टक्राउँदछु ज्ञानी मिसलाई, र अब्राहम सरलाई एकदम हृदयको अन्तस्करण देखेकै आदर गर्दै सम्मान गर्दै म जमिसी टक्राउँदछु। सुनिल सरलाई, ताजन गुरुङ सरलाई, सबैलाई म एकदम आदरको साथ सम्मानको साथ दुवै हात जोडेर जमिसी टक्राउँछु, सम्झनाको साथ जमिसी टक्राउँछु। अनि सुनिल अनि साथीहरू सबैजनाको नाम मलाई थाहा छ, एकजनाको नाम छुट्यो भने चित्त दुख्न पुग्छ साथीहरू, त्यसैले म नाम लिँदिनँ। अनि त्यो सबैजनालाई म एकदमै सम्झना गरिरहेको छु, नामहरू थाहा छ मलाई, सबैजनालाई सम्झिरहेको छु, र हजुरहरू प्रति एकदमै प्रेमको साथ वास्ता फिक्री गर्दै सम्मानको साथ आदरको साथ म जन्मेसी चक्राउँदछु। र सुभद्रा लामा कहाँ जानुभयो, सुन्तली तामाङ कहाँ जानुभयो, र यो साथीहरू हराउनु भएको छ, विदेशतिर जानुभएको हो कि अब सन्चो भएन कि, यसो गुनिज एफएममा खबर गर्नु होला, हामी तपाईँहरूको निम्ति प्रार्थना गर्नेछौँ। कुनै समस्यामा पर्नु भएको छ कि हामीलाई गुनिज एफएममा खबर गर्नु होला, अनि हामी सुन्ने साथीहरू हजुरको निम्ति प्रार्थना गर्नेछौँ साथीहरू, यसरी नहराउनु होला भन्दै सबैलाई चाहिँ मिस्टर टक्राउँछु, र साथीहरूसँग सानो अनुरोध गर्दछु। लक्ष्मी मगरको सानो पेटमा इन्फेक्सन भएको छ, उहाँलाई सन्चो छैन, प्रार्थना गरिदिनु होला साथीहरू, र लक्ष्मी मगरलाई पनि जमी सिटाउँदछु, नातिन होला भन्दै उहाँको परिवार जमी सिटाउँदछु। मेरो भक्तपुर मण्डल परिवार, पाँच खाले मण्डली परिवार सबैलाई जमी सिटाउँदछु। सुनिर अनि साथीहरू भागेर जो जति भागेर जानुभयो साथीहरू, एकदमै सम्मानको साथ आदरको साथ म सम्झनाको साथमा दुवै हात जोडेर जमी सिटाउँछु। परमेश्वरको जन सुसेरीहरू, पवित्र जनहरूलाई, देशका कुना कुनामा भएका परमेश्वरको जन सुसेरीहरूलाई दुवै हातहरू सम्मानको साथ म जमी सिटाउँदछु। हजुरहरूलाई जमी सिटाउन पाउने परमेश्वरको आशिष हो, र यो आशिषको साथै हजुरलाई जमी सिटाउँदछु, सबैजना जमी सिटाउँछु हजुर।
0: हजुर, क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला पम्फाजी?
1: क्षमा माग्नु पर्छ, परमेश्वरको क्षमा माग्छु, उहाँको निम्ति अब प्रार्थना गर्दाखेरि परमेश्वरलाई मन परेको छैन कि, उहाँ म काम गर्दा परमेश्वरलाई निम्ति कुनै गल्ती भुलहरू गर्छु कि, परमेश्वरले हेरिरहनु भएको छ, जिउँदो हुनुहुन्छ, उहाँ त मलाई हेरिरहनु हुन्छ, म बाहिरलाई भित्र आउँदा शुद्ध उठ्दा बाहिर ओल्छे फर्किँदा पल्छे उता पनि खुसी हो, र यो आशिषको साथै हजुरलाई जमी सिटाउँछु, सबैजना जमी सिटाउँछु हजुर।
0: हजुर, क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला पम्फाजी?
1: क्षमा माग्नु पर्छ, परमेश्वरको क्षमा माग्छु,

0: मेरो गल्ती भुलहरू परमेश्वरको दृष्टिमा के छ, प्रभु मलाई क्षमा गर्नुहोस् भन्दा परमेश्वरसँग क्षमा माग्दछु। र गुणित एफएम कार्यालयमा अनि कार्यक्रममा फोन गर्दा गर्दा बोल्दा ओर्दा हजुरहरूलाई सबैजनालाई कुनै चित्त बुझेको छैन भए, मन परेको छैन भए म क्षमा माग्छु। सुनिल अनि साथीहरूसँग नि मैले बोल्दा ओर्दा गल्ती भुलहरू भयो कि साथीहरू मलाई क्षमा गर्नु होला भनेर क्षमा माग्छु। अनि अन्नदीप बहिनीसँग क्षमा माग्छु, मैले कति फोन गर्दा उहाँले उठाउनु भएन अनि रिस उठेर कति दिन मैले फोनै गरिनँ, फेरि फोन उहाँले बन्द गर्नुभयो, के कारणले उहाँसँग क्षमा माग्छु। माधव विश्वकर्मासँग क्षमा माग्छु, मैले फोन गर्दा उठाउनु भएको छैन, उहाँसँग क्षमा माग्छु। मेरो गल्ती भुलहरूको कारण उहाँले फोन नउठाउनु भयो कि म क्षमा माग्छु, यसरी फोन गर्नु होला र क्षमा माग्ने मलाई मौकासम्म दिनु होला भन्दै सबैजनासँग क्षमा माग्दै बिदा हुन्छ। हजुर
1: हजुर हजुर, धेरै धेरै धन्यवाद पम्पाजी, अहिलेलाई चाहिँ हामी छुटौँ। जय मसी,
0: धन्यवाद। हजुर
1: हजुर, हाम्रो पम्पा रोकाजी हुनुहुन्थ्यो र उहाँले सम्पूर्णमा न्यानो अभिवादन जय मसी राखेर जानुभएको छ, क्षमा लिएर दिएर जानुभएको छ। र अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र अझै फोन कल लिन मन हुँदा हुँदै पनि कार्यक्रमबाट चाहिँ हामीले विदा माग्नुपर्ने बेला भइसकेको छ। र आज फोन गरेर साथ दिनुहुने, कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद भन्न चाहन्छौ। र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जय मसीबाट यो समय म पुनः विदा हुन चाहन्छु। जय मसी, नमस्कार।

0: गुड न्युज एफएम 105.1
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
6: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
7: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
8: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
9: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदान लिएर प्राविधिक मित्र सुजन र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रममा सुनेर साथ दिन सक्नुहुन्छ र विशेष गरिकन कहिलेकाहीँ हामी कलाकारहरूसँग कहिलेकाहीँ सेवकाईमा एकदमै तल्लीन व्यक्तित्वहरूसँग कुराकानी भलाकुसारी गर्ने गर्छौ र आज मैले कसैलाई निम्ता गर्न सकिनँ तर पनि म तपाईँलाई भने एक घण्टाभरि कार्यक्रममा साथ दिने नै छु र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

निकै नै अर्थपूर्ण संगीत पछि पनि फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र म केही महत्वपूर्ण कुरा राख्न गइरहेको छु, विशेष गरिकन आज बुबाको बारेमा, जुन पिताको बारेमा। हामीलाई सबैको बुबा हुनुहुन्छ र बुवाको टाउकोले के सोच्छ थाहा छ? सधैँ परिवारको जिम्मेवारी बोकेर हिँड्छ टाउको। यो पिता भन्ने कुरा, बाबा भन्ने कुरा, कसैले ड्याडी भन्नुहुन्छ, कसैले बाउ भन्नुहुन्छ, कसैले बुवा भन्नुहुन्छ, कसैले पिता भन्नुहुन्छ, तर एउटा मान्छे हो, होइन? तर यो मान्छेको काँधमा नि यति धेरै जिम्मेवारी हुनुहुन्छ। प्रत्येक एउटा बाउको टाउकोले के सोच्छ, दिमागले के गर्छ, आँखाले के गर्छ, घडीले के गर्छ, होइन? बाउले लगाएको घडी, बाउले हिँडेको पाउ, उहाँको चरण, घुँडा, होइन, हात, मुख, यी सबै कुराको अर्थ छ, होइन? मान्छेलाई देख्दा यस्तो लाग्छ, धेरैजनाको गुनासो पनि हुन्छ, धेरै चाहिँ बुबा आमाको चर्चा परिचर्चा हुन्छ बुवाको भन्दा पनि भनिन्छ। तर जहिले पनि तपाईँ त्यो ठाउँमा पुग्नको लागि जति आमाको भूमिका हुन्छ त्यति नै बाउको भूमिका हुन्छ, बराबरी नै हुन्छ बाउ आमाको भूमिका। तर आज म तपाईँलाई केही महत्त्वपूर्ण कुरा बताउँदैछु, एउटा बाउको टाउको जिम्मेवारी के हो भन्दा सधैँ परिवारको जिम्मेवारी बोकेर हिँड्छ जुन टाउको छन्। अनि तपाईँले बाउको टाउकोभित्र एउटा दिमाग छ, त्यो दिमागले सधैँ के सोच्छ थाहा छ? सधैँ छोराछोरीको भविष्यको बारेमा मात्रै सोचिरहेछ त्यो दिमागले, होइन? छोरालाई या छोरीलाई यो ठाउँमा पुर्याउनु छ, त्यो गर्नु छ, सोचिरहेछ उसले त्यो दिमागले। अनि मुख छ बाउको, मुखले के बोल्छ? कम बोल्छ तर जीवनभर सम्झिने कुरा सिकाउँछ त्यो मुखले, होइन? त्यो महत्त्वपूर्ण कुरा छ। र कतिले आफ्नो बाबाले भनेको कुरा, आफ्नो आमाले भनेका कुराहरू जुन मुखबाट आउँछ नि, यो कुरा चाहिँ छोराछोरीको लागि 100% सही हुन्छ। तर अरूको मुखबाट बोलिएका कुराहरूमा छल हुन सक्छ, तर बुवाले बोलेको कुरामा छल कहिले पनि हुन सक्दैन। यो बुवाको हातको कुरा गरौँ, हात दिनरात मेहनत गरेर परिवारको सपना पूरा गर्छ। जुन हात तपाईँले बुवाको हातलाई स्पर्श गर्नुभएको छ कि छैन, होइन, कहिलेकाहीँ त्यो हात समातेर तपाईँले भन्न सक्नुपर्छ, बाबा दिनरात मेहनत गरेर मेरो भविष्य पूरा गर्नुभयो अथवा मलाई खुट्टामा टेकाउनु भयो, होइन? त्यो हात कयौंचोटि चलेनन् होला, कहिलेकाहीँ कहिलेकाहीँ ठेला उठ्यो होला, कहिलेकाहीँ होइन, मेहनत गरेको छ नि त उसले, त सम्पूर्ण मेहनत त आफ्नो छोराछोरीको लागि र परिवारको लागि मात्रै गर्छ। र बुवाको घोडा सङ्कट आए सबैभन्दा अगाडि उभिन्छ, बुवाको घोडा अथवा चरण। यो कुरा पनि हामीले ल्याउनुपर्छ, कुनै पनि सङ्कट, परिवारमा कुनै समस्या आयो भने नि पहिलोचोटि सोच्नुपर्ने, त्यो कुरालाई सल्भ गर्नुपर्ने, त्यो कुरालाई टुङ्गाउनु पर्ने पिताले नै हुन्छ अथवा बुवाले नै हुन्छ, होइन त? त्यही भएर त्यो बुवाको घोडा कति शक्तिशाली छ, होइन? त्यो घोडा बस्यो भने नि परिवारै बस्छ, यो कुरा कसैलाई थाहा छ? यदि बुवाले अस्वास्थ्य हुनुभयो भने परिवारमा कति धेरै सङ्कट हुन्छ नि, त्यस्ता सङ्कटहरू हामी देखेका छौँ। मानिलिउँ बुवा बित्नुभयो, आमालाई धेरै भार हुन्छ, समस्या हुन्छ, होइन? आमा र बुवा हुँदा दुवैलाई भार कम हुन्छ, तर बुवा बित्नुभयो भने होइन आमालाई त्यही धेरै गाह्रो हुन्छ, किनभने त्यो कयौँ परिवारहरू हामीले देखेका छौँ, सुनेका छौँ। त्यो भएर बुवाको त्यो चरण, त्यो खुट्टा एकदमै शक्तिशाली हुन्छ। आँखा, बुवाको आँखा भनेको आफ्नो दुःख लुकाएर परिवार खुसी देख्ने आँखा हो बुवाको आँखा भनेको। बाउलाई चाहिँ कहिले पीडा हुँदैन र, होइन? तपाईँलाई थाहा छ नि, बुवा जहिले बाहिर निस्किनुहुन्छ, मम्मी घरमा बस्नुहुन्छ, त्यो बुवा किन बाहिर निस्क्यो होला? त्यो परिवारको लागि त उनी, होइन र? छोरा पढाउनु छ, छोरी पढाउनु छ, घर खर्च टार्नु छ, भोलि यो तिर्नु छ, त्यो तिर्नु छ। बाउले कमाउँछ, आमाले जमाउने हो, घर सम्हाल्ने हो, होइन? अनि जहिले पनि बाउको आँखा आफ्नो दुःख लुकाएर परिवारको खुसी हेर्छ, बाउको आँखाले जहिले पनि,
उसले कहिले पनि मलाई यस्तो भयो उस्तो भयो भन्दैन, दुःख भए पनि उसले गरि नै राख्छ। त्यो हो नि त पिता, होइन र? अनि अर्को घडी, बाउले लगाएको घडी पनि त कतिचोटि तपाईँले देख्नु भएको होला, होइन? समयसँग परिवारको लागि सफल बन्न खोज्छ, कति राम्रो कुरा छ। समयसँगै परिवारको लागि सफल बन्न खोज्छ त्यो घडी, पाऊ आफ्नो थकान बिर्सेर परिवारको लागि दौडिरहने हो पाऊको पाऊ चाहिँ खुट्टा, होइन? आफ्नो थकान बिर्सेर पनि परिवारको लागि दौडिरहन्छ त्यो पिता, त्यो बाउ। त्यो भएर बुवाप्रति आमाप्रति हामी धन्यवादी हुनुपर्छ नि। अहिले तपाईँ र म जुन ठाउँमा छौँ नि, त्यो ठाउँमा कहाँ हामी सक्लै जन्मेको हो र, होइन? एउटा हातमा हुनुहुन्थ्यो सानो बच्चा, रुँदै जन्मेको मान्छे, हुर्काउने बढाउने ठुलो बनाउने जिम्मेवारी त आमा बुवाले कति हन्डर खाँदै कति दुःख गर्दै जोगाउनु भयो होला, होइन? मैले देखिरहेको थिएँ एउटा घटना, एउटा बच्चा त्यही 10-11 बजी राति निकै रोयो, अनि बाउ पनि आत्तिने आमा पनि आत्तिने, तुरुन्तै होइन एम्बुलेन्स बोलाएर हस्पिटल लगिहाले क्या, ननिन्द्रा नभोक रातभरि हस्पिटलमा बाउमा ननिदाई ननिदाई बच्चालाई केही नहोस् भनेर कति धडपिन्छन्, होइन? अनि त्यही बच्चाहरूले भविष्यमा गएर कति बाबुआमालाई टर्चर दिएको कुरा पीडा दिएको कुराहरू पनि देख्छौँ, तर त्यसो चाहिँ हामीले कहिले पनि गर्नु हुँदैन। बाबुआमा यति महत्त्वपूर्ण हुनुहुन्छ नि, म त यस्तो लाग्छ बाबुआमा भनेको त परमेश्वरको अर्को रूप जस्तो लाग्छ क्या। अब अहिले त परमेश्वर हामीसँग त होइन प्रत्यक्ष त हुनुहुन्न, पवित्र आत्माको रूपमा हुनुहुन्छ, तर हामीलाई सम्हाल्नको लागि चाहिँ परमेश्वरले बाबा आमा दिएको जस्तो लाग्छ, हुर्काए बडा होइन म छँदैछु भन्ने जस्तो लाग्छ मलाई। त्यो भएर आमा बालाई कहिले पनि हामीले आँखामा आँसु शिर झुकाउने कहिले पनि बनाउनु हुँदैन। हो कतिचोटि गल्ती भयो होला, क्षमा माग्नुहोस्, होइन? मैले एउटा घटना एउटा गवाही सुनिरहेको थिएँ मेरो मित्रबाट, म एकदमै आशिषित भएँ। उहाँले भन्दै हुनुहुन्थ्यो एकजना परिवारमा एउटै छोरा, धनीको छोरा, तर अब बाबुआमाले सुखले हुर्काउनु भयो पढाउनु भयो, तर एउटा कुरामा चाहिँ निगरानी राख्नु भएन उहाँहरूले, कस्तो सङ्गत गर्दैछ कहाँ जाँदैछ। छोरा त टाटा बाई बाई गर्दै घरबाट निस्किन्छ कलेज जान्छु भनेर, तर ऊ जाँदो रहेछ अरू नै ठाउँ, एउटा भिडमा जाँदो रहेछ। त्यहाँनिर यस्तो भिड जहाँ कसैको मतलब छैन, कोही कसैको मतलब छैन, उनीहरू रमाउने होइन पैसा ल्याउने, त्यसपछि ड्रग्स खाने, लागु पदार्थ प्रयोग गर्ने, इन्जोय गर्ने, त्यस्तो सङ्गतमा पर्यो। अनि त्यस्तो सङ्गतमा परिसकेपछि त्यस्ता मानिसहरूलाई धेरै पैसा खाँचो पर्छ, अनि खाँचो पर्छ। बाउले दिए आमाले दिए सकुन्जेल त दिने हो नि, सधैँ त कहाँबाट ल्याउने, होइन? अनि उसले बिस्तारी घरका सामानहरू बेच्न थालेछ, अनि ऊ राम्रो गिटार बजाउने मान्छे पनि थियो अरे। एक दिन के भयो, पैसा छैन, अब धेरै कुराहरू पनि बेचिसक्यो, आमा बुवाले पनि यस्तो छोरा हुनुभन्दा नभएकै राम्रो भनिसकेको अवस्था छ, बिग्रियो एउटै छोरा, होइन? अनि एक दिन के भएछ भने एउटा गिटार बाँकी छ, यही गिटार बेचेर खाइदिने हो भनेर ऊ चाहिँ गिटार बेच्नको लागि निस्क्यो, गिटार बोकेको छ, अनि मान्छेलाई भन्यो अरे दाई मलाई पैसा चाहिएको छ गिटार किनिदिनुहोस् न, भाइ हाम्रो घरमा त कोही बजाउँदैनन्। अनि त्यसपछि त्यो चाहिँ शनिबारको दिन रहेछ, अनि अर्को ठाउँमा पनि गयो अरे दाई मलाई यो गिटार बेच्नु पर्नेछ, एकदम राम्रो गिटार, मलाई पैसा चाहिएको छ, आपत परेको छ, आपत त तपाईँलाई थाहा छ, उसलाई खानु परेको थियो, होइन? अनि त्यसपछि त्यहाँ एकजना बहिनी हुनुहुँदो रहेछ, उसले भन्नुभएछ यहाँ त प्रायः गिटारहरू बजाउने मान्छे नै छैन, तर त्यहाँ पर चाहिँ एउटा चर्च छ, त्यो चर्चमा गिटार छैन जस्तो लाग्छ मलाई, मान्छेले ताली बजाएर मादल बजाएर मात्रै सङ्गति गर्छन्,
तिनीहरूले चाहिँ लिन सक्छन् है गिटार भनेर त्यसपछि त्यो बहिनीले देखाइदिनु भएछ। अनि उहाँ त्यो चर्चमा पुग्नु भएछ। चर्चमा पुग्दाखेरि केही जवानहरू हुनुहुँदो रहेछ, विश्वासीहरू हुनुहुँदो रहेछ। अनि सुन्नुहोस् न, मलाई पैसा चाहिएको थियो, यो गिटार लिइदिनुहोस् न, तपाईँहरूलाई त चाहिन्छ नि, यहाँ बजाउनु भन्नु। हो, गिटार चाहिन्छ हामीलाई, तर अहिले चाहिँ हामी चाहिँ किन्न सक्दैनौँ। तपाईँ भोलि आउनु, हाम्रो यो चर्चको ठुलो मान्छे आउनुहुन्छ, पास्टर आउनुहुन्छ, अनि सायद भोलि चाहिँ उहाँले लिनुहुन्छ होला मलाई लाग्छ, चाहि पनि रहेको छ हामीलाई। त्यसपछि उसको गिटार कहीँ नबिकिसकेपछि गिटार बोकेर ऊ गयो घर। अनि उसलाई बोलाइएको थियो 10 बजी, किनभने भोलि त आइतबारको दिन सङ्गति पनि हुन्छ। अनि त्यसपछि त्यहाँनिर भोलिपल्ट ऊ गएछ, अगाडि नै पुगेछ, कोही छैन, मान्छेहरू बिस्तारै मान्छे आउन थाले। पास्टरबा पनि आउनुभयो, भन्यो हजुर मलाई पैसा चाहिएको थियो, यो गिटार लिइदिनुहोस् न। अनि पास्टरबाले भनेछ ल भाइ म लिइदिउँला, तर हजुर चाहिँ बस्नुहोस् है, हाम्रो सङ्गति हुन्छ, सुन्नुहोस् होइन, अनि त्यसपछि म विचार गरौँला। अनि त्यसपछि सङ्गति सक्यो, सबै कुरा सक्यो, उसलाई सङ्गति एकदमै मन पर्यो होइन। ऊ कयौँचोटि सुधार केन्द्रमा गइसकेको थियो, सुधार केन्द्रले पनि उसलाई सुधार्न सकेको थिएन। जब त्यो मण्डलीमा जान थाल्यो, अनि अन्तिममा पास्टरबाले भन्नुभयो भाइ हामी गिटार त किन्छौँ, अनि गिटार बजाउने मान्छे छैन, तपाईँले प्रत्येक शनिबार आएर अथवा आइतबार आएर बजाइदिन सक्नुहुन्छ भने हामी लिन्छौँ भन्नुभएछ क्या। अनि त्यसपछि ए ठिक छ ठिक छ, नत्र हामी लिँदैनौँ है, तपाईँले भनेभन्दा बढी पैसा दिउँला, तर हजुरले प्रत्येक दिन आएर प्रत्येक आइतबार आएर गिटार चाहिँ बजाइदिनुपर्छ। ए ठिक छ ठिक छ, तर गिटार चाहिँ लिइदिनुपर्छ, ठिक छ लिइदिनु भएछ। अनि भाइले अब प्रतिज्ञा गरिसकेको छ, प्रत्येक के छ आइतबार चाहिँ गिटार बजाउनुपर्छ भनेर होइन। त्यसपछि गयो, आइतबार आयो, अब उसले गिटार बजाउनै पर्यो। त्यसो गर्दा गर्दा चाहिँ उहाँले प्रभुलाई पाउनु भयो अरे। अनि अहिले उहाँको सारा घरना आमा बुवा खुसी साथ प्रभुलाई आराधना गर्न आउनुहुन्छ अरे त्यो चर्चमा। अहिले छोरा त्यो चर्चको कोयर लिडर भएर सङ्गतिमा साथ दिइराख्नु भएको छ अरे। मेरो मित्रले भन्दै हुनुहुन्थ्यो शक्तिशाली गवाई होइन। अनि उहाँको बाह्र आमाले भन्नुभयो अरे कैयौँचोटि लगे सुधार केन्द्र, यो सुध्रिन सकेन, तर जब यो चर्च आयो सुध्रियो, हामीलाई पनि ल्यायो, कस्तो आशिषको कुरा। त्यो भएर भोलि परमेश्वरले कसरी कसको जीवनमा काम गर्नुहुन्छ हामीलाई थाहा छैन, तर प्रत्येक मान्छेलाई हामीले प्रभुको बारेमा सुनाउनै पर्छ, सुनाउनै पर्छ होइन भने। यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

मेरो बुवाको घर, मेरो पनि छ एउटा घर, मेरो बुवाको घर निकै नै अर्थपूर्ण कुरा छ। एउटा घटना मैले सुनेको थिएँ बुवाको बारेमा, रामको बारेमा। तीन भाइ छोरा रहेछन्, जेठा, माइला, कान्छा। समय र परिस्थितिले बाबामाले यति धेरै दुःख गरेर छोराछोरीलाई हुर्काए, पढाए, ठूलो मान्छे बनाए। समय यस्तो आयो अनि जब सबै दुःख त बाबामाले छोराहरूकै लागि गरेको थियो, बाबामा वृद्ध हुँदै गइसकेपछि भोलि के थाहा हामीलाई, हामी बित्यौँ भने तिमीहरूलाई गाह्रो होला भनेर बाउले चाहिँ तीन ठाउँमा जमिन जोड्नु भएको रहेछ। एउटा सहरमा, एउटा गाउँ भइगयो अनि एउटा पुरानो घर। तीन भाइलाई यसरी प्रश्न सोध्नु भयो अरे उहाँले, यी सबै सम्पत्ति तिमीहरूको लागि हो जुन तीन ठाउँमा छ, यो घर अनि सहरको घर अनि त्यसपछि बजारमा घर छ। अनि तीन दाजुभाइले, जेठाले एक ठाउँको रोज्यो अरे, माइरूले अर्को ठाउँ, कान्छोले एउटा ठाउँ रोज्यो अरे। तर बाबा मलाई कसैले रोजेन अरे, त्यो तीन ठाउँको जग्गा उनीहरूलाई पास गरिदिइसकेपछि अब त उनीहरूको पनि त अब कहाँ जाने। बाबामालाई चाहिँ कसैले रोजेन अरे। यो घटना मैले सुनिरहँदा कतिचोटि यस्तो अवस्था पनि आउँछ, कतिचोटि हामीले आमा बुवाले हाम्रो लागि गरेको परिश्रम, मेहनत हाम्रो लागि भन्ने कुरा बिर्सन्छौँ, होइन? कतिचोटि परिस्थितिहरू आउँछ, आमा बुवाले यो मेरो छोरा, यो मेरो छोरी भनेर हुर्काएको हुन्छ नि त, होइन? कतिचोटि अफिसबाट आउँदा एकछिन नदेख्दा मेरो छोरा भनेर अँगालो मारेको, मेरो छोरी भनेर अँगालो मारेको त्यो स्पर्श अझैसम्म पनि ताजा हुन्छ। तर जहिले पनि आमा बुवाले छोराछोरी रोज्छन्, तर छोराछोरीले आमा बुवा कति रोज्दैनन् देख्न सकिन्छ। त्यो भएर हामी परमेश्वरलाई धन्यवाद दिने हजार कारणहरू छन्, होइन? आमा बुवा दिनुभयो यसको लागि धन्यवाद, मेहनत गर्ने बुवा दिनुभयो यसको लागि धन्यवाद, आमा दिनुभएको छ यसको लागि धन्यवाद, साथी सङ्गी दिनुभएको छ यसको लागि धन्यवाद, मैले प्रभुलाई पाएको छु यसको लागि धन्यवाद, म आमा बुवाको सेवा गर्छु यसको लागि धन्यवाद। हामी जस्तो रोप्छौँ नि त्यस्तै पाउँछौँ। हामीले आमा बुवाको सेवा गऱ्यौँ भने पछि, अहिले तपाईँले सेवा गर्नुहुन्छ होइन आमा बुवाको, तर पछि परमेश्वरले तपाईँलाई दुईटा सेवा गर्ने मान्छे दिनुहुन्छ क्या। आफूले रोपेका कुरा त फिर्ता पाउने हो नि। अहिलेदेखि नै हामीले आमा बुवालाई माया प्रेम गऱ्यौँ भने हामीले पनि त्यो माया प्रेम जस्तो रोप्यो त्यस्तै फल्ने हो क्या। हामीले घृणा गऱ्यौँ, आमा बुवालाई वास्ता गरेनौँ भने हामीलाई पनि त्यो दिन आउँछ, कसैले वास्ता गर्दैन। त्यो भएर परमेश्वरको वचन स्पष्ट रूपले भन्छ, तिमी जस्तो चाहन्छौ त्यस्तै गर, होइन? तपाईँ आदर इज्जत चाहनुहुन्छ भने नि आफूले पनि त आदर इज्जत गर्नु पर्यो नि। आदर इज्जत मात्रै पाएर हुन्छ? आफूले चाहिँ नगर्ने अनि आफू चाहिँ आदर इज्जत पाउन खोज्ने त्यो त हुँदैन नि त, एकतर्फी त रोटी पाक्दैन नि त। त्यो भएर मैले आमा बुवाको सन्दर्भमा आज के जोडिरहेको छु भने, हामीले आमा बुवाप्रति धन्यवादी हुनुपर्छ। उहाँको अथाह त्यो परिश्रमले नै तपाईँ र म आज यो पृथ्वीमा उभिएका छौँ भन्ने कुरा कहिले पनि बिर्सनु हुँदैन। तपाईँ सानो हुँदा लड्ला कि केही चोट लाग्ला कि भनेर पछि पछि दौडेको बिर्सिनु भयो, तर आज बुवा आमा कयौं दिनको निस्केर हिँडेको, कहिले फोन गरेर सोध्नु भएको छ कहाँ हुनुहुन्छ, के खाँदै हुनुहुन्छ। कतिले एकदमै माया गरेको देख्छ क्या आफ्नो आमा बुवालाई, त्यो त रोपेको हो नि, होइन र?
अहिले तपाईँले माया गर्यौं भने, हामीले आमा बुवालाई माया गर्यौं भने हाम्रो छोराछोरीले पनि हामीलाई माया गर्छन् होइन? परिणाम त भोग्नुपर्छ, जस्तो रोप्नु भएको छ त्यसको परिणाम त हामी पाउँछौ होइन? आज नफल्ला भोलि नफल्ला, तर एक दिन चाहिँ फल्छ। एउटा रुखलाई कसैले तपाईँलाई रुखको बिरुवा त्यो लिएर थपक्क गाडेर त हुँदैन नि, त्यो रुखलाई गोडमेल गर्नुपर्छ, मल हाल्नुपर्छ, पानी हाल्नुपर्छ, अनि त्यसले फल राम्रो दिने हो नि होइन र? हामी फलको आशा गर्छौँ तर परिश्रम गर्दैनौँ, मेहनत गर्दैनौँ। त्यस्तै हो, अहिलेदेखि नै यस्तो रुख रोप्नुहोस् अनि त्यो दिन जुन दिन तपाईँ केही गर्न सक्नुहुन्न, हल्लीचल्ली गर्न सक्नुहुन्न, हो त्यही रुखको फल टिप्दै खाने हो। रोपेका कुराहरू त फिर्ता आउँछन् नि त होइन? त्यो भएर हजार कारण छन् प्रभुलाई धन्यवाद दिने। बोलको गीत यतिखेर तपाईँको निम्ति कार्यक्रममा।

छोरा ठूलो भएपछि बुवाको संघर्ष बिर्सन सक्छ, तर बुवाले छोरा सानो हुँदा बिताएका दुःखका दिनहरू अथवा संघर्ष कहिले बिर्सन सक्दैन। किनभने जब आमा बुवालाई छोराछोरीले जोड दिन्छन् नि, त्यतिखेर त्यो दिन उनीहरूले सम्झिन्छन्, अरे नि मैले त्यस्तो परिश्रम गरेर दुःख गरेर खाए नखाए होइन मैले हुर्काए पढाए, तर आज यति ठुलो झड्का, यति ठुलो त्यो पीडा, यति ठुलो त्यो चोट छोराछोरीले दिन्छन् नि, होइन कहिले बिर्सन नसक्ने। त्यो भएर तपाईँ र म आमा बुवाप्रति धन्यवादी हुने, धन्यवाद दिने कयौं कारणहरू छन्। यदि आमा बुवाले वास्ता फिक्री नगरेको भए नि, आज जेसुकै होस् भने छोडिदिएको भए, तपाईँ यतिखेर सायद तपाईँ र म पनि जेलभित्र हुन्थ्यौँ होला, अथवा तपाईँ र म जाँड रक्सी खाएर कतै खोलाको छेउछाउ बाटोको छेउछाउतिर लडिरहेको हुन्थ्यौँ कि। तर प्रत्येक पल मेरो छोरा खराब सङ्गतमा नलागोस्, मेरो छोराले कुलतमा नलागोस्, मेरो छोरीले राम्रो सङ्गत गरोस्, संस्कारी होस् भनेर कति धेरै निगरानी राखेको हुन्छ क्या। त्यो ठाउँमा पुर्याउनको लागि नि, तपाईँ र मलाई त्यो ठाउँसम्म पुर्याउनको लागि, आमा बुवाले देखेको सपना पूरा गर्नको लागि रात दिन मेहनत गर्ने त आमा र बुवा हो नि, होइन? आमाले घर सम्हालिन्, बाउले होइन आर्थिक कुरा सम्हाले, त्यो भएर त तपाईँ र म छौँ त। यो कुरा तपाईँ र मैले कहिले पनि बिर्सनु हुँदैन। त्यो भएर आमा बुवाप्रति एकदमै धन्यवादी हुनुपर्छ। मैले एउटा भिडियो हेरिरहेको थिएँ, जस आमा र बुवाको एकदमै एनिभर्सरी रहेछ, भव्य रूपमा उहाँले यति मजाले गरिदिनु भएको रहेछ, तर त्यहाँ सरप्राइज रहेछ क्या। अनि त्यो चाहिँ उहाँहरूले आफन्तले गरेको जस्तो बनाउनु भएछ, तर जति लगानी राख्ने आफन्तहरू सबैलाई बोलाएर होइन अनि गर्नुभएको रहेछ। अनि त्यो आयोजना चाहिँ आफ्नो छोरीले, उहाँ चाहिँ प्रवासमा विदेशमा हुनुहुँदो रहेछ, जति पैसा लागे पनि गर्नुहोस् है, किनभने बाबाआमाको लागि एउटा उत्साह हुन्छ भनेर। अनि त्यसपछि त्यो कार्यक्रम भइरहेको थियो, त्यहाँ एकजना व्यक्ति आउनुभयो। त्यो व्यक्तिले यति धेरै उपहारहरू लिएर आउनुभयो, अनि उहाँले भन्नुभयो, मलाई चिन्नुभयो भन्दा, चिनिनँ, त्यो फलानाको म छोरा क्या। अँ ए बाबु, त कति ठुलो भइसकेछौ, कहाँ थियो भन्दा, म बाहिर थिएँ नि। अनि कस्तो थाहा पायो त हाम्रो यो एनिभर्सरी छ भनेर, म थाहा पाउँदिनँ त अनि भनेर। अनि त्यसपछि उहाँले त्यो गिफ्टहरू दिनुहुन्छ, एउटा फेरि दिनुहुन्छ, अर्को दिनुहुन्छ, होइन, त्यो टेबलै गिफ्टले भरियो। अनि अन्तिममा त्यो व्यक्तिले एउटा कुरा भन्नुभयो, यी सबै कुरा चाहिँ तपाईँको विदेशमा भएको छोरीले पठाउनु भएको। भन्दाखेरि त्यो बुवा यति रुनुभयो, आमा यति रुनुभयो अँगालो मारेर। अनि उहाँले एउटा पत्र लेखेर पठाउनु भएको रहेछ आमा बुवालाई। त्यो पत्र यस्तो त्यो प्रकारको थियो क्या, एकदमै धन्यवादी प्रकारको, हजार कारण छ धन्यवाद दिने बाबा आमालाई भन्ने प्रकारको थियो क्या। अनि त्यहाँ लेखिएको थियो, त्यो शब्दहरू पनि मलाई एकदमै मन परेको थियो, मेरो बाबा आमा, मैले आज तपाईँको छोरी आफ्नो खुट्टामा उभिएकी छु र यो खुट्टामा उभाउने तपाईँहरू नै हो। मैले गर्न त जति गर्न चाहेको छु गर्न सकिरहेको छैन तपाईँहरूको लागि, तर यो सानो उपहार यो कारणले पठाउँदैछु कि तपाईँहरूले मेरो जीवनमा यति धेरै लगानी गर्नुभयो, त्यो लगानीको मूल्य त म चुकाउन सक्दिनँ, तर एउटा यो सानो खुसीमा झन् मेरो आमा बुवालाई खुसी बनाउनको लागि यो सानो कार्यक्रम आयोजना गरेको छु। खुसी हुनु, म आउने त धेरै कोसिस गरेँ तर बिदा मिलेन, अर्को वर्ष चाहिँ पक्कै पनि आउनेछु। अनि तपाईँले मलाई हुर्काउनु भयो, बढाउनु भयो, यो विदेशको ठाउँसम्म पुर्याउनु भयो, अझै पनि भन्नुहुन्छ के गाह्रो पर्यो भने भनै, त्यो मनको लागि धेरै धेरै धन्यवाद भनेर आफ्नो आमा बुवालाई पत्र लेख्नु भएको थियो क्या उहाँले। हेर्नुहोस् त,
कयौं छन् छोराछोरी आमा बुवाप्रति धन्यवादी हुने, तर कयौं छोराछोरी छन् आमा बुवालाई दिनदिनै रुवाउने। त्यसो नगरौं, किनभने जति रुनुपर्ने थियो, जति परिश्रम गर्नुपर्ने थियो तपाईँहरूको लागि उहाँले गरिसक्नु भएको छ। अब रुवाउने समय होइन, अब खुसी दिने समय हो। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, अब भने लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म अर्जुनलाई बाटो कटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
10: नयाँ आशा।
11: रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सम्म सुन्न नभुल्नुहोला।
12: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
13: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
1: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
1: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
1: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
14: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
15: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा।

0: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
1: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
0: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
1: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
0: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
1: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
0: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
1: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
2: भजन संग्रह 133 को एक पदमा यसरी लेखिएको छ, दाजुभाइहरू आपसमा एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। म पास्टर मंगल मान महर्जन क्वाइनी पार्न चर्चको, अनि तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98023-44-46, 98023-44-46।

0: गुड न्यूज एफएम 105.1।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
7: कहाँ हुनुहुनु नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोल्दै हिँडे पनि ठ्याक्क पारेन।
6: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
7: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
6: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
7: थप जानकारीका लागि
6: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-82-10, 98624-82-10।
7: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सुन्न नभुल्नुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz।
6: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: जय मसीह। म देविका लामा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम
2: friendship.com।
3: जयमसी, नमस्कार। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरिबसन भएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम friendship.com लिएर प्राविधिमा सुजनसँगै म ज्ञानु हामी उपस्थित भएका छौं र अबको लगभग एक घण्टा हामी तपाईँलाई साथ दिनेछौं र friendship.com हरेक मंगलबार दिउँसो 1-2 बजेसम्म प्रसारण हुने गर्दछ र म तपाईँहरूलाई साथ दिने गर्दछु। तपाईँहरूले कार्यक्रम सुनेर साथ दिन सक्नुहुन्छ र तपाईँहरूले गुड न्यूज एफएमलाई पोखराबाट पनि रेडियो मार्फत सुनेर साथ दिन सक्नुहुनेछ। जसको लागि 105.6 MHz तपाईँहरूले ट्युन गर्नुपर्ने हुन्छ भने काठमाडौँ र काठमाडौँको आसपासबाट त तपाईँहरूले 105.1 MHz मार्फत सुनेर साथ दिइरहनु भएको छ भने अनलाइन मार्फत पनि हामीलाई संसारको जुनसुकै ठाउँमा रहेर पनि तपाईँहरूले सुनेर साथ दिन सक्नुहुनेछ। त्यसको लागि तपाईँहरूले www.goodnewsfm.com.np मा लगइन गर्नुपर्ने हुन्छ। र आज पनि एउटा कुनै विषयलाई लिएर म तपाईँहरूको बीचमा आएकी छु। दिउँसोको समय छ, तपाईँहरू जहाँ हुनुहुन्छ, जे गरिरहनु भएको छ, कार्यक्रम सुनेर साथ दिनुहुनेछ भन्ने म आशा पनि राख्दछु। शुरूआतमा एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीतपछि पनि आजको विषयलाई लिएर म तपाईँहरूको बीचमा आउने नै छु।

फर्स्ट जोन अगेन सुषमा एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु. तपाईँहरू भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो गुड न्युज एफएम र म ज्ञान तपाईँलाई साथ दिइरहेकी छु. फ्रेन्डसिप डट कममा हुनुहुन्छ र आज म एउटा विषयलाई लिएर तपाईँहरूको बीचमा आएकी छु. हामीले एकअर्कालाई हेर्ने दृष्टिकोणमा चाहिँ सुधार गर्नुपर्छ भन्ने विषयलाई लिएर आएकी छु. हुन त यो सुन्दा फेरि नयाँ नलाग्न सक्छ, तर हाम्रो जीवनमा चाहिँ एकदमै अनिवार्य कुरा हो जस्तो पनि लाग्छ, किनकि हामी सबैजना फरक छौँ होइन. एकदमै म जस्तो अर्को व्यक्ति नहुन सक्नुहुन्छ, मेरो सोच जस्तो अर्को व्यक्तिको सोच नहुन सक्छ. अनि हामी धेरै पटक चाहिँ आफूलाई भन्दा अरूलाई चाहिँ एकदमै धेरै मूल्याङ्कन पनि गर्छौँ होइन. तर परमेश्वरको वचन चाहिँ ऐना हो भनेर भन्दछ कि होइन. वचनमै नलेखे पनि परमेश्वरको वचन चाहिँ एउटा ऐना पनि हो, किनकि जसले हेर्छ त्यसको अनुहार चाहिँ त्यहाँनिर देखिन्छ होइन. त्यसको मतलब भन्न खोजेको चाहिँ हामीले जसले परमेश्वरको वचन पाएका छौँ, हामी पाउँछौँ, त्यो चाहिँ उसको लागि हो. उसले चाहिँ त्योबाट चाहिँ सिक्ने कुरा, सुधार्ने कुरा, सच्चिने कुरा, अनि त्यस पछाडि अरूलाई सिकाउने कुराहरू आउँछन् होइन. तर हामी धेरै पटक वचनहरू पढ्छौँ अनि यो चाहिँ यसको लागि हो, यो चाहिँ यसको लागि भनेर पहिले हामी आफूलाई भन्दा अरूलाई एकदमै छिट्टै हेर्ने गर्छौँ. यो दृष्टिकोण भन्ने कुरा एकदमै महत्वपूर्ण कुरा छ. परमेश्वरको वचनमा लेखिएको छ, परमेश्वरको दृष्टिमा परमेश्वरका सृष्टिका सबै कुराहरू असल छन् र सुन्दर छन्. यसो भन्दा भन्दै पनि आज संसारमा मानिसहरूले एकले अर्कालाई हेर्ने दृष्टिकोण एकदमै फरक पाउँछौँ हामी होइन. जस्तो म छु, मैले जे काम गरिरहेको छु, तर त्यो व्यक्तिले त्यस्तै अनुसार नबुझिदिन सक्छ. त्यही दृष्टिले मैले केही काम गरिरहेको छु भने अर्को व्यक्तिको दृष्टिकोण त्यही नहुन सक्छ. तर त्यसो भन्दैमा हामीले चाहिँ सबैको दृष्टिकोणलाई परिवर्तन गर्न सकिँदैन, अथवा दृष्टिकोण फरक छ जे गर्दा नै हुन्छ भन्ने त पक्कै पनि हुँदैन, किनकि परमेश्वरको दृष्टि चाहिँ हामी सबैजनामा छ. फेरि यो कुरा चाहिँ हामीले बुझ्नु पर्दछ. आज मैले गरेका कतिवटा कुराहरू अरूको दृष्टिमा नपर्ला, कहिलेकाहीँ पर्ला, कहिलेकाहीँ नपर्ला, तर परमेश्वरको दृष्टिमा भने हरेक ठाउँमा गरेका कामहरू उहाँको दृष्टिमा चाहिँ पक्कै पनि पर्छ. यो कुरालाई हामीले एकदमै ध्यान दिनुपर्दछ. त्यो कारणले गर्दा आज संसारमा एकदमै हुन्छ नि धेरै प्रतिस्पर्धाका कुराहरू छन्, धेरै चाहिँ मानिसहरूलाई औलाउने कुराहरू छन्, दुस्ताउने कुराहरू छन्, पर्दाभास गर्ने कुराहरू छ होइन. अहिले त टेक्नोलोजीको माध्यम भएको कारणले गर्दा एक सेकेन्डमा मानिसहरूलाई एकदमै कहाँ पुगेको मानिसलाई एकदमै डाउनमा पुर्याउने प्रविधि पनि एकदमै बढेको छ होइन. कहिलेकाहीँ उसले गरेर पनि हुनसक्छ, कहिलेकाहीँ नगरिकन पनि हुनसक्छ. तर मानिसहरूको स्वभाव के हुन्छ भन्दा जे देख्यो त्यसमा विश्वास गर्ने पनि हुन्छ. यथार्थता त्यो नहुन पनि सक्छ, किनकि त्यो सबै कुराहरू देखाएका कुराहरू हो नै भन्ने ग्यारेन्टी छैन. अहिलेको समयमा सबै न्युजहरू, सबै कुराहरू चाहिँ एकदमै असलै छन् र साँचो छन् भन्ने कुरा छैन. यस्तो समयमा तपाईँ र मैले चाहिँ एकले अर्कालाई हेर्ने दृष्टिकोण, मानिसप्रति हेर्ने दृष्टिकोणमा चाहिँ कसरी सुधार गर्ने त, कसरी चाहिँ एउटा पहिचान गर्ने त होइन. एकदमै महत्वपूर्ण कुरा छ. यो कुरा किन महत्वपूर्ण कुरा छ भन्दाखेरि चाहिँ हामी परमेश्वरको सन्तानहरू, अथवा भनौँ परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनु भएको छ, त्यो पनि प्रेम ले बनाउनु भएको छ, एकदमै विशेष बनाउनु भएको छ. हामी विशेष व्यक्तिहरू, तर कतिपटक एकदमै भनौँ न विशेष काम गरिरहेका हुँदैनौँ, विशेष व्यक्तिहरूलाई नै विशेष देखिरहेका हुँदैनौँ होइन. हामी आफूलाई विशेष देख्छौँ तर अरूलाई हामी विशेष देख्दैनौँ. हाम्रो आफ्नो कामलाई हामी विशेष देख्छौँ तर अरूको कामलाई हामी विशेष देख्दैनौँ. धेरै पटक यो कारणले गर्दा मानिसहरूको बीचमा एकदमै बेमालका कुराहरू, एकदमै भनौँ न अप्ठ्यारो कुराहरू, एकदमै असुरक्षाका कुराहरू पनि फैलिरहेका छन्. मैले गरेको काम अथवा उसको हृदयमा अर्कै सोचेर गरे तापनि मानिसहरूले त्यसलाई अर्कै अर्थ लगाइरहेको अवस्था पनि छ. सफल बन्ने विभिन्न किसिमका विचारहरू छन्, उपायहरू छन् र धेरै कुराहरू छन्. यदि तपाईँले चाहिँ अरूबाट सद्भावना अथवा अरूबाट एउटा राम्रो सकारात्मक चाहिँ एउटा रेस्पोन्स भनौँ न त्यो पाउन सक्नुभयो भने चाहिँ तपाईँको एउटा सफलताको बाटो सधैँको लागि खुल्ला पनि छ. त्यसको लागि चाहिँ हाम्रो सकारात्मक सोच हुन चाहिँ निकै नै आवश्यक छ होइन. धेरै पटक यस्ता थुप्रै कुराहरू आउँछन् तपाईँलाई, हुनसक्छ होइन व्यवसायले त्यतिखेर उन्नति गर्छ जब तपाईँको राम्रो नाम र ख्याति बजारमा आउँछ भनेर एउटा भनाइ छ.
त्यति बेला व्यवसायले उच्च स्थान लिन्छ जति बेला तपाईँको नाम र ख्याति चाहिँ अगाडि छ, होइन? त्यसको मतलब चाहिँ मानिस यदि राम्रो छ भने, मानिस एकदमै ठिक छ भने, त्यो व्यक्तिले गरेका हरेक कामहरू सफल हुन्छन्। आज कतिजनाको नाम नै एउटा ब्रान्डको रूपमा हामी चिनिरहेका छौँ, होइन? जस्तो नेपालमै पनि कतिवटा कुराहरू छ। उदाहरणको लागि बिजनेसको मामिलामा हामी हेर्ने हो भने चाहिँ जस्तो हामी हेर्न सक्छौँ, होइन, थुप्रै व्यक्तित्वहरू हुनुहुन्छ। केही व्यक्तित्वहरूको बुकहरू मैले पढ्ने एउटा अवसर पाएको थिएँ। त्यो थुप्रै व्यक्तिहरू मध्येमा चाहिँ केही व्यक्तिहरू यस्तो हुनुहुन्छ जसको नाम सुन्दा पनि अब उहाँहरूले बनाएको ब्रान्डहरू अथवा प्रडक्टहरू चाहिँ एकदमै बिक्री भइरहेको हामी देख्न सक्छौँ, होइन? जस्तो विनोद चौधरी, होइन, नेपालमा एकदमै बच्चादेखि सबैजनालाई थाहा छ। धेरै कुराहरूमा उहाँको ब्रान्ड अथवा उहाँले बनाउनु भएको प्रडक्टहरू एकदमै चलिरहेको हामी देख्न सक्छौँ। यो एउटा दृष्टिकोण हो मानिसहरूले, उहाँले बनाउनु भएको छवि हो, उहाँले गर्नुभएको काम हो, होइन? आज प्रडक्ट भन्दा पनि उहाँको नाममा नै एउटा यस्तो कुरा देखिन्छ कि यो चाहिँ उहाँको भन्ने कुरा चाहिँ थाहा हुन्छ मानिसहरूलाई। त्यो कारणले गर्दा आज तपाईँ र मैले चाहिँ मानिसहरूले एउटा असल दृष्टिकोणले हेर्नको निम्ति आज हामीले नै त्यो सुरुवात गर्नुपर्छ। हो, ठिक छ, आजको दिनसम्म हामीले गरेका कतिवटा कुराहरूमा मानिसको एउटा असल दृष्टिकोण छैन भने पनि, चाहे त्यो व्यक्तिहरूले आज अथवा अहिले किन नदेखोस्, तर हाम्रो कोसिस भने चाहिँ असल दृष्टिकोणतिर नै हुनुपर्छ। यो समय एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउने नै छु।

जोर निकै नै आशिष समय गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। यसुको रगतले किनिएको सलोमीज्यूको स्वरमा रहेको गीत रहेको थियो, निकै नै आशिष समय गीत। र यो समय भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो न्यूज एफएम म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु। र आज भने मैले तपाईँहरूको बीचमा मानिसप्रति हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्दछ। यदि हामी चाहिँ असल व्यक्ति हौ भने अथवा असल एउटा भनौँ न परमेश्वरको सन्तान को परिचय हामीबाट दिन हामी चाहन्छौ भने चाहिँ हामीले चाहिँ मानिसहरूलाई हेर्ने दृष्टिकोण चाहिँ सुधार्नु पर्दछ। धेरै वर्ष केही दृष्टिकोण नसुधारेको कारणले गर्दा पहिलाको समयदेखि नै जे थियो होइन जस्तो थियो त्यस्तै दृष्टिकोण हामी बनाइरहेको कारणले गर्दा कहिलेकाहीँ हाम्रो आफ्नो दृष्टिकोण पनि होइन, हामी त अरूको दृष्टिकोण पनि बाट पनि हेरिरहेका हुन्छौँ होइन। कसैले केही भनिदियो त्यो व्यक्तिको विषयमा भने हामी आफ्नो दृष्टिकोणले देखेका कुराहरू पनि बिर्सिएर उसको दृष्टिबाट हेरिरहेका हुन्छौँ। दृष्टिकोण भन्ने बित्तिकै एउटा हेर्ने कोण हो नि त होइन, त्यो कारणले गर्दा कसको आँखाबाट पनि हामीले हेरिरहेका हुन्छौँ, अरूहरूको आँखाबाट पनि हेरिरहेका हुन्छौँ। फलाना चाहिँ यस्तो छ है भनिदिएको भरमा हामी त्यसलाई एकदमै गर्छौँ, तर कतिपटक उसले गरेका कुराहरू हामी देख्दैनौँ। कतिपटक चाहिँ एकदमै देख्दा देख्दै पनि हामी अधिक गर्छौँ होइन, व्यक्ति अथवा यो कुरा चाहिँ ठिक छ है भन्दा भन्दै पनि अरूले यो ठिक छ यो ठिक छ भनिदिएको भरमा चाहिँ यो ठिक छ भन्ने कुरामा पनि हामी गइरहेका हुन्छौँ। त्यो कारणले गर्दा दृष्टिकोण परिवर्तन गर्ने भन्ने कुरा अरूको दृष्टिकोण भन्दा पनि आफ्नो दृष्टिकोण चाहिँ पहिला परिवर्तन गर्नुपर्दछ अथवा सुधार्नु पर्दछ। मैले हेर्ने दृष्टिकोण चाहिँ मेरो दृष्टिकोण यदि सकारात्मक छ भने यदि राम्रो छ भने यो चाहिँ एकदमै राम्रो कुरा हो होइन। जस्तो कतिवटा कुराहरू हुन सक्छन् होइन, हामी थुप्रै कुराहरू संसारमा देख्छौँ। जस्तो तपाईँलाई त्यति बेला मात्र माथिल्लो तहमा बढुवा गरिन्छ जब तपाईँभन्दा माथिकाले तपाईँको प्रशंसा गर्छन् होइन। यदि कामदारहरूले तपाईँको नेतृत्व र कार्यक्रम ग्रहण गरे भने तपाईँको उत्पादकत्व पनि बढ्न सक्छ। आजको विश्वमा दिगो र महत्वपूर्ण कुरा भनेको चाहिँ सबैलाई मनपर्ने लायकको बन्नु पनि हो। अहिलेको समयमा चाहिँ असल व्यक्ति बन्नु एउटा संसारको भाषामा त भनौँ सबैजनाले चाहिँ अहिले के कुरामा चाहिँ फोकस गरिरहनुहुन्छ भन्दाखेरि सबैजनाको नजरमा राम्रो भन्नु चाहिँ त्यो व्यक्ति असल कुरा हो। तर महत्वपूर्ण कुरा त्यो भन्दा पनि महत्वपूर्ण कुरा चाहिँ सबैलाई बनाउनु हुने परमेश्वरको दृष्टिमा असल भन्नु चाहिँ सबभन्दा राम्रो र असल व्यक्ति हो। किनकि कतिपटक हामीले सोचेको जस्तो हुन्न होइन, धेरै पटक हामी मानिसको लागि गरिरहेका हुन्छौँ, मानिसको लागि गर्नु पनि पर्छ किनकि हामी मानिसहरूकै बीचमा छौँ। परमेश्वरले हामीलाई मानिस परिवार समाजमा राख्नु भएको छ, दृष्टिकोण राम्रो हुनुपर्छ। तर देखावटी दृष्टिकोण हुनुहुन्न, उसले देख्दैछ, ऊ आउँदैछ, उसले गर्दैछ भन्ने बेलामा मात्रै गर्ने नत्र नगर्ने व्यक्तित्व चाहिँ हामीमा हुनुहुन्न, त्यो दृष्टिकोण हुनुहुन्न। तर असल दृष्टिकोण भएको व्यक्ति चाहिँ परमेश्वरको दृष्टिमा असल गर्ने व्यक्तिले चाहिँ हर ठाउँमा चाहिँ एउटा भएको साथ असल कामहरू पनि गर्न सक्छ होइन। त्यस्तो व्यक्तिहरूले चाहिँ असल दृष्टिकोणले हेर्न पनि सक्छ, मैले जे हेर्दैछु यो चाहिँ मैले असल प्रकारले हेर्नुपर्छ अथवा मैले यसलाई सुधार्नुपर्छ भन्ने मूल्याङ्कन चाहिँ उसले गर्न सक्छ। यो चाहिँ एउटा परमेश्वरको वचन बाहेकहरूले हामी सक्छौँ जस्तो मलाई लाग्दैन, किनकि व्यक्तिहरूमध्ये जो सबैभन्दा उत्तम छ उसैलाई चुनिन्छ होइन। आज संसारमा थुप्रै कुराहरूमा च्यालेन्जका कुराहरू आउँछन्, कम्पिटिसनका कुराहरू आउँछन्, तहका कुराहरू आउँछन्, प्रमोसनका कुराहरू आउँछन्। साधारण भाषामा भन्ने हो भने चाहिँ एउटा उच्च वादामा कस्तो व्यक्तिलाई राख्ने त भन्दा फेरि पोस्ट पोजिसनको कुराहरूमा चाहिँ एउटा मेजोरिटीको हिसाबले होइन सबैजनाले चाहिँ यो व्यक्ति ठिक छ नि त भनेर राखेको खण्डमा चाहिँ त्यो व्यक्तिसँग चाहिँ मानिसहरू सहजताको साथ काम गर्न सक्छन्। तर मेजोरिटीमा चाहिँ म्याक्सिमम व्यक्तिहरूले अब यो व्यक्तिसँग हामी काम गर्न सक्दैनौँ अथवा यो हुँदैन भन्दा भन्दै पनि यदि त्यस्तो हुन गएको खण्डमा चाहिँ कतिपटक विवादित कुराहरू पनि आउन सक्छन्। त्यो कारणले गर्दा पनि हामीलाई जो लायकको लाग्छ उसैलाई हामी माथिल्लो तहमा पनि लाग्छौँ। यो एउटा सिस्टम भनौँ अथवा एउटा तरिका पनि रहेको छ होइन। प्रत्येक साथीहरू जस्तै आफूलाई माथि पुर्याउँछन्
र सहजताले पनि हामी माथि पुग्छौँ उनीहरूको कारणले भन्दा उनीहरूलाई नै हामी साथी बन्छौँ। जस्तो साथीहरू पनि थुप्रै छन् नि त होइन, आज तपाईँको किन संसारमा भएका हरेक व्यक्तिहरू साथी बन्न सकिरहेका छैनन्, अथवा भनौँ हरेक तपाईँसँग आउने व्यक्तिहरू एकदमै असल मित्र बन्न किन सकिरहेका छैनन् भन्दा तपाईँलाई पुस गर्ने, तपाईँलाई उत्साह दिने, तपाईँलाई वास्ता गर्ने, तपाईँलाई सुधार्ने व्यक्तिहरू नै तपाईँको असल व्यक्ति बन्छन्। यो एउटा दृष्टिकोण हो, सबै सफल व्यक्तिहरूको अरूसँग सम्बन्ध बढाउने क्षमता हुन्छ। हामी सबैजना सफल बन्न चाहन्छौ, हामी सबैजना असल बन्न चाहन्छौ, तर त्यस्तो व्यक्तिहरूमा चाहिँ सम्बन्ध बढाउने क्षमता हुन्छ अरे, यो क्षमता तपाईँ र ममा छ कि छैन? सफल असफल भन्ने कुरा भन्दा पनि यीशु ख्रीष्ट यो संसारमा आउनुभयो, परमेश्वर पिताको योजनामा आउनुभयो होइन, उहाँ कहीँ पनि चुक्नु भएको असफल हुनुभएको हामीले देखेका छैनौँ, किनकि उहाँमा त्यो क्षमता थियो कि उहाँले चाहिँ सम्बन्ध राख्न सक्ने क्षमता थियो हरेक व्यक्तिसँग। मानिस यो चाहिँ पापी हो, यससँग सङ्गतै नगर्नुहोस् भन्नेसँग पनि सङ्गत गर्ने, उसलाई त्यहाँबाट फर्काउने, उसलाई जीवन दिने त्यो क्षमता उहाँसँग थियो। मानिसहरूले यो त पापी छ, यसको नजिकै जानुहुन्न तपाईँ धर्मै भनेर चेलाहरूले कति पटक भन्दा पनि उहाँले चाहिँ त्यो क्षमता थियो कि उहाँ प्रेम गर्न सक्नुहुन्थ्यो, क्षमा दिन सक्नुहुन्थ्यो। क्षमता भन्ने कुरा एकदम महत्वपूर्ण कुरा छ, तिनीहरू सबै प्रकारका मानिसहरूसँग मिल्न पनि सक्छन् भनेर भनिन्छ। एउटा सकारात्मक दृष्टि भएको व्यक्ति उनीहरूप्रति मानिसहरूको नराम्रो पक्षलाई व्यवस्था पनि गरिदिन्छन्। कति पटक हामी खालि नराम्रो कुराहरू मात्रै हेरिरहन्छौँ, खालि नराम्रो कुराहरू मात्रै हेरिरहन्छौँ, तर सफल व्यक्तिहरू असल व्यक्तिहरू कतिपटक नराम्रा कुराहरूलाई दृष्टि पनि दिन सक्छन्। हाम्रो पक्षको मात्र प्रशंसा गर्छन्, राम्रो पक्षको मात्र प्रशंसा गर्छन्, जसले दुवैलाई फाइदा पुर्याउँछ त्यसरी तिनीहरू सबैसँग मिल्ने हुन्छन्। यो समय अझ गीतको साथ म तपाईँलाई दिन चाहन्छु। यही विषयलाई म तपाईँहरूको बीचमा कन्टिन्यू गर्नको निम्ति भने म आउने नै छु, रेडियो छोडेर कतै पनि नजानु।

सजनक नै श्रेष्ठ माया गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु. मैले हिँड्ने बाटोमा भन्ने गीतको बोल रहेको थियो र तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम. म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु र फ्रेन्डसिप डट कममा हुनुहुन्छ. आज मैले तपाईँहरूको बीचमा चाहिँ दृष्टिकोण एकदमै महत्वपूर्ण कुरा छ. हामीले चाहिँ मानिसलाई हेर्ने दृष्टिकोण, एकअर्कालाई हेर्ने दृष्टिकोणमा चाहिँ सुधार गर्नुपर्छ भन्ने विषयमा बोलिरहेकी छु. किन भन्दा फेरि चाहिँ परमेश्वरले हामीलाई अघि पनि मैले भनिसकेकी छु, मानिसहरूकै बीचमा राख्नु भएको छ. परिवार, मण्डली, एउटा राष्ट्र होइन, विश्वव्यापी रूपमा पनि हामी मानिसहरूसँग नै भेटघाट गर्छौं. मानिस यस्तो प्राणी हो जससँग चाहिँ एकदमै चेतनाका कुराहरू पनि छन् र एउटा सर्वश्रेष्ठ प्राणीको रूपमा पनि मानिसलाई परमेश्वरले आफ्नै स्वरूपमा बनाउनु भएको छ. र असल दृष्टिले हेर्नुहुन्छ परमेश्वरले मानिसलाई, असल प्रकारले हेरेको कारणले गर्दा नै तपाईँ र मेरो त्यो स्वभाव अनुसारको व्यवहार उहाँले गर्नुभएको छैन. उहाँले हामीलाई मौका दिनुभएको छ, उहाँले हामीलाई एउटा उत्साह दिनुभएको छ, एउटा अवेरनेसका कुराहरू पनि दिनुभएको छ, चेतनाका कुराहरू पनि दिनुभएको छ. उहाँले तर मानिसहरूलाई त्याग्नु भएको छैन, छोड्नु भएको छैन, आरोप लगाउनु भएको छैन. जबसम्म मानिसहरूले परमेश्वरलाई खोज्छ उहाँ भेटिनु भएको छ होइन. तर आज मानिसहरूले चाहिँ मानिसहरूलाई आफ्नो अगाडि भएको मानिसहरूलाई पनि हेर्ने दृष्टिकोण परिवर्तन भएको छ होइन. एकदमै असल दृष्टिकोण अथवा असल एउटा हेराई नभएको कारणले गर्दा धेरै थुप्रै व्यवसायहरू, काम गर्ने ठाउँहरू अस्तव्यस्त भएका कुराहरू पनि छन्। कुन व्यक्ति कहाँ कसरी गर्नुपर्ने उसले काम भन्ने कुरालाई चाहिँ थाहा नगरेको कारणले गर्दा, डिसिजन लिन असल नसकेको कारणले गर्दा थुप्रै पटक सोचेको भन्दा विपरीत प्रकारले संस्थाहरू चलेका कुराहरू पनि छन्। त्यो कारणले गर्दा आज दृष्टिकोण हरेक ठाउँमा महत्वपूर्ण कुरा छ। एउटा साथी बनाउनको लागि पनि असल दृष्टिकोण भएको व्यक्ति हुनु चाहिँ सबभन्दा ठूलो कुरा हो. आज मानिसहरूले चाहिँ रुपियाँ पैसा, भौतिक कुराहरूलाई हेरिरहेका हुन्छन् कि त्योसँग तुलना गरेर मित्रता, सम्बन्ध, व्यापार, व्यवसाय गरेको कारणले गर्दा थुप्रै पटक मानिसहरूले चाहिँ धोका पाएका कुराहरू छन्। तर जसले एउटा असल दृष्टिकोणले हेरेको छ नि, त्यो दृष्टिकोणको कारणले गर्दा उसको जीवनमा धेरै उन्नति प्रगति भएका कुराहरू पनि छन्। सबैसँग सजिलो भन्नुहोस्, जसले तपाईँलाई चाहिँ बढी परिश्रम गर्नुपर्ने छैन. धेरै पटक हामी अप्ठ्यारो भइदियौँ भने, असजिलो भइदियौँ भने धेरै पटक गाह्रो हुन सक्छ सबै ठाउँमा होइन. धेरै पटक हामी के गर्छौँ भन्दा एक पनि लिने व्यक्तिहरू भन्छौँ होइन, इकालु नबन्नुहोस्, आफू सबै जान्दछु र सबै गर्छु भनेर आफ्नो प्रभावलाई पोषण पनि नगर्नुहोस्, अथवा एउटा बुस्ट गर्ने काम पनि नगरौँ होइन. कति पटक म सबै आउँछ, मलाई नआउने केही पनि छैन भन्ने व्यक्तिहरू पनि हुनुहुन्छ. यसो जोसँग सबै कुराहरू सम्भव थियो, जोसँग सबै कुराहरू थियो र पनि उहाँले कहिले पनि घमण्ड गरेका कुराहरू छैन, एकदमै नम्रतामा गएका कुराहरू हामी देख्छौँ. कहिले पनि म चाहिँ यस्तो व्यक्ति हो, मसँग यस्तो पावर छ भनेर पनि उहाँले त्यो किसिमको घमण्ड पनि गर्नु भएन. मानिसहरूको लागि क्षतिपूर्ति दिने वा गल्ती सुधार गर्नको लागि सधैँ चनाएको पनि भन्नुपर्दछ. कसैको सफलता वा प्राप्तिमा राम्रा शब्दहरू जस्तै कंग्रेचुलेसन होइन, र दुःखको बेलामा समवेदनाहरू अथवा दुःख प्रकट पनि गर्ने व्यक्ति भन्नुपर्छ. आज असल दृष्टिकोण भएको व्यक्ति चाहिँ एकदमै महत्वपूर्ण कुरा छ. दृष्टिकोण भन्ने कुरा आज संसारका मानिसहरूको दृष्टिकोण चाहिँ समय होइन, विभिन्न किसिमका कुराले चाहिँ अहिलेको समयले यस्तै नै मागिरहेको छ. त्यो कारणले गर्दा यसरी हेर्नुपर्ने हुन्छ, त्यसरी हेर्नुपर्छ भनेर मानिसहरूले धेरै पटक भन्ने गर्छन्। तर जे जस्तो भए पनि दृष्टिकोण भन्ने कुरा हृदयसँग पनि कनेक्सन छ जस्तो मलाई लाग्छ, किनकि हृदयका विचारहरूले नै तपाईँले अरूलाई मूल्याङ्कन गर्नुहुन्छ. तपाईँले आफ्नो हृदयमा कस्तो प्रकारको दृष्टिकोणलाई राख्नु भएको छ, कस्तो प्रकारको विचारलाई राख्नु भएको छ, कस्तो सोचको व्यक्ति हुनुहुन्छ तपाईँ भन्ने कुरा चाहिँ तपाईँको दृष्टिकोणको त्यो मूल्याङ्कन गर्ने क्षमता छ नि, त्यसले पनि मापन गर्छ. आज तपाईँले सही व्यक्ति चिन्न सक्नुहुन्छ कि हुँदैन, सही व्यक्ति राख्न सक्नुहुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ तपाईँको दृष्टिकोणले मूल्याङ्कन गर्दछ कि तपाईँ कस्तो क्षमता भएको व्यक्ति हो भनेर. हामी यसोकै उदाहरण लिन सक्छौ, यसुलाई जब उहाँ फास्टिङ बस्नुभयो त्यो समयमा परीक्षाहरू अथवा भनौँ एक किसिमको इक्जाम भएका कुराहरू हामी त्यहाँनिर देख्न सक्छौ. तर त्यो समयमा उहाँले दिनुभएको जवाफबाट उहाँको दृष्टिकोणलाई हामी अथवा उहाँको क्षमतालाई पहिचान गर्न सक्छौ.
आज तपाईँलाई ममा थुप्रै त्यस्ता कुराहरू आउन सक्छन् होइन, तर हामीले चाहिँ कस्तो दृष्टिकोणले हेरिरहेका छौँ, कस्तो दृष्टिको क्षमता भएका व्यक्तिहरू तपाईँ र म हौ आज। आँखाले धोका दिएछ अथवा यो गरेको मैले यो कुराले धोका दिएछ भन्नुभन्दा अगाडि तपाईँको दृष्टिकोण असल हुनु राम्रो छ, आवश्यक छ। र थुप्रै उद्योग व्यवसायहरू जो चाहिँ एकदमै सफल छन् उनीहरू चाहिँ मानिसहरूलाई साथी बनाउन एकदमै खप्पिस हुन्छन् रे, एकदमै सिपालु हुन्छन् रे। उनीहरूको दृष्टिकोण कहाँसम्म पुगेको छ होइन, पछिको व्यवसायको दृष्टिकोण मानिसहरू सबैजनासँग घुलमिल गर्दा उनीहरूको एउटा व्यवसायको व्यापकता उनीहरूले त्यहाँनिर देखेका हुन्छन्। आज तपाईँ र मेरो दृष्टिकोण चाहिँ सर्ट छ अथवा लामो रेसको घोडा भन्छ नि, पछिसम्मको लागि देख्ने दृष्टिकोण छ। अहिलेलाई काम चलाउँ गरौँ न त, अहिले राखिदिउँ न त, यो व्यक्तिको ठाउँमा यसलाई रिप्लेस गरौँ अथवा यो व्यक्तिलाई यसरी गरिदिउँ, त्यो व्यक्तिलाई त्यहाँ पठाइदिउँ, उसको क्षमता, उसको दान वरदान, उसको खुबी कुन क्षेत्रमा छ, के छ भन्ने कुरा हामी धेरै पटक बुझ्दैनौँ। तर हामीलाई समाधान गर्नु छ सर्ट पिरियडको लागि, हामी एकदमै हताश पनि निर्णय लिन्छौँ र पछि गएर पछुताएका अवस्थाहरू पनि थुप्रै पटक आउन सक्छन्। त्यो कारणले गर्दा तपाईँ चाहिँ कस्तो व्यक्ति भन्दै हुनुहुन्छ, त्यसरी साथी बनाउने साँच्चैको जिम्मा लिनु। साथी भन्ने कुरा त्यो कुनै पनि सम्बन्ध भन्ने कुरा सानो कुरा होइन। अगाडि बढ्नको लागि कसैलाई पनि नपर्खनुहोस्, मानिसहरूप्रति सकारात्मक सोचाइ राख्नुहोस्, उनीहरूलाई जान्नको लागि नेतृत्व गर्नुहोस्। तपाईँ समूहमा हुनुहुन्छ भने प्रत्येकलाई परिचय माग्नुहोस्, ढुक्काउनुहोस्, अरूले तपाईँको नाम सजिलै लिनेछन्। एउटा मानिसको दृष्टिकोणले गर्दा उसको व्यक्तित्व झल्किन्छ, ऊ व्यक्ति कस्तो हो भन्ने कुरा देखिन्छ। दूरदृष्टि भएको व्यक्ति हो अथवा एकदमै नजिकको मात्र दृष्टि भएको, अगाडिको पनि देख्दैन यो व्यक्ति, यहीँ गरिरहेको पनि देख्दैन, जति गर्दा पनि देख्दैन, अथवा भनौँ मैले भन्नुभन्दा अगाडि त्यो व्यक्तिले देख्छ बुझ्छ तपाईँ कुन चाहिँ खालको व्यक्ति हो। कसैलाई गरी सफाई दिइरहनु पर्ने, गरी भनिरहनु पर्ने, म यस्तो हो त्यस्तो हो तिमीले यो गर्नुपर्छ भनिरहनु पर्ने, कसैलाई चाहिँ भनि नपर्ने व्यक्तिहरू छन्। किनकि दृष्टिकोणमा सुधार जो व्यक्तिले गरेको छ, दृष्टिकोणलाई असल जसले बनाएको छ, त्यसले हरेकलाई असल प्रकारले देख्छ। परमेश्वरको दृष्टिमा सृष्टिका सबै कुराहरू असल छन्, अझ मानिसको दृष्टिमा लिमिट कुराहरू मात्रै असल छन्। कतिवटा कुराहरू जुन कुरा परमेश्वरलाई मन नपर्ने पनि हुन सक्छ, जुन कुराहरूले परमेश्वरको महिमा नगर्न पनि सक्छ। आज तपाईँको मेरो दृष्टिमा चाहिँ त्यो कुरा असल देखिन सक्छ, आकर्षक देखिन सक्छ, लोभ्याउने खालको देखिन सक्छ, एकदमै आनन्द, एकदमै मनोरञ्जन, एकदमै भनिन्छ नि शान्ति, त्यसले हामीले देखेको देख्छौँ होला त्यो कुरामा, तर त्यो क्षणिक हुन सक्छ, त्यसले हामीलाई अनन्तसम्म नलैजान सक्छ। त्यस कारणले गर्दा आज हामी परमेश्वरको वचनको दृष्टि लिएरौँ, परमेश्वरको वचनलाई पछ्याउँ, अध्ययन गरौँ, मनन गरौँ, अनि हामी भनौँ कि प्रभु आज मेरो दृष्टि, आज मेरो परिवारको दृष्टि असल होस्, सुधारिएको होस्। मेरो अफिसमा, मेरो काम गर्ने ठाउँमा जसले असल निर्णयहरू लिनुहुन्छ, जसले जिम्मेवारीहरू वहन गरिरहनु भएको छ, उहाँहरूले चाहिँ असल दृष्टिकोणले हेर्न सक्नु भएको होस् भन्ने कुराहरूमा हामी प्रार्थना गरौँ। हामी प्रार्थना गर्छौँ कति पटक होइन, प्रभु तपाईँको दृष्टि मबाट नहटाउनुहोस्, मलाई तपाईँ हेरिरहनुहोस् भन्न खोजेको हुन्थ्यो त्यो होइन, किनकि परमेश्वरको दृष्टि असल छ र कुनै पनि कुराहरू छिपेको छैन। आज तपाईँ र मेरो दृष्टि चाहिँ असल छ कि छैन, परमेश्वरलाई मन पर्ने छ कि छैन, सुधारिनु पर्ने छ कि होइन, एकदमै मौज मजामा, एकदमै क्षणिक कुराहरूमा गइरहेको छ भने हामीले चाहिँ दृष्टिलाई परिवर्तन गर्नुपर्छ। र दृष्टि मानिसको जीवनमा महत्वपूर्ण कुरा छ भन्ने विषयमा आज मैले तपाईँहरूको बीचमा कुराकानी गरिरहेकी छु, अब भने समयले पनि बिदा दिन लागिसकेको छ। म अन्तमा यही भन्न चाहन्छु, परमेश्वरको दृष्टिमा हामी छौं र हाम्रो दृष्टिमा पनि परमेश्वर हुनुपर्छ, परमेश्वरको वचन हुनुपर्छ, परमेश्वरको आज्ञा हुनुपर्छ, परमेश्वरको प्रेम हुनुपर्छ। चाहे संसार उथल पुथल किन नहोस्, मानिसले तपाईँलाई जस्तो के भनन्,
तर तपाईँ परमेश्वरको वचनमा चाहिँ असल हुनुपर्छ र तपाईँले असल कुराहरू देख्नको निम्ति दृष्टि सुधारको निम्ति प्रार्थना पनि गर्नुपर्छ, आफ्नो लागि मात्र नभए अरूको लागि पनि। यस्तो भएको खण्डमा चाहिँ आज संसारमा भएका बेमेलका कुराहरू, दुस्साहारोपणका कुराहरू, अरूलाई सच्याउँदा आफ्नो सबै लथालिङ्ग भएका कुराहरू सबै सुध्रिएर जान सक्छ। सबभन्दा पहिला तपाईँ र मैले परमेश्वरको वचन अनुसार आफ्नो दृष्टिलाई सुधार्ने प्रयास गरौं भन्दै अब पनि मैले कार्यक्रमबाट विदा माग्नुपर्ने समय भएको छ र अर्को हप्ता यस्तै यस्तै विषय लिएर म तपाईँहरूको बीचमा आउने वाचा गर्दै आज भने प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम फ्रेन्डसेफ.कमबाट म ज्ञानो विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02 9841-87-68-02
5: र 9818-25-12-40 9818-25-12-40

आशाको सन्देश रेडियो कार्यक्रम हरेक शनिबार बेलुकी 7:30 बजेदेखि 8 बजेसम्म गुड्डिज एफएम रेडियो 105.1 मेगाहर्जमा तिहारले सुन्न सक्नुहुनेछ।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने हामी तपाईँका लागि प्रस्तुत गर्दैछौ जीवन गवाई। अध्ययारोबाट उज्यालोतर्फ, मृत्युदेखि जीवनतर्फ जीवन रूपान्तरण भएको कथा सुनाउने सेगमेन्ट उज्यालो किरण लिएर आएका छौ। अब लागौ उज्यालो किरणतर्फ।
1: आज मसँग हुनुहुन्छ आदरणीय डाक्टर धन बहादुर तामाङज्यू। उहाँको बारेमा म छोटोमा तपाईँलाई जानकारी दिन गइरहेको छु। पास्टर धन बहादुर तामाङज्यू हाल मुक्तिको आनन्द मण्डली गोदावरीमा पास्टरको रूपमा काम गरिरहनु भएको छ। उहाँको अध्ययनको विषयमा कुरा गर्ने हो भने उहाँ सन् 2000 एमएड उहाँले त्रिभुवन विश्वविद्यालयबाट गर्नुभयो। त्यसै गरी एमए उहाँले भाषा विज्ञान र बाइबल अनुवादमा उहाँले साउथ कोरियाबाट 2012 पूरा गर्नुभयो। त्यसै गरी एमडी पनि उहाँले काठमाडौँ इन्स्टिच्यूट अफ थियोलोजीबाट पूरा गर्नुभयो। त्यसै गरी उहाँले आफ्नो पढ़ाईको यात्रालाई अझै अगाडि बढ़ाउँदै पोखरा विश्वविद्यालयबाट भाषा विज्ञानमा पीएचडी समेत गर्नुभएको छ। त्यसैले आज हामी हाम्रो बीचमा आदरणीय डाक्टर धनबहादुर तामाङज्यूलाई यहाँ जोड्दैछु। उहाँ अहिले पछिल्लो समय नेपाल होलिस्टिक कम्युनिटी डेभलपमेन्ट इन्स्टिच्यूटका कार्यकारी निर्देशकका रूपमा, त्यसै गरी बाइबल ट्रान्सलेसनको कन्सल्टेन्टको रूपमा पनि उहाँ काम गरिरहनु भएको छ। लगायत उहाँ हाल नेपाल बाइबल सोसाइटीको बाइबल संशोधन समितिका सदस्य र मातृभाषा केन्द्रका अध्यक्षको रूपमा पनि काम गरिरहनु भएको छ। यति धेरै क्षेत्रमा, यति धेरै विधामा सक्रिय रूपमा लागि पर्नुभएका एक उदाहरणीय पात्र डाक्टर धनबहादुर तामाङज्यू हामीसँग हुनुहुन्छ। सर, हजुरलाई कार्यक्रममा स्वागत छ।
2: धन्यवाद।
1: आराम हुनुहुन्छ?
2: आरामै छु।
1: मैले जसरी हजुरको परिचय हाम्रो श्रोताको लागि बताएँ, यो बताउनु पनि आवश्यक छ, किनभने हामीले कार्यक्रमबाट हजुरले जसरी आफ्नो जीवनलाई एउटा अर्थपूर्ण बनाउनु भएको छ र धेरैजनाको लागि उदाहरणीय व्यक्तित्व बन्नुभएको छ, हजुरको बारेमा हाम्रो श्रोताले केही कुरा जानेर अझै तपाईँबाट धेरै एउटा उत्साह लिन सकोस् भनेर मैले यो कुरा चाहिँ यो कार्यक्रममा बताएँ। अहिले हजुर चाहिँ कसरी आफ्नो दिनचर्याहरू व्यतीत गरिरहनु भएको छ, थोरै त्यहाँबाट कुराकानी सुरु गरौं सर।
2: धन्यवाद यो मौका दिनुभएको लागि। र आज भोलि चाहिँ म विशेष गरी एक दुईवटा तालिमको लागि र मटेरियल्सहरू तयारी गर्दैछु, विशेष त्यसमा चाहिँ अलि समय बिताउँदैछु। प्लस म बाइबल अनुवादलाई चेकिङ गर्ने काम पनि गर्नु परेको हुनाले त्यो पनि एक दुईवटा पुस्तकहरूको लागि चेक गर्नुपर्ने भएकोले त्यसको तयारी छु, त्यसको तयारी गर्दैछु।
1: एकदमै व्यस्त हुनुहुन्छ
2: हल्का रूपमा, अलिक व्यस्त भन्नु पर्यो।
1: तपाईँले आफ्नो जीवनकालमा थुप्रो उपलब्धिहरू हासिल गर्नुभएको छ, निकै नै संघर्ष र विभिन्न कठिनाईका बावजुद पनि हजुरले अहिले आफू एउटा समाजका लागि प्रतिष्ठित रूपमा हरेक मेहनत गरेर तपाईँले यो उपलब्धि हासिल गर्नुभएको छ। हजुरको त्यो परमेश्वरलाई हजुरले कसरी विश्वास गर्नुभयो अनि तपाईँले येशूलाई विश्वास गरिसक्नु भएपछि के भयो, आफ्नो जीवनमा के खालको रूपान्तरण आयो, तपाईँको छोटो गवाही मैले सुन्न चाहे सर।
2: हुन्छ, धन्यवाद यो समयको लागि। मेरो जन्म लमजुङ जिल्लाको त्यति बेलाको नौथर गाविसमा वडा नम्बर 2 बाँसपोड गाउँ भन्छ, त्यहाँ मेरो जन्म भएको हो र म त्यहाँ हुर्केको हुँ। र म 13 वर्षको उमेरको हुँदाखेरि मैले प्रभु येशु ख्रीष्टको बारेमा तामाङ भाषामै दुईजना तामाङ भाषा बोल्ने दाईहरूले उहाँहरूबाट मैले सुसमाचार यीशु ख्रीष्टको बारेमा थाहा पाएँ। राम्रो खुसीको कुरा चाहिँ के हो भन्दाखेरि त्यति बेला मलाई नेपाली भाषा आउँदैन थियो, के तामाङ भाषा के गुरुङ भाषा मात्रै बुझ्दिनँ, बोल्ने गर्थे म, र उहाँहरूले चाहिँ यीशु ख्रीष्टको बारेमा तामाङ भाषामा बताउनु भयो, यीशु ख्रीष्टको बारेमा यो पोस्टरहरू पनि ल्याउनु भयो। अनि मेरो लागि यीशु ख्रीष्ट भनेको यीशु भनेको नाम चाहिँ एकदमै नौलो अनौठो जस्तो लाग्थ्यो, अनि म भर्खर त्यति बेला भन्यो भने भर्खर स्कूलमा गएको जस्तो लाग्छ, दुई क्लासै कतिमा जाँदै थिएँ म।
1: हजुर हजुर।
2: अनि मलाई एउटा सजिलो कम्फोर्ट चाहिँ के भयो भन्दाखेरि मैले प्रश्न गर्न पनि मिल्ने, अनि उहाँले बोल्नु भएको कुरा पनि बुझ्ने, आफ्नै मातृभाषामा भएको होला, त्यस कारणले गर्दाखेरि मैले राम्रोसँग बुझ्न सके भन्नुपर्छ त्यति बेला। र उहाँहरूले चाहिँ सुरुमा आउनु भएर फेरि छोडेर जानुभयो, भनेको मतलब चाहिँ धेरै दिन बस्नु भएन, नेक्स्ट टाइम उहाँहरू कति महिनापछि आउनुभयो, त्यति बेला चाहिँ निकै समय बस्नुभयो हो, त्यति बेला चाहिँ अझ मैले राम्रोसँग यीशु ख्रीष्टको बारेमा सुने अनि मैले विश्वास गरेँ। त्यति बेला
1: सानै उमेरमा तपाईँ 13 वर्ष हुनुभयो,
2: 13 वर्षको उमेर हुँदा मैले यीशु ख्रीष्टलाई चाहिँ विश्वास गरेको थिएँ।
1: हजुर हजुर। लमजुङबाट तपाईँले भन्नुभएको त्यो तपाईँ जन्मस्थान, तपाईँको जन्मस्थान कस्तो थियो अलिकति त्यो बेलाको कन्टेक्स्ट यसो सम्झिनु पर्दाखेरि, मान्छेहरूले प्रभु अथवा यीशु प्रभुलाई कुन ढंगले हेर्थे, क्रिश्चियन भनेर कसरी चाहिँ कुन रूपले हेर्थे, क्रिश्चियनहरू प्रतिको धारणा के थियो, अलिकति त्यो कन्टेक्स्टहरू यसो सम्झिनु पर्दाखेरि के भन्नुहुन्छ?
2: त्यति बेलाको परिवेश चाहिँ कस्तो थियो भने म गोठालो थिएँ, छ सातवटा भैँसीहरू थिए, त्यो भैँसीको रखवाली गर्ने काम चाहिँ मेरो थियो, मेरो जिम्मेवारी। अनि गाउँमा गाउँको जीवन त्यस्तै त हो होइन, धेरै परिश्रम गर्नुपर्ने, खेतीपाती गर्नुपर्ने, र मेरो जिम्मेवारी चाहिँ गोठालोको रूपमा मैले सक्रियसँग निभाएको थिएँ, त्यस्तो अवस्था थियो भनौँ। र त्यस्तो बेलामा नै उहाँले जुन यीशु ख्रीष्टको बारेमा बताउनु भयो, अनि एक दिन रातिको समय हो त्यो 12 बजे, त्यति बेला बिजुली बत्ती थिएन, एउटा सानो घर, अहिले छ कि छैन एक्ज्याक्टली थाहा भएन, छ जस्तो लाग्छ, त्यो अहिले झल्झल मलाई पनि याद हुन्छ, त्यो घरभित्र चाहिँ आगो बालेर आगोको रापमा चाहिँ त्यो उहाँले चाहिँ त्यो पुस्तक बाइबल पढ्नुहुन्थ्यो, अनि पढेर सुनाउनु भएको थियो, त्यो चाहिँ उत्पत्तिको 3 अध्यायबाट रहेछ, पछि थाहा पाएँ, जो त्यहाँबाट कसरी पाप संसारमा प्रवेश भयो, प्रवेश भइसकेपछि कसरी मानिस जाति चाहिँ पापमा जन्मेको रहेछ भन्ने कुरा मात्रै उहाँले भन्नुभयो, र त्यो कुरा चाहिँ मेरो भित्र मनमा गढ्यो क्या, उहाँहरूले यस्तो हुन्छ उस्तो हुन्छ सबै कुराहरू बताउनु भएन, त्यसपछि म पनि प्रभु यीशुलाई विश्वास गर्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ मलाई महसुस भयो, म पापी रहेछु भन्ने मैले महसुस भएर मैले विश्वास गरेँ। विश्वास गरिसकेपछि चाहिँ समाजबाट चाहिँ कस्तो एक प्रकारको नकारात्मक प्रतिक्रिया पनि आयो, त्यहाँ कस्तो आयो भन्दाखेरि हाम्रो समुदायमा चाहिँ अर्कै खालको धर्म मानेको रहेछ भन्ने कुरा कता कता त्यस्तो फैलिएको रहेछ, अनि उहाँहरूले पनि एकदमै के भन्छ स्पेसिफिक रूपमा यही हो यस्तो हो भन्नु त उहाँले भन्नु भएन, तर यो चाहिँ हाम्रो निम्ति ठिक नहुने कुरा रहेछ है भनेर उहाँले चाहिँ विरोध धेरै गर्नु,
1: समाजमा मान्छेहरूले
2: विरोध गर्नुभयो।
1: के त्यहाँ सतावटका कुराहरू आएपछि?
2: सतावट भयो, सतावट हुँदाखेरि चाहिँ केही गाउँका एक दुईजना नेताहरू जस्ता केही व्यक्तिहरू हुनुहुन्थ्यो, उहाँहरूले चाहिँ यो यीशु ख्रीष्टलाई विश्वास गर्नेहरूले चाहिँ गाउँमा राख्नु हुँदैन, यिनीहरूलाई चाहिँ निकाल्नुपर्छ, एउटा नम्बर टू हाम्रो समाजमा किन गुणी जहाँ भए पनि पानी काट्ने त्यो चाहिँ उहिलेदेखिको प्र्याक्टिस रहेछ कि
1: हो,
2: अनि विश्वास गर्नेहरूको चाहिँ हातबाट चाहिँ पानी नचल्ने भनी उनीहरूले बनाए, त्यस्तो पनि
1: निकै नै त्यो छुवाछुत एउटा चाहिँ भेदभाव
2: हो त्यो सुरुवात भयो गरे पनि,
1: किनभने
2: त्यो घरमा जानु पर्दैन एकदमै जानु पर्दैन भनेर मैले एकदम धेरै भोगेन, किन भन्दाखेरि गाउँमा एक प्रकारको त्यो विरोध धेरै आउने बेलामा चाहिँ म अचानक नै भन्नु पर्यो, म चाहिँ गाउँबाट घरबाट निस्किनु पर्यो, त्यो मलाई जबरजस्ती अर्काले निकालेको चाहिँ होइन, र म आफै गोठमा मात्रै जहिले सुत्थेँ म बस्ने गोठमा एक रात सुतिरहने बेलामा अब घडी थिएन, मैले यसो अन्दाज गर्दा 12 बजे जस्तो लाग्छ, त्यति बेला मलाई एकदमै सन्तुष्ट भएन, असन्तुष्ट भयो, अनि के भो लाग्यो, अनि मैले उठेर के पनि जाने थिइनँ, राम्रोसँग पनि प्रार्थना गरेँ मलाई के भएको छ भनेर, भित्र कता कता मेरो मनभित्र म आफै भित्र चाहिँ यो ठाउँबाट छोडेर जानुपर्छ भन्ने चाहिँ त्यस्तो भयो कि त्यस्तो गडङ गुडङ आवाज आएको पनि होइन केही पनि होइन सिम्पल यो ठाउँ छोड्नुपर्छ जस्तो छोड्नुपर्छ भन्ने जस्तो मेरो भित्र भावना चाहिँ भयो। त्यसपछि चाहिँ म निस्केँ त्यहाँबाट चाहिँ त्यो निस्केर गएर मेरो यात्रा त्यो पछि त लामो छ त्यही भएर निस्किसकेपछि म सरलाईमा पुगेँ जुन स्कुलमा म पढेँ र पछि म गइसकेपछि चाहिँ अलि धेरै अप्ठ्यारा परिस्थितिहरू चाहिँ गाउँमा भएको रहेछ
3: सतावटहरू यसोलाई विश्वास गरेकै कारण क्रिस्चियन भएकै कारण निकै खालको एउटा सतावट चाहिँ गाउँमा आएको थियो। अब हजुर त्यहाँबाट जानुभयो हजुर पछि पढ्नुपर्छ जसरी अहिले म हेरिरहेको छु तपाईँ डाक्टर धनबहादुर तामाङज्यू मेरो समूह हुनुहुन्छ हजुरको त्यो एउटा उपलब्धिहरू शैक्षिक उपलब्धिहरू हेर्दै गर्दाखेरि निकै प्रेरणादायी छ। पढ्नुपर्छ म केही बन्नुपर्छ मेरो शिक्षण सिकाइदेखि लिएर यी सबै कुराहरूमा म अगाडि बढ्नुपर्छ भन्ने उत्साह प्रेरणा कसरी आयो र कहाँबाट हजुर शुरू गर्नुभयो आफ्नो पढाइ? अझै
2: धन्यवाद त्यसको लागि। अनि सम्झना आउँछ 40 वर्ष अगाडि कुरा यसरी तपाईँले सोध्नु हुँदाखेरि म गाउँमा मलाई याद 2 क्लास पढ्दाखेरि म टुकी बालेर घरमा खुब पढ्थेँ एकदम पढ्न मन लागेको थियो पढाइ अलि राम्रै थियो मेरो मलाई याद छ म 2 क्लासमा फर्स्ट भएको रहेछु अनि 25 रुपियाँ बक्सिस पाएको थियो कि अनि त्यो एकजना सरले त्यसपछि त्यो अभिभावक रहेछ अहिलेको सुन्दा बुझ्दाखेरि चाहिँ एकजना सर हुनुहुन्थ्यो अनि उहाँले चाहिँ मेरो बुवालाई पनि अनि अरूहरूले बोलाएर त्यो दिन चाहिँ पुरस्कार वितरण गर्ने यो 1 क्लास 2 मा 2 पछि 3 मा जाने त्यस्तो प्रोग्राममा चाहिँ अनि मलाई 25 रुपियाँ दिनुभएको रहेछ त्यति बेला अनि किन भन्दाखेरि गरिब र जेहेन्दार भनेको रहेछ मैले बुझेन त्यति बेला चाहिँ अनि पछि अरूले ए यो मान्छे पढाइमा एकदम राम्रो रहेछ भन्ने कुरामा भन्दै थियो मलाई त्यसले पनि एकदम प्रेरणा दियो पढ्नु पर्ने रहेछ भने एकदम तृष्णा थियो अनि त्यसो कसरी पुरा गर्ने त भन्दाखेरि मेरो घरबाट त्यो स्कुलमा जानको लागि 1 घण्टा लाग्थ्यो फर्किन 1 घण्टा एकदमै टाइम लाग्ने अनि त्यो पनि 3 क्लाससम्म मात्रै थियो त्यहाँबाट 4 क्लासमा पढ्नु पर्यो भने त सामान बोकेर के अरे बसै नै सर्ने जस्तै टाढो जानुपर्ने अवस्था थियो तर के भयो भन्दाखेरि मैले जब विश्वास गरेँ मैले अघि भनेको कुरा हो म निस्केर गएँ नि एक्ज्याक्टली म पढ्नकै लागि निस्किन्छु भनेको चाहिँ होइन मलाई पनि थाहा थिएन म किन त्यस्तो पऱ्यो म कहाँ जाँदैछु मलाई थाहा थिएन तर यात्राको क्रममा चाहिँ म घरबाट निस्केपछि म रोडमा काम गरेँ भारी बोकेँ थुप्रै त्यो भोटिओडा अहिले पनि छ त्यति बेला रोड चाहिँ भर्खर बनाउँदै थियो अनि त्यो
3: भोटिओडा
2: अनि रोडमा काम गरेँ अलि समय भारी बोकेँ अनि त्यसपछि मेरो दाईले खोज्दै आउनुभयो पास्टर गर्बला उहाँले अनि त्यसपछि उहाँसँग भेट भयो
3: पास्टर गर्बलाल तामाङ अहिले चाहिँ डोटी चर्चको वरिष्ठ पास्टर
2: अनि उहाँले चाहिँ सरलाईमा जाउँ भाइ भन्नुभयो अनि मेरो सरलाईमा जाने एउटै मात्रै उद्देश्य थियो त्यो चाहिँ के थियो भन्दाखेरि बत्तीसमा लिन पाएको थिएन अनि बत्तीसमा भन्दा त्यो त अन्तिम हो विश्वास गर्यो भन्ने एउटा त्यति बेलाको विश्वास थियो कि
3: पक्का गरी पक्का विश्वास अगाडि बढेको
2: त्यो बत्तीसमा नलिने सम्बन्ध पक्का हुँदैन कि भन्ने एउटा त्यस्तो त्यति बेलाको चाहिँ धारणा कि अनि म कहिले चाहिँ लिन पाऊँ भने ममा एउटा तृष्णा भयो क्या उहाँले त्यसो भन्नुभएपछि हामी दाजुभाइ भेट भयो त्यसपछि सरलाईमा लानुभयो सरलाईमा पुगेपछि त म झस्याङ्ग भएँ किन भन्दाखेरि त्यहाँ ठुलो स्कुल रहेछ 300 जना विद्यार्थीहरू रहेछ 300 जना भनेको होस्टेलमा बस्ने मात्रै स्कुलमा पढ्नेहरू त मेरो विचारमा 700-800 जना होला भन्ने टोटल 800-900 जना कति टोटल थिए जस्तो लाग्छ भित्र होस्टेलमा बस्ने मात्रै लगभग 300 जना प्रेम प्रधान भन्ने उहाँले चाहिँ आफ्नै प्रयासमा खोल्नु भएको रहेछ
3: अनि पास्टर प्रेम प्रधान जसले नेपाली क्रिस्चियन जगतका लागि ठूलो संघर्ष गर्नुभएको
2: संघर्ष र नेपालमा विश्वास गरेको कारणले नेपालमा सबभन्दा धेरै जेलमा बस्ने उहाँ मात्रै हुनुहुन्छ अहिलेसम्मको इतिहासमा अनि मेरो मनभित्र के आयो भन्दाखेरि ओहो म पनि पढ्न पाए हुन्थ्यो कि यति धेरै यहाँ पढ्दै रहेछन् भन्ने चाहिँ मलाई त्यस्तो लाग्यो 1 महिनासम्म चाहिँ तालिम गरेँ त्यति बेला सिनियर अङ्कलहरू आउनु भएको थियो कतिजना बितिसके उहाँले चाहिँ बाइबलबाट के कुरा सिकाउनु भयो अनि सिकाइसक्नु भएपछि अन्तिम दिनमा चाहिँ मलाई उहाँ प्रेम प्रधान लगायत 2 जना व्यक्ति मलाई बत्तीसमा दिनुभयो सबभन्दा म सानो सानै थिएँ, नौजना बत्तिसमा लिएको थिएँ, नौजनाले बत्तिसमा ल्याइदिएँ त्यति बेला, म चाहिँ एकदम सानो उमेर थिएँ। अनि एकजना पास्टरले चाहिँ अन्कनाउनु भयो, भाइ अलिक सानै अलिक पछि ल्याउनु भन्यो, मलाई झसङ्ग मन अलिक खिच्छ भयो, सानो मन दुखेर पछि चाहिँ उहाँले मिलाउनु भयो। अनि बत्तिसमा ल्याइसकेपछि म पनि त्यहाँ बस्ने मन एकदम इच्छा भयो, भोलि भनिदिने अब मेरो लागि भन्ने कुरा गर्दाखेरि ठ्याक्क एकजना पास्टरले चाहिँ त्यो प्रेम प्रधान बाजेसँग कुरा गर्नुभएछ, एउटा भाइ चाहिँ गाउँबाट यस्तो यस्तो मेरो ब्याकग्राउन्डहरू बताउनु भएपछि चाहिँ उहाँले मलाई बोलाउनु भयो। अनि म पनि गएँ उहाँको छेउमा, अब उहाँको छेउमा सिटीपिन्दी माथि जान डराउँथे। अनि मैले सबै कुरा बताएपछि म पढ्छु भनेपछि उहाँले तिम्रो उमेर गइसकेको रहेछ, त्यति बेला त अब 14 वर्ष पुगिसकेँ म, अब कति क्लासमा पढ्ने भने मैले गाउँमा 3 मात्रै पढेको भने तिमीले पढ्न सक्दैनौ होला भन्नुभयो। अनि मैले हात जोडे बिन्दिकै हजुर मलाई चाहिँ पढ्ने मौका दिनुहोस्, म एकदमै घुँडा दसेर भने पढ्छु भन्दाखेरि ल ठिक छ भनेर उहाँले भन्नुभयो। अनि त्यसपछि त्यहाँबाट चाहिँ मेरो पढ्ने प्रेरणा सँगसँगै पुरा हुँदै गयो।
3: एकदमै यो हजुरको यात्रा सम्झिँदाखेरि त्यो सङ्घर्ष र सँगसँगै हजुरले एउटा त परमेश्वर प्रतिको चाह, उहाँलाई म पक्का गरी विश्वास गर्छु भन्ने त्यो एउटा भित्री एउटा इच्छाका कारणले हजुर सरलाईमा पुग्नुभयो। सँगसँगै अर्को म अध्ययन गर्न चाहन्छु, अझै बुझ्न चाहन्छु, म मेरो जुन पढ्ने इच्छा छ त्यसलाई चाहिँ म पूरा गर्न चाहन्छु भन्ने भित्रैबाट हजुर एउटा सङ्घर्षलाई चाहिँ हजुरले त्यो बेलाको समयदेखि तपाईँले शुरू गर्नुभयो, निकै नै एकदम प्रेरणादायी। पछि त्यो यात्रा निरन्तर अगाडि बढ्दै गयो होइन, हजुरले अहिले चाहिँ विभिन्न ठाउँबाट हजुरले जस्तो त्रिभुवन विश्वविद्यालयबाट पनि तपाईँले एमएड सक्नुभयो, त्यसपछि फेरि पीएचडी पोखरा विश्वविद्यालयबाट सक्नुभयो, अरू हाम्रा क्रिश्चियन क्षेत्रका अथवा थियोलोजीको पढ़ाई अध्ययन त छँदैछ। अब यो संघर्षको यात्रा, यति लामो यात्रा, यो प्रेरणा तपाईँले कहाँबाट पाउनुभयो? येशूलाई विश्वास गरिसकेपछि जस्तो मान्छे हामीले हेर्छौँ हाम्रो पहिलेको जीवन एक किसिमको हुन्छ र प्रभुलाई विश्वास गरिसकेपछि हाम्रो जीवन अलिकति फरक ढंगले उहाँले चलाउनुहुन्छ भन्ने कुरामा हामी विश्वास गर्छौं, त्यो कुराको अनुभूति कहीँ भयो हजुरलाई अथवा त्यो फरकपन आफ्नो जीवनमा के पाउनुभयो?
2: मलाई लाग्छ मेरो निष्कर्षमा चाहिँ 2-3 कारण छन्। एउटा कारण चाहिँ मैले प्रभु येशूलाई विश्वास गरेको कारणले गर्दा मेरो विश्वास परमेश्वरमा बढ्यो र मलाई कस्तो लाग्यो भने मेरो जीवनको बारेमा परमेश्वरलाई थाहा छ, त्यसकारणले गर्दा म पूरा भरोसा म परमेश्वरमा राख्छु, जुन कुराको लागि म अगाडि बढ्छु उहाँले सहायता गर्नुहुन्छ भन्ने चाहिँ मेरो एउटा के भन्छ ईश्वर शास्त्रीय कारण एउटा त्यो भयो। दोस्रो चाहिँ मेरो सामाजिक कारण छ। सामाजिक कारण चाहिँ के छ भन्दा त्यति बेलाको समयमा अहिले पनि होला यो क्रिस्चियनहरू भनेको चाहिँ पढ्दै नपढ्नेहरू, प्रलोभनमा पर्नेहरू होइन, विदेशी धर्म अप्नाएकाहरू अनि भन्न थाले, विशेष गरी
3: त क्रिस्चियन भयो भने त पागलै हुन्छ, उनीहरूको त जिन्दगी नै बर्बाद हुन्छ, कति मान्छेले त्यो खालको कुराहरू पनि समाजमा आउँछ।
2: मेरो बुवाले पनि भन्नुभयो नि गाउँमा म निस्किनुभन्दा अगाडि कहाँ बुवाले थाहा पाउनु भएछ मैले अब प्रभु यीशुलाई विश्वास गरेको रहेछ भन्न, यो कहाँ मेरो बुवाले कहाँबाट सुन्नु भएछ, पागल हुन्छ यो नपढ्नु है भनेर उहाँले भन्नुभएको थियो। त्यो एउटा सामाजिक कारण भयो। अनि मलाई लाग्यो होइन कसैको करकपले होइन तर मेरो आत्मज्ञान भनौँ न होइन, मैले प्रभु यीशु ख्रीष्टको त्यो किरण अघि तपाईँको यो उज्यालो किरणमा त्यो सत्यको किरण मेरो जीवनमा प्रवेश गरेको मैले चाहिँ पछि चाहिँ रियलाइज भयो पछिको रहेछ भनेर, त्यसले एक प्रकारको इन्लाइटेनमेन्ट भयो भनौँ न, त्यो सत्य कुरा वचनमा लेख्छ बाइबलमा सत्यले तिमीलाई स्वतन्त्र तुल्याउँछ भनेर, त्यसले मलाई बिस्तारै त्यो स्वतन्त्रताको महसुस गर्दै गयो चाहिँ मलाई महसुस भयो। दोस्रो कारण त्यो अरूले चाहिँ सबै क्रिस्चियन भनेपछि नपढेकाहरू भनेकाले मलाई पढ्नुपर्छ भन्नेतिर चाहिँ लाग्यो। अनि त्यो अलि माथि लेभलमा जाँदै गर्दा अनि अध्ययनहरू गर्दै जाने क्रममा चाहिँ अनि के आरोप आयो भने धर्म मास्ने र संस्कृति मास्ने भन्ने कुरा आरोप पनि आयो क्या, त्यसको लागि पनि अलि म चाहिँ अध्ययन गर्नलाई अलि मन लाग्यो। अनि त्यसो भएदेखि बाइबलको थियोलोजी सम्बन्धी यसको बारेमा के छ भन्नको लागि कारणले गर्दा कि मैले एमडी यता कोर्सहरू गर्न थालेँ, अनि त्यसको साथसाथै यता सेकुलर क्षेत्रमा पनि अरू अध्ययनमा पनि लाग्नुपर्छ। अनि मेरो एम चाहिँ उद्देश्य चाहिँ के थियो भने प्रोफेसर बन्ने इच्छा थियो बाख्रामा चाहिँ, त्यसो मैले 2000 मास्टर गरेँ, मास्टर अफ एजुकेसन, त्यत्तिकै 8 वर्ष बिताएँ। 2008 चाहिँ म पीएचडी गर्न गर्छु भन्ने म पढेको ठाउँमा टियुमा गएको, एमफिल नगरिकन पाउँदैन भन्ने कुरा भएको हुनाले फेरि मैले चाहिँ त्यहाँबाट सुरु गरेर म चाहिँ प्रोफेसर बन्छु भन्ने इच्छा गरेको हो। अब प्रभुले विभिन्न माध्यमबाट चलाउनु भयो, त्यस कारणले गर्दा ती कुराहरूले प्रेरणा भयो। अर्को कुरा चाहिँ पछि मैले बुझ्दै जाँदाखेरि चाहिँ प्रभु यीशु ख्रिस्टमा मैले जुन जीवन पाएको छु र मैले गरेको अध्ययनको कुराहरू मैले गरेको अनुभवको कुराहरूबाट र मेरो एउटै चाहना के छ भने ख्रिस्टको सत्यता मानिसका पुर्याउन सकौं भनेर मलाई त्यो प्रेरणा
1: हजुर
0: हवस् त श्रोता तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349 हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ हवस् त आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबलको सान्दर्भिकता।

कार्यक्रम बाइबलको सान्दर्भिकताको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरीतर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चलाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुतता यो कार्यक्रम हरेक हप्ता मंगलबार दिउँसो 3:30 बजेदेखि 4 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग काठमाडौँ र 105.6 MHz रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी पवित्र धर्मशास्त्रको सान्दर्भिकता हरेक मानिसको जीवनमा कसरी साबित हुन सक्छ भन्ने विषयमा हामी तपाईँको बीचमा प्रस्तुत गर्ने गर्दछौ। आदरणीय श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको हरेकको जीवनमा बाइबलका सबै शिक्षाहरू सान्दर्भिक छन्। कसैले विश्वास गरे पनि नगरे पनि बाइबलका प्रत्येक शिक्षाहरू बिना मानिस एउटा अविवेकी प्राणी साबित हुन सक्छ भन्ने कुरालाई प्रमाणित गर्नु हाम्रो कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। पवित्र धर्मशास्त्र बाइबल सबै ज्ञान बुद्धिको स्रोत हो, सबै नैतिकता सिकाउने पुस्तक हो र सबै खाले सवालहरूको जो मानिसको हरेकको हृदयमा पैदा भइरहेको छ ती सवालहरूको जवाफ दिने एउटा पुस्तक हो। प्रेसवता बाइबल धर्मशास्त्रलाई हामी मानिस जातिले कुनै एउटा इतिहासको पुस्तक वा कुनै एउटा नीतिशास्त्रको पुस्तक मात्रै भनेर स्वीकार गर्नुको साटो यो चाहिँ जीवित परमेश्वरको वचन हो भनेर हामीले मान्नु पर्दछ। जुन वचन परमेश्वरले 1600 वर्ष लगाएर 40 जना भन्दा बढी अगमवक्ता लेखक राजाहरूद्वारा परमेश्वर बोल्नुभयो र ती बोलिएका कुराहरूलाई तिनीहरूले लिपिबद्ध गरेका थिए। प्रेसवता यतिका लामो समयको अन्तरालमा यति धेरै मानिसहरूबाट लेखिएको बाइबल भए तापनि सम्पूर्ण बाइबल धर्मशास्त्रका हरेक पुस्तकहरू जो विभिन्न कालखण्डहरूमा लेखिए ती सबैको विषयवस्तु र क्रमबद्धता चाहिँ एउटै र सठिक हुनुले हामी यो थाहा गर्न सक्छौ र बाइबलको प्रत्येक वचनहरू अवतरित हुनुको पछाडि एउटा अनन्तसम्म जीवित रहने कोही व्यक्ति अथवा सर्वशक्तिमान कोही शक्ति अथवा अधिकार कसैको हात छ भन्ने कुरा प्रमाणित हुन्छ र त्यो व्यक्ति र त्यो शक्ति भनेको चाहिँ स्वयं सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ र उहाँले नै आफ्ना आज्ञाहरूलाई ढुङ्गाको दुईवटा पार्टीमा आफैले लिपिबद्ध गरेर धर्मशास्त्रलाई एउटा लिखित दस्तावेजको रूपमा प्रस्तुत गर्ने क्रमको जो परिपाटी छ त्यसलाई आरम्भ गर्नुभएको हामी देख्न सक्छौ। हजुर, उक्त दुईवटा शिलापाटीहरू जो चाहिँ सिनाई पर्वतमा मोसाले उहाँकै आज्ञामा काटेर लगेका थिए र परमेश्वरले आफ्नो सामर्थ्य हातद्वारा त्यो दुईवटा शिलापाटीमा 10 आज्ञा लेखेर दिनुभएको हामी पाउँदछौ। प्रेसरता अनि त्यही 10 आज्ञाको कारण अब मानिसहरूले के काम गर्दा समाजमा असल परिणाम आउँछ र के काम गर्दा समाजमा अराजकता फैलिन्छ भन्ने विषयमा जान्न सके र बुझ्न सके र त्यसैलाई अनि अन्य धर्मशास्त्रहरूले पनि नक्कल गरेर आफ्नो आफ्नो तरिकाले आफ्नो आफ्नो लिपि र शैलीलाई प्रयोग गरेर अनि यसरी उल्लेख गर्न थाले र यसरी 10 आज्ञा हरेक धर्म सम्प्रदाय धर्मशास्त्रहरूमा चाहिँ एकरूपता साथ देखिनुको पछाडिको कारण यही नै हो। अन्यथा फरक फरक संस्कृतिमा फरक फरक परिपाटी फरक फरक कुराहरू आउने गर्दथे तर यहाँ रीतिरिवाज फरक छन् तर मान्यता एउटै अनि उद्देश्य पनि एउटै छ। अनि जसले यो आज्ञाहरूलाई अर्थात् धर्मशास्त्रका आज्ञाहरूलाई पालन गरेन सबै समाज र सबै धर्मशास्त्रको नजरमा त्यो पापी अपराधी देखिने कुरा पनि पक्का पक्की छ। अरू त अरू संसारमा भएका कानूनले पनि नीति नियमहरूमा पनि यिनै 10 आज्ञाहरूलाई मानिसहरूले पालन गरोस् भन्नको लागि विभिन्न नियम ऐन र उपनियमहरू बनाएर यसलाई कार्यान्वयन गराउन तर्फ अग्रसर गराएको हामी देख्न सक्छौ। आदरणीय श्रोता, यदि समाजबाट यो 10 आज्ञालाई पूर्ण रूपले हटाइदिने हो भने चाहे जुनसुकै ठाउँबाट जस्तो सुकै विद्वानहरूको समूह मिलेर यी आज्ञाहरू अर्थात कानूनहरू बनाउन्
त्यसको कुनै पनि औचित्य हुने छैन, त्यो पूर्ण रूपले प्रभावहीन हुने गर्दछ। त्यसकारणले गर्दा सृष्टिकर्ता परमेश्वरको वचन बाइबलमा उल्लेखित यो 10 आज्ञा सबैको मानिसहरूको जीवनमा उत्तिकै सान्दर्भिक थियो, छ र सदा भइरहन्छ। हामी देख्न सक्छौ मानिसले बनाएका नियम कानूनहरू परिवेश सुहाउँदो भएन भने त्यसलाई पूर्ण रूपले एउटा परिमार्जित गर्ने चाहिँ अथवा संशोधन गर्ने परिपाटी आम विश्वका सम्पूर्ण देशहरूमा यो विद्यमान छँदैछ। तर 10 आज्ञा न कहिले बदल्नु पर्यो, न कहिले संशोधन गर्नु पर्यो। हरेक युग हरेक परिस्थितिहरूमा यो सान्दर्भिक छ र जसले यसमाथि शंका उठाएर यसको विरुद्धमा काम गर्न खोज्यो त्यो व्यक्ति समाज र संस्कारबाट बहिष्कृत हुन्छ र त्यसले पूर्ण रूपले दण्ड सजाय प्राप्त गर्दछ। प्रेसोता, त त्यसो भने यो 10 आज्ञामा के छ त? त्यो 10 आज्ञा भित्र के छ भन्ने विषयमा हामीले प्रत्येक एपिसोडहरूमा वाचन गर्दै आइरहेका थियौं र छौं पनि। राज पनि त्यही क्रममा यो 10 आज्ञालाई हामी सरस्वती तपाईँको लागि पढिदिन गइरहेका छौं। लेखिएको छ जो प्रस्थान 20:3-17 उल्लेख गरिएको छ, लेखिएको छ, म बाहेक अरू कुनै देवी देवताहरू नमान्नु, आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएका कुनै पनि कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूका सामु ननिउरनु र तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर दाहा गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता पुर्खाको अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु। तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका 1000 पुस्तामाथि म कृपा गर्नेछु। परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परमप्रभुले निर अपराध ठहराउनु हुने छैन। सबात दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, 6 दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नु, तर 7औं चाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति सबात दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नु, न त आफ्नो छोराले, न छोरीले, न कमारा कमारीले, न गाई वस्तुले र न मूल ढोकाभित्र भएको परदेशीले नै केही काम गरोस्, किनकि 6 दिनमा परमप्रभुले आकाश पृथ्वी समुद्र र तीनमा भएका सबै थोक बनाउनु भयो, तर 7औं दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले सबात दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र गर्नुभयो। आफ्ना बुवा र आमालाई आदर गर कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ त्यहाँ तिमीहरूको आयु लामो होस्। हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमारा कमारी गोरु गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु। आदरणीय श्रोता, यो थियो 10 आज्ञा जो परमेश्वरले सिनाई पर्वतमा मोसालाई दिनुभएको। प्रिय श्रोता, जसले यो 10 आज्ञालाई पालन गर्छ ऊ जस्तो सुकै कठोर भन्दा कठोर कानून भएको देशमा गए तापनि उसले त्यहाँ आफूलाई एउटा इमानदार र सभ्य मानिसको रूपमा प्रस्तुत गर्न सक्छ र त्यहाँको स्थानीय सरकारको नजरमा त्यो व्यक्ति एउटा कर्मठ इमानदार जिम्मेवार नागरिकको रूपमा आफैलाई स्थापित गर्न सक्छ र त्यहाँको शासकद्वारा सम्मान प्राप्त गर्नेछ। तर जसले यो 10 आज्ञा बाइबलमा लेखिएको रहेछ यो मलाई मन पर्दैन, म बाइबल मान्दिन, त्यस कारणले गर्दा यो पनि मान्दिन भनेर इन्कार गर्छ, त्यो व्यक्ति जतिसुकै बुद्धिमान भए तापनि ऊ उसको धर्मशास्त्र र त्यहाँको सरकार र समाजको नजरमा ऊ अपराधी नै साबित हुने गर्दछ। त्यसकारणले गर्दा तपाईँले चाहेर हुन्छ या नचाहेर हुन्छ यो 10 आज्ञा पूर्ण रूपले जीवनमा पालन गर्नु नै पर्छ। प्रिय श्रोता, अब भने हामी हितोपदेशको
पुस्तकलाई अध्ययन गर्न गइरहेका छौं र हामी यही क्रममा हितोपदेश 13 अध्यायमा आइरहेका छौं र आज चाहिँ हामी हितोपदेश 13 अध्यायको 20 पदलाई हामी हेर्न गइरहेका छौं। तर त्योभन्दा अगाडि हामीले के अध्ययन गर्यौं त्यस विषयमा सरसर्ती म तपाईँको निम्ति पढेर सुनाउन चाहन्छु, जो एक पद देखिरहेको छ। लेखेको छ, बुद्धिमान छोराले आफ्ना बाबुको अर्तीमा ध्यान दिन्छ तर खिल्ली उडाउनेले हप्की सुन्दैन। दोस्रो, मानिस आफ्नो ओठको फलद्वारा नै असल थोकहरूको भोग गर्छ तर बेइमानले हिंसाको लालच गर्दछ। तीन पद, आफ्नो ओठको रखवाली गर्नेले आफ्नै जीवन सुरक्षित पार्छ तर असावधान बोलीले सर्वनाश ल्याउनेछ। चार पद, अल्छेले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन तर लगनशीलका इच्छाहरू पर्याप्त रूपले पूरा गरिन्छ। पाँच पद, धर्मीले झुटलाई घृणा गर्छ तर दुष्टले लाज र बेइज्जती ल्याउँछ। छ पद, इमानदार मानिसलाई धार्मिकताले सुरक्षा गर्छ तर दुष्टताले पापीको संहार गर्छ। सात, कोही मानिस धनी भइटो पल्छ तापनि त्यससँग केही हुँदैन, कोही चाहिँ कंगाली भइटो पल्छ तापनि त्यससँग प्रशस्त सम्पत्ति हुन्छ। सम्पत्तिले मानिसको जीवन शत्रुबाट छुटाउन सक्ला तर गरीब मानिसले धम्की सुन्नु पर्दैन। आठ पदले भनेको। नौ पद, धर्मी मानिसको बत्ती चहकिलो भएर बल्छ तर दुष्टको बत्ती निभाइन्छ। दस, घमण्डले केवल झगडा पोस्छ तर सरसल्लाह लिनेहरूमा बुद्धि पाइन्छ। एघार पद, बेइमानीसँग कमाएको धन घट्दै जान्छ तर अलिअलि गर्दै जम्मा गरेको धन बढ्दै जान्छ। बाह्र, आशा विलम्ब हुँदा मन मर्छ तर इच्छा पूरा हुनु चाहिँ जीवनको रुख हो। तेह्र, अर्तीलाई तिरस्कार गर्नेले त्यसको मूल्य चुकाउनु पर्छ तर आज्ञालाई आदर गर्नेले इनाम पाउनेछ। चौध पद, बुद्धिमानको शिक्षा जीवनको फोहरा हो जसद्वारा मानिस मृत्युको पासबाट उम्कन्छ। पन्ध्र, असल समझदारीले निगाह प्राप्त गर्छ तर बेइमानको मार्ग चाहिँ कठिन हुन्छ। सोह्र, प्रत्येक समझदार मानिस आफ्नो ज्ञानद्वारा काम गर्छ तर मूर्खले आफ्नो मूर्खताको तमसा देखाउँछ। सत्र, दुष्ट सन्देश बाहक दुःखमा पर्छ तर विश्वसनीय दूतले चंगाई लिएर आउँछ। अठार, अनुशासनलाई अवहेलना गर्नेमाथि दरिद्रता र लाज आइपर्छ तर सुधार गर्दा ध्यान दिने व्यक्ति सम्मानित हुन्छ। उन्नाइस, आफ्नो चाहना हुँदा प्राणलाई तृप्ति मिल्दछ तर मूर्खहरू खराबीबाट फर्कन मन पराउँदैनन्। आमेन। तर यो थियो 19 पदसम्मका कुराहरू जो अघिल्ला श्रृंखलाहरूमा हामीले चर्चा गरिसकेका छौं र आज भने हामी 20 पदलाई हेर्न गइरहेका छौं। लेखिएको छ, बुद्धिमानसँग हिँड्ने मानिस नै बुद्धिमान बन्छ तर मूर्खहरूको संगत गर्नेले नोक्सानी भोग्छ भनेर उल्लेख गरिएको छ। श्रोता, यहाँ हामी देख्छौ दुईवटा मानिसहरूको समूह। एउटा व्यक्ति छ, त्यो समूहहरूको सल्लाहमा हिँड्नु पर्ने। यदि त्यो मानिसले बुद्धिमान र समझदार मानिसहरूको सल्लाह लिएर आफ्नो जीवनलाई र आफ्नो काम र कर्तव्यलाई अगाडि बढाउँछ भने त्यो बुद्धिमान भएर हिँड्छ। तर मूर्खहरूको सल्लाहलाई सुनेर त्यस अनुसार हिँड्छ भने त्यसले नोक्सानी भोग्नु पर्ने हुन्छ। प्रेसवता, यहाँ उदाहरणको लागि हामी दोस्रो इतिहासको पुस्तकलाई हामी हेर्न गइरहेका छौं, 10 अध्यायलाई। र हामीले यसको अगाडिको पृष्ठभूमिलाई हेर्ने हो भने राजा दाऊद र सोलोमन, जसले असल मानिसहरू कहाँ असल असल सल्लाहहरू लिन्थे र त्यो सल्लाह अनुसार आफ्नो राजपाट चलाउने गर्थे र उनीहरू सफल पनि भए। दाऊदको समयमा पनि सल्लाहकारहरू थिए र सोलोमनको समयमा पनि सल्लाहकारहरू थिए र उनीहरूले जबसम्म असल सल्लाह दिने सल्लाहकारहरूको मानिसहरूको सल्लाह लिएर त्यही अनुरूप निर्णय गरेर आफ्नो राजपाट चलाउँदा उनीहरूको राज्यमा सुरक्षा र उनीहरूको राज्यमा कहिले पनि लडाईँ गर्न
त्यति धेरै नपरेको र लडाईँ हार्नु पनि नपरेको घटनाहरू हामी देख्न सक्छौ। तर अब यहाँ सोलोमनको छोरा आएको छ रहबाम, र रहबाम कस्ता व्यक्ति थिए? उनी जवान मानिसहरू थिए। उनको पिताको देहान्त भइसकेको थियो, तर पनि उनको पिताको देहान्त पछि पिताको सट्टामा राजसिंहासनमा बसालिनको लागि रहबामलाई जनताहरूले चुनेका थिए। तर सोलोमनको पालामा जनताहरूले केही कठिनाई भोगेका थिए र उनीहरूले तपाईँ एउटा राजा भएको हैसियतले ती कठिनाईहरू हाम्रो जीवनबाट हटाइदिनुहोस् भन्ने विन्ती गरेका थिए। तर दुःखलाग्दो कुरो, उनलाई सही सल्लाह दिएको थियो र जसले सल्लाह दिएका थिए उनीहरू निकै अनुभवी र वृद्ध व्यक्तिहरू थिए, जो दाउदको पालादेखि सल्लाह दिँदै आइरहेका थिए। कोही त भने कोही कोही चाहिँ सोलोमनको सल्लाहकार पनि भएका थिए। तर उनले तिनीहरूको सल्लाहलाई मानेनन्। उनले आफूसँगै हुर्की बढेका केही ठिटाहरू छन्, उनीहरूले तिनीसँग सल्लाह लिएर तिनको सल्लाह चाहिँ माने। परिणामस्वरूप के भयो? परिणामस्वरूप इसरायल राष्ट्र अब दुई भागमा बाँडियो, एउटा इसरायल र अर्को यहुदाको रूप प्रेसरता। अनि जनताहरूले नचाहे तापनि रहबामले जबरजस्ती दुईवटा कुलमाथि चाहिँ शासन गरि नै रहे, र यो उनले भोग्नु परेको नोक्सानै थियो। पछि त यहुदा र इजरायलको बीचमा लडाईँ समेत भएको हामी बाइबलमा हेर्न सक्छौ। प्रेसरता, यो परिणामलाई हामी के भन्न सक्छौ? यो परिणामलाई हामी भन्न सक्छौ, मूर्ख मानिसहरूको सल्लाहमा हिँडेको कारण उनी पनि मूर्खताको बाटोमै लागे, जसको कारणले पछि गएर उनको राज्य सदाको लागि टिक्न सकेन। आदरणीय श्रोता, अब म त्यो घटना तपाईँको निम्ति पढेर सुनाउन चाहन्छु, जुन दुई इतिहास दश अध्यायमा एकदेखि तल हामी पाउन सक्छौ। लेखिएको छ, रहबाम सकेममा गए किनभने सारा इसरायल तिनलाई राजा तुल्याउन त्यहाँ गएका थिए। दुई पद, जब नाबातका छोरा यरोबामले यो कुरा सुने तिनी मिश्र देशमा नै थिए, जहाँ तिनी सोलोमन राजदेखि भागेर गएका थिए, तब तिनी मिश्रबाट फर्किए। यसकारण मानिसहरूले यरोबामलाई बोलाइ पठाए र तिनी र जम्मै इसरायल रहबाम कहाँ गएर भने, तपाईँका पिताले हामीलाई गरौं जुवा बोकाइदिनु भएको थियो, तर उहाँले हामीमाथि लाउनु भएको यो कठोर परिश्रम र गरौं जुवा तपाईँले हल्लुङ्ग गरिदिनुहोस् र हामी तपाईँको सेवा गर्नेछौ। तर रहबामले भने, मलाई तीन दिनको समय देऊ र फेरि आओ। यसैले ती मानिसहरू गइहाले। तब राजाले रहबामले तिनका पिता सोलोमन जीवित छँदा तिनको सेवा गर्ने धर्मगुरूहरूसित यसो भनेर सल्लाह मागे, यी मानिसहरूलाई मैले कस्तो जवाफ दिने? तपाईँहरू के सल्लाह दिनुहुन्छ? तिनीहरूले जवाफ दिए, यदि तपाईँले यी मानिसहरूलाई अहिले राम्रो व्यवहार देखाउनु भयो र तिनीहरूसित दयाको वचन बोलेर तिनीहरूलाई सन्तुष्ट बनाउनु भयो भने, पछि सधैँको लागि तिनीहरू तपाईँका सेवकहरू हुनेछन्। ती धर्मगुरूहरूले दिएको सल्लाह तिनले इन्कार गरे र तिनले आफूसित बढेका र तिनले सेवा गर्ने जवान, तिनका सेवा गर्ने जवान जो छन् उनीहरू मानिसहरूको सल्लाह लिएर तिनीहरूले सोधे, मेरा पिताले तिनीहरूमाथि बोकाएको जुवा हलुङ्गो गरिदिन र यी मानिसहरूले विन्ती गरेकोमा जवाफ दिन तिमीहरू मलाई के सल्लाह दिन्छौ? तिनीहरूसँग बढेका ती जवान मानिसहरूले जवाफ दिए, हजुरका पिताले हामीलाई गरौं जुवा बोकाइदिनु भएको थियो त्यो हलुङ्गो गरिदिनुहोस् भनी हजुरलाई भन्ने यी मानिसहरूलाई भन्नुहोस्, मेरो कान्छी औँला मेरो पिताको कम्मर भन्दा मोटो छ। मेरो पिताले तिमीहरूमाथि गरौं जुवा बोकाइदिनु भएको थियो, तर म त्यो अझै गरौँगो बनाइदिनेछु। मेरा पिताले तिमीहरूलाई बेतले कुट्न लगाउनुहुन्थ्यो, तर म तिमीहरूलाई बिच्छीहरूले डस्न लाउनेछु। यरोबाम र ती सबै मानिसहरू राजाले हुकुम गरे झैं तेस्रो दिन रहबामका फर्केर आए, अनि राजाले तिनीहरूलाई कडा जवाफ दिए र ती धर्मगुरूहरूले तिनलाई दिएको सल्लाह तिनले इन्कार गरे र ती जवान मानिसहरूले दिएको सल्लाह अनुसार तिनले ती मानिसहरूलाई भने, मेरो पिताले त तिमीहरूको जुवा गरौं बनाइदिनु भएको थियो, तर म त्यो अझै गरौं बनाइदिनेछु। मेरा पिताले तिमीहरूलाई बेत लाउनुहुन्थ्यो, तर म तिमीहरूलाई बिच्छीहरूले डस्न लाउनेछु। यसरी राजाले ती मानिसहरूको कुरा सुनेनन्, किनभने सिलोका अहियाद्वारा
नबातका छोरा एरोबामलाई परमप्रभुले भन्नुभएको वचन पूरा हुन उहाँले यस्तो परिस्थिति ल्याउनु भएको थियो। जब राजाले तिनीहरूको कुरा नसुनेको सारा इसरायलले देखे तब तिनीहरूले जवाब दिए, दाउदमा हाम्रो के इच्छा छ र इसैको छोरामा हाम्रो के भाग छ र हे इसरायल हो आफ्नो आफ्नो पालमा जाओ र हे दाउद तिम्रो आफ्नो घर सम्हाल। यसै कारण सबै इसरायलीहरू आफ्नो आफ्नो घरमा लागे तर रहबाम चाहिँ यहुदाको सहरमा बस्ने इजरायलमाथि अझै शासन गरे। तब राजा रहबामले बेगार काममा लाउने मानिसहरूका जिम्मेवार अदोनीरामलाई तिनीहरूका पठाए तर इसरायलीहरू तिनीहरूलाई ढुङ्गाले हालेर मारे। तापनि राजा रहबाम चाहिँ आफ्नो रथमा चढेर यरुसलममा भागेर जान सफल भए। त्यस दिनदेखि आजसम्म इसरायल दाउदको घरानाको विरुद्धमा बागी भएको छ भनेर उल्लेख गरिएको छ। आदरणीय श्रोता, यहाँ हामी देख्दछौ कि कसरी एकजना जवान राजाले आफ्नो सुझबुझ सबै पूर्ण रूपले गुमाएर आफ्ना पिताको पालामा जसले निकै ठूलो सुझबुझका साथ सल्लाह दिन्थे र देशलाई र राज्यलाई स्थिर बनाइराखे, सारा इसरायलले उनीहरूलाई राजा मान्थ्यो र उनीहरूको आदर गर्थ्यो र उनीहरूको राज्य सफल भएको थियो। तर रहबामले ती कुरा सुनेनन्। उनले ठाने यो बुढाबुढीहरूको सल्लाह पुराना कुराहरू हुन् तर अहिले नयाँ तरिकाले राज्य सञ्चालन गर्नुपर्छ भन्ने उनीहरूले ठाने। त्यसै कारण तिनीहरूले ती जवान मानिसहरूलाई भेट्टाए हामी देख्छौ, अनि पछि गएर ती जवान मानिसहरू जुन बाटो हिँडिरहेका थिए राजालाई त्यही बाटो हिँडाए। जब राजा खराब बाटो हिँड्छ भने जनता पनि खराब बाटोमै हिँड्छ। प्रिय श्रोता, यहाँ हामी देख्छौ दियाबलसले कसरी एउटा राष्ट्रलाई सदाको लागि पतन गर्न चाहेको थियो भन्ने कुरा, तर परमेश्वरले त्यो राष्ट्रलाई आफ्नो क्रोधमा सदाको लागि हटाउनु भएन, बरु राजा र समुदाय हटाउने काम चाहिँ भयो। आदरणीय श्रोता, यसकारणले गर्दाखेरि हामीले बुझ्नुपर्ने कुरा के छ भने यदि हामी जीवनमा सफल हुन चाहन्छौ, यदि हामी जीवनमा भलाइपनलाई आफ्नो साथमा लिएर अगाडि बढ्न चाहन्छौ भने सकारात्मक सल्लाह दिने व्यक्तिहरू चाहे त्यो वृद्ध वृद्धा हुन् चाहे बालक हुन् उनीहरूको कुरालाई हामीले सुनेर विश्लेषण गरेर असल छ भने त्यसका हामीले कार्यान्वयन गर्नुपर्छ। हामीलाई थाहा हुँदैन कि परमेश्वर कुन रूपमा बोल्नुहुन्छ, त्यसकारणले गर्दा हाम्रो भलाइको निम्ति जो कोहीबाट सल्लाह आउँछ भने त्यसमा साँच्चीकै भलाइ हुने कुराहरू स्पष्ट देखिएको छ भने तपाईँ र मैले त्यो कुरालाई पालन गरेर आफूलाई बुद्धिमान साबित गर्नुपर्ने हुन्छ। उन्नति प्रगति भन्ने कुरा बुद्धि र ज्ञानबाट मात्रै पाइन्छ र ज्ञान र बुद्धि परमेश्वरको भयबाट आउँछ अनि फेरि धर्मी मानिसहरूले दिएको सल्लाहबाट आउँदछ। आदरणीय श्रोता, तपाईँको नजरमा धर्मी व्यक्ति को हुन सक्ला? सायद तपाईँको मण्डलीको धर्मगुरु। र एउटा धर्मगुरूले आफ्नो मण्डलीको सदस्यलाई कहिले पनि कुभलो हुने कुराको सल्लाह दिँदैन। त्यसै कारणले गर्दा परमेश्वरको डर र भयमा बसेर दिइएको सल्लाहलाई तपाईँले इन्कार नगर्नुहोस् र आफ्नो मन खुसी गरेर अनावश्यक दुःख नभोग्नुहोस्। प्रिय श्रोता, अनि तपाईँ यदि आफ्नो मण्डलीको अगुवाको सल्लाहलाई सुन्नुहुन्न भने स्वेच्छाचारी रूपले काम गर्दै हुनुहुन्छ भने त्यसले तपाईँलाई तत्कालै फाइदा दिएको जस्तो देखिएला तर कालान्तरमा त्यसले तपाईँलाई उठ्नै नसक्ने गरी समस्या र कठिनाईको दलदलमा हालिदिनेछ अनि त्यो चाहिँ तपाईँको मूर्खताको परिणाम स्वरूप हुनेछ। प्रेसरता यसकारणले गर्दा चाहे जोसुकै होस् आफ्ना धर्मगुरूहरूसँग कुनै पनि कुराको निम्ति सल्लाह गर्ने गर्नुहोस्। र यहाँ रहबामले आफ्ना पिताका धर्मगुरूहरूको कुरा सुनेनन्। उनले वास्तवमा रहबामको हित चिताएर असल सल्लाह दिएका थिए तर उनले त्यो असल सल्लाहलाई इन्कार गरे, परिणाम स्वरूप उनले आफ्नो राज्य शक्ति र अधिकार गुमाए। जबरजस्ती शासन गर्ने हुँदा त्यहाँ कतिजना मारिए पनि। प्रेसरता यसकारणले गर्दा बाइबल धर्मशास्त्रले भन्छ बुद्धिमानसँग हिँड्ने नै बुद्धिमान बन्छ तर मूर्खको संगत गर्नेले नोक्सानी भोग्छ। यहाँ रहबामले ठूलो नोक्सानी भोगे तर उनी पछिका अरू राजा उनीभन्दा अगाडिका राजाहरू र उनी पछिका राजाहरूले कतिले असल मानिसको असल सल्लाहलाई ग्रहण गरे र सफल भए तर कतिले स्वेच्छाचारी रूपले काम गर्दा असफल भए। यी कुराहरू हामी पहिलो राजाका दोस्रो राजा पहिलो इतिहास र दोस्रो इतिहासका पुस्तकभरि हामी छ्यापछ्याप्ती पाउँदछौ। तसर्थ
हामीले बुद्धिमान मानिसहरू जो विशेष गरी परमेश्वरको वचनको विश्वासमा बढेका छन् उहाँहरूसँग सल्लाह लिनुहोस् र उहाँहरूको सल्लाहलाई तपाईँले कार्यान्वयन गर्नुहोस् र यदि उहाँहरूले सल्लाह दिएको कारण तपाईँको नोक्सानी भयो भने पनि गलत सल्लाह दिएको कारण परमेश्वरले उनीहरूबाट लेखा लिनुहुनेछ र उनीहरू दण्डित हुनेछन्। यसकारणले गर्दा तपाईँले पनि बुद्धिमान मानिसहरूको सल्लाहलाई शिरोधार्य गर्दै विश्लेषण गर्दै त्यसलाई कार्यान्वयन गरेर अगाडि बढ्नुहोस् र सफल हुनुहोस् भन्दै अब भने आजको कार्यक्रम बाइबलको सान्दर्भिकताबाट विदा लिने समय भइसकेको छ र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम बाइबलको सान्दर्भिकता गुड न्युज एफएम प्राली पोस्ट बक्स नम्बर 25605 अनामनगर काठमाडौँ नेपाल। हाम्रो इमेल रहेको छ jonathangiri2015@gmail.com मा पनि तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् श्रोता यिनै ठेगानाहरूको साथसाथै अब आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुत जोनाथन गिरीलाई अर्को कार्यक्रम सम्मको लागि आज्ञा दिनुहोस्। अवश्य कस्तो लाग्यो तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम बाइबलको सान्दर्भिकता गुड न्युज एफएम प्राली पोस्ट बक्स नम्बर 25605 अनामनगर काठमाडौँ नेपाल। हाम्रो

0: गुड न्यूज एफएम 105.1
1: नमस्कार सेनसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस.
6: हरेक किसिमका छपाईहरू एउटै छानामुनि.
7: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ. सेवाको लागि सम्पर्क
8: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
9: गल्कुपाका 29 थमेल, काठमाडौँ.
10: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ.
7: फोन नम्बर 40225444
9: 40225444 40225744.
11: खै जन्म दर्ता दिनुहोस् त.
12: जन्म दर्ता गरेको छैन नि म्याडम.
11: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
12: हो र, मलाई त थाहा नै थिएन म्याडम.
11: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
12: पहिला कसैले भनेनन्?
13: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
14: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
14: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
1: नेपाल सरकार विज्ञापन बोर्ड.

0: जय मसी, म सृजना बुहारा। हजुर, म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाईँ पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुसीका पलहरू सुन्नुहोस् है।
1: खुसी हुने समय अहिले हो र खुसी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुसीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला। मात्र गुड न्युज एफएम 105.1 मेगाहर्जमा।

0: जय मसीह, म गायिका मेरिना तामाङ। अहिले तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज प्रवासी सन्देश।
2: जय मसीह, सबै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज प्रवासी सन्देश लिएर प्राविधिक मित्र सन्ध्या र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौं र तपाईँले पनि हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र त्यति मात्र होइन, फोन गरेर पनि साथ दिनुपर्ने हुन्छ कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा। र गुड न्यूज प्रवासी सन्देशको एउटै उद्देश्य हो प्रवासमा रहेका प्रियजनहरूलाई जोड्नु नै हो। कतिचोटि व्यस्तताले गर्दा तपाईँले आफ्ना प्रियजन साथी संगी आफन्तजनहरूलाई सम्झन पाइराख्नु भएको हुँदैन र कार्यक्रमबाट चाहिँ तपाईँले सम्झन सक्नुहुन्छ होइन। प्रवासबाट पनि हामीसँग जोडिरहनु भएको छ धेरै मित्रहरू र प्रवासमा हुनुहुन्छ तपाईँ, म आज मेरो देश नेपालमा रहनुभएका प्रियजनहरूलाई सम्झन चाहन्छु जस्तो तपाईँलाई लागेको छ भने फोन गर्नुहोस्। त्यति मात्र होइन, तपाईँले कुनै पनि तपाईँलाई मनपर्ने गीत पनि तपाईँले सुनाउन सक्नुहुन्छ र प्रवासमा धेरै हुनुहुन्छ हाम्रा प्रियजनहरू, त्यो भएर तपाईँले पनि सम्झन सक्नुहुन्छ तपाईँको आफन्तहरू, तपाईँको छोरा छोरी होइन रिलेटिभ पक्कै पनि हुनुहुन्छ प्रवासमा। हजुर, यतिखेर भने उहाँहरूलाई सम्झने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। हजुर, फोन गरेर साथ दिन सक्नुहुन्छ र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446। हजुर, र यो कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङले। अहिले भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

निकै नै अर्थपूर्ण संगीतको साथ थियो कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा। प्रवासमा रहेका प्रियजनहरूलाई सम्झने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। हजुर फोन गरेर साथ दिन सक्नुहुन्छ र तपाईँले आफ्नो आफन्त प्रियजनहरूलाई सम्झन सक्नुहुनेछ र उहाँहरूलाई कुनै पनि गीत संगीत पनि तपाईँले पस्कन सक्नुहुनेछ, कुनै सन्देश पनि तपाईँले राख्न सक्नुहुनेछ। र मैले हाम्रो फोन नम्बर पनि तपाईँलाई बताइसकेको छु 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446। हजुर हामीलाई तपाईँले फोन गरेर साथ दिन सक्नुहुन्छ र प्रवासमा रहेका प्रियजनलाई सम्झन सक्नुहुनेछ। त्यति मात्र होइन, कुनै गीत संगीत र सन्देश पनि तपाईँले राख्न सक्नुहुनेछ। र अहिलेलाई मैले फेरि पनि राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यो अर्थपूर्ण भजन पछि फेरि पनि कोही मित्र फोन लाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: रुत मगरातीजी कस्तो हुनुहुन्छ? कुवेतबाट हुनुहुन्छ, जे होस् हामीलाई साथ दिइराख्नुहुन्छ, खुसी लाग्छ। प्रवासमा रहनुहुन्छ र पनि हामीलाई धेरै माया गरेर फोन गर्नुहुन्छ, यसको लागि धेरै धेरै धन्यवाद। अनि रोजी यतिखेर कसलाई सम्झन चाहनुहुन्छ?
1: आज चाहिँ फर्स्ट टाइममा चाहिँ म गीतमै रेकर्ड गर्छु पहिला चाहिँ, अनि म सबैलाई सम्झिन चाहन्छु किनभने गीत पहिला खोज्यो भने सजिलो हुन्छ। अनि यो छेडिएको हातलाई समाउन आयौँ भन्ने भजनको इच्छाले गाउनु भएको भजनलाई म रेकर्ड गर्छु। अनि विशेष गरी गुड न्युज एफएम फ्यामिलीलाई बसन्त उहाँले तपाईँले हरेक समय मैले फोन गर्दै गर्दा है सबैसँगले उठाइदिनुहुन्छ, यो चाहिँ एकदमै परमेश्वरलाई महिमा भएको होस्। अनि कतिजनाको चाहिँ फोन लागेको हुँदैन अनि त्यहाँनिर म्यासेजमा हेरिराखेको हुन्छ है कसरी फोन गर्ने भन्ने कुराहरू भइराखेको छ, तर मेरो फोन चाहिँ एकदमै लाग्छ। म प्रभुलाई धन्यवाद दिन्छु अनि यो कुराको लागि। अनि मैले सम्झिनु पर्दा मलाई गुड न्युज एफएमबाट जहाँ जहाँ यो रेडियो स्टेसन छ सुन्नुहुन्छ उहाँको लागि विश्वमा सबैलाई सम्झिन चाहन्छु अनि यो गीत उहाँको लागि। अनि विशेष गरी मेरो हाम्रो मण्डली त्रिवेणी स्वतन्त्र मण्डली विराट चोक उहाँलाई सम्झिन चाहन्छु। पासु बुवा पासु मम्मी हुनुहुन्छ अनि सानो नानी हुनुहुन्छ अनि सम्पूर्ण जवानहरू मण्डलीको सम्पूर्णलाई बच्चादेखि बेच सबैलाई सम्झिन चाहन्छु। अनि नेपाली साई साई पुष्णेमा मण्डली परिवार अनि सोनी सिस्टर लगायत सम्पूर्ण उहाँको टिम अनलाइन फिजिकल दुवै सेवामा आबद्ध हुने उहाँहरूलाई सुनाउन चाहन्छु। अनि मरियम दिदी अनि मरियम दिदीसँग हामी धेरैजना छौँ उहाँहरूलाई सुनाउन चाहन्छु। पास्टर भाइ सुरज उहाँको परिवार उहाँको मण्डली सम्पूर्णलाई अनि लगायत अनि विशेष गरी मेरो बहिनी रिता यतिखेर बिमारी ज्वरो आएको छ अनि उहाँको लागि पनि सम्झिन चाहन्छु। उहाँको सम्पूर्ण फ्यामिली अनि भाइहरू नवीन पर्जुन लगायत सम्पूर्ण परिवार आर्यन पास्य बुवा हुनुहुन्छ नानी बहिनीहरू सेवा गर्ने उहाँको सम्पूर्ण मण्डली परिवार त्यहाँ हुने सम्पूर्ण आमाहरूलाई सम्झिन चाहन्छु अनि मेरो साथीहरूका तारालाई सम्झिन चाहन्छु। अनि विशेष गरी मेरो फ्यामिली मेरो छोरा अरुण बुहारी मनिषा छोरी अनिषा अनि श्रीमान मेरो पदम श्रीमान अनि मेरो सासूहरूको माया अनि लगायत मेरो सानसानो नाता नातिना हुनुहुन्छ अनि मेरो देवरहरू भतिजा सम्पूर्णलाई सम्झिन चाहन्छु। अनि यात्रामा हुनुहुन्छ मेरो देवरानी बोमा मङ्गाती उहाँको लागि पनि सम्झिन चाहन्छु। अनि मलाई गुड न्युज एफएममा सुन्नुहुने फेसबुक लाइभमा सुन्नुहुने सम्पूर्णलाई सुनाउन चाहन्छु। लाग्नुभयो होला
0: रुचि कुन गीत पो भन्दै हुनुहुन्थ्यो?
1: छेडेको तिम्रो
0: हुन्छ, धेरै राम्रो गीत रोज्नु भएको छ, खुसी लाग्यो। अहिलेलाई छुट्याउँ। रुत मगरातीजी हुनुहुन्थ्यो, कुवेतबाट हामीसँग जोडिनु भएको थियो भने तपाईँले पनि जोडिन सक्नुहुन्छ र आफ्ना प्रियजनहरूलाई सम्झन सक्नुहुन्छ। हाम्रो रुचिले कति मजाले आफ्ना सबैलाई सम्झिनु भयो होइन, आफ्नालाई सम्झने एक मात्र कार्यक्रम अथवा प्रवासमा रहेका प्रियजनहरूलाई सम्झने एक मात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। हजुर, तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुन्छ। अहिलेलाई भने रुचिको रोजाईमा रहेकी अर्थपूर्ण संगीतको साथ

0: रुत मगराहतीजीको रोजाईमा रहेको अर्थपूर्ण संगीत पछि भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं।
1: हेलो
2: हेलो, हजुर जय मसी। हजुर
1: जय मसी, पुनाजी आरामै हुनुहुन्छ?
2: हजुर आरामै छु एकदम।
1: अनि खाजा खाइसक्नु भयो? ल भन्नुहोस्, यतिखेर प्रवासमा रहेको ककसलाई हजुर सम्झन चाहनुहुन्छ र कुन गीत सुनाउन चाहनुहुन्छ?
2: त्यही त है, परमेश्वरलाई धन्यवाद। त्यहाँ गीत मारिरहेको सुनि अलिअलि म नि यहाँ भर्खर आइपुगेको संगतिमा छोरी महाजनका है, उहाँले मोबाइल लगाइरहनु भयो, आफू पनि हुनुहुन्छ। अनि म चाहिँ प्रवासमा रहनेहरूलाई के भन्छु भने, सबै स्वदेश विदेश हुनेलाई म सम्झन चाहन्छु है। अनि जो जति मेरो चाहिँ आफन्तहरू बाहिर हुनुहुन्छ, अनि उहाँहरूको खाना यस्तो गुड न्युजको आवाजहरू पुग्न सकोस् अनि सुन्न सकुन् म सुनाउन चाहन्छु। अनि पोखरावासीलाई पनि सुनाउन चाहन्छु, सबैलाई, लमजुम, गोर्खा, तनौ, डुम्रे, ए काका के भन्छन् है, सबैलाई, विश्वासीहरू सुन्दै हुनुहुन्छ नि त यति बेला है। अनि हामीलाई यति रमाइलो लाग्छ, अझ बिहिबार कहिले आउला जस्तो भन्छु म त, त्यस्तै भाग मात्र लिएर बोल्न पनि हुन्थ्यो, त्यो भइरहेछु कि। धन्यवाद छ यस्तो आशिषहरू, यस्तो राम्रो शिक्षाहरू पाएर सुन्न पाउनु नै यहाँभन्दा ठुलो कुरो अर्थ के चाहिन्छ केही पनि चाहिँदैन। अनि म सबैलाई सुनाउँछु, हाम्रो गुड न्युजबाट नि कतिजना बाहिर हुनुहुन्छ सबैलाई सुनाउँछु, अनि मेरो मण्डलीबाट नि धेरै हुनुहुन्छ सबैलाई सुनाउँछु, अनि मेरो मण्डली परिवार सानी हजुरहरू सबैलाई, जो जतिले फोन गरेर जानुभयो होला, अनि अहिले उहाँहरूलाई नि सुनाउँछु, सबैलाई सुनाउँछु है।
1: हुन्छ, कुन गीत रोज्नु भयो हजुरले?
2: मैले भित्र भनेको छु सन्ध्या नानीलाई।
1: हजुर धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ,
2: छोरी महाजनले जयमसी भन्नुभयो है।
1: ए ए, हाम्रो तर्फबाट पनि मनैदेखि अभिवादन भन्न चाहन्छौ है त।
2: हस्
1: धन्यवाद जयमसी। उहाँ हुनुहुन्थ्यो पुनाजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। अहिलेलाई पनि पुनाजीको रोजाइमा रहेको यो अर्थपूर्ण संगीतको साथ

संसारमा अरू केही थोक चाहिँदैन, निकै नै अर्थपूर्ण संगीतको साथ थियो कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा। भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ, हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको, हाम्रो वाट्सएप नम्बर पनि मैले तपाईँलाई बताइसकेको छु, हामीसँग फोन लाइनबाट जोडिन सक्नुहुन्छ, वाट्सएपबाट जोडिन सक्नुहुन्छ र प्रवासमा रहेका प्रियजनलाई सम्झन पनि सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646। हजुर, अहिलेलाई पनि राख्न चाहन्छु निकै नै अर्थपूर्ण संगीतको साथ, अक्षरले गर्न नसकिने, अक्षरले व्याख्या गर्न नसकिने परमेश्वरको प्रेम बोलको गीत राख्न चाहन्छु। गायिका मुना टटालजीले निकै नै मिठो गीत यो गाउनु भएको छ र यो गीत पनि एकदमै अर्थपूर्ण छ। परमेश्वरको प्रेमलाई हामी कहिले पनि गर्न सक्दैनौ, होइन, अथवा उहाँको प्रेम हामी माथि छ, हामी व्याख्या गर्न सक्दैनौ, शब्द पुग्दैन, कपी लियो भने कपीका पान्नाहरू पुग्दैनन्, होइन, यति धेरै माया गर्ने प्रभुलाई हामी कहाँ भुल्न सक्छौ र यो गीतले पनि यस्तै अर्थपूर्ण सन्देश दिएको छ। तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ।

0: निकै नै अर्थपूर्ण संगीतको साथ थियो गायिका मुना ठटालको स्वरमा सजिएको गीत। त्यतिखेर भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। तपाईँ भर्खर रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। प्रवासमा रहेका प्रियजनहरूलाई सम्झने कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। हजुर फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो फोन नम्बर रहेको छ भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो
0: जय मसी चन्द्रमाया जी।
1: हजुर सारा
0: ठिकै हुनुहुन्छ?
1: हजुर यतातिर माथितिर पो सर्नु भएको रहेछ हाम्रो यो परदेशी सन्देश कार्यक्रम त
0: अहिले यताउता भएको छ। अनि ठिकै हुनुहुन्छ?
1: हजुर सर म ठिक छु।
0: अनि यतिखेर कसलाई हजुर सम्झन चाहनुहुन्छ?
1: परदेशमा जति पनि हाम्रो नेपाली दाजुभाइ दिदी बहिनीहरू जति पनि हुनुहुन्छ सबैजनालाई सम्झिन चाहन्छु। अनि मेरो घर परिवार, मेरो माइती परिवार, मेरो सर परिवार पनि धेरैजना हुनुहुन्छ, उहाँलाई पनि सम्झिन चाहन्छु। मेरो बाबु देवै भाइलाई धेरै धेरै सम्झन चाहन्छु। अनि मेरो मण्डली परिवारहरू पनि धेरैजना हुन्छ, उहाँलाई पनि सम्झिन चाहन्छु। अनि जति पनि म मेरो यहाँ वरिपरि चिनजानको कतिजनाहरू पनि हुनुहुन्छ, अरू सबैजनालाई सम्झिन चाहन्छु। अनि जुनियर फेममा साथीहरूको पनि धेरैजना हुनुहुन्छ, हाम्रो दुर्गा दिजीको छोरीलाई पनि सम्झिन चाहन्छु, हाम्रो पम्फा गोपाली दिजीको छोरी ज्वाइँलाई पनि सम्झिन चाहन्छु। पम्फा गोपाली दिजी जहिले मेरो छोरालाई सम्झिनुहुन्छ है, उहाँको छोरीलाई अनि उहाँको ज्वाइँलाई पनि सम्झिन चाहन्छु। अनि जति पनि हुनुहुन्छ हाम्रो नेपाली दाजुभाइ दिदी बहिनीहरू परदेशमा सबैजनालाई धेरै धेरै सम्झना छ भन्न चाहन्छु सर। अनि मेरो बाबुहरूलाई धेरै सम्झिन चाहन्छु, मेरो सानो बाबुको अनि अहिले फेरि काम छैन, त्यतिकै बसिराखेको छ, अब घरतिर आऊ भनेको, अब के गर्छ त्यतिकै 6 महिना मात्रै काम हुँदो रहेछ त्यो त्यो जाने ठाउँमा, अनि फेरि त्यतिकै बसिराखेको छ, र घरतिर आऊ भनेको, अब के गर्छ। अनि परमेश्वरले कि त काम भेटाइदिनु भएको होस् है, परदेशमा त्यतिकै बसेर त भएन,
0: कि
1: त त्यो मण्डलीहरू जाने गर्छ, अनि कामहरू नहुँदा त त्यतिकै त बस्दैन है, तैपनि परदेशमा अनि मण्डलीहरू मात्रै गएर त भएन होला, काम पनि गर्नु पर्यो होला, कामहरू परमेश्वरले जुटाइदिनु भएको होस्, कि त घरतिर आउने वातावरण मिल्नु सकेको होस् भनेर प्रार्थना गरिदिनु होला सर। अनि मेरो ठुलो बाबुलाई पनि, अनि 2 दिन भयो जति पनि परदेशमा हुनुहुन्छ घरमा चाहिँ भ्याइ नभ्याइ यसो म्यासेज भए पनि पठाउनु पर्छ क्या, मेरो बाबु 2 दिन भयो अनि केही म्यासेज पनि नपठाएको, फोन पनि नगरेको, अनि मलाई कस्तो रातभरि निन्द्रा आउँदैन क्या। अनि अनि बिहान चाहिँ म्यासेज पठाएको रहेछ, अनि अब त्यसले भरे गाली खान्छ रुम सरेको, अनि नभ्याएर भनिरहेको थियो, अनि त्यस्तो गर्यो भने चाहिँ हामीलाई धेरै चिन्ता हुन्छ, अनि भ्याइ नभ्याइ यसो म्यासेज भए पनि पठाइदिए त्यो कि हामी आनन्द हुन्छ नि, जतिजना पर्दैछ हुन्छ घर घरमा चाहिँ सबैजनालाई त्यस्तै गरिदिनु होला, त्यसरी चाहिँ नबस्दिनु होला, मलाई चाहिँ धेरै टेन्सन हुन्छ, मेरो चाहिँ दिन दिन आउँछ मेरो बाबुहरू, त्यही भएर 1 दिन आएन ठिकै लाग्छ, 2 दिन आएन भने त म धेरै आँसिन्छु। म सबैजनालाई त्यही भन्न चाहन्छु, हामीलाई सधैँ बोलिराखेको, अनि 1 दिन आउँदा नि कस्तो हुन्छ, अनि हामी चाहिँ सम्पर्कमा रहनुपर्छ घर परिवारसँग भन्न चाहन्छु सबैजनालाई सर।
0: निकै राम्रो सन्देश पनि दिनुभयो, खुसी लाग्यो अहिलेलाई छुटौँ। धन्यवाद जय मसी। चन्द्रमाया मगरजी हुनुहुन्थ्यो, कस्तो राम्रो कुरा बताउनु भयो, किनभने आमा बुवाको मन त छोराछोरी माथि नै हुन्छ नि त, जति गरे पनि होइन, एउटा भनाइ छ नि हाम्रो पुर्खाहरूको होइन, छोराछोरीको मन ढुङ्गा मुढामाथि, आमा बुवाको मन छोराछोरीमाथि भन्छन् नि त होइन, त्यो भएर पनि कतिचोटि धेरै गाह्रो हुन्छ आफ्नो छोराछोरीले कल गरेनन् सम्झेनन् भने चाहिँ होइन आमा बुवालाई निन्द्रा पनि लाग्दैन, किनभने आमा बुवाको सम्पूर्ण सबै कुरा नै छोराछोरी नै हो जस्तो लाग्छ मलाई चाहिँ होइन, महत्वपूर्ण कुरा हुन्छ। सत्य भएर सबैले सम्झिनुपर्छ भन्ने एउटा मिठो सन्देश दिनुभयो। अहिलेलाई भने हाम्रो चन्द्रमायाजीको रोजाइमा रहेको यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: निकै नै अर्थपूर्ण संगीतको साथ थियो हाम्रो चन्द्रमाया मगर्जीको रोजाइमा रहेको यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो
1: हेलो जयमसी कुमार
0: जयमसी हरि बोल बुढा थुकीजी हजुर कस्तो हुनुहुन्छ?
1: आरामै छु सर परमेश्वरको अनुग्रहले.
0: हजुर अनि खाजा भयो हजुरको?
1: भयो भयो.
0: ए ए ल भन्नुहोस् हजुर कसलाई यतिखेर सम्झन चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई अनि टेक्निसियन बहिनीलाई
0: धन्यवाद.
1: कुमार राईजी नैना थापा अर्जुन प्रधान पूनम म्याम चन्द्रमाया मगर पम्फा गोपाली कुमार राई अर्जुन प्रधान अनि उत्तम शिवाकोटी सर राधिकाजी संगीता हन्ना बहिनी सुमन राई पम्फा रोक्का यशु भक्त गौतम उहाँको मिस भइरहेको छ अहिले बोल्नुहुन्न अनि लक्ष्मी बोहरा दिल कुमार रेखा शर्मा ज्ञानु म्याम प्राविधिक पावल थापा पावल दुमी राई लगायत सबैलाई सबै श्रोताहरूलाई सम्झिन चाहन्छु.
0: हजुर उहाँहरूको लागि कुन गीत रोज्न चाहनुहुन्छ?
1: खोला खोला ढोका खोल्दैनौ किन नि भन्ने.
0: हजुर धेरै धेरै धन्यवाद साथ दिनुभयो खुसी लाग्यो अहिलेलाई छुटौ.
1: हस्
0: धन्यवाद. जेन सेवा हुनुहुन्थ्यो हरिबोल बुढा थुकीजी हामीलाई सुन्दरी जलबाट जोडेर साथ दिनुभएको थियो. अब भने हाम्रो हरिबोल बुढा थुकीजीको रोजाइमा रहेको अर्थपूर्ण संगीत छोड्दै मैले पनि कार्यक्रमबाट विदा माग्नु पर्ने हुन्छ. विशेष गरिकन हामीलाई कुवेतबाट फोन गरेर साथ दिनुहुने रुत मकरातीजी त्यस्तै गरेर पुनाजी र चन्द्रमाया मगरजी र हरिबोल बुढा थुकीजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिले भने कार्यक्रमबाट विदा हुन्छु. धन्यवाद. जय मसीह. नमस्कार.

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक र जीवन। जयमसी साथै हार्दिक स्वागत गर्दछौ। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई आटेन पुस्तकालयद्वारा प्रस्तुत कार्यक्रम पुस्तक र जीवनमा आदरणीय श्रोता, यस कार्यक्रम मार्फत तपाईँले प्रत्येक हप्ता मंगलबार बेलुकी ठिक 5 बजेदेखि 5:30 बजेसम्म विभिन्न लेखकहरूद्वारा लिखित पुस्तकहरूको पुस्तक पाठ, पुस्तक समीक्षा साथै विभिन्न पुस्तकहरूको सारांश पनि सुन्न सक्नुहुनेछ र यस कार्यक्रम

आटेन पुस्तकालयकी कार्यकारिणी निर्देशक एस्तर राईज्यूले तपाईलाई साथ दिन गइरहनु भएको छ र यो समय हामी एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्नेछौ र गीतपछि विषयवस्तु सहित उपस्थित हुने नै छौं।

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई कार्यक्रममा फेरि पनि स्वागत छ र अब चाहिँ ढिला नगरिकन हामी कार्यक्रमको विषय वस्तुतर्फ अगाडि बढ्नेछौ र यो समय म आटेन पुस्तकालयकी कार्यकारिणी निर्देशक एस्तर राईज्यूलाई दिन चाहन्छु।
1: जय मसी अनि नमस्कार। कार्यक्रम पुस्तक र जीवनमा हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता एस्तर राईको तर्फबाट कार्यक्रम पुस्तक र जीवनमा यहाँहरूलाई हामी विभिन्न पुस्तक पाठको महत्व के छ भन्ने कुराको जानकारी दिन्छौ। साथै संसारमा कति धेरै पुस्तक छ, सबै पुस्तकहरू पढेर त भ्याइँदैन, अनि कस्तो पुस्तक पढ्ने, हामीलाई कस्तो प्रकारको पुस्तकमा हाम्रो रुचि छ, विभिन्न कुराहरूलाई समेटेर यस कार्यक्रममा ल्याउने गर्दछु। र आज पनि नयाँ विषयका साथमा उपस्थित भएकी छु। र हामी नयाँ विषयमा जानुभन्दा अगाडि कार्यक्रम पुस्तक र जीवन आटेन पुस्तकालयद्वारा प्रस्तुत गरिएको कार्यक्रम हो। आटेन पुस्तकालय चाहिँ नेपालको सबैभन्दा ठूलो पुस्तकालय हो, ईश्वर शास्त्रीय पुस्तकालय। र बुझ्ने भाषामा भन्न पर्दाखेरि यो एउटा क्रिश्चियन लाइब्रेरी हो र यस लाइब्रेरीलाई विभिन्न बाइबल कलेज, सेमिनारीज, ट्रेनिङ सेन्टर, संघ संस्था साथै मण्डलीहरूले प्रयोग गरिरहनु भएको छ। पास्टर, अगुवा, लेखक, पाठकहरूले पनि प्रयोग गरिरहनु भएको छ। साथै हाम्रो इसाई मात्र होइन, गैर इसाई साथीहरूले पनि यस पुस्तकालयलाई एकदम राम्रोसँगले प्रयोग गरिरहनु भएको छ। र यदि तपाईँहरू पनि उक्त पुस्तकालयको फाइदा उठाउन चाहनुहुन्छ भने पुस्तकालयको लोकेशन चाहिँ नयाँ बानेश्वर बुद्ध नगरमा रहेको छ। यहाँहरूले आएर पुस्तकालयमा पुस्तकालयको मेम्बर बनेर पुस्तकालय प्रयोग गर्न सक्नुहुनेछ। तपाईँहरूसँग कुनै समय पुस्तक किन्नुभयो, अहिले पुस्तक राख्ने कि कहाँ के गर्ने भन्ने भइरहेको छ, पढेर पनि सकियो, फाल्न पनि माया लाग्छ भने आटेन लाइब्रेरीमा त्यस्ता पुस्तकहरू यहाँहरूले दिन पनि सक्नुहुनेछ। र यहाँहरूलाई थप आटेन पुस्तकालयको बारेमा प्रश्न छन् भने कृपया यस कार्यक्रमको अन्त्यमा दिएको ठेगानामा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। साथै आटेन लाइब्रेरी भनेर फेसबुक पेज छ, त्यहाँ हामीलाई फलो गरेर त्यहाँ मेसेज पनि गर्न सक्नुहुनेछ र थप जानकारीका लागि हामीलाई सम्पर्क नै गर्न सक्नुहुनेछ। कार्यक्रमतिर लागौ। कार्यक्रम पुस्तक र जीवनमा गत एपिसोडहरूमा, गत श्रृंखलाहरूमा यहाँहरूको माझमा मैले एकदमै राम्रो राम्रो पुस्तकहरूको पाठ गरेर सुनाएकी थिएँ र केही पुस्तकहरूको व्याख्या विश्लेषण गरेको थिएँ, सारांश भनेको थिएँ, ताकि यहाँहरूलाई त्यो पुस्तक पढ्ने कि नपढ्ने भन्ने थाहा होस् भनेर। र गत हप्ताको एपिसोडमा मैले यहाँहरूलाई नारी तृष्णा भन्ने एउटा म्यागजिन रहेको छ, पत्रिका रहेको छ, त्यो पत्रिकाको बारेमा बताएको थिएँ। पत्रिकाभित्र रहेका केही लेखहरूको बारेमा यहाँहरूको माझमा राखेको थिएँ र यदि तपाईँहरूले गत हप्ताको एपिसोड सुन्नुभयो भने तपाईँहरूलाई थाहै छ, तर यदि तपाईँको यो पहिलोचोटि हो भने नारी तृष्णा म्यागजिन चाहिँ नेपालको नारी सम्बन्धी लेखिने एउटै मात्र म्यागजिन हो र त्यहाँ विभिन्न व्यक्तिले विभिन्न व्यक्तिहरूद्वारा लेखिएको असल असल लेखहरू हामी पाउँदछौ। उहाँहरूको भोगाई, उहाँहरूको सेवाकाई साथै उहाँहरूको जीवनका विभिन्न कुराहरूको विषयमा त्यहाँ लेखिएको हुँदछ। त्यति मात्र नभएर हाम्रो स्किन केयर कसरी गर्ने, छोरी मान्छेले कसरी हामी एउटा असल इसाई भएर पनि असल ड्रेसअप, असल वस्त्रहरू लगाउन सक्छौ भन्ने प्रकारको ज्ञान गुणको कुराहरू पनि लेखिएको हामी पाउँदछौ। र यदि तपाईँहरूले नजिकै कतै पाउनुभयो भने किनेर अथवा लिएर पढ्न सक्नुहुनेछ। साथसाथै हामीले विभिन्न परिकारका खानाहरू कसरी बनाएर खाने भनेर रेसिपीहरू पनि त्यहाँ पाउँदछौ। जे होस्, यहाँहरूले कतै भेट्नुभयो भने पढ्न नभुल्नुहोला। र आज पनि म तपाईँहरूको माझमा नारी तृष्णामै लेखिएको केही लेखहरूको बारेमा लिएर आएकी छु। अनि एउटा नारी तृष्णा म्यागजिनमा धेरै लेखहरू हुँदछ अनि एकदमै असल असल लेखहरू छन्, तर मैले यहाँहरूको माझमा त्यो असल लेख मध्येबाट पनि एकदमै असल लेखलाई छानेर यहाँहरूको माझमा राख्ने जमर्को गरेकी छु। कृपया कार्यक्रम छोडेर कतै नजानु होला। र पहिलो लेख रहेको छ, यसको शीर्षक रहेको छ, छोरीलाई सुन दिन नसक्ने आमा। उक्त लेखको लेखक हुनुहुन्छ चाँदनी राई र उहाँको लेख यसरी शुरू हुन्छ। यस संसारमा आमासँग कम समय बिताएका अनगिन्ती छोरीहरू मध्ये म पनि एक हुँ। 5 वर्षको उमेरमा छुटिएपछि 16 वर्ष उमेरमा मात्र फेरि मेरी आमासँग भेट भएको थियो। त्यो भन्दा अघि म होस्टेलमा थिएँ अनि उहाँ विदेशमा हुनुहुन्थ्यो। मसँग त्यो लामो समय पछिको पहिलो भेटको कुनै आश्चर्यजनक भावनाहरूको सम्झना छैन। मलाई कुनै नयाँ घटना घटेको चाहिँ लागेन। मलाई जन्म दिने आमा बुबासँगको त्यो मेरो एउटा सामान्य भेट थियो। होस्टेल जीवनको कुरा गर्दा मेरी आमा मलाई यसो भन्नुहुन्थ्यो, तिमीले राम्रो शिक्षा पाउन सकोस् र तिम्रो भविष्य उज्जवल होस् भन्ने आशाले मात्र तिमीलाई होस्टेलमा राखेको हौ, नराम्रो नमान। सत्य नै हो, आमा बुबाले आफ्नो सन्तानको लागि सधैँ भलो नै चिताउँछन्। होस्टेलमा मसँगै लगभग 300 जना अरू बालबालिकाहरू पनि थिए। सबैको फरक पृष्ठभूमि थियो। त्यहाँ दुखी र सुखीको कुनै तुलना हुन सक्दैन थियो। दुखी भन्नु त सबै नै दुखी अनि खुसी भन्नु त सबै नै खुसी। त्यो हुलको बीचमा हुर्किने क्रममा म आफैलाई कहिलेकाही प्रश्न सोध्ने गर्थे। किशोरावस्थाको उमेरमा म रित्तोपनमा डुब्ने गर्थे, तर म यी मनका कुराहरू सृष्टिकर्ता परमेश्वरलाई भन्ने गर्थे। भनौ पनि अरू कसलाई भनौ, सुनौ पनि अरू कसलाई सुनौ। पढाई र अनुशासनको पक्षमा भने शिक्षक र साथी संगीहरूबाट सधैँ असल नै भनेर चिनिएको थिए। आफ्नो परिवारबाट बिरानो ठाउँमा पनि योसेफ चाहिँ आशिष मेरो जीवनमा भए तापनि होस्टेलमा हुँदा आफ्नो जीवन आशिषित छ भन्ने सोचेकी थिइन। जब मैले 11 वर्षपछि मेरो सबै परिवारलाई भेटे, तब मात्र मैले थाहा पाएँ कि कसरी हरेक रात उहाँहरूले मेरो लागि प्रार्थना गर्नुहुँदो रहेछ। त्यसपछि मैले परमेश्वरलाई सोधेँ, होस्टेलमा हुँदा मेरो पढाइ अरू साथीहरूको भन्दा अब्बल हुनु, मैले साथीहरूको साथ र शिक्षकहरूको माया पाउनु के यो मेरो परिवारको प्रार्थनाको प्रभावले नै हो र? त्यसको केही समयपछि म फेरि परिवारदेखि टाढा काठमाडौँ आएर पढाइसँगै काम पनि गर्न थाले। संसारको मूल्य मान्यतालाई आत्मसात गर्दै आफूलाई जागिरतर्फ कुदाउँदै लगे। जीवनको यथार्थ र संघर्षपूर्ण व्यथा भित्र म रुमलिन थाले। शान्ति र सन्तुष्टि भित्रदेखि हराउँदै जान थाल्यो र जिउनुको उद्देश्य प्रति प्रश्नै प्रश्न गर्न थाले। मैले सधैँ सही निर्णय लिन पनि सकिन। लड्दै र उड्दै मेरो 10 वर्ष बित्यो। सन् 2024 जुलाई महिनामा मेरो भेट फेरि एकचोटि आमासँग काठमाडौँमा भयो। बिहानको समय थियो अनि उहाँ प्रार्थनामा तल्लीन हुनुहुन्थ्यो र मैले चुपचाप सुनेर बसे। उहाँले भन्नुभयो, प्रभु हाम्रो घर वरपर नानी बाबुहरू खेल्दा उनीहरूले हाम्रो झ्यालको सिसामा ढुङ्गाले नहानोस्। म त अचम्मित भए। यो कस्तो प्रार्थना हो? म सम्झिन्छु एक अमेरिकी साथीले मलाई भनेकी थिइन्, मलाई नेपालीहरूले ससाना विषयमा प्रार्थना गरेको मनपर्छ अनि मलाई मेरी आमाले धेरै वर्ष अगाडि एकचोटि विदेशबाट आउँदा यसो भन्नुभएको कुरा बेला बेलामा याद आइरहन्छ। छोरीहरूलाई सुन त दिन सकिन, त्यसैले यी नक्कली सुनका सिक्री झुम्काहरू भए पनि ल्याइदिएकी छु। आर्थिक अवस्थाले कमजोर हाम्रो परिवारमा आमाको यस्तो गुनासो सुन्नु कुनै नौलो कुरा थिएन। फर्केर विगतका दिनहरू हेर्दै वर्तमानलाई बुझ्दा म पक्का गरी भन्न सक्छु, एक होनहार प्रार्थना गर्ने आमा पाउनु खानदानी आमा पाउनु भन्दा सयौं गुणा असल रहेछ। 2 महिना अघि म गाउँ गएको थिएँ अनि हरेक बिहान मैले बन्द कोठाबाट आमाको प्रार्थनाको मधुर आवाज बाहिरसम्म सुन्न थाले। उहाँले आफ्नो छोराछोरीहरूलाई धन सम्पत्ति, मिठा मिठा खानाहरू, उनीहरूका इच्छा र आकांक्षाहरू आफ्नै खर्चले पुर्याउन त सक्नु भएन, तर परमेश्वरले अरू मानिस मार्फत जुटाइदिनु भयो। सन् 2023 हाम्रो परिवारको जेठी दिदीको विवाह एक असल श्रीमानसँग आशिषमय तरिकाले भयो। अहिले मेरी आमा 3 वर्षदेखि प्रार्थना गर्दै आउनु भएको घरको घरमा काम गर्दै हुनुहुन्छ। मेरी दिदी एक प्रधानाध्यापकको पद सम्हाल्दै हुनुहुन्छ र म एक गैर सरकारी संस्थामा कार्यरत छु। बहिनी नेपाल धर्मशास्त्रीय शिक्षा संघको कार्यकारी निर्देशकको रूपमा जिम्मेवारी सम्हालिरहेकी छिन्। भाइले गाउँमा एक असल क्रिस्चियन अगुवाको जीवन जिइरहेको छ अनि बुबाको सेवाकाई पनि एक पछि अर्को गर्दै वृद्धि भइरहेको छ। आज हामी छोराछोरीहरू आदरणीय स्थानमा जागिर गर्दैछौ किनकि हाम्रो आमाले सधैँ प्रार्थना गर्नुहुन्छ। मेरी आमालाई म भन्न चाहन्छु, आमा मलाई सुन दिनुको साटो धेरै प्रार्थना दिनुहोस्। र चादनी राईज्यूको लेखको समाप्त भएसँगै उहाँको एक सेन्टेन्सलाई म पुनः पढ्न चाहन्छु कि एक होनहार प्रार्थना गर्ने आमा पाउनु खानदानी आमा पाउनु भन्दा सयौं गुणा असल रहेछ। कस्तो राम्रो लाइन! र चादनी राईज्यूले लेख्नु भएको यो एकदमै मर्मस्पर्शी अर्थपूर्ण लेख यहाँहरूलाई कस्तो लाग्यो? र उहाँको बारेमा बताउनु पर्दा, उहाँ जब होस्टेलमा हुर्किनु भयो र उहाँले जसरी आफूले रिफ्लेक्ट गर्नुभएको छ आफ्नो कुरा र आमाले गरेका ती साना साना प्रार्थना कति पावरफुल हुने रहेछ भन्ने कुराहरू उहाँले हाम्रो माझमा बताउनु भएको छ। र यो पढ्दै गर्दाखेरि, यो कार्यक्रम यहाँहरूले सुन्दै गर्दाखेरि कतिचोटि हामी पनि हाम्रो आमाले अथवा हाम्रो नजिकका मानिसहरूले गरेका यी ससाना प्रार्थनाहरूलाई हामी मतलबै गर्दैनौ, तर यी ससाना प्रार्थनाले पनि हाम्रो जीवनमा कति धेरै ठूला प्रभाव पर्ने रहेछ, कति ठूलो अर्थ राख्ने रहेछ भन्ने कुरा चाहिँ उहाँले बताउनु भएको छ। र त्यसको साक्षी चाहिँ म आफै पनि हो, कारण उहाँले जुन आमाको प्रार्थनाको बारेमा कुरा गर्दै हुनुहुन्छ उहाँ आमा मेरो पनि आमा हो, यानि कि साधनी राई चाहिँ मेरो दिदी हुनुहुन्छ। र उहाँको प्रार्थनाले गर्दाखेरि नै उहाँ जुन स्थानमा हुनुहुन्छ उहाँले कुरा गर्नुभयो। हामी 4 छोराछोरीहरू हौ र उहाँ हाम्रो जेठी दिदी प्रधानाध्यापक हुनुहुन्छ एउटा सरकारी स्कुलमा, भने उहाँ आफै एक गैर सरकारी संस्थामा काम गर्दै हुनुहुन्छ र म पनि गैर सरकारी संस्थामा काम गरिरहेकी छु। र सबै कुरा आफ्नो ठाउँमा छ, तर बाइबलमा भनिएको छ 1 तिमोथी 6:6 भने जस्तै सन्तुष्टि सहितको भक्ति नै ठूलो लाभ हो भनेर बाइबलले भने अनुसार हामी जहाँ छौ जसरी छौ यो सबै हाम्रो बुवा आमाको प्रार्थनाले गर्दाखेरि हो। र हाम्रो कुनै पनि योग्यताले, हाम्रो बल बुद्धि विवेकले गर्दा होइन, तर परमेश्वरको कृपा र मम्मी बुवाको यो प्रार्थनाले गर्दाखेरि नै हो। र जसरी छौँ हामी एकदमै सन्तुष्टि छौँ, खुसी छौँ, अनि यो नै सबैभन्दा ठुलो हाम्रो लागि लाभ भइदिएको छ। यो नै सबैभन्दा ठुलो आशिष हाम्रो जीवनमा, अनि लेखक चाँदनी राईज्यूको जीवनमा, मेरो जीवनमा, हाम्रो परिवारको जीवनमा भएको छ। र एकदमै धेरै धन्यवाद भन्न चाहन्छु चाँदनी राईज्यूलाई, उहाँले यति राम्रो अर्थपूर्ण लेख लेख्नु भएको छ र यो लेख मलाई व्यक्तिगत तरिकाले त मन पर्ने भइ नै हाल्यो। मेरो व्यक्तिगत कुरा नगरौं, तर यो लेख पढ्नुहुने जति हुनुहुन्छ उहाँहरूले एकदमै धेरै यो लेखबाट आशिषित हुनुभएको कुराहरू हामीले पाइरहेको थियौं, र धेरै नै आशिष हुनुभएको कुराहरू चाहिँ हामीलाई फिडब्याकहरू आइरहेको थियो। र फेरि पनि एकचोटि धेरै धेरै धन्यवाद भन्न चाहन्छु यदि हाम्रो लेख लेख्नु भएको लागि, र अझै यस्ता असल अर्थपूर्ण हाम्रो जीवनलाई प्रभाव पार्ने लेखहरूको हामी चाँदनी राईज्यूबाट अपेक्षा पनि गर्दछौ। आशा गर्दछु यहाँहरूले पनि धेरै यो लेखबाट आशिषित हुनुभयो होला भनेर। र यदि तपाईँहरू आमा हुनुहुन्छ भने कृपया छोरा छोरीहरूको लागि प्रार्थना गर्नको लागि नथाक्नु होला। जसरी यहाँ लेखमा भने जस्तै आमाले प्रार्थना गर्नुभयो र प्रार्थनाको उत्तर अहिले धेरै समयपछि एकदम असल बनेर आयो, त्यसरी नै तपाईँहरूको माझमा पनि तपाईँहरूको नजिकको मान्छे, तपाईँहरूको आफ्नो मान्छेहरूलाई प्रार्थना गर्न नछोड्नु होला भन्दै अब हामी अर्को लेखतिर लागौ। र अर्को लेखको शीर्षक रहेको छ एकछिन सोचौ त, यसलाई लेख्नु भएको छ पुनम पासकोटीज्यूले, र उहाँको लेख यसरी सुरु हुन्छ। प्रश्न कि योजना, के तपाईँको जीवन तपाईँले योजना गरे अनुसार अगाडि बढ्न सकेको छैन? बुझ्नुहोस् कि परमेश्वर तपाईँलाई उहाँको असल योजना र गन्तव्यसम्म पुर्याउन चाहनुहुन्छ। जब हामी बाइबलमा मिश्रबाट कष्ट भोगिरहेका इजरायलीहरूको रुवाई, क्रन्दन, कष्टको विषयमा अध्ययन गर्छौ र कसरी मोसाद्वारा परमेश्वरले उनीहरूलाई मिश्रबाट निकाली ल्याउनु भयो र प्रतिज्ञाको भूमितर्फ लिएर जानुभयो भन्ने विषयलाई हेर्छौ भने, त्यहाँ परमेश्वरले गर्नुभएको आश्चर्यपूर्ण कार्य सँगसँगै परमेश्वरले कसरी इजरायलीहरूलाई कुनै पनि हानिबाट जोगाई असल कुरा दिन चाहनु भएको छ भन्ने कुरालाई देख्छौ, र उहाँको प्रेम इजरायली तर्फ कति धेरै छ भन्ने अनुभव पनि गर्छौ। परमेश्वरले मिश्रमा 10 विपत्ति पठाउनु भयो र बल्ल अन्तमा मिश्रबाट जाने अनुमति इजरायलीहरूले पाए। त्यसपछि पनि उनीहरूले फिरौन र उनका सेनाबाट बच्न लाल समुद्र तरे, स्वर्गीय मन्न खाए, चट्टानबाट पानी पिउन पाए। यी सबै आश्चर्यपूर्ण कुराहरूको साक्षी हुँदाहुँदै पनि इजरायलीहरूले परमेश्वरलाई गनगन गर्न छाडेनन् र भन्न लागे कि उच्चार स्थानमा मर्नुभन्दा त हामी मिश्रीहरूकै सेवा गर्न असल थियो। प्रस्थान 14:12। मैले धेरैचोटि यो खण्डलाई अध्ययन गर्दै गर्दा भित्र मनमा के महसुस हुन्छ भने, त्यो क्षणलाई अर्थात लाल समुद्र दुई भाग गरी तरेको क्षणलाई देख्ने र महसुस गर्ने इजरायलीहरू कति आशिषित थिए। तर त्यो समयमा उनीहरूले अगाडि भइरहेको समस्यालाई मात्र हेरे, तर परमेश्वरले किन त्यो बाटो भएर जान दिनुभयो भन्ने कुरालाई हेरेनन् र अत्तालिन थाले। तर परमप्रभुको महानताको कारण उनीहरूले त्यो अवस्थाबाट पनि विजय प्राप्त गरे। त्यो पनि आश्चर्यमय तरिकाले लाल समुद्र दुई भाग गरी त्यसको बीचबाट हिँडेर समुद्र तर्ने अवसर प्रदान गर्नुभयो। यो अवसर न त पहिले कसैले पाए, न त अब कसैले पाउनेछन्। यति हुँदा पनि इजरायलीहरूले परमेश्वर र मोसासँग, तपाईँले हामीलाई यस उजाड स्थानमा बढ्नलाई ल्याउनु भयो भन्ने प्रश्न सोध्न छाडेनन्। प्रस्थान 14:11। यस्तै अवस्थाबाट त भएर तपाईँ र म पनि कति चोटि गएका छौ र अझै पनि जानेछौ। अगाडि लाल समुद्र र पछाडि फिरौन र उनका सेनाहरू भए चाहिँ हाम्रो जीवनमा पनि यस्तै समस्याले हामीलाई डरलाग्दो अवस्थामा घेरेको हुन सक्छ र तपाईँलाई मन नपर्ने परिस्थितिबाट तपाईँ जानु परेको हुन सक्छ। तर याद गर्नुहोस्, कुनै पनि अवस्थामा परमेश्वरले तपाईँलाई कहिल्यै पनि नछोड्ने र नत्याग्ने प्रतिज्ञा गर्नुभएको छ। तपाईँ गनगन गर्न होइन, तर परमेश्वरको काम गराईमा विश्वास गर्ने र निरन्तर प्रार्थना गर्ने व्यक्ति हुनुहोस्। तर कहिल्यै पनि मलाई यो अवस्थाबाट किन जान दिनुभयो भन्ने प्रश्न परमेश्वरसँग नगर्नुहोस्, किनभने जसरी परिस्थिति र 40 कठिन यात्रापछि परमेश्वरले इजरायलीहरूलाई प्रतिज्ञाको भूमिमा पुर्याउनु भयो, त्यसरी नै यी सबै परिस्थिति पछि तपाईँलाई पनि परमेश्वरले प्रतिज्ञा गर्नुभएको भूमिमा पुर्याउनु हुनेछ। परमेश्वरको काम गराईमा विश्वास गर्नुहोस्, किनभने भोलिको दिनमा के हुनेछ भन्ने कुरा तपाईँलाई थाहा छैन, परमेश्वरलाई मात्र थाहा छ। आफ्नो सबै योजनाहरू उहाँको हातमा सुम्पन्न सिक्नुहोस् र उहाँले तपाईँलाई सही मार्गमा अगाडि बढ्न निर्देशन दिनुहुनेछ। उहाँले तपाईँको लागि मार्ग तयार पार्नुहुनेछ र हरेक बाधाहरूबाट तपाईँलाई जोगाई असल गन्तव्यमा पुग्न मदत गर्नुहुनेछ। आमेन भन्न मन लाग्यो। कस्तो आशिषमय लेख लेख्नु भएको रहेछ पुनम पासकोटीज्यूले, एकदमै धेरै धन्यवाद। र यस लेखबाट हामीले यो बुझ्न सक्छौ कि हामीले चाहिँ परमेश्वरको काम गराईमा विश्वास गर्नु गर्नुपर्ने रहेछ भनेर। हाम्रो जीवनको दुःख सुख एउटा जीवनको पाटाहरू हुन् र हामीलाई कतिचोटि खुसी हुँदा हाम्रो ह्युमन नेचर हाम्रो मानवीय स्वभावको कारणले गर्दाखेरि दुखी हुँदाखेरि परमेश्वरलाई एकदमै धेरै प्रश्न गर्छौँ, हामी अतालिन्छौँ अनि खुसी हुँदाखेरि कतिचोटि परमेश्वरलाई पनि भुल्छौँ र हामी दुःख हुँदाखेरि परमेश्वर किन भइरहेको छ, तपाईँ परमेश्वर हुनुहुन्छ, हामीले दुःखमा भएको हेर्न नसक्ने हाम्रो साँचो परमेश्वर हुनुहुन्छ भने त हामीलाई यो दुःखमा हुन नपर्नु पर्ने नि भने जस्तो विभिन्न प्रश्नहरू मनमा आउँछ। हामी परमेश्वरलाई कहिलेकाहीँ नजानिदो तरिकाले आरोप पनि लाउँदछौँ, तर पुनम पास्करीज्यूको यो लेखद्वारा हामीलाई थाहा भयो कि हामी परमेश्वरलाई विश्वास गर्नुपर्ने रहेछ, परमेश्वरको काम गराइलाई विश्वास गर्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ थाहा भयो। र यति राम्रो लेख लेखिदिनु भएको लागि र हाम्रो माझमा यो नारी तृष्णामा प्रस्तुत गरिदिनु भएको लागि पुनम पास्करीज्यूलाई धेरै भन्दा धेरै हृदयबाट धन्यवाद भन्दछौँ। र श्रोताज्यूहरू, यहाँहरूले पनि मैले पाठ गरेको लेख सुनेर अवश्य पनि आशिषित हुनुभयो भन्ने कुरामा म विश्वास गर्दछु। यी दुवै लेख डिसेम्बर 2024 को नारी तृष्णामा लेखिएको लेखहरू हुन् र यहाँहरूले कार्यक्रम सुनेर र यहाँहरूलाई यो कार्यक्रममा परेको लेखहरू कस्तो लाग्यो हामीलाई बताउन प्रतिक्रिया दिन नभुल्नुहोला भन्दै आजको कार्यक्रमको निर्धारित समय सकिएको छ र कार्यक्रमबाट विदा हुनभन्दा अगाडि यहाँहरू गुड न्युज एफएम सुन्दै गर्नुहोला। कार्यक्रम पुस्तक र जीवन प्रत्येक मंगलबार 5 बजे आउँछ, कार्यक्रम सुन्न नभुल्नुहोला, साथै पुस्तक पढ्न नछाड्नुहोला भन्दै कार्यक्रमबाट आज म कार्यक्रम प्रस्तुता एस्तर राई विदा हुन चाहन्छु। यहाँहरूलाई कार्यक्रम सुन्नुभएको लागि धेरै धेरै धन्यवाद भन्दै अर्को हप्ता फेरि पनि हामी भेट्छौँ भन्ने आशाका साथ यहाँबाट म बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार, अर्को हप्ता भेटौँ।
0: आदरणीय श्रोता, आज कार्यक्रम मार्फत प्रस्तुत गरिएका कुराहरू तपाईँलाई कस्तो लाग्यो? आशा छ तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रम प्रति केही प्रतिक्रिया दिन चाहनुहुन्छ अथवा आटेन पुस्तकालय प्रति तपाईँको जिज्ञासाहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो ठेगाना रहेको छ आटेन लाइब्रेरी, बुद्धनगर, नयाँ बानेश्वर, काठमाडौँ। फोन नम्बर 98231947 र हाम्रो इमेल आईडी रहेको छ esterrai747@gmail.com esterrai747@gmail.com। हवस् त श्रोता, अब चाहिँ भने हामी कार्यक्रम पुस्तक र जीवनको लगभग अन्तिमतिर आइसकेको छौं र यहाँहरूबाट विदा माग्नुपर्ने बेला पनि भइसकेको छ। अर्को हप्ता यसै समय पुनः भेट्ने आशाका साथ हामी विदा हुन्छौ। जय मसीह, नमस्कार।

0: नेपालकै सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मिकको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिस बाइनका साथै नेपालका विभिन्न 15 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। साथै हाम्रो अनलाइन अफिसियल एप्लिकेशन गुड न्यूज नेपालबाट पनि अनलाइन मार्फत यहाँहरूले चाहेको समयमा 24 घण्टा सुन्न सक्नुहुनेछ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमाई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझाव दिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी परमेश्वरको अस्तित्वको बारेमा कसरी थाहा पाउन सक्छौ भन्ने विषयमा हेर्नेछौ। आज संसारमा अधिकांश मानिसहरू परमेश्वरको अस्तित्वलाई स्वीकार गर्न चाहँदैनन्, तर परमेश्वरको अस्तित्व छ भन्दा त्यसको विश्वसनीय प्रमाण खोज्दछन्। आजको कार्यक्रममा परमेश्वरको अस्तित्वको प्रमाण कसरी सहजै हामीले प्राप्त गर्न सक्छौ त, अनि त्यसको सुरक्षा के हो, यिनै विविध विषयमा आधारित रहेर पवित्र धर्मशास्त्र बाइबलबाट आज तपाईँ हामीलाई विस्तृत र स्पष्ट रूपमा जानकारी दिनको लागि तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनु भएको छ।
1: आदरणीय श्रोता, सुसमाचार सबैका लागिमा म प्रभुजन साईको तर्फबाट फेरि पनि हार्दिक नमस्कार तथा जय मसीह टक्र्याउन चाहदछु। पक्कै पनि विगतका समय यहाँहरूका असल होलान्, ठिकै रह्यो होलान्, इभन अप्ठ्यारा र समस्या परे तापनि सधैँ हामीले यो कार्यक्रमबाट भनिरहेका छौ कि हाम्रो जीवन सुख र दुःखको संगम हो। कहिले सुख पर्छ त कहिले दुःख पर्छ, कहिले हामी सम्पन्नतामा हुन्छौ त कहिले अभावमा हुन्छौ, कहिले खुसी हुन्छौ त कहिले चिन्तित हुन्छौ। यो पृथ्वी हो आदरणीय श्रोता, यो धरती हो। सधैँ हामी भन्ने गर्छौ यो धरतीमा सुख दुःखको संगम हुन्छ र सुख कस्तो हुन्छ भनेर हामीले चाख्नु पर्छ यही धरतीमै, दुःख कस्तो हुन्छ त भनेर पनि अनुभव लिनुपर्छ यो यही धरतीमै हो। तर एक दिन यस्तो ठाउँमा तपाईँ र म जानुपर्छ कि त दुःखको कुनै पनि स्वाद नभएको सुखै सुख भएको स्वर्गमा, अथवा अर्को ठाउँ सुखको कुनै एक स्वाद पनि नभएको दुःखै दुःखको ठाउँ नरकमा। र यो धरती सुख र दुःख चाख्ने ठाउँ मात्र होइन, सुख हुने ठाउँ जाने कि दुःख हुने ठाउँ जाने भन्ने आफ्नो निर्णय तय गर्नलाई सुख र दुःख चाख्ने अवसर हो, त्यो हामीले बुझ्नु पर्छ। श्रोता, पक्कै पनि हामी त्यो अनन्त अनन्तसम्म दुःखमा जिउन त चाहँदैन होला, त्यो सबै गर्ने के त? यसको लागि हामीले सधैँ भनिरहेका छौ, ईश्वरले सबै धर्मशास्त्रद्वारा विभिन्न प्रमाणद्वारा बताउनु भएको छ, कन्या गर्भवती भएर एक शरीर यो धरतीमा आउनेछ जो पवित्र आत्माको शक्तिद्वारा आउनेछ, जसले मृत्युलाई पनि जित्नेछ, मरेको 3 दिनपछि फेरि शरीरसँगै उठेर मानिसहरूलाई स्वर्ग र नरकको वास्तविकता बताउनेछ। धरतीका सबै प्रकारका भूतात्मा, दुष्टात्मा, देवआत्मा, सबै प्रकारका आत्माहरूमाथि उसले अधिकार गर्नेछ। माथि स्वर्ग, तल पृथ्वी, सबै ठाउँको अधिकार उहाँ येशू ख्रीष्टलाई दिइनेछ। उहाँ सबैका मुक्तिदाता हुनुहुनेछ। उहाँ कुनै एक धर्म विशेष, एक जाति विशेष, एक कुनै समूहको मात्र ईश्वर हुनुहुन्न कि उहाँ सारा युनिभर्सल गड हुनुहुन्छ, अथवा सारा ब्रह्माण्डकै ईश्वर हुनुहुन्छ, हामी यहाँ स्वीकारौं या नस्वीकारौं। तर यति भन्दै गर्दा तपाईँ हामी परमेश्वर हुनुहुन्छ भन्ने कुरा कसरी जान्ने त, कसरी थाहा पाउने? आज हामी यो सुसमाचार सबैका लागि कार्यक्रममा यो परमेश्वरको अस्तित्व कसरी थाहा पाउने, कसरी बुझ्ने, हामी यो बारे हेर्नेछौ। धेरै मानिसहरूलाई यो जिज्ञासा हुन सक्छ, ईश्वरै हुनुहुन्न, कहाँ हुनुहुन्छ, भइदिएको भए यस्तो हुन्थ्यो, धेरै मानिसहरूसँग यो प्रश्नहरू हुन्छन्। आदरणीय मित्र, तपाईँ हामीमा पनि यो प्रश्न कहिलेकाहीँ आउन सक्छन्, हामीहरूलाई स्वाभाविक नै लाग्न सक्छ, तर ठिक भने होइन, किनभने ईश्वर हुनुहुन्छ यो कुरा हामी केही हदसम्म आज कुरा गर्नेछौ। दोस्रो कुरा त विद्वानहरूले प्रमाणित गरिसकेका छन्। श्रोता, परमेश्वर हुनुहुन्छ भने हामी आज दुई तरिकाबाट जान्नेछौ र अझै थप कुराहरू पनि हामी गर्न सक्छौ। पहिलो कुरा चाहिँ परमेश्वर हुनुहुन्छ भन्ने कुराको प्रमाण मानव जातिमा परमेश्वरको आन्तरिक बोधलाई हामी हेर्नुपर्छ, अथवा तपाईँ र मेरो हृदयमा हामीलाई कहिले काहीँ शंका लाग्ला परमेश्वर हुनुहुन्न भनेर, तर धेरै जसो बेला हामीहरूको हृदयले बोलिरहेको हुन्छ त्यहाँ कोही हुनुहुन्छ है, कसैले नदेखे पनि त्यहाँ कसैले देखिराख्नु भएको छ है, यो धरतीका कोही पनि मानिसहरूले नदेखे पनि परमधाममा परमेश्वर कोही अदृश्य शक्ति ईश्वरले मलाई हेरिराख्नु भएको छ, देखिराख्नु भएको छ भन्ने कुरा तपाईँ र मेरो हरेकको हृदयमा हुन्छ नै। नढाटेर बोल्नु पर्दा हजुरहरूलाई कस्तो लाग्छ आदरणीय श्रोता? केही गर्दा डर लाग्छ कि लाग्दैन? यो कुरा त नराम्रो हो, यो त गर्न ठिक छैन, यो गरे भने भोलि मलाई श्राप आउला, नराम्रो आउला भनेर हाम्रो हृदयको भित्री भागबाट कसैले बोलिरहेको हुन्छ। यो स्वभाव भनेको मानव जातिको हृदयमा ईश्वरीय बोध भन्ने बुझ्नु पर्छ आदरणीय मित्र। सबै ठाउँका सबै मानिसहरूमा परमेश्वर हुनुहुन्छ अनि तिनीहरू उहाँका सृष्टि हुन् अनि उहाँ तिनीहरूका सृष्टिकर्ता हुनुहुन्छ भन्ने एउटा गहन र आन्तरिक चेतना अथवा बोध हुन्छ। एकजना ठूला विद्वान पावल भन्नुहुन्छ, विश्वास नगर्ने गैर यहुदीहरूले पनि परमेश्वरलाई चिने, अथवा पुरानो जाति अहिले पनि छ त्यो जाति यहुदी जाति, र यहुदी जातिहरूले त ईश्वर हुनुहुन्छ एकमात्र हुनुहुन्छ भनेर विश्वास गर्थे, तर अयहुदी अथवा ईश्वर हुनुहुन्न प्रकृति नै ईश्वर हो भनेर भन्ने मानिसहरू पनि अन्तत ईश्वरका अगाडि घुँडा टेक्नु पर्यो, ईश्वर हुनुहुन्छ भनेर विश्वास गर्नु पर्यो। तर उहाँलाई परमेश्वरका रूपमा सम्मान दिएनन् वा उहाँलाई धन्यवाद चढाएनन्, जुन कुरा पवित्र महान धर्मशास्त्र बाइबलको रोमी भन्ने पुस्तकको एक अध्यायको 21 पदमा हामी देख्दछौ। उनी भन्छन्, दुष्ट अविश्वासीहरूले परमेश्वरको सत्यतालाई झुटसित साथी, जुन रोमी भन्ने पुस्तकको 1:25 बताइएको छ। यहाँ उनले यही संकेत दिइरहेका थिए कि तिनीहरूले परमेश्वरको अस्तित्व र गुण बारे जानेका केही सत्यतालाई सक्रिय रूपले वा जानी बुझिकनै अस्वीकार गरेका हुन्। पावल भन्नुहुन्छ, परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ, अनि उनी यो थप्छन्, किनकि परमेश्वरले तिनीहरूलाई यो कुरा देखाइदिनु भएको छ, जुन कुरा रोमी 1:19 पदमा पाउँदछौ। तर धर्मशास्त्रले पनि यो कुरालाई मान्यता दिन्छ कि कति मानिसहरूले परमेश्वरको यो आन्तरिक बोध मात्र होइन तर परमेश्वरको अस्तित्वलाई नै पनि इन्कार गर्दछन्। त्यो मूर्ख हो जसले आफ्नो मनमा भन्छ ईश्वर छँदै छैन, जुन कुरा भजन संग्रह 14:1-53:1 हामी पाउँछौ, जहाँ परमेश्वर हुँदै हुनुहुन्न भन्ने मानिसहरूलाई एउटा मूर्ख व्यक्तिको रूपमा लगिएको छ। यी खण्डहरूले यी दुवै कुराहरूतिर संकेत गर्दछन् कि पापले मानिसहरूलाई विवेकहीनतासित सोच्न र परमेश्वरको अस्तित्वलाई इन्कार गर्नतिर डोर्याउँछ, अनि विवेकहीनतासित सोचिरहेको वा धोकामा परिरहेको मानिस त्यही नै हो जसले यसो भन्नेछ, ईश्वर छँदै छैनन्। पावलले यो पनि स्वीकार गर्छन् कि पापले मानिसहरूलाई परमेश्वर बारे तिनीहरूको ज्ञानलाई इन्कार गर्न बाध्य बनाउनेछ। उनले तिनीहरू बारे बताउँछन् जसले सत्यलाई तिनीहरूका अधर्मले दबाई राखेका छन्, र उनी यो भन्छन् कि परमेश्वरलाई इन्कार गरेका कारण यसो गर्नेहरूलाई कुनै किसिमको क्षमा छैन, जुन रोमी भन्ने पुस्तकको 1:20 बताउँदछ। सकर्मक क्रियाको एउटा श्रृंखलाले यो देखाउँछ कि यसो काम सत्यतालाई जानी बुझी गरिएको दमन कार्य हो भनेर रोमी भन्ने पुस्तकको 1:23-25-27-32 पनि यो कुरा बताइएको छ। एउटा क्रिस्टियनको जीवनमा परमेश्वर सम्बन्धी यो आन्तरिक बोध अझ बलियो र सुस्पष्ट बन्दै जान्छ, किनभने पवित्र धर्मशास्त्र बाइबलले यसै कुरामा डोर्याउँछ, ईश्वर आत्मा हुनुहुन्छ, आत्मालाई आराधना गर्नेहरू सत्यता र आत्मिक भएर आराधना गर्नुपर्छ भनेर पवित्र शास्त्र बाइबलले सिकाउँछ। कुनै पनि ठोस चीजलाई ईश्वर मानेर अन्धविश्वासका साथ झुक्नलाई बाइबलले कहिल्यै पनि अनुमति दिदैन। हामीले परमेश्वरलाई स्वर्गमा बस्नुहुने, हामीलाई प्रेम गर्नुहुने हाम्रा पिता भनी जान्न सक्छौ भनेर पवित्र धर्मशास्त्र बाइबलको रोमी 8:15 बताउँछ। पवित्र आत्माले हाम्रो आत्मासँग यो गवाही दिनुहुन्छ कि हामी परमेश्वरका छोरा छोरी हौ, जुन रोमी 8:16 बताउँछ, र येशु ख्रीष्ट हाम्रो हृदयमा बास गरिरहनु भएको हामी थाहा पाउँछौ, जुन एफिसी 3:17 र फिलिपी 3:8-10 लगायत कलसियको 27 योहन्ना भन्ने पुस्तकको 14 पनि यो पाउँदछौ। यो सबभन्दा ठूलो प्रमाण हो, किनभने विश्वले 400 लगाएर प्रमाणित गरेको धर्मशास्त्र बाइबलले बताउँछ भने आदरणीय श्रोता, यसमा हाम्रो कुनै प्रश्न हुनु हुँदैन, यसमा कुनै शंका हुनु हुँदैन। यसै गर्छन् विद्वानहरूले, सबै ठाउँ छलफल गर्छन्, अन्तमा प्रमाण कहाँ भेट्यो भन्दा बाइबलमा लेखिएको छ नि, सिद्धियो। त्यसैले श्रोता, तपाई हामी पनि अगाडि बढ्न सिकौ, तपाई हामी पनि बुद्धिजीवी र विद्वानहरू झैं हुन सिकौ कि बाइबलले बताएको कुरा विश्वास गरौं। इट इज ट्रू, यो सत्य हो। आदरणीय श्रोता, यो कुरा सृष्टिकर्ता परमधामका परमेश्वरले तपाई हामीलाई बलियोसँग विश्वासका साथ सुनेको चाहनुहुन्छ। एउटा व्यक्ति जसले ईश्वर एक मात्र हुनुहुन्छ, उहाँ आत्मा हुनुहुन्छ, उहाँ एक पटक हाम्रा पाप र अधर्म क्षमा गर्न ईसा मसीह बनेर आएर बलि भएर तेर्सो दिनमा बौरी उठ्नुभयो भन्ने कुरा विश्वास गर्ने व्यक्ति अथवा क्रिस्चियन व्यक्तिका निम्ति यो एउटा चेतनाको तीव्रता यस्तो हुन्छ कि हामीले हाम्रो प्रभु येशू ख्रीष्टलाई नदेखेका भए तापनि हामी वास्तवमै उहाँलाई प्रेम गर्छौ। पहिलो पत्रुस भन्ने पुस्तकको 1:8 बताएको छ। यसरी आधुनिक श्रोता, तपाईँ म यो धर्म या त्यो धर्म, यो जात या त्यो जात, यो ठाउँ या त्यो ठाउँ, जहाँ पनि जस्तो परिस्थितिमा भए पनि हामीहरूले जान्दछौ कि हाम्रो हृदयमा विचार गर्दछौ ईश्वर हुनुहुन्छ। त्यसैले त आज मान्छेहरूले ईश्वर प्रति यति धेरै भक्ति देखाउन कोसिस गरिरहेका छन् कि ढुङ्गा माटो पशु पन्छी बोट बिरुवा र सूर्य चन्द्रमालाई समेत ढोक्न पुगेका छन्। यो ईश्वर प्रति देखाउन खोजेको अति प्रेम र भक्ति हो। तर समस्याको कुरा के छ भने, भक्ति देखाउनु, आदर गर्नु एकदमै असल हो, तर कसमाथि भक्ति देखाइरहेका छौ, कसमाथि ढोगिरहेका छौ, कसलाई प्रणाम गरिरहेका छौ, यो नदेख्नुलाई अन्धविश्वास भनिन्छ, अथवा नदेखेरै विश्वास गर्नु, नजानेरै विश्वास गर्नु भनेर भनिन्छ। त्यसैले आदर गर्नुभन्दा पहिला परिचय गर्नु अति उत्तम हुन्छ भनेर क्रिस्चियन विद्हरूले बताउँदछन्। त्यसैले श्रोता, पवित्र धर्मशास्त्र बाइबल तपाईँले मैले पढ्यौ र येशु ख्रीष्टलाई विश्वास गर्यौं भने यो कुरालाई मान्यता गर्न सक्दैनौ कि अन्धकारमा र अज्ञानतामै हामी कसैलाई पनि विश्वास गर्न सक्दैनौ, त्यता धोका मात्रै प्राप्त हुन्छ। किनभने चिनेकै छैन, जानेकै छैन, कसरी हामीले एक आपसमा मित्रता गाँस्ने, एक आपसमा कसरी हामीले धन सम्पत्ति साट बदल गर्ने, पहिला त परिचय हुनु पर्यो नि। परिचय भइसकेपछि, चिनेपछि, जानेपछि मात्रै सम्बन्ध अगाडि बढाउने, यो कुरा हामी हरेक मान्छेले बुझ्नुपर्छ, जान्नुपर्छ, क्रिस्चियनहरूले मात्र होइन। त्यसैले आदरणीय मित्र, हामी जहाँका जो भए पनि ईश्वर हुनुहुन्छ भन्ने कुरा हाम्रो हृदयले बोल्छ भने ईश्वर हुनुहुन्छ। कतै नराम्रो गर्न तपाईँ हामीलाई डर लाग्छ भने हामीले मान्नुपर्छ ईश्वर हुनुहुन्छ, ईश्वरका आत्माले यो डरको आत्मा दिनुभएको हो। कसैलाई ढान्ने, ठक्ने, चोर्ने, नराम्रा नराम्रा काम गर्ने कुराहरूबाट डर लाग्छ भने, पछि हट्न मन लाग्छ भने, यस्तो गर्नु ठिक होइन भन्ने भावना आउँछ भने त्यहाँ ईश्वर हुनुहुन्छ भनी जान्नुहोस्। कसैले मारे पनि, कसैले काटे पनि, जे गरे पनि, केही पनि हुन्न, कोही छैन, केही छैन भनेर सोच्नु मात्रै ईश्वर हुनुहुन्न भन्ने कुरा हाम्रो हृदयभित्रबाट आउनु हो। र यस्तो स्वभाव, यस्तो सोच गर्ने मान्छे विरलै होलान्, छँदै छैन होलान्, किनभने सबैका हृदयमा ईश्वरीय बास छ। सबैलाई ईश्वरले पहिलो संकेत र जानकारी दिनुहुन्छ नराम्रो काम गर्नु ठिक होइन भनेर। त्यसैले श्रोता, परमेश्वर ईश्वर हुनुहुन्छ भन्ने कुरा तपाईँ र मेरो हृदयले नै गवाही दिन्छ। हामीले कहिले काहीँ उहाँ प्रति अविश्वास लागे पनि ईश्वर प्रति डर त लागिरहन्छ, किनभने हुनु भएर नै डर लागेको हो, उहाँ हुनुहुन्छ, त्यसैले हाम्रो आत्माले आज्ञा पालन गरेको हो। दोस्रो कुरा, धर्मशास्त्र र प्रकृतिमा भएको प्रमाणमाथि विश्वास। फरक फरक मानिसले आफ्ना धर्मशास्त्रहरूमाथि विश्वास गर्छन् र फरक फरक मानिसहरूले, संसारका हरेक मानिसहरूले प्रकृतिलाई विश्वास गर्छन् र प्रकृतिले देखाएको अचम्मका एक्टिभिटिजहरू, क्रियाकलापहरू देखेर मान्छेहरू विश्वास गर्छन् कि ईश्वर अथवा कोही न कोही सृष्टिकर्ता हुनुहुन्छ भनेर विचार गरेर हेरौं त आदरणीय श्रोता, माटो भित्रबाट केही नभएको चीजबाट एउटा ठूलो बडेमानको रूख नै उम्रेर देखिन्छ, एउटा प्राणीको भ्रूणबाट प्राणीको पेट भित्रबाट एउटा यस्तो जीवित प्राणी जन्मिदिन्छ जसले बाहिर आएर संसारका सबै मेसिनहरू भन्दा पनि उत्तम काम गरिदिन्छ। यो पृथ्वी आकाशमा घुमिरहेको छ सूर्यको चारैतिर, यसले आफ्नो ट्र्याक बिराउँदैन। सूर्यले सधैँ आफ्नो टाइममा आएर प्रकाश र ताप दिइरहेको छ, उसले पनि आफ्नो समयलाई निर्धारण गरेको छ। यसरी नै सबै ग्रह उपग्रह बोट बिरुवा हावा पानी सबै कुराले आफ्नो नेचर अथवा प्रकृति देखाइरहेको छ। पानी कहिले उकालोतिर बगिरहेको छैन, उसलाई स्वतन्त्र रूपले छोडिदिऊ, ऊ ओह्रालोतिर बग्छ। ईश्वरले अक्षम प्रकारले डिजाइन गरेर बनाउनु भएको छ। यो प्रकृति मा भएको एउटा अस्तित्वलाई हामी निहालेर हेर्यौं भने सृष्टिकर्ता ईश्वर हुनुहुन्छ भन्ने कुरा प्रष्टै देखिन्छ। आदरणीय मित्र, यसलाई परमेश्वर हुनुहुन्छ भन्ने तथ्यको स्पष्ट साक्षीको रूपमा लिनुपर्छ र दिने मानिसहरूका आन्तरिक चेतनाको अतिरिक्त उहाँका अस्तित्वको स्पष्ट प्रमाण धर्मशास्त्र र प्रकृतिमा देखिन्छ र मानिसहरूले विश्वास गरिरहेका छन्। परमेश्वर हुनुहुन्छ भन्ने प्रमाण बाइबल भरि अवश्य नै पाइन्छ। वास्तवमा परमेश्वर हुनुहुन्छ भनी बाइबलले सर्वत्र मानि लिदछ। उत्पत्तिको पहिलो पदले परमेश्वरका अस्तित्वको पक्षमा प्रमाण पेश गर्दैन, तर उहाँले जे गर्नु भएको छ सो हामीलाई तुरुन्तै बताउन सुरु गर्दछ। आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो भनेर भन्दछ। बाइबल साँचो हो भन्ने हाम्रो दृढ धारणा छ भने बाइबलबाट हामी परमेश्वर हुनुहुन्छ भन्ने मात्र नजानेर उहाँका स्वभाव र कामहरू बारे पनि जान्दछौ। संसारले पनि परमेश्वरको अस्तित्वको प्रचुर प्रमाण दिदछ। विद्वान पाउल भन्नुहुन्छ कि परमेश्वरको स्वभाव र परमेश्वरत्व बनाएका थोकहरूमा छर्लङ्गै देखिएको छ, जुन रोमी 1:20 बताउँदछ। बनाएका थोकहरूतिर गरिएको यो सामान्य संकेतले यो सूचित गर्दछ कि कुनै अर्थमा सृष्टि गरिएको प्रत्येक थोकले परमेश्वरको स्वभावको प्रमाण दिदछ। तथापि परमेश्वरको स्वरूपमा सृष्टि गरिएको मानिसले सर्वाधिक प्रचुर मात्रामा परमेश्वरको अस्तित्वको गवाही दिदछ। हामीले जहिले पनि अर्को मानवलाई भेट्दा हामीले यो थाहा गर्नुपर्छ कि यस्तो अविश्वसनीय प्रकारले जटिल शिव युक्त आफैलाई व्यक्त गर्न सक्ने जीवित प्राणी अनन्तका र सर्वबुद्धि सम्पन्न सृष्टिकर्ताद्वारा मात्रै सृष्टि गरिएको हुनुपर्छ। यो हामीले सोच्नै पर्छ। यदि यस्ता कुरा सोच्दैनौ भने हाम्रो दिमागले सही रूपले काम गरेको छैन भनेर बुझ्नुपर्छ। जीवित मानव प्राणीको अस्तित्वमा देखिएका प्रमाण बाहेक प्रकृतिमा अरू उत्कृष्ट प्रमाणहरू छन्। सबै मानिसहरूले अनुभव गर्ने र लाभ उठाउने पानीको झरी र फलवन्त ऋतु साथै भोजन र आनन्द पनि परमेश्वरका गवाहीहरू हुन् भनी बार्नबास र पाउल विद्वानहरूद्वारा भनिएको छ, जुन प्रेरित 14:17। दाऊद आकाशको साक्षी बारे हामीलाई बताउनुहुन्छ। आकाशले परमेश्वरको महिमाको वर्णन गर्दछ, तर तारा मण्डलीले उहाँका हातको शिवको घोषणा गर्दछ। दिनहुँ तिनीहरूले वार्तालाप गर्दछन् र रातै पछि तिनीहरूले ज्ञानको प्रदर्शन गर्दछन्। श्रोता, भजन संग्रह 19 हामीले पाठ गर्यौं भने 1:2 यो भेटाउँदछौ। दिनमा र रातमा आँखा उचालेर आकाशतिर हेर्नु भनेको सूर्य र चन्द्रमा र ताराहरू आकाश र बादलहरूलाई देख्नु हो, जो सबैले तिनका अस्तित्व र सौन्दर्य र महानताद्वारा निरन्तर यो घोषणा गरिरहेका हुन्छन् कि एउटा शक्तिशाली र बुद्धिमान सृष्टिकर्ताले तिनीहरूलाई बनाउनु भएको हो र तिनीहरूलाई तिनको त्यो क्रममा व्यवस्थित रूपमा राखिदिनु भएको हो। सृजना गरिएका संसारका विभिन्न भागहरूबाट मिल्ने परमेश्वरको अस्तित्वका गवाहीहरूको यो व्यापक विविधताले हामीलाई यो संकेत गर्छन् कि एउटा अर्थमा अस्तित्वमा भएका प्रत्येक थोकले परमेश्वरको अस्तित्वको गवाही दिन्छ। हेर्ने र मूल्याङ्कन गर्ने आँखा भएका हरेकको लागि प्रत्येक रुखको प्रत्येक पात, घाँसको प्रत्येक पात, आकाशमा भएको प्रत्येक तारा र सृष्टिको अन्य भाग सबैले लगातार घोषणा गरिरहेको हुन्छ, परमेश्वरले मलाई बनाउनु भयो। यदि हाम्रो हृदयहरू र मनहरू पापद्वारा यति अन्धा नबनाएका भए हामीले कुनै रुखको एउटा पातलाई नियालेर हेरी यसो भन्न हाम्रो निम्ति असम्भव हुने थियो, यसलाई कसैले सृष्टि गरेको होइन, यो आफै त्यस्तै भएको हो। हिमकणको सौन्दर्य, गर्जन सहितको आँधी बेरी, मौरीको सिप, स्फूर्तिदायक चिसो पानीको स्वाद, मानव हातका अविश्वसनीय योग्यताहरू, यी सबै र सृष्टिका हजारौं अन्य पक्षहरू एक सर्वशक्तिमान अनि सर्वज्ञानी सृष्टिकर्ताको काम बिना अस्तित्वमा आउने थिएनन्। यो कुरा हामीले बुझ्नुपर्छ आदरणीय श्रोतागण। यसरी सही प्रकारले प्रमाणलाई मूल्याङ्कन गरिरहेका मानिसहरूका निम्ति धर्मशास्त्रमा भएको प्रत्येक कुराले र प्रकृतिमा भएको प्रत्येक कुराले प्रष्ट प्रमाण गर्छ कि परमेश्वर हुनुहुन्छ, अनि धर्मशास्त्रले वर्णन गरे झैं उहाँ शक्तिशाली र बुद्धिमान सृष्टिकर्ता हुनुहुन्छ। त्यसकारण हामीले परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्दा हामीले यो विश्वासलाई प्रमाण बिनाको कुनै अन्धो आशामा होइन तर परमेश्वरका वचन र कामहरूबाट प्राप्त अत्याधिक मात्राको भर पर्दो प्रमाणमा आधारित गरिरहेका हुन्छौ। साँचो विश्वासको एउटा गुण यही हो कि यो भर पर्दो प्रमाणमा आधारित आत्मविश्वास हो, अनि परमेश्वरको अस्तित्वमा राखिने विश्वासको गुण पनि यही हुन्छ आदरणीय श्रोता। यस बाहेक यी प्रमाणहरूलाई परमेश्वरका अस्तित्वको निम्ति वैध अथवा विधिवत प्रमाणहरूको रूपमा हेर्न सकिन्छ, यद्यपि कतिपय मानिसहरूले तिनलाई अस्वीकार गर्दछन्। यसको अर्थ यो होइन कि यो प्रमाण आफैमा अवैध छ, तर यति मात्र हो कि त्यो प्रमाणलाई अस्वीकार गर्नेहरूले त्यो प्रमाणलाई गलत प्रकारले मूल्याङ्कन गरिरहेका छन् र ईश्वरको वास्तविक र उहाँको सिपलाई गहिराईमा देख्न सकेका छैनन् र देखे तापनि विश्वास गर्न सकेका छैनन्, किनभने तिनीहरू ईश्वरको पूर्ण ज्ञान प्रति अन्धो छन्। आदरणीय श्रोता, यी दुईटा मुख्य प्रमाणहरू छन् र अरू प्रमाणहरू पनि हामीहरूसँग छन् कि परमेश्वर हुनुहुन्छ भन्ने कुरा तपाईँ हामीहरू यसलाई ख्याल लिनु हुँदैन। यो कुरा हामी आफै गरेका छौं, बोलेका छौं र आफैमा विश्वास कम छ, यो कुरा त्यति ठिक छैन। श्रोता, यतिखेर हामी एउटा गीत सुन्नेछौ, उहाँको महानता कति महान ईश्वर हुनुहुन्छ भन्ने कुरा।

साथी श्रोता, परमेश्वर कति महान हुनुहुन्छ। यी दुईटा प्रमाणहरूका साथमा अन्य विभिन्न प्रमाणहरू पनि हामीहरूसँग हुन्छन्। परमेश्वरका अस्तित्वको प्रमाण, परम्परागत प्रमाणहरू पनि छन्। हाम्रा पिता पुर्खाले ईश्वरको अस्तित्वको बारेमा व्याख्या गर्नुहुन्छ, ईश्वरको सृष्टिको बारेमा कहानी बताउनुहुन्छ। हामी कतिपयलाई विश्वास नलाग्ला, त्यसमा ईश्वरीय सम्बन्ध छ। त्यस्तै परमेश्वरले मात्र हाम्रो पापलाई जित्न सक्नुहुन्छ र उहाँका अस्तित्व बारे हामीलाई विश्वास गर्न सक्षम तुल्याउन सक्नुहुन्छ र गरिरहनु भएको छ। त्यसैले त आज विश्वमा परमेश्वर येशूलाई विश्वास गर्ने मान्छे बढ्दै गएका छन्। यो ईश्वरको काम हो। यो अस्तित्वको प्रमाण, परम्परागत प्रमाणहरू पनि छन्। हाम्रा पिता पुर्खाले ईश्वरको अस्तित्वको बारेमा व्याख्या गर्नुहुन्छ, ईश्वरको सृष्टिको बारेमा कहानी बताउनुहुन्छ। हामी कतिपयलाई विश्वास नलाग्ला, त्यसमा

0: फेरि यहाँहरूका बीचमा आउने बाचाका साथ म अहिलेलाई बिदा हुन्छु। हस्त नमस्कार। परमेश्वरले यहाँहरू सबैलाई प्रशस्त प्रशस्त आशिष र सत्य ज्ञान दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रवचन साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले भरपूर ज्ञान प्राप्त गर्नुभएको छ। आजको वचनमा भने जस्तै परमेश्वर हुनुहुन्छ, अर्थात परमेश्वरको अस्तित्व छ, जसको ज्वलन्त परमाणुहरू मध्ये दुई परमाणुहरूको बारेमा आज हामीले वचनबाट स्पष्ट बुझेका छौं। यसकारण प्रिय मित्र, परमेश्वर हुनुहुन्छ। उहाँ सर्वव्यापी, सर्वज्ञानी, सबै थोकको सृष्टिकर्ता अनि मालिक हुनुहुन्छ, जसको निम्ति हामीले कुनै धर्मशास्त्र र कुनै विशेष अनुभवको आवश्यकता छैन, जसको प्रमाण हामीले सहजै प्राप्त गर्न सक्छौ। त्यसैले आदरणीय श्रोता, जसले परमेश्वरको अस्तित्व स्वीकार गर्नुहुन्छ त्यो एकदम सही छ, तर जसले स्वीकार गर्नुहुन्न उहाँको लागि आजको वचनमा भनिएका कुराहरूमाथि गम्भीर भएर ध्यान दिन हामी आग्रह गर्दछौ। तपाईँले गम्भीरतापूर्वक आजको वचनमा भनेका कुरालाई विचार गर्नुभयो भने अवश्य पनि तपाईँले परमेश्वरको अस्तित्वलाई नकार्न सक्नुहुने छैन। यसैले वचनले भन्दछ, उहाँ सर्वव्यापी हुनुहुन्छ, सर्वज्ञानी हुनुहुन्छ अनि जीवित हुनुहुन्छ। तपाईँले खोज्नुभयो भने अवश्य पनि तपाईँले उहाँलाई भेट्नुहुनेछ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ, प्रतिक्रिया दिन चाहनुहुन्छ, वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835 081-521-835, र हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-580-3754, 98-580-3754, 98-481-47-557, 98-481-47-557, र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार। जय मसीह।
2: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: कठिनाई तपाईँको लागि राम्रो छ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 35 यहाँलाई स्वागत छ। आज म तपाईँहरूसँग यो कुरा साझा गर्न चाहन्छु कि कठिनाई तपाईँको लागि राम्रो छ। एउटा भनाइ छ, दुःख बिनाको सुख हुँदैन। हामीलाई चुनौती दिनको लागि हाम्रो जीवनमा कठिनाई चाहिन्छ, ताकि हामी आफैले सामना गर्न नसक्ने परिस्थितिहरूबाट हामीलाई छुटकारा दिन परमेश्वरमा भरोसा गर्न सकौं। प्रिय श्रोता, परमेश्वरले मानिसलाई कहिले पनि आफ्ना सबै समस्याहरू समाधान गर्न आफ्नै क्षमता र शक्तिमा भर पर्ने गरी रचना गर्नु भएन। जीवनमा सफल हुनका लागि हामीलाई उहाँसँगको सम्बन्ध चाहिन्छ भन्ने कुरा परमेश्वरलाई सुरुदेखि नै थाहा थियो र उहाँले

0: आफ्नो पुत्र येशु ख्रीष्टलाई हाम्रो स्थायी समाधानको रूपमा पठाउनुभयो, मुक्तिको लागि मात्र होइन तर त्यस्तो व्यक्तिको रूपमा जसलाई हामी जीवनभर मद्दतको आवश्यकता पर्दा पुकार गर्न सक्छौ। फिलिपीको पुस्तक 4:13 जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। यस पदले मुक्तिको बारेमा कुरा गरिरहेको छैन तर मुक्ति पाएपछि एक क्रिस्चियनको हिँडाइलाई जनाउँदैछ। हामी जीवित छौं र हरेक दिन यसको लागि हाम्रो आवश्यकता महत्वपूर्ण छ। जीवनमा धेरै चुनौतीहरू पार गर्न हामी उहाँको बुद्धि र शक्तिमा भर पर्नु आवश्यक छ। कहिलेकाहीँ हामी त्यो बिर्सन्छौ र हामी आफ्नै शक्ति प्रयोग गरेर परिस्थितिहरूलाई सम्हाल्ने प्रयास गर्छौ र त्यो तब हुन्छ जब हामी निराश हुन्छौ र पराजित महसुस गर्छौ। कठिनाईले हामीलाई यो वास्तविकतामा जगाउँछ कि हामीलाई हाम्रो जीवनमा हरेक दिन येशु ख्रीष्टको शक्तिको साँच्चै आवश्यकता छ। 2 कुरिन्थियो 9:9 तर मलाई उहाँले भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ किनकि मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। यसकारण ख्रीष्टको शक्ति ममा बास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढी खुसी साथ गर्व गर्नेछु। प्रिय श्रोता, जीवनमा हामीले सामना गर्ने परीक्षाहरू हाम्रो लागि राम्रो हुन्छन् किनभने तिनीहरूले हामीलाई यो महसुस गर्न मद्दत गर्छन् कि हामी आफैले ती परीक्षाहरूको सामना गर्न सक्दैनौ। हामीले परमेश्वरलाई आफ्नो शक्ति र आफ्नो पर्याप्तताको रूपमा हेर्नु आवश्यक छ र कहिले पनि आफ्नो क्षमतामा भर पर्नु हुँदैन। रोमीको पुस्तक 5:3-5 यति मात्र होइन तर हामी आफ्नो संकष्टमा रमाउँछौ यो जानेर कि संकष्टले सहनशीलता उत्पन्न गराउँछ, सहनशीलताले चरित्र र चरित्रले आशा उत्पन्न गराउँछ। आशाले हामीलाई निराशा गराउँदैन किनकि हामीलाई दिएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ। जब हामी समस्याहरूमाथि विजय प्राप्त गर्न सक्षम हुन्छौ यसले हामीलाई बलियो बनाउँछ, हामी हाम्रो विश्वासमा बलियो हुन्छौ र हामी यो संसार हाम्रो अन्तिम घर होइन भन्ने बुझाइमा बलियो हुन्छौ। परमेश्वरले यस संसारमा हामीलाई बोझ पार्ने पर्खालहरू भन्दा बाहिर हाम्रो लागि भविष्य तयार गर्नुभएको छ, एउटा भविष्य जहाँ येशु ख्रीष्टले राजाहरूका राजा र प्रभुहरूका प्रभुको रूपमा नयाँ स्वर्ग र पृथ्वीमा शासन गर्नुहुनेछ। फिलिपीको पुस्तक 2:13 किनकि तिमीहरूलाई उहाँको असल अभिप्राय अनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ। प्रिय श्रोता, आज नयाँ सोचका साथ कठिनाईको सामना गर्नुहोस्, खुल्ला हातले स्वागत गर्नुहोस्। तपाईँले सामना गरिराख्नु भएको चुनौतीहरू पार गर्न परमेश्वरमा भरोसा राख्नुहोस्। ख्रीष्ट तपाईँमा बस्नु भएको कारणले गर्दा तपाईँसँग कुनै पनि र हरेक परिस्थितिलाई पार गर्ने शक्ति छ भनेर ठूलो स्वरमा स्वीकार गर्नुहोस्। यसले तपाईँलाई तपाईँको समस्याहरूबाट मुक्त गर्न परमेश्वरको शक्तिको ढोका खोल्नेछ र तपाईँको हृदयमा उहाँको लागि तपाईँको आवश्यकताको बारेमा गहिरो वास्तविकता निर्माण गर्नेछ। यसले येशूसँगको तपाईँको व्यक्तिगत सम्बन्धलाई सुरक्षित गर्न मद्दत गर्नेछ र तपाईँ भविष्यमा अझ ठूला चुनौतीको सामना गर्न तयार हुनुहुनेछ र यसले तपाईँलाई उत्कृष्ट गवाहीहरू प्रदान गर्नेछ र तपाईँले पहिले सामना गर्नुभएको जस्तै कठिनाईहरूबाट गुज्रिरहेका अरूलाई प्रोत्साहन दिन सक्नुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
1: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आस्थाको किरण, प्रस्तुता हरि जिज्ञासुको साथमा।
2: आदरणीय श्रोता मित्र जयमश्री नमस्कार। रेडियो कार्यक्रम नयाँ आशाको किरणमा फेरि पनि म यस कार्यक्रममा उपस्थित भइसकेको छु तपाईँको बीचमा। आशा छ तपाईँ सबै सन्चय हुनुहुन्छ। स्वदेश विदेश विभिन्न ठाउँमा रोजगारीको सिलसिलामा विदेश रहनुभएकाहरू, अन्य कामकाजमा व्यस्तता रहनुभएकाहरू धेरैलाई धेरै सम्झेको छु र विशेष गरी तपाईँ जो जहाँ हुनुहुन्छ, आराम हुनुहुन्छ, खुसी हुनुहुन्छ र आनन्दित रूपमा आफ्नो जीवनलाई व्यतीत गरिरहनु भएको छ भन्ने आशा र विश्वास गर्दछु। रेडियो कार्यक्रम नयाँ आशाको किरणले तपाईँलाई निरन्तर उत्साह दिन चाहन्छ र यस रेडियो कार्यक्रम नयाँ आशाको किरण लुथन और मिस्ट्री नेपालले तयार पारेको र यस कार्यक्रमबाट तपाईँ उत्साहित हुनुभएको, तपाईँको जीवन अझ उत्सुक रूपमा, अझ साहसिक रूपमा, अझ इमान्दारी रूपमा व्यतीत भएको होस्, अगाडि बढ़िरहेको होस् भन्ने चाहना यस कार्यक्रमको रहेको छ र विशेष गरी आज म फेरि तपाईँलाई एउटा उत्साहपूर्ण सन्देश प्रस्तुत गर्न चाहन्छु कि परमेश्वरले तपाईँलाई अझै धेरै आशिष दिनुभएको होस् भन्ने कुरा महत्वपूर्ण छ। प्रिय मित्र, आज संसारमा धेरै मानिसहरूले आफूलाई कमजोर ठान्छन्, आफूलाई समस्यामा रहेको कुराहरूमा ठान्छन्। मान्छेमा धेरै ठूला साना समस्याहरू हुन्छन् तर त्यो समस्याहरूको समाधान गर्दै पार गर्दै अगाडि बढ्नु पर्ने हुन्छ। आज म मानव जीवनमा हुनुपर्ने एउटा महत्वपूर्ण कुरा अनुशासनको विषयमा म तपाईँको बीचमा वचन प्रस्तुत गर्न चाहन्छु र केही उत्साह दिन चाहन्छु। पवित्र धर्मशास्त्र बाइबलले तपाईँलाई सधैँ उत्साह दिन्छ। जस्तै पवित्र धर्मशास्त्र बाइबलको नयाँ करारको पुस्तक 1 कोरिन्थीमा त्यहाँ लेखिएको छ, सबै कुरा शिष्टतापूर्वक र व्यवस्थित रूपमा गरिउन् भन्ने कुरा कोरिन्थीको पुस्तकमा त्यहाँ प्रस्तुत गरेको छ। बाइबलमा धेरै व्यक्तिहरू अनुशासित रूपमा परमेश्वरको आज्ञा पालन गरिराखेका थिए। आज्ञा पालनले र अनुशासनले मानिसको जीवन अझै अगाडि बढ्नलाई प्रेरित गर्दछ। प्रिय मित्र, आजको कार्यक्रमको अझ मुख्य विषयतर्फ जानुभन्दा अघि आउनुहोस् एउटा समधुर क्रिश्चियन भजन गीत सुनेर हाम्रो हृदयलाई तयार पारौं।

आदरणीय श्रोता मित्र, संसारमा मानिसमा ठूला साना समस्याहरू हुन्छन्। ती समस्याहरूको समाधान गर्नको लागि मानिसले धेरै ठूला साना संघर्षहरू गरिराखेको हुन्छन्। तर मान्छे अनुशासित रूपमा जिउनको लागि उसले धेरै आज्ञा पालनहरू गर्नुपर्ने हुन्छ। पहिलो कुरा त आफ्नो मनलाई अनुशासित रूपमा राख्नुपर्ने हुन्छ। तपाईँलाई धेरै मानिसहरूले बेला बेलामा उत्साह दिन सक्छन्। धेरै मानिसहरूले तपाईँलाई अगाडि बढ्नको लागि प्रेरणा दिन सक्छन्। ती व्यक्तिहरू कहिले काहीँ तपाईँको लाइफमा आउन सक्छन्, तर सधैँ त्यो आश्वासनले, त्यो उत्साहले, त्यो प्रेरणाले काम नगर्न पनि सक्छ। तपाईँ कुनै सेमिनारमा सहभागी हुनुभयो, एउटा वक्ताको वचन सुनेर फेरि ऊर्जावान हुनुहुन्छ, र कुनै आदरणीय व्यक्तिलाई भेट्नुभयो र ती व्यक्तिले दिएको उत्साह र प्रेरणाले तपाईँ ताजगी हुनुहुन्छ। अरू धेरै कार्यक्रममा, अन्य विभिन्न ठाउँमा भेटिने मानिसहरूले तपाईँलाई बेला बेलामा उत्साह दिइराख्छन्, तर त्यो उत्साहले क्षणिक रूपमा तपाईँ उत्साहित हुनुहुन्छ र केही गर्ने आँट आउँछ, तपाईँ अगाडि बढ्ने आँट आउँदछ र उत्साहित रूपमा केही समयका लागि तपाईँ अगाडि बढिरहनु भएको हुन्छ। त्यो राम्रो पक्ष पनि हो। तर प्रिय मित्र, तपाईँ जब आफैले आफैलाई अनुशासनमा राख्नुभयो भने तपाईँ अझ निरन्तर रूपमा सफल हुनुहुन्छ, अझ अगाडि बढ्न सक्नुहुन्छ। तर कुनै व्यक्तिले दिएको उत्साह र प्रेरणाले क्षणिक रूपमा व्यक्तिलाई माथि उठ्नलाई सहायता गर्दछ, तर तपाईँ आफै स्वयं अनुशासित रूपमा अगाडि बढ्नुभयो भने तपाईँ सफल हुनुहुन्छ। उदाहरणको लागि, तपाईँ बिहान कति बजे उठ्ने, बेलुकी कति बजे सुत्ने र घरको सरसफाईको कुराहरूदेखि लगेर अन्य धेरै कुराहरूकोसँग कसरी बोल्ने, कसरी शिष्टाचार पर्ने, आफ्नो दैनिकी कामकाजलाई तपाईँले कसरी व्यवहारिक रूपमा, अनुशासित रूपमा, सिस्टमेटिक रूपमा अगाडि बढाउने भन्ने कुरा तपाईँ अनुशासित रूपमा रहनुभयो भने नदेखितो पारामा, अपत्यारितो पारामा तपाईँ सफल भएको पत्तो हुँदैन। तर अनुशासनलाई तपाईँले अव्यवस्थित रूपमा पालना गर्नुभयो भने, अनुशासितलाई तपाईँले मुख्य मेरुदण्डको रूपमा हेर्नु भएन भने तपाईँको जीवन अस्तव्यस्त हुँदछ। तपाईँको लाइफमा अझै संघर्षका पाठहरू पल्टिन सक्दछन्, अझै संघर्षका अध्यायहरू सुरु हुँदछन्। तर जब तपाईँ परमेश्वरमा भरोसा राखेर, परमेश्वरसँग निरन्तर प्रार्थना गरेर, अनुशासनलाई तपाईँले केन्द्रित गरी तपाईँ अगाडि बढ्नुभयो भने सफल हुनुहुन्छ। संसारका धेरै मानिसहरूलाई त्यस्ता अभाव र खाँचोको अवस्थामा पनि उनीहरूले अनुशासनलाई प्राथमिकता नदिनुको कारण उनीहरू असफल भएको देखिन्छ। तर जसले अनुशासित रूपमा अगाडि काम गरिराखेका छन्, उनीहरू सफल हुँदछन्। अहिले पनि मैले कहिलेकाहीँ धेरै आर्थिक रूपमा सम्पन्न भएका व्यक्तिहरू र एजुकेसन रूपमा सफल भएका व्यक्तिहरू, सरकारी जागिरमा सेवा पुर्याइरहेकाहरू, अरू धेरै धेरैको व्यवहार हेर्दाखेरि उनीहरू अनुशासित भएको कारणले गर्दाखेरि त्यहाँ सम्पूर्ण। यदि कसैले लोकसेवामा नाम निकाल्नको लागि पढिरहेको छ भने, यदि कसैले मास्टर डिग्री पास गर्नको लागि, सफल पार्नको लागि पढिरहेको छ भने, उसले निकै अनुशासित रूपमा पढ्नुपर्ने हुन्छ। कहिले कता किताब हेरे जस्तो गर्ने, कहिले पढे जस्तो गर्ने, कहिले कलेज गरे जस्तो गर्ने, तर वास्तविक रूपमा नपढ्नुले, अनुशासित रूपमा नपढ्नुले ऊ असफल हुँदछ। तर तपाईँ जब अनुशासित रूपमा जे पनि काम तपाईँ गर्नुहुन्छ अनि त्यसपछि तपाईँ त्यसमा सफल हुनुहुन्छ। यदि तपाईँ बाइबल अध्ययन गर्दै हुनुहुन्छ भने अनुशासित रूपमा पढ्नुहोस्, त्यसले तपाईँलाई अझै आशिष दिँदछ। जब तपाईँ अन्य केही कामहरू गर्नुहुन्छ, स्कूलमा पढाउनुहुन्छ अथवा केही कुराहरू लेख्नुहुन्छ, अन्य धेरै कुराहरू सिस्टमेटिक र अनुशासित रूपमा तपाईँले काम गर्नुभयो भने तपाईँ सफल हुनुहुन्छ। अनुशासनहीन रूपमा हामीले काम गर्यौं, अध्ययन गर्यौं र अन्य कुराहरू गर्यौं भने हामी सफल नहुन पनि सक्छौ। यही त मान्छेको जीवनमा धेरै दुःख पीडा हुन्छन्, तर ती दुःख पीडाको सामना गरी अगाडि बढ्नको लागि परमेश्वरसँग निरन्तर प्रार्थना र आत्मविश्वासले अझ अगाडि बढ्नको लागि प्रेरित गर्दछ, उत्साह दिँदछ। र तपाईँ आफैले आफैलाई बुझ्नुभयो भने, आफैले आफैलाई आफ्नो क्षमता बुझ्नुभयो भने र क्षमता अनुसार आफ्नो जीवनमा आफैले सिकेको सिप, आफ्नो इच्छा लागेको काममा तपाईँले कार्यान्वयन गर्दै जानुभयो भने तपाईँ एक दिन सफल हुनुहुन्छ। प्रेमित्र, हामी सफल हुनको लागि हामी
आशिषित हुनको लागि, हामी आर्थिक रूपमा सम्पन्न हुनको लागि, हामी एजुकेसन रूपमा राम्रो हुनको लागि, हाम्रो स्वास्थ्य राम्रो हुनको लागि हामी खानपिनमा अनुशासित हुनुपर्ने हुन्छ। हामी अध्ययन राम्रो गर्नको लागि हामी अध्ययनमा अनुशासित हुनुपर्छ। हामी अन्य मानिसहरूसँग बोल्ने कुराहरूदेखि लगेर अन्य गर्ने व्यवहारदेखि लगेर धेरै कुराहरूमा सफल हुनको लागि हामी अनुशासित हुनुपर्दछ। यदि कुनै पनि व्यक्ति अनुशासित रूपमा अगाडि बढेन भने ऊ सफल हुन सक्दैन। प्रिय मित्र, तपाईँलाई थाहा छ कि धेरै व्यक्तिहरू अनुशासनको कमीको कारणले गर्दाखेरि आफ्नो जीवनमा दुःख पाइराखेका हुन्छन्। तपाईँ यदि आफ्नो जीवन जिउन कष्टकर भइराखेको छ, दुःख भइराखेको छ, ऋणको धेरै भारी छ, अरू धेरै तनावको कुराहरू छ, तपाईँ डिप्रेसनको शिकार भइराख्नु भएको छ भने तपाईँले आफ्नो सानो सानो कुराहरूलाई, आफ्नो जीवन जिउने सानो सानो कुराहरूमा तपाईँले अनुशासन हेर्नुहोस् अनि अनुशासित हुनुहोस् अनि तपाईँ र ती समस्याहरू समाधान हुँदछन्। तर तपाईँले आफैलाई चिन्न सक्नु भएन, आफैलाई कमजोर ठान्नु भयो, आफैलाई सिस्टममा लान सक्नु भएन भने तपाईँ एक दिन असफल हुन सक्नुहुन्छ। त्यो असफलताले तपाईँको जीवनलाई मात्रै प्रभाव पार्दैन, तपाईँ एकजना व्यक्तिको असफलताले तपाईँका छरछिमेक आफन्तहरूलाई त्यसको प्रभाव पर्न जान्छ। त्यस कारण कहिलेकाहीँ हामी संसारमा रहनेसम्म अरूको लागि पनि जिउनु पर्दो रहेछ। तपाईँ अनुशासित भएर तपाईँ खुसी हुनुभयो भने तपाईँका आफन्तहरू पनि खुसी हुँदछन्। तर तपाईँ अन्य विभिन्न कारणहरूले आफैले आफैलाई अनुशासित राख्न नसकेको कारणले तपाईँको सबै कुराहरू बिग्रियो भने तपाईँको आफन्तहरू पनि खुसी हुँदैनन्, उनीहरू दुखी हुन्छन्। त्यो दुखी हुनुले सबै पारिवारिक कुराहरूमा तनाव सिर्जना गर्दछ, पारिवारिक कुराहरूमा कष्टकर अवस्था हुँदछ। तर तपाईँ र मैले जहिले पनि बुझ्नुपर्ने एउटा महत्वपूर्ण कुराहरू पनि, तपाईँ र म जे काम गर्छौ त्यो काममा अनुशासित भएर अगाडि बढिराख्नु पर्छ, इमानदारी भएर अगाडि बढिराख्नु पर्छ। तपाईँको जीवन जहिले पनि परमेश्वरलाई सुम्पिनु भयो भने अझ उत्तम तरिकाले तपाईँलाई जिउने आशा मिल्दछ, नयाँ तरिकाले बाँच्ने आशा मिल्दछ, नयाँ तरिकाले काम गर्ने आइडियाहरू आउँदछन्, अरू धेरै धेरै कुराहरू आउँदछन्। तपाईँको निरन्तर परमेश्वरसँग प्रार्थना र परमेश्वर प्रतिको भरोसाले तपाईँको जीवन रूपान्तरण हुँदछ। प्रेमित्र, अनुशासनले तपाईँको जीवन बदल्छ। पवित्र धर्मशास्त्र बाइबलमा त्यस्ता व्यक्तिहरू कतिपय थिए जसले आफ्नो जीवनलाई अनुशासित रूपमा लगानी गरे, अनुशासितमा लगानी गरेको कारणले परमेश्वरमा भरोसा गरे र परमेश्वरको डर र भयमा रहेर उनीहरूले काम गरे र सफल भए। त्यसमा तपाईँ पनि यो संसारमा रहन्जेलसम्म अनुशासित भएर काम गर्नुहोस् अनि तपाईँ सफल हुनुहुन्छ। प्रिय मित्र, तपाईँसँग रहेर मिठो भलाकुसारी गर्दा गर्दै आजको कार्यक्रमको निर्धारित समय सकिने आँटेको छ। यदि तपाईँसँग कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छ भने हामीलाई इमेल लेख्न सक्नुहुन्छ। हाम्रो इमेल आइडी रहेको छ lhmnepal@gmail.com। त्यसै गरी हाम्रो फोन नम्बर रहेको छ 9845554181 मा पनि तपाईँले व्हाट्सएपमा म्यासेज गर्न सक्नुहुन्छ, तर प्रतिक्रिया दिन सक्नुहुन्छ। तपाईँको सल्लाह, सुझाव र प्रतिक्रियाको प्रतीक्षामा रहेका छौँ। जय मसीह, नमस्ते।

0: जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिकन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौं आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस्, अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
2: यस सुन्दर अध्ययनमा यहाँहरू सबैलाई फेरि पनि स्वागत छ। आज फेरि हामी परमेश्वरको वचनबाट सिक्न, बुझ्न र आफ्नो जीवनलाई जाँच्नको निम्ति एकसाथ आएका छौं।
1: दाइ, हामीले हाम्रो यो अध्ययनको यात्रामा चाहिँ गलातीको अध्ययन चाहिँ गर्दै जाँदा हामीले धेरै कुराहरू चाहिँ व्यवहारिकतामा सिक्नुपर्ने र लागू गर्नुपर्ने कुराहरू चाहिँ हामीले सिक्दै आइरहेका छौं।
2: हो भाइ, साँच्चै नै यो पुस्तकले हामीलाई एउटा ठूलो सत्य सिकायो। मुक्ति कर्मबाट होइन तर येशु ख्रिष्टमाथिको विश्वासद्वारा पाइन्छ, अनि त्यो विश्वास केवल मुखको कुरा होइन तर जीवनमा देखिनुपर्छ।
1: अनि दाइ, आजको दिनमा चाहिँ विशेष गरिकन पावलले ठूला ठूला अक्षरहरूले चाहिँ यो पत्र लेख्नु भएको कुरा पनि उल्लेख गरिएको छ जस्तो मलाई लाग्छ। यसको कुनै विशेष अर्थ छ?
2: अवश्य पनि भाइ, धेरै बाइबल शिक्षकहरूले मान्नुहुन्छ कि पावलको आँखा कमजोर थियो वा दृष्टिमा केही समस्या थियो, त्यसैले उहाँले आफ्नो हातले ठूला अक्षरमा लेख्नु भएको हुन सक्छ। तर यहाँ एउटा सुन्दर कुरा के छ भने, शरीर कमजोर भए पनि परमेश्वरको काम रोकिएन।
1: यो त साँच्चै नै एकदमै प्रोत्साहन दिने कुरा रहेछ। कहिलेकाहीँ हामी पनि आफ्ना कमजोरीहरूको कारण बनाएर चाहिँ परमेश्वरको कामबाट चाहिँ पछि हट्ने प्रयास गर्छौं।
2: ठिक भन्नुभयो भाइ तपाईँले। परमेश्वरले सिद्ध मानिस होइन समर्पित मानिस खोज्नुहुन्छ। पावलको जीवनमा ज्ञान धेरै थियो तर उहाँले केवल ज्ञानले होइन आज्ञाकारिताले जीवन बिताउनुभयो। हाम्रो मस्तिष्क जानकारीले भरिएको हुन सक्छ तर हाम्रो हृदय आज्ञाकारिताले भरिएको छ कि छैन त्यो महत्वपूर्ण कुरा हो।
1: साँच्चै नै दाइ, आज मानिसहरू आफ्नो उपलब्धि, पैसा, शक्ति वा नामको धेरै घमण्ड गर्छन्, तर पावलले चाहिँ एउटा मात्र कुरामा चाहिँ घमण्ड गर्ने कुरा चाहिँ गर्नुभएको छ, होइन र?
2: हो भाइ, उहाँ भन्नुहुन्छ, म प्रभु येशू ख्रीष्टको क्रुस बाहेक अरू कुनै कुरामा घमण्ड गर्दिन, किनभने क्रुसले नै हाम्रो जीवन परिवर्तन गर्यो, क्रुसले नै पापबाट छुटकारा दियो, क्रुसले नै हामीलाई नयाँ सृष्टि बनायो।
1: साँच्चै नै दाइ, भनेपछि हाम्रो बाहिरी धार्मिकता होइन तर हामी पवित्र आत्मामा छौं कि छैनौं त्यो चाहिँ एकदमै महत्वपूर्ण कुरा रहेछ नि, होइन र?
2: एकदम सही कुरा गर्नुभयो भाइ तपाईँले। मानिसले के भन्यो, संसारले कति सम्मान गर्यो, त्योभन्दा ठूलो कुरा के हो भने, के म परमेश्वरको आत्मामा हिँडिरहेको छु?
1: साँच्चै नै, र आदरणीय श्रोताहरू, आजको अध्ययनले हाम्रो जीवनलाई फेरि पनि एकपटक जाँच्ने अवसर दिनेछ। हामी साँच्चै नै नयाँ सृष्टि भएका छौं कि केवल बाहिरी रूपमा धार्मिक देखिरहेका छौं?
2: यो प्रश्नलाई मनमा राख्दै आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई अगाडि बढाउ।
3: मित्र, प्रभु येशू ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो नमस्कार साथै जय मसीह छ। प्रिय मित्रहरू, आज हामी परमेश्वरको वचन अध्ययन गलाती 6:11-18 देख्नेछौ। अनि यो तपाईँहरूलाई म अवगत गराउन चाहन्छु कि गलातीको पत्रबाटको हाम्रो वचन अध्ययन आज अन्तिम हो र म आशा गर्दछु तपाईहरूले यस पत्रको अध्ययनबाट धेरै धेरै आत्मिक आशिष प्राप्त गर्नुभयो र धेरै धेरै परमेश्वरको वचनबाट सिक्न सक्नुभयो। मित्र, यसले हामीलाई गलातीको अन्तिम मुख्य भागमा ल्याउँछ। तीन हस्तलिपिहरू यस अन्तिम भागमा दर्शाएको छन्। पहिलो पावलको आफ्नै हस्तलिपि हो, गलाती 6:11 भनिएको छ, हेर म कति ठूला ठूला अक्षरहरूले मेरो आफ्नै हातले म तिमीहरूलाई लेख्दैछु। कति ठूला ठूला अक्षरहरूले को मतलब लामो पत्र होइन, यो गलातीको पत्रश्रीप छ अध्यायहरूको हो, जबकि उसको रोमीहरूलाई लेखेको पत्र जुनले व्यवहारिक रूपमा उही एउटै विषयसँग व्यवहार गर्दछ 16 अध्यायहरूका छन्। यसलाई लामो भन्न सकिँदैन, तर पाउल भनिरहेका छन् कि उसले ठूलो ठूलो अक्षरहरूले पत्र लेखिरहेका छन्, जुन कमजोर दृष्टि शक्तिको कारणले गर्दा हुन सक्छ, अनि यो दृष्टि शक्ति हुने व्यक्तिको विशेषता हो। यो म विश्वास गर्छु, पाउलको शरीरको काँडा उसको आँखाको समस्या थियो। दोस्रो कुरन्थी 12 अध्यायको 7 पद अनुसार उसको शरीरको काँडा, अनि यो शरीरको काँडा चाहिँ मैले भनिहाले उसको आँखाको समस्या थियो। तपाईँलाई यादै होला उसले तिनीहरूलाई पहिले भनिसकेका थिए गलाती 4 अध्याय 15 पदमा, किनभने म तिनीहरूको निम्ति गभाइ दिन्छु कि यदि सम्भव भए तिनीहरूले आफ्ना आँखा झिकेर मलाई दिने थियो। म विश्वास गर्छु कि पाउलको दृष्टिको ठूलो समस्या थियो, मतलब आँखाको समस्याको कारण देख्ने काममा ठूलो समस्या थियो। जब पाउलले रोमीहरूलाई आफ्नो पत्र लेखे, उसले त्यो लेख्नलाई आफ्नो सचिवलाई दिए, र पत्रीको समाप्तिमा पाउलले आफ्नो सचिवलाई भने, अब तिमी आफ्नो अभिवादनलाई पनि राख्न चाहन्छौ भने अघि बढ र त्यो गर। यसकारण रोमी 16 अध्याय 22 पदमा हामी सचिवको अभिवादन पाउँछौ, जहाँ यस प्रकार लेखिएको छ, यो चिठी लेख्ने म ततियसले प्रभुमा तिमीहरूलाई सलाम गर्दछु। तथापि पाउल जब यो गलातीका पत्र लेखे, उनी क्रोधित थिए। उसले त्यो सुने कि तिनीहरूले सुसमाचार व्यवस्थासँग मिलाइरहेका थिए, अनि जब त्यो गरिन्छ, परमेश्वरको अनुग्रहको सुसमाचार पूर्ण रूपमा नष्ट गरिन्दछ। उसले आफ्नो सचिवको आगमनको प्रतीक्षा गरिरहन सकेनन्, र उसले आफै नै बसेर तिनीहरूलाई यो गलातीको पत्र लेखे। उसले स्पष्टसँग देख्दैनथे, र उसले ठूला ठूला अक्षरमा लेखे। त्यसपछि हामी देख्छौ पाउलको साक्षी, पद 12 जतिले शरीरमा सुन्दर रूप देखाउने इच्छा गर्दछन् केवल ख्रिष्ट येशूको क्रूसको कारण खेदोमा नपरौं भनी तिनीहरूले तिमीहरूलाई खतना गर्नलाई कर लगाउँछन्।

0: गर्न लगाएर यहुदीवादीहरू तिनीहरूलाई व्यवस्थाको अन्तर्गत ल्याएकोमा सम्मान आदर श्रेय पाउन चाहन्थे र पाउँथे। यो चाखलाग्दो कुरा छ कि ती व्यक्ति जो व्यवस्थाको अन्तर्गत बाँचेको उद्धार पाएको दावा गर्छन् वास्तवमा तिनीहरू व्यवस्थाको अन्तर्गत जिइरहेका छैनन्। ती मानिसहरू जो भन्छन् कि तिनीहरू ख्रिष्टको डाँडाको उपदेश अनुसार जीवन जिइरहेका छन् वास्तवमा तिनीहरू पाखण्डी हुन्, तिनीहरू बोक्रे हुन्। यो मैले आफ्नो सेवकै कालमा देखेको छु। म आफ्नो अनुभवबाट उदाहरण दिन चाहन्छु। मेरो सेवकाईको दौरानमा मेरो एक यस्तो मानिससँग भेट भयो जो आफैलाई विधिवादी सम्झन्थे। ऊ मसँग बातचित गर्न शुरू गरे। मैले ऊ जस्तो कसम खाने मानिस जीवनमा कहिले पनि देखेको थिइन। मैले सुनेको थिएँ कोही कोही यस्ता काममा पण्डित हुन्छन्। मैले उसलाई डाँटिन, मैले उसलाई बोल्न दिए। वार्तालापको अन्तमा उसले मलाई सोधे, अत तपाईँ के गर्नुहुन्छ? मैले उसलाई भने, म प्रचारक हुँ। उनी मतर्फ छक्क परेर भने, तपाईँ रेडियोमा बोल्नुहुन्छ? जब मैले भने, अँ म रेडियोमा परमेश्वरको वचन बोल्छु, ऊ एक्कासी अगबकी। उसले भने, तपाईँसँग मिलेर मलाई खुसी लाग्यो र म तपाईँलाई जानकारी दिन चाहन्छु कि म पनि ख्रिस्टियन हुँ। त्यो वास्तवमा नयाँ समाचार थियो, किनकि जुन प्रकारले उनी बातचित गरिरहेका थिए मैले यो सोचेको थिइन। त्यसपछि उसले आफ्ना कामहरूमाथि बढाई चढाई गर्न लागे। उसले गरेका महान कार्यहरूको बारेमा बताए। येशु ख्रिष्टको पहाड़ी उपदेश मेरो धर्म हो भन्दै अन्त गरे आफ्नो वक्तव्यलाई। मैले भने, राम्रो कुरो हो, यो अति नै उत्तम हो। मैले उससँग हात मिलाएर त्यसपछि सोधे, कसरी यसको जीवनमा लागू गरिरहनु भएको छ? आबुझ भएर मतिर हेरेर सोधे, तपाईँको मतलब के हो? त्यसपछि मैले वर्णन गरे, तपाईँले भन्नुभयो कि डाँडाको उपदेश तपाईँको धर्म हो र म सिर्फ जान्न चाहन्छु तपाईँ यसमा जिरहनु भएको छ। उसले भने, कोशिश गर्दैछु, तर पहाड़ी उपदेशको त्यो मतलब होइन। तर पहाड़ी उपदेशको त्यो मतलब होइन त, यो अति नै कठोर स्तरमा राखिन्छ र त्यहाँ कोही त्यस्तो कोशिश गर्ने कुरा छैन। त्यहाँ केही पनि त्यस्तो कोशिश गर्ने प्रयास गर्ने कुरा छैन। तपाईँ यसलाई कि त गर्नु हुन्छ वा यसलाई गर्नुहुन्न। अहिले तपाईँले भन्नुभयो यो तपाईँको धर्म हो, त्यसकारण तपाईँले यो जीवनमा व्यावहारिक रूपमा लागू गरेको म चाहन्छु। उसले मलाई भने, मैले निश्चय नै कोशिश गरे। तब मैले उसलाई अलिक दबाव गर्न शुरू गरे, तपाईँ यसको पालन गर्नुहुन्छ? उसले अकमक गरेर भने, मलाई लाग्छ म गर्नेछु। हामी हेरौं यसको पालन गर्नुहुन्छ या गर्नुहुन्न। प्रभु येशु ख्रीष्टले भन्नुभयो कि यदि तपाईँ आफ्नो भाइसँग क्रोध गर्नुहुन्छ भने तपाईँ हत्याको दोषी हुनुहुनेछ। तपाईँ यसलाई कसरी जीवनमा लागू गर्नुहुनेछ? उनी हिचकिचाएर भने, असम्भवत मलाई केही समस्या छ यस कुरामा, तर मलाई लाग्छ यसबाट म निक्लनेछु। ठिक छ, अब अर्को आज्ञालाई कोशिश गरौं। प्रभु येशु ख्रीष्टले भन्नुभयो, यदि तपाईँले कुनै पनि स्त्रीलाई कुदृष्टिले हेर्नुभयो भने तपाईँ व्यभिचारको दोषी बन्नुहुनेछ। त्यसको बारेमा नि के सोच्नुहुन्छ? हो, उसले भने, त्यसमा म फस्नेछु, म यसबाट निकल्न सक्दिन। मैले भने, हेर्नुहोस्, तपाईँले येशुको डाँडाको उपदेश पालन गरिरहनु भएको छैन। यदि म तपाईँ भएको भए म मेरो धर्मलाई परिवर्तन गर्ने थिए र जुन पालन गर्न सक्थे त्यही नै गर्थे, त्यही नै राख्थे। देख्नुभयो उनी के थिए? त्यो मानिस पाखण्डी थिए। चारैतिर गएर अरूलाई डाँडाको उपदेश अनुसार जीरहेको छु भन्थे, तर उसले अर्कोतिर यसको उल्लङ्घन गरिरहेका थिए, तोडिरहेका थिए। उसलाई परमेश्वरको अनुग्रहको आवश्यक छ मित्र। त्यहाँ आज धेरै मण्डलीहरूमा ऊ जस्तै धेरै मानिसहरू छन्। पाउल यस जबरजस्त कथन प्रस्तुत गर्छन्। भनिएको छ पद 14 तर मैले हाम्रा प्रभु येशु ख्रिष्टको क्रुसको विषयमा बाहेक घमण्ड गर्न नपरोस्, जसद्वारा म चाहिँ संसारको लेखी र संसार चाहिँ मेरो लेखी क्रुसमा टाँगिएको छ। मित्र, पावल र संसारको बीचमा क्रुस थियो। प्रत्येक विश्वासीको त्यही स्थिति हुनुपर्छ। तपाईँको आचरणलाई निर्माण गर्न अरू कुनै कुरा भन्दा धेरै उपयोग हुनेछ। तपाईँले पहाड़ी उपदेश पालन गरेको आधारमा घमण्ड गर्नुहुने छैन र गर्नुहुँदैन, या तपाईँ कुनै विशेष मण्डलीको हुनुभएको कारण, वा तपाईँ मण्डलीको अधिकारी हुनुभएकोमा, वा एक प्रचारक हुनुभएकोमा, वा एक सन्डे स्कूल शिक्षक हुनुभएकोमा, वा तपाईँ कुनै पनि कुराको कारण घमण्ड गर्नुहुँदैन र गर्न त्यो मनासिब होइन। तपाईँ सिर्फ क्रुसमा मात्र महिमा गर्नु पर्नेछ। जो त्यहाँ मन हुनेको निम्ति मात्र घमण्ड गर्नुहुनेछ, यानी ख्रिष्टको निम्ति। जसरी पाउल भन्छन् 14 तर मैले हाम्रो प्रभु येशु ख्रिष्टको क्रुसको विषयमा बाहेक घमण्ड गर्न नपरोस्, जसद्वारा म चाहिँ संसारको लेखी र संसार चाहिँ मेरो लेखी क्रुसमा टाँगिएको छ। अनि 15 भनिएको छ, किनभने नयाँ सृष्टि बाहेक न त खतना केही हो न बेखतना। यो अन्तिम पदमा उल्लेखित दोस्रो प्रकारको हस्तलिपिमा यसले हामीलाई ल्याउँछ। खतना धर्म र व्यवस्थाको हस्तलिपि थियो। यो शरीरमा, यो एक प्रकारको शरीरमा लेखिएको हस्तलिपि थियो। यसले तपाईँ अब्राहमको करारको अन्तर्गत हुनुहुने ब्याज वा चिन्हको रूपमा सेवा गर्थे। यो कहिले कुनै कुरामा फाइदामान थिएन। एक बटन वा पिन लगाएर तपाईँ घरको वा बन्धुत्वको सूचित गर्दछ भन्ने कुरा सोच्नु झण्डै झण्डै अर्थहीन हो। ख्रिष्टमा न त खतना केही हो न बेखतना, बेखतनामा पनि केही मूल्य छैन। जे सुकै हुन् यी कुराहरू केही महत्वको राख्दैनन्। त्यहाँ मानिसहरू छन् जो तिनीहरूको मन फिराउ भन्दा पहिले कति महान पापी थिए भन्ने कुरामा घमण्ड गर्छन्। तपाईँ खतना हुनुहोस् वा नहुनुहोस्, कुनै पनि प्रकारको तपाईँको स्थिति किन नहोस्, कुनै महत्व राख्दैन। महत्वपूर्ण कुरा यो हो कि परमेश्वरको आत्मा तपाईँको जीवनमा आउनु भएको छ र तपाईँ ख्रिस्ट येशूमा नयाँ सृष्टि बनिनु भएको छ। यो सिर्फ ख्रिस्टमा द्वारा मात्र आउँछ। अब हामी तेस्रो र अन्तिम हस्तलेखी जुन हामी कहाँ पेश गरिएको छ त्यसमा आउँछौ। पद 16-17 भनिएको छ, अब जो जति यस नियममा चल्दछन् तिनीहरूमाथि र परमेश्वरका इसरायलमाथि शान्ति र कृपा रहोस्। अबदेखि कसैले मलाई तकलीफ नदियोस्, किनभने म आफ्नो शरीरमा येशूको दाम धारण गर्दछु। येशूको दाम धारण गर्दछु। डाम शब्दलाई ध्यान दिनुहोस्। पाउल भनिरहेका छन्, म आफ्नो शरीरमा येशूको डाम धारण गर्दछु। ग्रीक भाषामा यसको यानि डामको शब्द हो स्टिक मेट, मतलब दाग, चिन्ह, डाम। यदि तपाईँ येशूको हस्तलिपि हेर्न चाहनुहुन्छ भने पाउलको शरीरमा हेर्नुहोस्। दोस्रो कोरन्थी 11:23-27 पदमा उनी भन्छन्, के तिनीहरू ख्रिष्टका सेवक हुन्? र म सन्केर बोल्दछु, म झन बढ्ता गरी हुँ, परिश्रममा झन प्रशस्त गरे, कैदमा झन प्रशस्त गरे, कोर्राबाजीमा अनगिन्ते, मृत्युमा बार बार पाँच पल्ट मैले यहुदीहरूका हातबाट एक कम चालिस गरी कोर्रा खाए, तीन पल्ट म लौरोले पिटिए, एक पटक ढुङ्गाले हानिए, तीन चोटि म चढेको जहाज फुटियो, एक दिन एक रात मैले समुद्रमै बिताएको छु, बार बार सफरहरूमा, नदीहरूका जोखिममा, डाकुहरूको जोखिममा, आफ्नै जातिबाटको जोखिममा, अन्य जातिहरूको जोखिममा, शहरमा जोखिममा, झुटा भाइहरूका बीचमा जोखिम, परिश्रममा र कष्टमा बार बार रुङ्ने काममा भोग र त्यसमा बारम्बार उपवासमा जाडो र नग्नमा डामहरू स्टिगमाटा पाउलका कठिनाईहरू थिए जुन उसले प्रभु येशूको खातिर सहे थिए। पाउलको समयमा स्टिगमाटाको तीन तरिकामा प्रयोग हुन्थ्यो। जब भगुवा दास पक्राउमा आउँथ्यो उसको निधारमा उसको मालिकको छाप लागेको हुन्थ्यो र मालिक कहाँ ल्याइन्दथ्यो अनि सिपाहीहरू जो प्रसिद्ध कम्पनीको हुन्थ्यो उनीहरूको कमाण्डरको चिन्ह तिनीहरूको निधारमा हुन्थ्यो। त्यसपछि अन्य जाति देवीका भक्तहरू र तिनीहरू धेरै नै यस एसिया माइनरमा र पूरा रोमन साम्राज्यमा पाउलको समयमा थिए, आफ्नो देवीको नाम तिनीहरूका निधारमा छाप हुन्थे। पाउल भन्छन्, म आफ्नो शरीरमा येशूको डामको धारण गर्छु। पाउल भावमा भनिरहेका छन्, म तिमीहरूलाई गहिरो आवेग र महान कायरता सहित लेखिरहेको छु। जुन मैले लेखे म वास्तवमा अनुसरण गर्छु। यदि यी कुराहरू मेरा जीवनमा पर्याप्त छन् भन्ने कुरा जान्न चाहन्छौ भने मेरो शरीरलाई पढ, मेरा डामहरूलाई हेर। मेरा मित्रहरू, खत्नाको केही मूल्य छैन, यो सिर्फ बाहिरी चिन्ह हो। पाउल भन्छन्, यो केही होइन, यद्यपि ऊ खत्ना भएका व्यक्ति भए तापनि, तर उसले प्रभु येशूको डाम आफ्नो शरीर आफ्नो जीवनमा बोके, धारण गरे। प्रभु येशू आज पनि उहाँका आफ्नाहरूका जीवनमा लेख्नुहुन्छ, उहाँका छाप हाम्रा हृदयहरूमा अनन्त अनन्तको लागि छन्। के हामी उहाँको डामलाई गर्वसाथ लगाउँछौ, धारण गर्छौ? के ख्रिस्टको निम्ति भर्सना सहन, आलोचना सहन, खण्डनको सहन इच्छुक छौ? पद पन्ध्रमा भन्छन्, किनभने नयाँ सृष्टि बाहेक न त खत्ना केही हो न बेखत्ना। अनि सत्र पदमा भन्छन्, अबदेखि कसैले मलाई तकलीफ नदियोस्, किनभने म आफ्नो शरीरमा येशूका डाम धारण गर्दछु। अनि अठार पदमा भन्छन्, हे भाइ हो, हाम्रा प्रभु येशू ख्रिष्टको अनुग्रह तिमीहरूको आत्मासँग होस्, आमिन। पाउल यस अद्भुत पत्र भाइहरूलाई ख्रिष्टको अनुग्रह तिनीहरूको आत्मासँग होस् भन्दै अन्त गर्दछन्। प्रभु हामीलाई पनि आशिष दिउन्।
1: आजको दिन एकदमै धेरै आशिषमय रह्यो र मलाई आशा अनि विश्वास छ आजको दिनले हामी हरेक हृदयलाई छोएको छ अनि हाम्रो जीवनमा धेरै कुराहरू मेल खान पनि गएको छ भनेर. गलातीको यो यात्राले चाहिँ हामीलाई के बुझाएको छ भने क्रिस्चियन जीवन भनेको चाहिँ केवल नियम पालना गर्नु होइन तर क्रुसलाई समातेर चाहिँ आत्मामा हिँड्नु रहेछ.
2: अवश्य पनि भाइ, गलातीको पुस्तकको अन्त्यमा पावलले फेरि हामीलाई सम्झाउनुहुन्छ हाम्रो जीवनको केन्द्र येशू ख्रिष्ट हुनुपर्छ. संसारमा धेरै कुरा छन् जसले मानिसलाई गर्व गराउँछ तर विश्वास गर्नेको गर्व भनेको केवल येशूको क्रुस मात्र हो.
1: साँच्चै नै दाई, र आज नयाँ सृष्टि भन्ने कुरा पनि धेरै गहिरो लाग्यो मलाई. हामी धेरैचोटि चाहिँ चर्च जाने, क्रिस्चियन परिवारमा जन्मने अथवा भनौँ धेरै जानकारी राख्ने मात्र व्यक्ति चाहिँ बनिरहेका हुन्छौँ तर वास्तविकतामा चाहिँ हाम्रो जीवन परिवर्तन हुनु चाहिँ अत्यन्तै आवश्यक रहेछ.
2: हो भाइ, यदि ख्रिस्ट हाम्रो जीवनमा हुनुहुन्छ भने हाम्रो बोली, हाम्रो व्यवहार, सोचाइ, सम्बन्ध र जीवनको दिशा परिवर्तन हुन्छ. परमेश्वर हामीलाई केवल धर्मी देखिन होइन नयाँ बनिनको लागि बोलाउनुहुन्छ.
1: साँच्चै नै दाइ, अनि मलाई एउटा कुरा धेरै नै मन पर्यो. पावलले अन्त्यमा प्रभु येशु ख्रिस्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस् भन्ने कुरा चाहिँ एकदमै धेरै आशिषमय लाग्यो.
2: यो त अत्यन्त सुन्दर आशिषको कुरा हो नि भाइ. अन्तत हाम्रो जीवन टिकाउने कुरा हाम्रो शक्ति होइन, परमेश्वरको अनुग्रह हो. जब हामी कमजोर हुन्छौं उहाँको आत्माले हामीलाई बल दिनुहुन्छ.
1: साँच्चै नै दाई, र आदरणीय श्रोताहरू, आज हामीले हाम्रो यो गलातीको अध्ययनलाई चाहिँ हामीले सकाएका छौं र अब अर्को अध्ययनमा हामी फेरि पनि नयाँ पुस्तकतर्फ चाहिँ जानेछौं. तर आजको प्रश्न के रहेको छ र यो सम्पूर्ण गलातीको पुस्तकले चाहिँ हामीलाई के बताउँदछ भने के हाम्रो जीवन क्रुसमा आधारित छ, के हामी आत्मामा हिँडिरहेका छौं, के हाम्रो हृदय आज्ञाकारिताले भरिएको छ त.
2: साँच्चै नै आदरणीय श्रोताहरू, यदि आज तपाईँ थाक्नु भएको छ वा आत्मिकी रूपमा कमजोर हुनुहुन्छ भने येशूलाई हेर्नुहोस्, उहाँले तपाईँलाई नयाँ सृष्टि बनाउन सक्नुहुन्छ.
1: र यदि परमेश्वरको वचनले तपाईँलाई छोएको छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस्. तपाईँहरूका प्रार्थना, सुझाव, गवाही र आशिषका शब्दहरूले हामी धेरै

आजको दिनलाई भने यहीँ नै अन्त्य गर्दै हामी हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र तपाईँहरूले पाउनुभएको आशिष तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209707 0420 9797।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। ईश्वरीय अनुग्रह, असल विश्वास, निस्वार्थ प्रेम, अनन्तीय उद्धार, भाइचारा, मिलाप, शान्ति, आनन्द र सद्भावको आशा दिन लक्षित रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोताहरूलाई सादर अभिवादन। आउनुहोस् आजको हाम्रो कार्यक्रमलाई अगाडि बढाउँ यो भजन संगीतबाट।

0: श्रोता भर्खरै यहाँले यो मधुर क्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोता साथीहरू, जय मसीह। आजको यस रेडियो कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक न्यानो स्वागत छ। आज हामीले थप पवित्र स्थान जसलाई मोसाले परमेश्वरको अगुवाईमा निर्माण गरेका थिए त्यसको बारेमा थाहा पाउनेछौ। आउन शुरू गरौं एउटा प्रार्थनाद्वारा। हे हाम्रो पिता जो स्वर्गमा विराजमान हुनुहुन्छ, हामी तपाईँलाई धन्यवाद गर्छौं, हामी तपाईँलाई आदर गर्छौं र सम्मान गर्छौं र तपाईँको जय जयकार गाउँदछौ, किनकि तपाईँ यी सबैका योग्य हुनुहुन्छ। हामी तपाईँलाई धन्यवाद दिन्छौ कि प्रभु यो वचन जुन तपाईँले हामीलाई दिनुभएको छ प्रभु, यी वचनलाई प्रभु हामीले बुझ्न सकौं र बुझेर आफ्नो जीवनमा लागू गर्न सकौं, त्यसै गरी अरूलाई पनि सिकाउन सकौं र प्रभु हामी जान्दछौँ तपाईँको आगमन नजिक छ, त्यो दिनको लागि हामी तयार पर्नको लागि हामीलाई सहायता गर्नुभएको छ। येशूको नाममा आमेन। श्रोताहरू, हामीले पवित्र स्थान वरिपरि भएको सेतो कपडाको पर्खाल रूपी पर्दा, मूल ढोकाको सुन्दर पर्दा, वेदी तथा मानिसहरू भेला हुने तथा प्रार्थना गर्न चोक बारे यस अघिको पाठमा अध्ययन गरिसकेका छौ। आज हामी वेदी र पवित्र स्थानको मूल ढोका बीच भागमा पितलद्वारा बनेको ठूलो भाग लगायत अन्य विषयहरूको बारेमा चर्चा गर्नेछौ। चोकबाट पानीले भरिएको हुन्छ, हाम्रा पथ प्रदर्शक त्यस ठूलो भाँडालाई बाटो भनिन्छ भनी बताउँछ। पवित्र स्थानभित्र गरिने कुनै पनि सेवकाईका निम्ति पुजारीहरू सफा सुग्घर हुनु पर्दछ। तिनीहरूले बलि चढाउनु अघि वा पवित्र स्थानमा प्रवेश गर्नु अघि सदा आफ्नो जुत्ता फुकाल्नु पर्नेछ र बाटामा हात धुनु पर्नेछ। उक्त बाट कैयौं महिलाहरूले पवित्र स्थान निर्माणका निम्ति दिएका सिसाहरूद्वारा निर्माण गरिएको थियो। तिनीहरूका स्वार्थरहित उपहारले परमेश्वरको सेवकाई विधिलाई सुन्दर तुलनामा योगदान पुर्याएको थियो। जसरी त्यहाँ सेतो पर्खाल रूपी पर्दादेखि प्रवेश पाउनका निम्ति केवल एकमात्र ढोका थियो, त्यसरी नै पवित्र स्थानमा प्रवेश गर्नका निम्ति पनि त्यहाँ एकमात्र ढोका थियो। चोकमा प्रवेश गर्ने मूल ढोकामा जस्तै पवित्र स्थानमा प्रवेश गर्ने ढोकामा पनि निलो, प्याजी र रातो रङको पर्दा थियो। केवल एकमात्र ढोका र पर्दाले हामीलाई येशू ख्रीष्टमाथि विश्वास गर्नु नै हाम्रा पापहरूदेखि क्षमा प्राप्त गर्ने तथा हाम्रो परमेश्वर पितासँग पुनः एक हुन पाउने त्यहाँ एकमात्र उपाय छ भनी याद दिलाउँदछ। युहन्ना 10:7-9-14। अब हामी पवित्र स्थानमा भएका केही खजानाहरूबारे अध्ययन गरौं। केवल पुजारीहरू मात्र पवित्र स्थानमा प्रवेश गर्न सक्नेछ, तसर्थ हामीले पर्दाबाट चियाउनु पर्नेछ। पवित्र स्थान अति चम्किलो प्रकारको भएका कारण हामीलाई विश्वास गर्न समेत कठिन लाग्न सक्नेछ। त्यो कोठा अति सुगन्धित पनि छ। त्यस कोठाको भित्ता तथा फर्निचरको प्रत्येक टुक्राबाट प्रकाश परावर्तित भइरहेको छ, किनकि भित्ता तथा फर्निचरहरू शुद्ध चम्किलो सुनले थालिएको छ। हामी त्यहाँ दुईवटा कोठाहरू देख्न सक्छौँ। पहिलो कोठालाई पवित्र स्थान भनिन्छ भने दोस्रो कोठालाई महापवित्र स्थान भनिन्छ। ती दुई कोठाहरूलाई हामीले देखिसकेपछि दुईवटा पर्दा भन्दा अधिक सुन्दर पर्दाले छुट्याएको छ। सो पर्दाले छाना छोएको थिएन र यस प्रकार हामी अर्को कोठाबाट आउने उज्यालो ज्योति पनि देख्न सक्यौं। हाम्रा पथ प्रदर्शक बताउँदछन् कि उक्त ज्योति परमेश्वरको उपस्थितिबाटै आएको हुन्छ। कहिलेकाहीँ सो ज्योति यति अधिक मात्रामा चम्किलो हुने गर्दछ कि पुजारीहरूले समेत महापवित्र स्थान छोड्नु पर्ने हुन्छ। पवित्र स्थानमा कुनै झ्यालहरू थिएन। पवित्र स्थानमा सबै थोक चम्किलो तुल्याउने ज्योति सुनद्वारा बनाइएको थियो। उक्त समाधानको 7 हाँगाहरू छन्। हरेक हाँगाको टुप्पोमा तेल राख्ने कसरा हुन्थ्यो, जसमा दिएको सुतली पनि हुने गर्दथ्यो। जब पुजारीहरूले सो सुतली छाँटकाट गर्ने तथा कचरामा तेल भर्ने गर्दथे, तब तिनीहरूले एकै पटकमा समाधानको सबै हाँगालाई कदापि निकाल्ने गर्दैनथे। यस प्रकार उक्त समाधान दिन रात निरन्तर रूपले बलिरहेको हुन्थ्यो। उक्त समाधानले हामीलाई येशू ख्रीष्ट नै यस संसारको ज्योति हुनुहुन्छ भनी याद दिलाउँदछ। परमेश्वर कहिले पनि निदाउनुहुन्न र सदा हामी सबैको निगरानी गर्नुहुन्छ। त्यसले पवित्र आत्मा भनी जनाउँदछ, जसले हामीलाई परमेश्वरको आज्ञा पालन गर्ने रोजाई गर्नमा मदत गर्नुहुन्छ। यस प्रकार जब हामी उहाँको आज्ञा पालन गर्ने गर्दछौ तब हामी पनि येशु ख्रिस्टको खातिर उज्यालो बन्न पुगेका। हामी अझै पनि पवित्र स्थानको पहिलो कोठा बारे सिक्दैछौ। सुनौलो सामदान पहिलो कोठाको बायाँ तर्फ अवस्थित थियो। कोठाको दायाँ तर्फ हामी सुनको टेबल देख्दछौ। हामी त्यस टेबलमाथि दुई चाङ विशेष पवित्र रोटी देख्न सक्छौ। प्रत्येक चाङमा छवटा रोटी थिए र प्रत्येक रोटीले इजरायलीहरूका कुललाई प्रतिनिधित्व गर्ने गर्दथ्यो। रोटीको माथिको भागमा सुगन्धित धूप छर्किने गरिन्थ्यो। प्रत्येक साबत दिनमा उक्त टेबलमाथि ताजा रोटी राखिने गरिन्थ्यो। त्यहाँबाट निकालिने रोटी पुजारीहरूलाई दिइन्थ्यो। जब हामी रोटी बारे विचार गर्दछौ तब हामी यसो नै जीवनको रोटी हुनुहुन्छ भनी याद गर्दछौ। जब हामी वचनमा उहाँको विषयमा पढ्ने गर्दछौ तब हामीले उहाँको सो रोटी खाने गरेका हुन्छौँ। हामी यो पनि याद गर्दछौ कि उहाँले नै हामीलाई दिनहुँ खानेकुरा जुटाउने गर्नुहुन्छ र हामीलाई दिनहुँ उहाँको वचन रूपी रोटी र भोजन दुवैको आवश्यकता पर्दछ। अब हाम्रा पद पर्दछ पवित्र स्थान र महापवित्र स्थान बीच रहेको पर्दाको सामु राखेको सुन्दर धूपको वेदी बारे बताउँछ। उनी बताउँदछन् कि स्वयं परमेश्वर आफैले पहिलो पटक सो वेदीमा धूप बाल्नु भएको थियो र सो धूपको वेदीलाई सदा बालिरहनु पर्ने हुन्थ्यो। हरेक बिहान र साँझ पख चोकमा बलि चढाइने समयमा जब मानिसहरू प्रार्थना गर्दै आफ्ना पाप स्वीकार गरिरहेका हुन्थे तब अर्को एकजना पुजारी धूपको वेदीमा धूप बालिरहेका हुन्थे। जब पुजारी धूप बाल्दै गरिरहेका हुन्थे तब उनले महापवित्र स्थानतर्फ हेरिरहेका हुन्थे जहाँ परमेश्वरको उपस्थित भएको स्थान उज्जवल ज्योति झैं चम्किरहेको हुन्थ्यो। जब उक्त धूप वेदीदेखि आउने सुगन्ध सर्वत्र छरिन पुग्थ्यो तब चोकमा भएका मानिसहरूले सो मिठो बास्नको चाल पाउन सक्दछन्। तिनीहरूले येशूमाथि विश्वास गरेका कारण तिनीहरू यो जान्दछन् कि परमेश्वरले तिनीहरूका पाप पूर्ण जीवनको स्थानमा उहाँको पूर्ण जीवनलाई देख्नुहुनेछ। परमेश्वर तिनीहरूका प्रार्थना सुनिरहनु भएको हुन्छ। हाम्रा पथ प्रदर्शक अर्थात् पुजारी बताउँछन् कि स्वयं उनी आफैले पनि महापवित्र स्थानभित्र कहिले पनि देखेका छैन। यही नै सबैभन्दा पवित्र तथा महत्वपूर्ण स्थान थियो। केवल प्रधान पुजारी मात्र वर्षको एकपटक प्रायश्चितको दिनमा महापवित्र स्थानमा प्रवेश गर्ने गर्दथे। महापवित्र स्थानमा केवल एक मात्र फर्निचर छ जुन पवित्र सन्दुक हो। उक्त सन्दुकभित्र दुई शिला पाटीहरू राखेको थियो। के तपाईँलाई ती दुई के लेखेको थियो र कसले तथा कसरी लेख्नु भएको थियो भनी याद छ त? तिनमा लेखेको नियमहरूलाई डियाबलस घृणा गर्दछ तथा ती नियमहरू बारे झुट बोल्न गर्दछ। उसको सबैभन्दा ठूलो उद्देश्य भन्नु नै ती नियमहरूलाई नष्ट पार्नु तथा हामीलाई तिनको विषयमा भुल्न बाध्य सिकाउनु। हाम्रा पथ प्रदर्शक बताउँदछन् कि उक्त सन्दुक काठद्वारा बनाएको थियो र सो काठको सन्दुकलाई भित्र र बाहिरी गरी दुवै तर्फबाट सुनको जलप लगाइएको थियो। सन्दुकको माथिल्लो भाग शुद्ध सुनद्वारा बनाएको थियो जसलाई कृपा आसन पनि भनिन्छ। कृपा आसनको दुवै छेउमा सुन्दर रूपले कुदिएका दुई स्वर्गदूतहरू छन्। ती स्वर्गदूतहरूले भक्तिपूर्वक शिर निहुराउँदै सन्दुक तर्फ नजर झुकाएका छन्। दुई स्वर्गदूतहरूका बीचमा उज्जवल ज्योति देख्न सकिन्छ जसले परमेश्वरको उपस्थिति भएको रूपमा जनाउँछ। कृपा आसनले हामीलाई परमेश्वरको महान प्रेम र करुणाको विषयमा याद दिलाउँछ। यदि तिरेक परमेश्वरले उद्धार सम्बन्धी सो उदेकको योजना नबनाउनु भएको भए के हामी मध्ये कोही येशूसँगै अनन्त जीवन बिताउन अवसर प्राप्त गर्ने थियौं होला त? हामी मध्ये कोही पनि जीवित रहन पाउने थिएन। हामी सबैले परमेश्वरको आज्ञालाई उल्लङ्घन गरेका छौ तर उद्धारको यही योजनाका कारण प्रत्येक व्यक्तिले डियाबलस वा मृत्युलाई अथवा येशु वा जीवनलाई रोज्न सक्नेछ। पवित्र स्थानको छानाको तल्लो सतह सुती कपडाद्वारा निर्माण गरिएको थियो। उक्त छाना सादा सेतो पर्खाल रूपी पर्दा जस्तो थिएन। उक्त छाना स्वर्गदूतहरूका बथान जस्तै देखिन्छ। स्वर्गदूतहरूका ती चित्रहरूलाई होसियारपूर्वक सुती कपडामा उतारिएका थियो। ती दुवै कोठाहरूमा स्वर्गदूतहरूका उपस्थित हुनुपर्छ तर हामी तिनीहरूलाई देख्न सक्दैनौ। स्वर्गदूतहरूले परमेश्वरको प्रेमको कारण कहिले पनि उहाँको स्थिति प्रशंसा गर्ने क्रमलाई रोक्ने गर्दैन। हामी सायद यसरी प्रश्न गर्ने छौ होला, कपडाको छानाको माथिल्लो सतह कुन वस्तुद्वारा बनाएको हुनुपर्दछ? हाम्रो पथ प्रदर्शक छानाको चार भिन्न सतहहरू छन् भनी बताउँछ। सुती कपडाको माथिल्लो भागमा बाख्राका भुत्लाहरूद्वारा बनाएका कम्बल थियो। त्यसभन्दा माथिको सतह भेडाको छालाद्वारा बनाएको थियो। छानाको सबैभन्दा माथिल्लो भाग चाहिँ ब्याजर नामको जन्तुको छालाबाट बनेको थियो। पवित्र स्थान वर्षायामको पानीबाट सुरक्षित थियो भने हामी जान्दछौँ। हामीसँग अझ अर्को एक प्रश्न बाँकी नै छ, के प्रधान पुजारीको वस्त्र तपाईँको वस्त्र भन्दा भिन्नै थियो? त हो, उनको वस्त्र भिन्नै थियो। प्रधान पुजारीको वस्त्र अति सुन्दर थियो। प्रधान पुजारी सेतो वस्त्रमाथि निलो वस्त्र पहिरने गर्दछ र उनको काँधमा छाती पाता झुन्डिएको हुन्छ। त्यस छाती पातामा 12 रत्न जडिएका थिए, जसले 12 कुलहरूको प्रतिनिधित्व गर्दछ। सो छाती पाताले हामी हरपल परमेश्वरको हृदयमा छौं तथा हामी उहाँको नजरमा बहुमूल्य छौं भन्ने कुराको बारे याद दिलाउँछ। हामीलाई याद दिलाउने कति सुन्दर तरिका हो, जसै हामी पवित्र स्थानदेखि बाहिर निस्कन थाल्दछौँ तब हाम्रा पथ प्रदर्शक बताउँदछन् कि सो सुन्दर पवित्र स्थान निर्माण गर्न 6 महिनाको समय लागेको थियो। यसका निम्ति सबैले अथक परिश्रम गरेका थिए। पवित्र स्थानलाई वरिपरि कुन कुराले घेरेको थियो त? यो कुन रंगको थियो त? र कुन वस्तुद्वारा बनाएको थियो त? यदि तपाईँ पवित्र स्थानको भित्र खडा रहेका खण्डका खण्डमा के हामीले सो पर्दादेखि बाहिर देख्न सक्ने थियौं त? त्यहाँ जम्मा कतिवटा पर्दाहरू थिए त? ती पर्दाहरूका कुन कुन रंग थिए त? ती रंगहरूको अर्थ के थियो त? चोकहरूबाट प्रवेश गर्न साथ हामीले देख्ने पहिलो वस्तु के थियो त? पवित्र वासस्थानको दोस्रो कोठालाई के भनिन्छ? त्यस कोठामा कुन कुन कुराहरू थिए? ती वस्तुहरू कस्ता देखिन्थे? त्यस कोठामा कसलाई मात्र प्रवेश गर्ने अनुमति थियो? प्रधान पुजारीको वस्त्र अन्य पुजारीहरूको भन्दा किन बेग्लै थियो? पवित्र स्थानले हामीलाई कसको विषयमा के बताउँदछ? लगायतका आदि प्रश्नहरू तपाईँको बीचमा राख्दै आजको यस महत्वपूर्ण रेडियो कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। हाम्रो भेट पुनः हुनेछ, तबसम्म परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। जय मसीह।
0: अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र, यति उजेल तपाईँ सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। हामी आशा गर्दछौ कार्यक्रमले यहाँहरूको जीवनमा प्रभु येशूको ज्योतिको अगुवाई चाहनाको विकास गर्न सफल भएको होस् भने, अनि यी अस्थिर समयहरूमा पनि प्रेम र भाइचाराको जीवन व्यतीत गर्न परम प्रभुको अगुवाई यहाँहरूको जीवनमा प्रशस्त भएको होस् भने कामना र प्रार्थना गर्दछौ। कार्यक्रम सुन्नको निम्ति आफ्नो अमूल्य समय दिनु भएकोमा हामी हार्दिक कृतज्ञता पनि जाहेर गर्दछौ र सम्झना गराउन चाहन्छौ हाम्रो सम्पर्क विवरण, जुन यस प्रकार रहेको छ। इमेल आईडी newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल, र हाम्रो सम्पर्क नम्बर 9800823326। हवस् त, आजको निम्ति हामीलाई बिदा दिनुहोस्। भोलि फेरि यही स्टेशन र यही समय भेट्ने बाचाका साथ।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
2: प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा पस्कदैछौ रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: जय मसीह तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथमा यहाँहरूलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ विश्वासयोग्य अगुवामा हुनुपर्ने गुणहरू। मेरो विश्वासमा चमक ल्याउनुहोस् भाग 32। यीशु ख्रीष्टले तिमोथीलाई एउटा विशेष पत्र लेख्ने प्रेरित गर्दा प्रेरित पावल जेलमा थिए र मृत्युदण्ड दिन लागेका थिए। पत्रको उद्देश्य तिमोथीलाई एक बलियो क्रिस्चियन योग्य अगुवा बन्न सहयोग गर्नु थियो। दोस्रो तिमोथीको पुस्तक 2:1। यसकारण तिमी मेरो बालक क्रिस्ट येशूमा भएको अनुग्रहमा बलियो हौ। हाम्रो प्राकृतिक प्रवृत्ति भनेको परमेश्वरबाट आउने शक्तिमा भर पर्नुको सट्टा आफूमा आफ्नै क्षमता र शक्तिमा ध्यान केन्द्रित गर्नु हो। एफिसीको पुस्तक 1:6-7 यसरी लेखिएको छ, यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा सित्तैमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस्। उहाँको अपार अनुग्रह अनुसार क्रिस्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रो पापको क्षमा पाउँछौ। अनुग्रह परमेश्वरले हामीलाई दिनुभएको विशेष अनुग्रह हो। यो हामी प्रतिको उहाँको प्रेमको प्रदर्शन हो कि उहाँले हाम्रा सबै विगतका पापहरूको लागि हामीलाई सित्तैमा क्षमा गर्न रोज्नुभयो। एफिसीको पुस्तक 2:7 यसरी लेखिएको छ, यो चाहिँ क्रिस्ट येशूमा हामी प्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो। परमेश्वरले आफ्नो अनुग्रहद्वारा हामीलाई मुक्ति दिँदा हामीले उहाँबाट धेरै ठूलो आशिष पायौं। तर हामी प्रति उहाँको आशिष त्यहाँ मात्र रोकिएन, त्यो त शुरूआत मात्र हो। आज भोलि र हाम्रो भविष्यभरि उहाँको अनुग्रहको प्रशस्त आशिष प्रदान गर्ने परमेश्वरको इच्छा छ। जब हामी गल्ती गर्छौ आफूलाई दोषी ठहराउनुको सट्टा हामीले परमेश्वरको अनुग्रहलाई चिन्नु आवश्यक छ। येशू हाम्रा विगतका पापहरूको लागि मात्र मर्नु भएन, उहाँ हाम्रा सबै पापहरूको लागि मर्नुभयो। यदि हामी परमेश्वरको लागि विश्वास योग्य अगुवा बन्न चाहन्छौ भने हामीले हाम्रा विगतका असफलताहरूलाई जित्न परमेश्वर

को अनुग्रहमा भर पर्नुपर्छ। दोस्रो तिमोतीको पुस्तक 2 अध्यायको 2 पदमा यसरी लेखिएको छ, धेरैजना साक्षीहरूको उपस्थितिमा तिमीले मबाट जे कुरा सुनेका छौ ती अरूलाई पनि सिकाउन सक्ने विश्वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ। प्रत्येक आत्मिक अगुवाले अरूलाई मार्गदर्शन गर्न समय र ऊर्जा समर्पित गर्नु धेरै महत्वपूर्ण छ। परमेश्वरले तपाईँलाई सिकाउनु भएको र तपाईँलाई क्रिस्टको रूपमा बढ्न मद्दत गर्नुभएको कुराहरू तपाईँले अरूसँग बाँड्नु आवश्यक छ। त्यसैले मानिसहरूले आफ्नो आत्मिक यात्रामा सम्मान लाभहरू प्राप्त गर्न सक्छन्। दोस्रो तिमोतीको पुस्तक 2 अध्यायको 3-4 पदमा यसरी लेखिएको छ, क्रिस्ट येशूमा असल सिपाही झैं दुःख भोगमा हामीसँग सहभागी हौ। सेनामा भर्ना भएको सिपाही अरू धन्दामा अल्झदैन, किनकि उसलाई भर्ना गर्नेहरूलाई सन्तुष्ट पार्नु नै उसको लक्ष्य हुन्छ। प्रिय श्रोता, येशू ख्रिस्टको सेवा गर्नु सजिलो छैन। कहिलेकाहीँ हामीले दुःख र कठिनाईहरू सहनु पर्ने हुन्छ। लडाई कठिन हुँदा असल सिपाही पछि हट्दैन र हार मान्दैन, बरु उसले आफूलाई

जहाँ यो लोकप्रिय छैन, जब अरूले बाइबलीय शिक्षाको विपरीत आफ्नो जीवन बिताइरहेका हुन्छन्, हामीसँग उनीहरूको पापको सामना गर्ने साहस र प्रेम हुन आवश्यक छ, ताकि उनीहरू आफ्नो विश्वासमा पुनर्स्थापित हुन सकुन्। दोस्रो तिमोथीको पुस्तक 2:6 यसरी लेखिएको छ, परिश्रम गर्ने किसानले झैं बालीको पहिलो हिस्सा पाउनुपर्दछ। आत्मिक अगुवाको एउटा आवश्यकता भनेको अन्य क्रिश्चियनहरूको हृदय र जीवनमा खेती गर्नु हो। अरूलाई सहयोग गर्न हामीले सक्दो प्रयास गर्नु, ताकि तिनीहरू संसारको अनुयायी नभई येशुख्रिस्टको अनुयायी बन्न सकुन्। हामीले अन्य क्रिश्चियनहरूलाई उनीहरूको विश्वासमा बढ्नको लागि उत्तम वातावरण प्रदान गर्नको लागि पानी दिन। दोस्रो तिमोथीको पुस्तक 2:10-12 यसरी लेखिएको छ, यसकारण चुनिएकाहरूका खातिर म हरेक कुरा सहन्छु, ताकि तिनीहरूले पनि अनन्त महिमा सहित ख्रीष्ट येशूमा भएको मुक्ति प्राप्त गर्न सकुन्। हामीले सयौं भने हामी पनि उहाँसँगै राज्य गर्नेछौ। हामीले उहाँलाई इन्कार गर्यो भने उहाँले पनि हामीलाई इन्कार गर्नुहुनेछ। एक बलियो आत्मिक अगुवाले गर्ने सबै कुरा यस कारण हुनुपर्छ, किनकि उसले आफ्नो मानिसहरूले अनन्त महिमा प्राप्त गरून् भन्ने चाहन्छन्। उसलाई थाहा छ कि उसले क्रिस्टको शरीरको लागि गरिरहेको परिश्रम व्यर्थ जाने छैन। भविष्यको सहसाथी राज्यमा परमेश्वरले उसलाई उसको प्रेमको परिश्रम अनुसार उत्तारतापूर्वक इनाम दिनुहुनेछ। दोस्रो तिमोथीको पुस्तक 2:16-17 यसरी लेखिएको छ, भक्तिहीन बकबक त्याग, किनकि यसले मानिसहरूलाई झन बढी भक्तिहीनतातिर लानेछ। तिनीहरूको बाची सयनको घाउ जस्तो गाडिँदै जानेछ। तिनीहरू मध्ये हुमेनियस र फिलेटस हुन्। एक बलियो अगुवाले लाभदायक नहुने कुराकानीबाट टाढा रहनेछ, विशेष गरी ती मानिसहरूसँग जसले क्रिश्चियनहरूलाई अधर्मी व्यवहारको बाटोमा डोराइरहेका छन्। दोस्रो तिमोथीको पुस्तक 2:19 यसरी लेखिएको छ, तर परमेश्वरको दृढ जग खडै रहन्छ र त्यसमा यो छाप लागेको छ, प्रभुले आफ्ना जतिलाई चिन्नुहुन्छ र प्रभुको नाउँ लिने जति हरेक अधर्मबाट टाढै रहोस्। गलत काम गर्ने छनौट गर्नेहरूले आफूले नेतृत्व गरिरहेका मानिसहरूलाई मूर्ख बनाउन सक्छन्, तर तिनीहरूले कहिल्यै परमेश्वरलाई मूर्ख बनाउन सक्दैनन्। उहाँले तिनीहरूको व्यवहारमाथि नजिकबाट नजर राखिराख्नु भएको छ र परमेश्वरले प्रत्येक क्रिश्चियन अगुवालाई तिनीहरूको कार्यको लागि जवाफदेही बनाउनुहुनेछ, चाहे त्यो असल होस् या खराब होस्। हितोपदेशको पुस्तक 27:23 यसरी लेखिएको छ, तेरो भेडाहरूको अवस्था राम्ररी थाहा गर, आफ्नो बगालप्रति सावधानीपूर्वक ध्यान दे। प्रिय श्रोता, एक विश्वासयोग्य अगुवाको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी भनेको आफ्नो मानिसहरूलाई होसियारीपूर्वक हेर्नु हो। ऊ मानिसहरूको व्यक्तिगत जीवनमा संलग्न हुनुपर्छ, यसरी उसले उनीहरूको आत्मिक कल्याणलाई चुनौती दिने परिस्थितिहरूबारे सचेत हुनेछन्।

गर्न सक्छन्। मैले धेरै महान आत्मिक अगुवाहरूको सेवा विनाशमा फसेको देखेको छु, किनकि उनीहरूले आफूलाई शुद्ध राख्नुको सट्टा शारीरिक जीवनमा रमाउन रोजेका थिए। जब प्रलोभनहरू आउँछ, हामी तिनीहरूबाट बस्ने हाम्रो निर्णयमा रीढ हुनुपर्छ। पहिलो तिमोथीको पुस्तक 4:12 यसरी लेखिएको छ, जवान छौ भन्दैमा कसैले तिमीहरूलाई तुच्छ नठानोस्, तर विश्वासीहरूका अघि बोली वचन आचरण र प्रेममा विश्वासमा र शुद्धतामा तिमी एक उदाहरण बन। एक क्रिश्चियन अगुवाले सार्वजनिक रूपमा कसरी व्यवहार गर्छन् भन्ने कुरामा मात्र राम्रो उदाहरण हुनुहुँदैन, उनीहरूको निजी जीवन पनि शुद्ध रहनु आवश्यक छ। धेरै आत्मिक अगुवा शुद्ध हुन शुरू गर्छन्, तर पछि तिनीहरू पैसा वा प्रसिद्धिले मोहित हुन्छन्। लोकप्रिय हुँदै जाँदा तिनीहरूले आफ्नो अनुयायीहरूबाट धनी हुने अवसरहरू देख्छन् वा परमेश्वरको सट्टा आफ्नो महिमा खोज्न थाल्छन्। तितसको पुस्तक 1:8 यसरी लेखिएको छ, तर अतिथि सत्कार गर्ने, भलाई प्रेमी, आफूलाई बसमा राख्ने, इमानदार, पवित्र र संयमी हुनुपर्दछ। एक असल क्रिश्चियन अगुवाले पाहुनाहरूलाई भेट्दा उनको लागि आफ्नो ढोका खोल्छ र ऊ आफ्ना भावनाहरू नियन्त्रणमा राख्छ। सजिलै रिसाउँदैन र उसले पापमा डोर्याउने शारीरिक प्रलोभनहरूलाई पनि नियन्त्रणमा राख्छ। एफिसीको पुस्तक 5:3 यसरी लेखिएको छ, तर तिमीहरूका बीचमा व्यभिचार र सारा अशुद्धता अथवा लोको नाउँ समेत नलियोस् जो सन्तहरूका बीचमा हुन सुहाउँदैन। आत्मिक अगुवामा यौन अनैतिकताको अलिकति पनि संकेत हुनुहुँदैन। गलत यौन आचरणले अरूलाई स्थायी भावनात्मक हानि मात्र पुर्याउँदैन, परमेश्वरले यस व्यवहारको लागि अनन्त आत्मिक परिणामहरूको प्रतिज्ञा गर्नुहुन्छ। दोस्रो तिमोथीको पुस्तक 2:24-25 क खण्डमा यसरी लेखिएको छ, प्रभुको सेवक झगडालु हुनुहुँदैन, तर हरेकको लागि दयालु, योग्य शिक्षक, सहनशील र नम्रता साथ आफ्ना विरोधीहरूलाई सुधार्ने हुनुपर्दछ र सायद परमेश्वरले तिनीहरूलाई पश्चाताप गर्ने, सत्यतालाई बुझ्ने मन दिनुहुनेछ। हामीले धर्मशास्त्रको हाम्रो ज्ञानको बारेमा घमण्ड गर्नुहुँदैन। हामीले बाइबलबाट सिकेको बुद्धिलाई परमेश्वरको महिमा गर्न प्रयोग गर्नुपर्छ, तर हामीले कहिले पनि यो सोच्नु हुँदैन कि हामी अरू कसै भन्दा राम्रो छौं, किनकि हामी बाइबलमा उनीहरू भन्दा बढी शिक्षित छौं। हामी परमेश्वरको सामु नम्र रहनुपर्छ। परमेश्वरले आफ्नो अनुग्रहले हामीलाई जुन अन्धकारबाट बचाउनुभयो त्यसलाई सम्झनुहोस् र प्रत्येक व्यक्ति हामी जत्तिकै परमेश्वरको लागि महत्वपूर्ण छ भनेर स्वीकार गर्नुहोस्। अनि जब हाम्रा क्रिश्चियन संगतिहरू परमेश्वरको नजरमा ठिक नभएका अभ्यासहरू देख्छौ, हामीले देख्ने गलत व्यवहारलाई सच्याउनुपर्छ, तर हामीले उनीहरूलाई आत्मिक रूपमा बढ्न मद्दत गर्ने हाम्रो इच्छा देखाउने तरिकाले यो सधैँ प्रेमले गर्नुपर्छ। हाम्रो प्रेरणा उनीहरूलाई यीशु ख्रीष्टको सम्बन्धमा फर्काउनु हुनुपर्छ, ताकि उनीहरूले परमेश्वरले उनीहरूलाई आनन्दित गराउन चाहनुभएको अद्भुत आशिषहरू प्राप्त गर्न सकुन्। भजन संग्रहको पुस्तक 1:1-3 यसरी देखिएको छ, धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हेर्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन अनि गिल्ला गर्नेहरूको संगतमा बस्दैन, तर परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ र त्यसले दिन रात उहाँकै व्यवस्थामा मनन गर्छ। त्यो खुलाको किनारमा रोपेको बोट जस्तै हुन्छ जसले आफ्नो ऋतुमा फल दिन्छ अनि जसको पात कहिले ओल्याउँदैन, त्यसले जे पनि गर्छ त्यसमा त्यो सफल हुन्छ। प्रिय श्रोता, यीशु ख्रीष्टको लागि विश्वासी योग्य अगुवा हुनु धेरै कठिन छ। यसमा धेरै चुनौतीहरू आउनेछन्। तपाईँ धेरै फरक तरिकाले प्रलोभनमा पर्नुहुनेछ, तर यदि तपाईँ ती प्रलोभनहरूबाट बस्न दृढ रहनुभयो भने र यसको सट्टा तपाईँले परमेश्वरको वचन र यीशु ख्रीष्टसँगको संगतिमा ध्यान गर्नुभयो भने तपाईँले यस जीवनमा धेरै आत्मिक फल फलाउनुहुनेछ र तपाईँको भविष्यमा पुरस्कारहरू महान हुनेछन्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।

0: श्रोता मित्र, भर्खरै तपाईले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
1: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
0: हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

Salom, salom, salom. कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनुहुने मेरा प्यारा प्यारा श्रोता मित्रहरू साथै प्राविधिक मित्र विजय र म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छौ। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ, रमाहटमा हुनुहुन्छ। अवश्य पनि तपाईँ सदैव खुशी हुनुहोस्, रमाउनुहोस्, आनन्दित हुनुहोस्। तपाईँको निम्ति मेरो यही नै प्रार्थना हुनेछ। तर आफू मात्र खुशी भएर पुग्दैन है भन्न चाहन्छु श्रोता। आफूले पाउनुभएको खुशी अनि त्यो खुशी हुनुको रहस्यहरूसँग सेयर गर्नुहोस्। जीवन जिउनुको भिन्नै मजा तपाईँले अनुभव गर्न सक्नुहुन्छ। श्रोता, तपाईँले माया गरेको कार्यक्रम ज्ञान दर्पण, आज पनि ज्ञान गुणका कुरा, मिठा मिठा गीत संगीतका साथमा तपाईँको रेडियो तरङ्ग

उपस्थित भइसकेको छु भने यो कार्यक्रमलाई तपाईँले 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट प्रत्यक्ष रूपमा यसै समयमा सुन्न सक्नुहुनेछ। श्रोता, थालनीमा एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु।

0: शालोम शालोम शालोम अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा विजयजीले साथ दिइराख्नु भएको छ। श्रोता, हाम्रो जीवनलाई परिवर्तन गर्नलाई हामीलाई केही अनुशासनहरूको खाँचो पर्छ। जब हामी आफूलाई अनुशासित राख्न खोज्छौं, हामीले कुनै न कुनै कुरालाई विशेष ध्यान दिनुपर्ने हुन्छ। जस्तै हामीले सुनिराख्ने कुराहरू, कस्ता कुराहरूप्रति हामीले चासो राखिरहेका छौं, विशेष कस्ता कुराहरूप्रति हामी एकदमै उत्सुकतापूर्वक सुन्नलाई तयार हुन्छौं, कस्ता कुराहरू चाहिँ हामीलाई मन पर्छन्। अब तपाईँ साथी भाइसँग हुँदा या घरमा हुँदा या अन्य कुनै ठाउँ, अफिस या कार्यालयमा तपाईँले काम गर्दा तपाईँले बोल्ने कुरा, सुन्ने कुरा, यी निकै महत्वपूर्ण कुराहरू हुन् प्रिय मित्र। जीवनमा हामीले बोल्ने सुन्ने कुरा एकदमै महत्वपूर्ण छन्। एकातर्फ भने हामीले आफूलाई कसरी नियन्त्रण गर्छौं, तपाईँ झट्ट रिसाउनुहुन्छ या तपाईँ आफ्नो रिसलाई नियन्त्रण गर्न सक्नुहुन्छ, यी कुराले धेरै फरक पार्छ जीवनमा। तपाईँको जीवन भत्काउने, तपाईँको जीवन सच्याउने, तपाईँलाई विजय दिने, तपाईँको व्यावहारिक जीवनलाई एउटा सुन्दर मार्गमा हिँडाउने, यी सबै कुरा हाम्रा बोली, व्यवहार, सुन्ने प्रक्रिया, यी कुराले महत्व राख्दछ। पवित्र शास्त्रले हामीलाई सिकाउँछ, हरेक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्दछ। खास गरिकन किन यो भनियो होला, कसरी सुन्ने, के सुन्ने, कसरी बोल्ने अनि के बोल्ने, र हामी भित्र उठेको रिसलाई कसरी नियन्त्रण गर्ने, यी विशेष कुराहरू निकै महत्वपूर्ण भएको कारणले पनि आज म तपाईसँग यिनै गहन विषयलाई प्रस्तुत गर्दैछु। प्रिय श्रोता, जहाँ असल कुरा सुनिन्छ नि, त्यो सुन्ने मान्छे बुद्धिमान हुन्छ। बुद्धिको सुरुवात चाहिँ असल कुरा सुनेर हुन्छ। कोही कोही मान्छे नसुनिकन जवाब दिन्छन् छट्ट, तर सुन्नु अघि जवाब दिनु चाहिँ मूर्खता हो। अनि सुनाई चाहिँ एकदमै महत्वपूर्ण एउटा अभ्यास हो, किनकि विश्वास पनि सुनाईबाटै आउँछ भनेर भनिन्छ। जब हामी ध्यानपूर्वक कुनै कुरा सुन्छौं अनि सुनिएका कुराहरूलाई मनन गर्छौं, बुझ्नलाई प्रयत्न गर्छौं भने सुनेका कुराले ठूलो महत्व राख्छ। प्रिय श्रोता, सुन्नु केवल कानले मात्र होइन, कतिपय विचारहरू केवल सुनेका कुरा कानले मात्र सुनिन्छ भन्ने विचारहरू पनि छन्। तर सुन्ने भनेको हृदयले सुन्ने कुरा हो। प्रिय मित्र, जसले सुन्दैन त्यो मानिस पहिले नै अहंकारी छ भन्ने कुरा प्रश्न बुझ्नु पर्दछ। आधा सुन्ने मानिस जसले कुनै कुरा प्रष्ट बुझ्नै चाहँदैन भन्ने कुरा बुझ्नु पर्दछ र जसले पुराका पुरा सुन्छ सुनेका कुरालाई मनन गर्छ केलाउँछ त्यो मानिस पक्कै पनि बुद्धिमान हुन्छ। प्रिय मित्र, त्यसैले त हामी असल कुरा सुन्नलाई प्राय तर्किन्छौ किनभने असल कुरा मानिसलाई पचाउनलाई अलिकति गाह्रो हुन्छ। खराब कुराहरू हामी रमाएर सुन्छौ भन्न पनि मन पराउँछौ तर जब जब असल कुराको पालो आउँछ हामी सुन्नलाई तयार नै हुँदैनौ। परमेश्वर पनि हामीसँग बोल्नुहुन्छ तर हामी कहिले पनि सुन्न तयार हुँदैनौ। त्यसैले हाम्रो हृदय पूर्ण रूपले तयार गर्नुपर्दछ र हाम्रा कानहरूले सुनेका कुराहरूलाई हृदयले मनन गर्नु पर्दछ। प्रिय मित्र, कोही कोही बेला आवाज सानो स्वरमा आउन सक्छ तर सानो स्वरमा बोलियो भन्दैमा त्यसमा महत्व हुँदैन भन्ने हुँदैन। सानो स्वरमा बोलिएको वाक्यांश कोही कोही बेला गहन हुन सक्छ किनभने पवित्र शास्त्रले पनि भन्दछ परमेश्वर सानो स्वरमा बोल्नुभयो। एउटा सानो प्रसंग तपाईंलाई शेयर गर्न मन लाग्यो। एउटा गाउँमा दुईजना युवक थिए। एउटाले सबैको कुरा चाहिँ ध्यान दिएर सुन्ने गर्थ्यो, अर्कोले प्राय जसो बीचैमा काट्ने गर्थ्यो या त सुन्नै मन गर्दैनथ्यो। र समय बित्दै गयो प्रिय मित्र, जसले कुरा ध्यानपूर्वक सुन्थ्यो त्यो व्यक्ति एकदमै व्यवहारिक बन्यो। उसले हो होइन छुट्याउन सक्यो, विचार गरेर मात्रै उसले ठिकलाई ठिक बेठिकलाई बेठिक भन्न जान्यो। तर दोस्रो युवक जो जथाभावी बोल्थ्यो, जसले जे कुरा पनि बोल्दथ्यो, ऊ सधैँ विवादमा काहीँ न काहीँ फँसिरहेको हुन्थ्यो अनि त्यो विवाद सँगसँगै समस्या उल्झन यस्ता कुरा उसको जीवनमा आइरहने हुनाले ऊ सधैँ दुखित देखिन्थ्यो। त्यसैले सुन्दाखेरि असल हुन्छ भन्ने यो सानो प्रसंग मैले यसकारण तपाईंसँग शेयर गरे प्रिय मित्र, सुन्नेहरू विशेष रूपले ज्ञानमा निपुण हुन्छन् र कुरा आउँछ बोल्ने कुरा जीवन दिने र जीवन भत्काउने कुरा बोलीमा हुन्छ, अर्थात जीवनलाई मृत्युमा लाने या जीवनलाई अनन्त जीवनतर्फ लाने कुरा चाहिँ तपाईं र मेरो जिब्रोमा हुन्छ। जसले आफ्नो जिब्रो नियन्त्रण गर्छ उसले आफ्नो जीवन जोखिमबाट जोगाउँछ पवित्र शास्त्रले भन्छ। त्यसैले अनावश्यक शब्द हामी जुन बगबग गरिरहेका हुन्छौं नि ती सबै शब्दको एक दिन लेखा दिनुपर्छ भन्ने कुरा पनि हामीले बुझ्नुपर्छ। मानिसलाई सबैभन्दा अप्ठ्यारोमा पार्ने कुरा नै यही हो कि कोही कोही बेला हामीले बोलिरहेको बोली जुन शब्दहरू हाम्रो मुखबाट निस्कन्छन् नि ती शब्दहरू तिनै शब्दहरूले जीवनलाई निर्माण पनि गर्दछ प्रिय मित्र र तिनै शब्दहरूले जीवनलाई तहस नहस पारिदिन सक्छ ध्वस्त पारिदिन सक्छ। कतिपय मानिसले चोट पुर्याउने हिसाबले बोलिरहेका हुन्छन्। कोही मानिस आफूलाई नियन्त्रणमा नराखी अनियन्त्रित भएर बोलिरहेका हुन्छन्। कोही मानिस मानव उसले सबै थोक जानेको सोझै गरेर बोलिरहेको हुन्छ। तर कोही कोही मानिस यस्ता शब्दहरू मात्रै बोलिरहेका हुन्छन् जसले मानिसको जीवनलाई परिवर्तन गरिरहेको हुन्छ, दिशा निर्देश गरिरहेको हुन्छ, एउटा जीवन दिने शब्द र वाक्य जसले उसलाई एउटा उच्चतम साल्वेसन भन्छ, जसलाई एउटा मोक्ष तर्फ डोरियाइरहेको हुन्छ। जब हामी बोल्नु अघि सोच्दछौ यो एउटा आत्मिक परिपक्वता हो। जब तपाईँ परिपक्व मान्छे हुनुहुन्छ भने प्रिय मित्र, तपाईँ कहिले पनि बोलिहाल्नुहुन्न, किनभने बोल्नु अघि तपाईँले धेरै विचार गर्नुपर्ने हुन्छ, तब मात्र तपाईँले बोलेको वचन प्रष्ट हुन सक्छ, अर्थपूर्ण हुन सक्छ। पवित्र शास्त्रले भन्छ तिमीहरूको मुखबाट कुनै कुवाक्य अर्थात खराब कुरा कहिले ननिस्कियोस्। कति सुन्दर भनाई छ। निस्किन्छ के त भन्दाखेरि जे कुरा हामी भित्र छ। तपाईँ आफ्नो जीवनलाई गनगन अनि विभिन्न किसिमका कुतर्क, विभिन्न प्रकारका खराब सोचहरूले भरिपूर्ण पार्नु भएको छ भने अब तपाईँको मुखबाट निस्किने कुरा पनि त तिनै हुन्। त्यसैले कुनै एउटा व्यक्तिले रिसको सुरमा कुनै एउटा शब्द भन्यो, जब उसले त्यो शब्द भन्यो उसले आफ्नो परम मित्रलाई गुमायो। त्यो मित्रले उसलाई सदाको लागि छोडिदियो, तर उसले पछि गएर हजारवटा सुन्दर कुरा भन्न खोज्दा पनि उसको मित्रले उसलाई विश्वास गर्न सकेन। किनकि जब हामी रिसमा झोकमा आएर कुनै नराम्रो अपशब्द बोल्दछौ प्रिय साथी, त्यसले तपाईँ र मेरो जीवनमा ठूलो असर पारिरहन्छ र हामीले धेरै कुरा हाम्रो बोलीको कारणले गुमाउन सक्दछौ। त्यसैले बोल्नु अघि कम्तीमा पनि 3 सेकेन्ड सोचेर अनि मात्रै बोल्नुहोस्। तपाईँले एउटा प्रश्न गरिराख्नुहोस्, के यो सत्य हो, के यो सही कुरा हो जे म बोल्दैछु, के यो बोल्नु आवश्यक थियो जुन कुरा म बोलिरहेको छु, के यो बोलीले कसैलाई सान्त्वना दियो। अवश्य पनि जब हामी यी प्रश्नहरू अगाडि नै राख्छौ, बोल्नु अगाडि नै जब राख्छौ, तब हाम्रा हरेक बोली वचनहरू स्पष्ट परिपक्वताले भरिपूर्ण विशिष्ट र जीवन बदल्ने किसिमका हुन सक्छन्। त्यस्तै गरी प्रिय साथी, जब हामी रिस बोकेर हामी हिँड्छौ भने हाम्रो हार हुन्छ जहीँ पनि। जब मानिस रिसाउँछ उसले विभिन्न किसिमका नराम्रा काम गर्नलाई सुरु गर्दछ, गाली गलौज गर्ने, अरूलाई तथा नाम भन्ने। मानिसको रिसले मानिसलाई कतातिर लान्छ, कतातिर डोर्याउँछ भन्ने कुरामा जब मानिसले विचार गर्दैन नि, मानिस अवश्य पनि समस्याभित्र जाकिन्छ, तब त्यो समस्याबाट बाहिर आउन उसलाई कठिन हुन्छ। पवित्र शास्त्रले तपाईँ र मलाई एउटा कुरा बताउँछ, सिद्धान्त त तपाईँ र म रिस हामीमा भए तापनि, रिस त मानिसको जन्मजात स्वभाव हो भन्ने कुराको स्वीकारोक्ति हो यो, तर हामीले त्यो रिसलाई माध्यम बनाएर खराब कुरा कहिले गर्नु हुँदैन है भन्ने कुराको चेतावनी दिन्छ। रिस एउटा आगोसँग तुलना गर्न सकिन्छ। आगोलाई नियन्त्रण गर्यो भने उपयोगी हुन्छ। खाना बनाउनलाई सकिन्छ, पानी तताउनलाई सकिन्छ, तर आगो अनियन्त्रित भयो भने यो विनाशकारी हुन्छ। यसले भस्म पार्छ, जलाएर नष्ट गरिदिन्छ, खरानी बनाइदिन्छ। मानिसहरू विभिन्न प्रकारले रिसाउने गर्छन् प्रिय मित्र। कोही मानिस तुरन्त आफ्नो रिसलाई विस्फोट गरिदिन्छन् र आफ्नो रिसलाई प्रकट गरिदिन्छन् मानिसले। कति मानिसलाई रिस उठिरहेको हुन्छ, तर पनि भित्र भित्रै त्यो मानिसले दबाइरहेको हुन्छ। र कतिपय मानिसहरूले यो रिसबाट उम्कन पाए हुन्थ्यो, जीवन शान्त हुन्थ्यो, जीवन खुशी हुन्थ्यो भन्ने सोचेर प्रार्थना गर्दै रिस नियन्त्रणका लागि सोचिरहेका हुन्छन्। एउटा सत्य तपाईं र मैले जान्नु पर्दछ कि प्रिय श्रोता, जब हामी नम्र र विनम्र हुन्छौ नि, रिसलाई हामीले महत्व कहिले पनि दिँदैनौ। रिसले पापलाई उक्साउने हुनाले ख्रिस्ट स्वयंले अन्याय त देख्नुभयो। मन्दिरमा मानिसहरूले विभिन्न किसिमका कार्यहरू गरेका, घृणित कार्यहरू गरिरहेका देख्नुभयो। उनीहरूलाई त्यहाँबाट हटाउनु पनि भयो, तर पाप भने कहिले पनि गर्नु भएन। त्यसैले त म दयालु छु, नम्र छु, विनम्र छु, आओ मेरो शरणमा, मेरो जुवा तिमीहरूले बोक, तिमीहरूलाई विश्राम दिन्छु उहाँले भन्न सक्नुभयो। क्षमाले मात्र बिग्रिएको सम्बन्धलाई फर्काउन सक्छ प्रिय साथी। जब तपाईँ र म रिसमा जिउँछौ, हाम्रो सम्बन्ध पनि बिग्रिन्छ। मैले देखेको छु गाउँमा, हामी बसेको ठाउँमा एक अर्काले रिस पोखेको कारणले गर्दा ती व्यक्तिहरू बीचको सम्बन्ध कुणिँदै गएको, टाढिँदै गएको, चिसो हुँदै गएको। अब त्यो सम्बन्धलाई फर्काउन नसकिरहेको अवस्था, यी विविध कुराहरू आउन सक्छन्। यस्तै हुन सक्छ तपाईँ र मेरो जीवनमा। त्यसैले जब तपाईँलाई रिस उठेको अनुभव हुन्छ नि, फिलिङ हुन्छ नि प्रिय मित्र, लामो लामो श्वास फेरेर तपाईँले आफूलाई नियन्त्रण गर्नलाई कोसिस गर्नुहोस्। सकेसम्म तपाईँ चुप लाग्नलाई प्रयत्न गर्नुहोस्। हुन सक्छ तपाईँ प्रार्थना गर्न थाल्नुहोस्, र सकेसम्म कसका कारणबाट तपाईँलाई रिस उठेको छ त्यो व्यक्तिलाई क्षमा गर्नलाई तयार हुनुहोस्। पक्कै पनि तपाईँको जीवन सहज हुन्छ। फेरि पनि एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु प्रिय श्रोता।

उज्यालो अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। स्वागत गर्न चाहन्छु श्रोता, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवड़ाको साथमा प्रविधिमा विजयजीले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, अब प्रश्न उठ्छ, हामीले सुन्ने बोल्ने र आफ्नो रिसलाई नियन्त्रण गर्ने गर्यौं भने हामीलाई के हुन्छ? र महत्वपूर्ण कुरा त जब तपाईँ सुन्नुहुन्छ तपाईँको जीवनमा बुद्धिले काम गर्न थाल्दछ, तपाईँ बुद्धिमान ठहरिनुहुन्छ। बुद्धिको शुरूआत सुनाईबाट हुने हुनाले तपाईँले असल कुरा सुन्नु जरूरी हुन्छ र तपाईँ एउटा असल कुरा सुन्दै जिउन थाल्नुहुन्छ। जीवन बनाउने कुरा बोल्नु पर्दछ, जीवन बिगार्ने कुरा होइन। र जब तपाईँले आफ्नो रिसलाई नियन्त्रण गर्नुहुन्छ तपाईँले आत्मिक विजय हासिल गर्न सक्नुहुन्छ। त्यसैले प्रिय मित्र, पवित्र शास्त्रमा लेखिएको छ, चुप लाग्ने समय र बोल्ने समय हुन्छ। तपाईँ र म कतिको सुनिरहेका हुन्छौ, कतिको तयारीका साथ सुन्छौ, कतिको सोची सोचिकन बोल्छौं, कतिसम्म हामी आफूलाई नियन्त्रित गर्न सक्छौं र हामीले यो कुरालाई एकदमै विचार पुर्याउनु जरूरी हुन्छ। प्रिय मित्र, तपाईँले त्यो शक्ति संकलन गर्नुपर्ने हुन्छ ताकि तपाईँले असल कुरा सुन्न चाहनुभएको असल कुरा सुन्न सक्नुभएको होस्। र तपाई यस्ता कुरा बोल्नुहोस् जुन बोलीबाट मानिसलाई सान्त्वना मिलोस्, सुरक्षाको अनुभव होस्। सुन्दाखेरि जब बुद्धि प्राप्त हुन्छ भने बुद्धिमान मानिसले चाहिँ सही के हो गलत के हो छुट्याउन जान्दछ। जब तपाईँ सुन्न तयार हुनुहुन्छ तपाईँको हृदय तयार हुन्छ अनि तपाईँले परमेश्वरका वाणी पनि सुन्न सक्नुहुन्छ। सही कुरा सुन्यो भने मात्र सही निर्णय गर्न सकिन्छ र सही कुरा हो कि होइन भनेर छुट्याउन सकिन्छ। अनि प्रष्ट सुन्ने मान्छेले सही काम गर्छ, गल्ती कहिले पनि गर्दैन। धेरै सुन्ने मान्छे नम्र पनि हुन्छ किनभने यो नम्रताको चिन्ह हो। मैले अघि पनि तपाईँलाई भनेको छु, जहाँ अहंकार हुन्छ त्यो व्यक्तिले सुन्न बन्द गरिदिन्छ, सुन्नै छोडिदिन्छ। ख्रिस्त स्वयंले मजाले ध्यान दिएर सुन्नुभयो भीड़ले के भन्दैथ्यो, सुन्नुभयो अनि उहाँले पनि उनीहरूलाई सुनाउनु भयो। सुन्ने मानिसको सम्बन्ध राम्रो हुन्छ भनेर भनिन्छ। कसरी भन्दा, विशेष सुन्ने मानिसले एकदमै विचार गर्छ र निर्क्योल गर्छ कि जे कुरा सुनिँदैछ त्यो ठिक छ छैन। सुन्नु भनेको एउटा प्रेमको अभ्यास हो, जसले अरूलाई प्राथमिकता दिन्छ, अरूलाई महत्व दिन्छ, त्यहाँ मानिस सुन्न तयार हुन्छ। बिना सुनाई विश्वास बढ्दैन र विश्वासमा बलियो हुनका लागि सुन्नु जरूरी छ। सुन्नु प्रेमको अभ्यास भएको कारणले गर्दा हरेक दिन जब तपाईँ असल कुराहरू सुन्नुहुन्छ तपाईँ प्रेमिल बन्दै जानुहुन्छ। त्यसैले कसको आवाज महत्वपूर्ण हुन्छ, कुन आवाज कतिखेर हामीलाई आवश्यक पर्छ, हामीले त्यसप्रति चासो राख्नु पर्दछ र आफूलाई नियन्त्रित राखेर हर समय ती सुन्दर वाणी सुन्दर विचारहरू सुन्नु पर्दछ। सुन्नु एउटा समझदारी हो प्रिय मित्र। समझदार व्यक्तिले मात्र कुराहरू पहिला सुन्छ, नत्र भने त मानिसले
पुरा नसुनिकनै आक्रमण गरिहाल्छ। गलत सुनिन्छ भने गलत नै बुझिन्छ अनि गलत नै निर्णय गर्न पुगिन्छ। र जसले ध्यानपूर्वक सुन्छ ऊ ध्यानमग्न भएर सुन्ने मानिस भएको कारणले गर्दा ऊ पक्कै पनि आत्मिक अभ्यासमा भएको मानिस हुनुपर्दछ। आत्मिक अभ्यासमा भएका मानिसहरूले प्राय सबै कुरालाई फिल्टर गरेर सुन्न रुचाउँदछन्। सुन्ने क्षमता नि एक प्रकारको चरित्र हो, इट्स अ काइन्ड अफ क्यारेक्टरिस्टिक्स अफ पर्सन। यस्तो खालको एउटा चरित्र हो सुन्ने चरित्र। जसले सुन्छ धेरैभन्दा धेरै उसले धेरैभन्दा धेरै सिक्न पनि सक्छ। एउटा रिसर्चले भन्छ यदि कुनै व्यक्तिले कसैको कुरा ध्यानपूर्वक सुन्दछ भने उसले भनिएका सबै कुरा मध्ये 75% कुराहरू सरसँग बुझ्न सक्दछ र ती कुराहरूलाई आफूले पनि व्यक्त गर्न सक्दछ र अरूलाई पनि बताउन सक्दछ। यो असल कुरा हो। जब हामी वचन सुन्छौं यदि हामीले ध्यानपूर्वक सुन्छौं भने ती वचनहरूलाई बुझ्दछौ र त्यही प्रकारले हामीले अरूलाई सुनाउन या बताउन सक्दछौ किनकि हाम्रो सुनाई स्पष्ट हुन्छ, बुझाई सुनाईको कारणले स्पष्ट हुन्छ र हामीले व्यक्त गराई हाम्रो व्यक्त गराई झन् सुस्पष्ट हुन्छ, त्यसैले अरूलाई बुझाउन सकिन्छ। जब असल कुरा सुनिन्छ त्यहाँबाट जीवन प्राप्त हुन्छ। पवित्र शास्त्रले भन्दछ परमेश्वरको वचनले जीवन दिन्छ। सबै कुरा हासिल गरेर मानिसले आत्मा गुमायो भने उसलाई के लाभ हुन्छ? मैले यो प्रसंग यसकारणले जोड्दैछु, आत्मिकी परिपक्वता जब मानिसले गुमाउँदछ त्यो व्यक्तिले पक्कै पनि परिपक्वपूर्ण तरिकाले बोल्न सक्दैन, परिपक्व भएर बोल्न सक्दैन। त्यसैले सुन्नु आत्मिक परिपक्वता हो, बोल्नु पनि त्यस्तै आत्मिक परिपक्वता हो। जीवन र मृत्यु दुवै कुरा बोलीमा हुन्छ भनेपछि हामीले बोलीलाई कहाँसम्म नियन्त्रण गर्न सक्नुपर्छ र कुन कुराले जीवन दिन्छ त्यो कुरा बोल्नलाई प्रयास गर्नुपर्छ। शब्दहरूले नि एक प्रकारको सम्बन्ध बनाउँछ प्रिय मित्र। मैले थाहा गरेको छु कतिपय मानिसहरू यति परिपक्व किसिमले बोलिरहेका हुन्छन् कि सुनिरहौं जस्तो भइरहन्छ। त्यस्ता व्यक्तिहरू बारम्बार सोची सोचिकन बोलिरहेका हुन्छन्। बोलेपछि सोच्दैनन् ती व्यक्तिहरू, जे बोल्दछन् प्रष्ट बोल्दछन्। र ती व्यक्तिहरू यस्ता व्यक्तिहरू हुन् जसले असल कुरा नबोली रहनै सक्दैनन्। अनियन्त्रित भयो हाम्रो बोली चाली भने यसले समस्याहरू निम्त्याइरहेको हुन्छ प्रिय साथी। त्यसैले हामीले अनियन्त्रित भएर कहिले पनि बोलिरहनु हुँदैन। मिठो बोलीले शान्ति ल्याउँछ भनेर भनिन्छ। कठोर शब्दहरू प्रहार हुन्छन् भने ती शब्दहरूले चाहिँ तपाईँ र ममा अशान्ति ल्याउँछ, त्यसले चोट दिन्छ, अर्थात तिमीहरूको खराब वचनले हड्डीमा गएर चोट दिन्छ भनिएको छ। कठोर शब्द घाउ बनाउनलाई एउटा विषालु तीखो हतियार जस्तो हुन्छ या बन्दुकको गोली जस्तो हुन्छ। त्यसैले कठोर शब्द हामीले कहिले पनि बोल्नु हुँदैन। ख्रिस्टले बोल्नुभएका शब्दहरू जीवन दिने शब्दहरू थिए र धेरै मानिसले जसले सुने उनीहरूले जीवन प्राप्त गरे। आज तपाईँ र मलाई तिनै वचन दिएको छ, जसले ती वचन सुन्छ अनि त्यही वचनले हामीलाई प्रष्टसँग भन्दछ, जसले यी वचनहरू सुन्छ पालन गर्छ त्यसले अनन्त जीवन प्राप्त गर्दछ।
सत्य बोल्नु आत्मिक जिम्मेवारी हो, धेरै बोल्नु गल्तीको बाटो हो। झुटो बोलीले सम्बन्धलाई बिगार्छ, तर बोल्नै पर्छ भन्ने चाहिँ परमेश्वरको उपहार हो। किनकि सृष्टि कसरी भयो, पवित्र शास्त्रले भन्दछ परमेश्वरले बोल्नुभयो, भन्नुभयो अनि सारा सृष्टि भयो। नबोल्नु कहीँ पनि भनिएको छैन, बोल्नु भनेको परमेश्वरको उपहार हो, परमेश्वरले दिनुभएको आवाज हो, परमेश्वरले दिनुभएको दान हो। तर सही समयमा सही कुरा बोल्नु बुद्धिमानी हो। तर तपाईँ र म जब अनावश्यक बकबक गर्छौं त्यसले न्याय ल्याउँछ हाम्रो जीवनमा। शब्दहरू नि बिउ जस्तै हुन्छन्, तपाईँले छर्ने बिउ। जब तपाईँ शब्दहरूलाई छर्नुहुन्छ अनि तपाईँले जमिनमा छरेको तपाईँको बिउ उम्रे जस्तै शब्दहरू मानिसका हृदयहरूमा उम्रिन्छन्। राम्रो शब्द उम्रियो भने आशा दिन्छ, खराब शब्द उम्रियो भने त्यसले डर पैदा गर्छ। अनि जब जब मानिसले बोल्छ नि, बोलीबाट यसो विचार गर्नुहोस्, उसको चरित्र प्रकट भइरहेको हुन्छ। कस्तो घरानाको हो मान्छे चोलीबाट चिन्नु, कस्तो संस्कारको मान्छे हो बोलीबाट चिन्नु। भन्नुको अर्थ, मान्छेको बोली वचन र लवाई खवाईले मानिस कस्तो चरित्रको छ भन्ने कुरालाई संकेत गरिरहेको हुन्छ। प्रिय मित्र, जुन आशीर्वाद दिने बोली हुन्छ नि, त्यो अन्तर आत्मादेखि एकदमै शक्तिशाली रूपमा प्रकट भएको हुन्छ अनि त्यसले तपाईँलाई शीतलता दिन्छ जब तपाईँले यसलाई श्रवण गर्नुहुन्छ। र प्रिय मित्र, सबभन्दा राम्रो कुरा चाहिँ चुप्प लागेर बस्नु उत्तम हुन्छ। तर मैले यो भनिरहेको छैन कि तपाईँ अन्यायमा हुनुहुन्छ भने चुपचाप लागेर बस्नुहोस्, तर भरिसके नबोलेकै राम्रो। बोल्यो कि पोल्यो भन्ने त्यहाँ एउटा उखान छ। एउटा व्यक्ति केही पैसा चोरी गरेर जाँदै हुन्छ बाटोमा, पुलिसहरू पछि लागेर उसलाई खोजिरहेका हुन्छन् अनि त्यो व्यक्तिलाई देखेपछि शंका गर्दै पुलिसहरूले रोकेर सोधपुछ गर्छन्। अहँ, मैले चोरेकै छैन। उसले भरिसके झुटो बोलेर आफूलाई बचाउने प्रयास गर्छ। तर जब मानिसले झुटा कुराहरू गरिरहेको हुन्छ नि, उसमा डर हुन्छ, त्यो डरको भाव उसको जीवनबाट झल्किरहेको हुन्छ अनि अझ उसले यस्तो पनि भन्न पुगिहाल्छ कि अहँ, मैले चोरेको छैन, कहीँ पनि लुकाएको छैन, कहीँ पनि बोकेको छैन, मोजाभित्र पनि लुकाएको छैन। अब मोजाभित्र पनि लुकाएको छैन भन्ने वाक्यांश आउने बित्तिकै पुलिसहरूले मोजा चेक गर्दाखेरि मोजाभित्र लुकाइरहेको हुन्छ। त्यसैले मुख बायो, दुःख पायो। नबोल्नु चाहिँ कहिलेकाहीँ सर्वोत्तम हुन्छ प्रिय मित्र, किनभने मौनतामा कोही कोही बेला सुन्दर जवाफहरू दिन सकिन्छ। साइलेन्स इज द बेस्ट वेपन टु आन्सर भेरी डिफिकल्ट क्वेसन। तपाईँ शान्त भएर अप्ठ्यारो प्रश्नको उत्तर दिन सक्नुहुन्छ। अनि अर्को महत्वपूर्ण कुरा, जब मैले तपाईँलाई अघि पनि भनिसकेको छु, यद्यपि म तपाईँलाई फेरि प्रस्ट्याउन चाहन्छु कि श्रोता, तपाईँ आफ्नो रिसलाई विशेष नियन्त्रण गर्नलाई तम तयार हुनुपर्दछ, किनकि रिस हो सबको शत्रु, रिसले सब नासिने, रिसैले उठ्छ झगडा, रिसैले सब मासिने। एकजना कविले लेख्नुभएका पंक्तिहरू हुन् यी। रिसाहाको कुनै मित्र रहँदैन जगतभर, तस्मात रिसाहासँगको मेल हुन्छ त्यो डरको घर। डर पैदा गर्छ, मेलमिलापबाट अलग्याउँछ भने रिस गर्नु पक्कै पनि उचित छैन। तर रिस नगर्नु अर्थात कन्ट्रोल गर्नु चाहिँ महत्वपूर्ण हुन्छ, किनभने मानिसलाई रिस उठ्छ,
रिस नियन्त्रणले चाहिँ तपाईँ र मलाई विजयतिर लान्छ, आत्मिक विजयमा डोर्याउँछ। तुरन्त रिसाउनु चाहिँ मूर्खता हो हाम्रो जीवनमा। पवित्र शास्त्रले पनि यही बताउँदछ। अनि जहाँ रिस हुन्छ त्यहाँ विष हुन्छ भनिन्छ अर्को। अनि विषको कामै त्यही हो, त्यसले सम्बन्धलाई दखल पुर्याउँछ, जीवनलाई नै नष्ट गरिदिन्छ नि विषले त। विष भनेको त खतरनाक हुन्छ नि। अनि रिसबाट म विष हुन्छ भने हामीले पक्कै पनि त्यो विषलाई जानी जानी बोकेर हिँड्नु हुँदैन, सेवन गर्नु हुँदैन। शान्त भइयो भने मानिस बलियो हुन्छ। शान्त सोच भएको मानिसका हड्डीहरू बलिया हुन्छन्। ख्रीष्ट स्वयंलाई हामीले अवलोकन गरौं न। उहाँ नम्र विनम्र हुनुहुन्थ्यो, दयालु हुनुहुन्थ्यो। त्यसैले त तपाईँ र मेरो निम्ति मर्दिन पनि तयार हुनुभयो। रिसलाई दबाउनु होइन प्रिय मित्र, दबाइयो भने त दबाएको कुरा त फेरि आउन सक्छ नि अझ शक्तिशाली भएर। तर यसलाई नियन्त्रण गरेर घटाउने प्रयत्न गर्नुपर्दछ। निर्णय जब तपाईँले लिनुहुन्छ, तपाईँलाई झट्ट रिस उठेका बेला निर्णय लिनुभयो भने जस्तो पनि निर्णय तपाईँले लिन सक्नुहुन्छ। कयौं घटनाहरू तपाईँ र मैले सुनेका छौं, मानिसले सही निर्णय गर्न नसकेको कारण रिसको झोकमा जे पनि गरिरहेको हुन्छ। आफ्नोले आफ्नैलाई मारिरहेको हुन्छ, आफ्नाले आफ्नैलाई आफ्नैको लुटिरहेको हुन्छ, चोरी गरिरहेको हुन्छ। अनि मानिसको जीवन एक प्रकारले तहस नहस बनाइरहेको हुन्छ। यसको औषधि अरू केही छैन प्रिय मित्र, एउटा औषधि छ। तपाईँले त्यो औषधिलाई सेवन गर्नुपर्छ। त्यो औषधि भनेको क्षमा। रिसको लागि सबभन्दा ठूलो, रिसलाई नियन्त्रण गर्ने सबभन्दा ठूलो औषधि चाहिँ क्षमा हो। क्षमा तुल्यम तपो नास्ति, कुनै तपस्या छैन अर्को। अनि तपाईँलाई बेजोड रिस उठेको छ भने घुँडा टेक्नुहोस्, प्रार्थना गर्नुहोस्। यसले पनि तपाईँको रिसलाई घटाउन कन्ट्रोल गर्न मद्दत गर्छ। रिसमा यदि बोलिएको शब्दले पछुतो ल्याउँछ भने नि रिस गर्दै, रिस उठाउँदै, रिस उठ्दै बस्नु खासै उचित हुँदैन। आत्मा संयम, आत्मा नियन्त्रण, यो आत्माको फल हो। पवित्र शास्त्रले हामीलाई आत्मा संयमी हुनलाई आदेश दिन्छ। रिसले केवल आत्मालाई मात्र नभएर शरीरलाई पनि असर गर्छ। कतिपय मानिसले हात काटिरहेका हुन्छन् आफ्नै हात रिसका झोकमा। बरु लामो बढेको कपाल काट्नुहोस्, हात नकाट्नुहोस् रिस उठो भन्दैमा। किनभने हामी त्यतिखेर यो विचार गर्दैनौ कि हाम्रो हात काट्दाखेरि कसलाई असर पर्छ। कतिपय मानिसले त आफ्नो जीवन समाप्ति गरेका हुन्छन् रिसकै कारणले गर्दा। रिसले फैलिने मौका पाउनु हुँदैन। जब रिसका जराहरू फैलिन्छन् नि, अनि रिसका जरा फैलिने बित्तिकै आत्मिक जराहरू खुम्चिँदै जान्छन्, उन्नतिका जराहरू खुम्चिँदै जान्छन्, बुद्धिका जराहरू खुम्चिँदै जान्छन्। त्यसैले शान्त भएर बिना क्रोध कुनै पनि कुरालाई उत्तर दिनलाई प्रयत्न गर्नुहोस्। मैले अघि पनि भने, रिसले तपाईँ र मलाई पापतर्फ डोर्याउँछ। मौनता, एकदमै मजाले मौनतालाई अभ्यास गर्नलाई हामीले प्रयत्न गर्नुपर्दछ। रिसलाई कसले समाधान गर्न सक्छ त्यतातिर सुम्पिने कोसिस गर्नुपर्दछ। रिसलाई बढाउनेतिर होइन, अझ बलिरहेको आगोमा घिउ थप्नेतिर हामीले रिसलाई लानु हुँदैन। आफै आगो हो, आफै विनाशकारी छ, तीमाथि अझ घिउ थपी थपी बाल्यो भने कति विध्वंसात्मक हुन्छ त्यो। रिस नियन्त्रण गर्ने मानिस त्यो मानिस हो जो
आत्मिकी रूपले परिपक्व मानिस हुन्छ, किनभने विश्लेषण गर्दछ आफूलाई उठेको रिस किन र मैले यो रिसबाट के लाभ पाउँछु र मैले यसलाई नियन्त्रण गर्दा मलाई के फाइदा हुन्छ। त्यसैले प्रिय साथी सुन्नु, मैले फेरि दोहोऱ्याउन चाहन्छु, एकदमै विशेष कुरा छ, बुद्धिको सुरुवात हो। बोल्नु शक्ति र जिम्मेवारी हो। जिम्मेवार भएर बोल्ने व्यक्ति, शक्तिशाली भएर बोल्ने व्यक्ति जसको बोलीमा दम हुन्छ, जहाँ रिस नियन्त्रण हुन्छ त्यहाँ सर्वोत्तम उन्नति हुन्छ, विजय हुन्छ। त्यसैले हामी पवित्र शास्त्रको वचनलाई मनन गर्न सिकौं। याकुबको पुस्तकले भन्दछ हामी जहिले तहिले यो कुरा विचार गर्नुपर्दछ कि प्रिय मित्र, हरेक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्दछ। कोही कोही बेला जे पनि बोलिदिइहाल्छौँ हामी, पर्वाह नै गर्दैनौ के आइलाग्छ हाम्रो बोलीको कारणले, अनि सुन्नु नसुन्नु पर्ने कुरा पनि मजा हाँसी हाँसी सुनिरहेका हुन्छौँ। त्यसले तपाईँको मस्तिष्कमा, मनमा, हृदयमा कस्तो असर पारिरहेको हुन्छ तपाईँलाई मतलबै हुँदैन। हामी मतलब नराखिकन सुन्छौँ र हामी आफै पछि गएर पछुताउँदछौँ, झट्ट रिसाउँछौँ र एग्रेसिभ भएर आक्रमण पनि गरिहाल्छौँ। अब त्यसको परिणाम के आउँछ त्यसको बारेमा हामीलाई के अत्तो पत्तो हुँदैन, चेत हुँदैन। त्यसैले हर समय हर परिस्थितिमा तपाई बलियो भएर उभिन चाहनुहुन्छ भने तपाईँले नियन्त्रण गर्नुपर्ने कुरा चाहिँ तपाईँको बोली वचन हो र इमानदारीपूर्वक तपाईँले सुन्नु नै पर्छ असल कुराहरू र आफ्नो रिस र उत्तेजनालाई परिपक्व भएर तपाईँले नियन्त्रण गर्नलाई प्रयास गर्नुपर्छ। हामी मानिसले भनेका अनगिन्ती कुराहरू सुनिरहेका हुन्छौ, कति कुरा हामी एकदमै सिरियसली लिइरहेका हुन्छौ अनि कति कुरालाई हामी व्यवस्था गर्छौ। तर प्रिय साथी मैले तपाईँलाई भन्नै पर्ने एउटा कुरा के छ भने, जब तपाईँले खराब कुरा चाहिँ सुन्दै गर्दा पनि ग्रहण गर्नु भएन, लिनु भएन तिनीहरूलाई भने खासै तिनीहरूको केही असर हुँदैन। तर मजासँग ती शब्दहरूलाई पोको पार्न थाल्नुभयो अनि फेरि पोको पारिसकेपछि पोको खोल्न थाल्नुभयो मुखबाट, अब भने तपाईँलाई समस्या आउन सक्छ। त्यसैले आजबाट उसो हाम्रो कठोर निर्णय हुनुपर्छ, म आजबाट उसो असल कुरा सुन्नलाई मात्र मेरा कानहरू प्रयोग गर्छु। कठोर निर्णय हो यो, सबै कुरा श्रवण योग्य हुँदैनन्, श्रवण लायक हुँदैनन्। त्यसैले निर्णय गर्नुपर्छ प्रिय साथी, निर्णय चाहिँ एकदमै महत्वपूर्ण हुन्छ हाम्रो लागि। अनि हामीले भन्नुपर्छ आजबाट मैले बोल्ने कुराहरूमा म नियन्त्रण गर्छु, असल कुरा मात्र म बोल्नलाई प्रयास गर्छु, किनभने असल कुरामा जीवन हुन्छ, खराब कुराले विध्वंस र नष्ट पार्ने काम गर्छ। त्यसैले मेरो आजको निर्णय यो नै हो कि म अब जहिले तहिले बोल्दाखेरि आफूलाई नियन्त्रण गरेर बोल्छु। बोल्नु पर्दा परमेश्वरको डरमा बोल्न सिकौं, बोल्नु पर्दा परमेश्वरको डरमा बोल्न सिकौं। असल असल कुरा मनका मात्र खोल्न सकौं। खराबीले प्रश्रय पायो भने चाहिँ नि मित्र, खराबी नै हावी हुन्छ अनि हामीलाई खराबी नै बोल्न मन लाग्छ। कस्तो उद्योग धन्दा तपाईँले सुरु गर्दै हुनुहुन्छ? हतियार बनाउने उद्योग धन्दा हतियार नै मिल्छ, मिठाई बनाउने उद्योग धन्दा मिठाई नै मिल्छ,
कस्तो धन्दा तपाईँ सुरु गर्नुहुन्छ तपाईँले निर्णय गर्नुपर्छ। बोलाइमा विचार गरौं, सुनाईमा विचार गरौं, रिसलाई निरन्तर नियन्त्रण गरौं। प्रिय साथी, र हामी केही केही कुरा आफैले अन्तर्मनमा मनन गरौं। मनन यस्तो गरौं, आज मैले बोलेका कुराले कतिजनालाई प्रभाव पारेको छ, आज मैले भनेका कुरा कतिजनाले राम्रो ध्यान दिएर सुनेका छन्, र आज मैले कतिजनाले बोलेका राम्रा कुराहरू सुनेको छु, र कतिजना मानिसहरूले असल कुराहरू मसँग बोले, त्यो मसँग हेक्का हुनुपर्छ, रेकर्ड हुनुपर्छ। र आज म कुन कुन कुराले दुखित भए र मलाई रिस उठ्यो, र म कसरी संयमित भएर त्यसलाई नियन्त्रण गर्न सके या सकिन, त्यसको पनि हामीले जजमेन्ट गर्नुपर्छ। र म यो कार्यक्रम मार्फत तपाईँ सम्पूर्ण श्रोतालाई यही उत्साह दिन चाहन्छु कि हामीले हरेक मिनट बोल्दै गरेका कुरा, हरेक मिनट सुन्दै गरेका कुरा, र हरेक समय आफू अनियन्त्रित हुँदा आफूलाई नियन्त्रण गर्ने कोसिस गर्दै गरेका कुरालाई जहिले तहिले हामीले विचार पुर्याइराख्नुपर्छ। अब अन्त्य गर्न चाहन्छु। अन्त्य गर्नु अघि फेरि पनि म पवित्र शास्त्रको त्यही वाक्यांशलाई तपाईँको सामु दोहोर्याउन चाहन्छु। हामीलाई असल बुद्धि परमेश्वरले दिनुहुन्छ, त्यसकारणले हामीले सुन्दै गरेका कुरा र हरेक समय आफू अनियन्त्रित हुँदा आफूलाई नियन्त्रण गर्ने कोसिस गर्दै गरेका कुरालाई जहिले तहिले हामीले विचार पुर्याइराख्नु

0: मलाई असल सुन्ने कानहरू, असल बोल्ने जिब्रो र रिस नियन्त्रण गर्ने शक्ति दिनु भएको होस्। हामीले यही कुरा निरन्तर दोहोर्याइरहनु पर्छ। आजको सन्देशबाट यही नै तपाईँसँग बाँड्न चाहन्छु। अब भने कार्यक्रमको बिल्कुल अन्त्यतिर आइसकेको छु र कार्यक्रमलाई बीट मार्नु अगाडि तपाईँले तिनजेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु। प्राविधिक मित्रलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु। कार्यक्रम अवधिभरि खटेर कार्यक्रमलाई अन्तिम दिशा दिनलाई मेहनत गर्नुभएको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। प्रिय श्रोता, आजको कार्यक्रम सुनेर तपाईँलाई कुनै पनि जिज्ञासा खुल्दुली भए निसंकोच हामीलाई पत्रचार गर्न सक्नुहुन्छ। टेलिफोन सम्पर्क गरेर कुराकानी पनि गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको नम्बर टिप्नुहोस् त 01-477-0754। व्यक्तिगत मेरो नम्बर पनि टिप्नुहुन्छ, टिप्नुहोस् न त 98-40-80-14-43। पुनः एकचोटि सम्पूर्ण श्रोतालाई धन्यवाद भन्दै गॉड ब्लेस यू ऑल भन्छु छुटौं।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ।

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई विदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लगइन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईको आजको रात आशिषमय बितोस भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि बिदा हुन्छौ। हवस् त, जय मसीह।